0: सन्तुलन झन गहिरिँदै गएको छ। चालू आर्थिक वर्ष 2082-83 को 11 महीनामा मुलुकले 16 अर्ब 13 करोड़ रूपियाँ भन्दा बढ़ीको व्यापार घाटा बेहोरेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा 15.67% बढ़ेको हो।
1: वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दरिन थालेको छ। वैदेशिक रोजगार विभागका अनुसार 4 महिना यताको श्रम स्वीकृतिको तथ्याङ्कका आधारमा मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको हो।
0: सिराहाको बरियापट्टी 5 का इन्द्रदेव यादव 2 महिनादेखि म्यान पावर कम्पनीका ढोका ढोकामा धाइरहेका छन्। उनी संयुक्त अरब इमिरेट्स यूएई जान भन्दै चैत पहिलो साता काठमाण्डु आइपुगेका हुन्। यसबीचमा उनले 4 वटा रोजगारदाता कम्पनीमा अन्तर्वार्ता दिइसके तर कुनैमा पनि उनको नाम निस्किएन। काठमाण्डुको वसुन्धरा स्थित एक म्यान पावर कम्पनीमा अन्तर्वार्ता दिने लाइनमा शुक्रबार भेटिएका उनले भने पैसा बुझाएपछि विदेश जान पाइन्छ भन्ने लागेको थियो तर होइन रहेछ। अन्तर्वार्तामा पनि नाम निस्कदैन, यो मेरो 5 अन्तर्वार्ता हो। उनी म्यान पावर कम्पनीको मागपत्रको सूचना हेरेर अन्तर्वार्तामा सहभागी हुने गरेका छन्।
1: मुलुकमा वार्षिक 68 अर्ब रूपियाँ बराबरको झण्डै 37 लाख मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्याङ्क अनुसार 2,20,569 हेक्टर क्षेत्रफलमा 36,81,516 मेट्रिक टन आलु उत्पादन हुने गरेको हो। उपभोक्ताका लागि 39,70,367 मेट्रिक टन आलु आवश्यक पर्ने गरेकोमा अपुग आलु बाहिरी मुलुकबाट भित्रने गरेको छ।
0: नेपालमा डिजिटल प्रविधिको प्रयोग तीव्र विस्तार भइरहेका बेला त्यसको प्रत्यक्ष प्रभाव स्मार्टफोन आयातमा पनि देखिएको छ। चालू आर्थिक वर्षको पहिलो 11 महिनामै स्मार्टफोन आयातमा 43 अर्ब 45 करोड़ रूपियाँ भन्दा बढ़ी बाहिरिएको तथ्याङ्कले देखाएको छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुदेश्य सहकारी संस्था र आइडियल यमुना बहुदेश्य सहकारी संस्थाका थप 82 जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 70 जना र आइजीएल यमुना सहकारीका 12 जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन्।
0: अब शेयर बजार केही दिनदेखि 2,700 बिन्दु भन्दा माथि रहेको नेप्से परिसूचक मंगलबार भने त्यो मनोवैज्ञानिक तहभन्दा तल झरेको छ। नेप्से मंगलबार 2,674.48 बिन्दुमा बन्द भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानमा पछिल्लो समय एकपछि अर्का व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ़ेसँगै लगानीकर्ता त्रसित बनेका छनृ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट हो डिशो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। विश्वव्यापी जलवायु परिवर्तनका कारण सबैभन्दा ठूलो मूल्य बाल बालिकाले भोग्नु परेको पाइएको छ। संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले हालै सार्वजनिक गरेको चिल्ड्रेन्स क्लाइमेट रिस्क रिपोर्ट 2026 अनुसार विश्वका करिब 1.1 अर्ब बाल बालिका अन्तर सम्बन्धित 3 जलवायुजन्य जोखिमको सामना गरिरहेका छन्। यसले उनीहरूको स्वास्थ्य, शिक्षा र जीवनयापनमा गम्भीर खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 समूह के अन्तर्गत गैराती अमेरिकाले पोर्चुगल अमेरिकामा भएको खेलमा उज्बेकिस्तानमाथि पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 गोल अन्तरको विशाल जीत दर्ता गरेको छ। यसअघि भएको आफ्नो पहिलो खेलमा कंगोसँग 1-1 गोलको बराबरीमा रोकिएको पोर्चुगलले दोस्रो खेलमा भने उज्बेकिस्तानमाथि शानदार जीत निकालेको हो। पोर्चुगलको यस जीतमा कप्तान क्रिस्टियानो रोनाल्डोले 2 गोल गरे भने नुनो मेन्डेस र राफेल लियोले 1-1 गोल थपे। पहिलो खेलको बराबरीपछि दबावमा परेको पोर्चुगलले यस विशाल जीतसँगै समूह केमा 4 अंक जोड्दै आफ्नो स्थिति बलियो बनाएको छ। फिफा विश्वकप अन्तर्गत नै समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्। अहिले पानामा र क्रोएसिया बीचको खेल जारी छ। आजै अहिले बिहान 7:45 हुने खेलमा कोलम्बिया र कंगो भिड्दैछन्।
1: अब विचार विश्लेषण। राजनीतिक जोखिमको संघार शीर्षकमा प्रकाश चन्द्र लोहनीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। नेपालको संविधानले व्याख्या गरेको राजनीतिक व्यवस्था संवैधानिक कल्याणकारी उदारवाद हो। यसको सफलता सरकारको नियतमा भर पर्छ। प्रजातन्त्रकै कुरा गर्ने हो भने उत्तर कोरियादेखि क्युबा वा भेनेजुएला सबैले आफूलाई प्रजातान्त्रिक भन्छन्, तर यथार्थ के हो भने चुनावले मात्रै प्रजातन्त्रको सफलता निर्धारण गर्दैन, यो शासकहरूको नियतले गर्छ। हालसम्मका सरकारी काम कार्यवाहीले नेपालमा हुकुमी शैली शुरू हुन थालेको झझलको दिन छ। प्रधानमन्त्री बालेन्द्र शाह समयमै राजनीतिक जोखिमवादबाट सतर्क हुन जरूरी छ।
2: अरब सहायता यथावत समस्या सौभाग्यवालीको विचार नागरिक दैनिकले छापेको छ। हरेक वर्ष उही दृश्य दोहोरिन्छ। नयाँ परियोजनाहरू शुरू हुन्छन्, सम्झौताहरूमा हस्ताक्षर हुन्छन्, तालिम सञ्चालन गरिन्छ, प्रतिवेदन प्रकाशित गरिन्छ र सफलताका कथाहरू प्रस्तुत गरिन्छन्। नेपालको दुर्गम गाउँ, सीमान्तकृत समुदाय, किसान, महिला, युवा र साना उद्यमीहरूमाझ भने एउटै प्रश्न सधैँ जीवित छ। अरबौं रूपियाँ सहायता आयो तर हाम्रो जीवन किन अपेक्षा अनुसार बदलिन सकेन।
1: उधारो असुली कानूनको अवधारणा शीर्षकमा ज्योति दाहालको विचार आर्थिक अभियान दैनिकमा छापिएको छ। उधारो बिक्री गर्दा विक्रेताले क्रेताको साख मूल्यांकन क्रेडिट रेटिङ हेर्नुपर्ने अनिवार्य व्यवस्थाले नेपालको वर्तमान बजार र आर्थिक धरातलमा ठूलो व्यावहारिक जटिलता थप्छ। उधारो कारोबारलाई कानूनी दायरामा ल्याएर व्यापार पनि चल्ने र पैसा पनि सुरक्षित हुने वातावरण बनाउन खोजिएको छ। केन्द्र र प्रदेश र पालिकामा 3 तहको व्यापारिक उधारो असुली समितिको प्रस्ताव गरिएको छ। केन्द्र, प्रदेश र पालिका स्तरमा रहने समितिको न्यायिक हैसियत प्रष्ट भने देखिन्न।
2: हिमालय टाइम्सले घनश्याम कोइरालाको विचार छापेको छ। आरोपको दुष्चक्रमा नेपालको राजनैतिक शीर्षकको विचार। अहिले उदाएको राजनैतिक शक्तिलाई पनि निरपेक्ष भाष्य सिर्जना गरेर विरोध मात्र गर्नु हुँदैन, यसका गुण दोषका आधारमा स्वीकार र अस्वीकार गर्नु उचित हुनेछ। सबै पुराना पूर्णत गलत नयाँ भएकै हुनाले शत प्रतिशत सही भन्ने विरोध र बुझाइको परम्परागत बान्की फेर्नुपर्छ। अन्यथा यो आरोपको राजनीतिले इतिहासको सन्तुलन मात्र गुमाउने छैन, समाजलाई सधैँका लागि निराश र अविश्वासको अन्धकार सुरुङमा
1: अस्त। नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
1: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: अहिले बिहानको 6 बजे
3: हजुरको रेडियो 102.1 मेगाहर्ज
4: पनि सुन्न सकिन्छ। आज 2083 साल असार 10 गते बुधबार, जुन 24 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको दशमी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति।
5: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन रासोपाको प्रस्ताव, राष्ट्रिय पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति।
4: बाँकेमा लामो खडेरी ले सुक्न थाले बाली नाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउँदै सरकार, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा।
5: हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमनले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा।
4: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जित, उज्बेकिस्तान 5-0 पराजित, इंग्ल्याण्ड र घाना गोल रहित बराबरीमा रोके, अहिले पानामा र क्रोएसिया खेल्दै, पौने 8 बजे कोलम्बिया अनि डीआर कंगो खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरको सबैभन्दा शुरूमा, देशका विभिन्न जिल्लामा फैलिँदै गएको बर्ड फ्लूको संक्रमण र विज्ञको सुझावको प्रसंग।
5: पञ्चीमा लाग्ने बर्ड फ्लू 11 जिल्लामा फैलिएको छ। पशु सेवा विभागको तथ्याङ्क अनुसार पछिल्लो पटक काभ्रेमा पनि बर्ड फ्लू पुष्टि भएको छ। काभ्रेको साँगा र पनौतीमा रहेका 2 फार्ममा कुखुरा र हाँसमा बर्ड फ्लू पुष्टि भएको हो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिलेसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे गरी 11 जिल्लाका कुल 82 स्थानमा बर्ड फ्लू पुष्टि भएको छ। अहिले काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा मात्र सक्रिय केस रहेको विभागले जनाएको छ। अहिलेसम्म बर्ड फ्लूबाट प्रभावित 5,69,858 पंक्षी नष्ट गरिएको विभागको तथ्याङ्क छ। त्यस्तै 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ। केही दिन अघि जावलाखेल स्थित सदर चिड़ियाखानामा समेत पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि अनिश्चितकालका लागि चिड़ियाखाना बन्द गरिएको छ। विभागका अनुसार 4 चैतमा मोरङको सुन्दर हरैचा 4 र उर्लाबारी 8 बर्ड फ्लू देखिएको थियो। रोग नियन्त्रणका लागि पशु सेवा विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ। यसै विषयमा हामीले पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई सोधेका छौं।
6: हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौं भन्दाखेरि, अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं। खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने, अथवा मरेका पंक्षीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं। एकदमै भनौँ न, खोर पुरानो भए पनि केही फरक नपर्ने, तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जति हामी फाल्यौँ भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ, जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ। त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पन्छीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो। तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि, यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानाबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो।
7: अब राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। सात असार 2079 घोषणा गरिएको रासोपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो। रासोपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको चितवनका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टी नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले राख्नु भएको थियो। प्रस्तावमा पार्टीका संस्थापक सदस्य तथा प्रदेश सभापति सँगै यसअघिको केन्द्रीय सचिवालयमा रहेका नेताहरूले समर्थन जनाएका थिए। रासोपा सभापतिका लागि एक प्रस्तावक र 51 समर्थक आवश्यक पर्ने कार्यविधि निर्वाचन आयोगले तोकेको थियो। सभापतिमा लामिछानेको प्रस्तावक शाह बन्नुले पार्टीमा समायोजनको प्रक्रिया सार्थक भएको नेता शिशिर खनालले पत्रकारसँग बताउनुभयो। प्रतिनिधि छनौटमा देखिएको विवादका कारण सोमबारका लागि तय गरिएको बन्द सत्र हिजो मात्रै शुरू भएको छ। 900 केन्द्रीय सदस्यको निर्वाचन आज हुँदैछ। मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगमा रहेका पदाधिकारीहरूले बताएका छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाएर त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले रासोपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनुभयो। सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएको छ र छलफल चलिरहेको बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ रासोपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ। तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता, जनताको अनुभव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ। सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको बताउनुभयो। राष्ट्रपा संविधानका उपलब्धि र कमजोरी पनि नागरिकले चाहेको सुधारबारे खुला, इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको पनि सभापति लामिछानेको भनाइ छ।
8: थाई बासको पर्खाईमा रहेका सुकुम्बासीहरू हालै पाएको अस्थायी बास होल्डिङ सेन्टरबाट पनि निकालिने भएका छन्। उपत्यका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई 5 दिनभित्र छाड्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सुविधा सम्पन्न बागमती सभ्यता विकास समितिले निर्देशन समेत दिएको छ। 5 दिनको अल्टिमेटम दिएर सरकारले अस्थायी आश्रयबाट पछि पनि हट्न भनेपछि विपन्न सुकुम्बासी संकटमा पर्ने भएका छन्। कोठा भाडा तिर्न आर्थिक क्षमता नभएका सुत्केरी बालबालिका ज्येष्ठ नागरिक धेरै सदस्य भएका परिवार बढ़ी चिन्तामा परेका छन्। यसअघि सरकारले प्रति परिवार 1 मुष्ट 25,000 र 3 महिनासम्म मासिक 15,000-17,000 रूपियाँ दिने निर्णय गरेको थियो। सरकारले दिने यही आर्थिक सहयोगले काठमाडौँमा बासको मात्र व्यवस्था गर्न पनि मुस्किल पर्ने सुकुम्बासीको गुनासो रहेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरी राज पौडेलले भने मन्त्री परिषदले गरेको निर्णयका आधारमा उनीहरूलाई होल्डिङ सेन्टर छाड्न र आफै व्यवस्थापन गर्न समय दिएको बताउनु भएको छ। होल्डिङ सेन्टरमा स्थायी रूपमा बस्दै आउनुभएका नागरिकलाई सधैँ त्यहाँ राखिराख्न सम्भव नहुने भएकाले पनि उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो 5 दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
9: पहिल्यै दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरीलाई चाहिँ त्यो भयो नि भएर नै एक फेरीले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरी चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एक फेरी जान्न खोज्ने अनि एक फेरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
5: यसैबीच देशभरका सुकुमवासीको अझै लगत संकलन नसकेको सरकारले लगत संकलन गरिसकेका जिल्लाबाट पनि जग्गा वितरणको तयारी थालेको छ। असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्न लागेको हो। बर्दियापछि तनहुँ बाँकी झापा र मकवानपुर हुँदै वितरणलाई निरन्तरता दिने भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तुलाले जानकारी दिनुभएको छ।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पूर्व सूचनाका लागि एप्लिकेशन ल्याउने सरकारको तयारी।
10: सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस् ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौं।
5: पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, सात दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
12: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
13: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
14: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको गोर्खापत्रको पहिलो पृष्ठमा साम्य शक्ति प्रबन्धनमा सरकारको ध्यान शीर्षकमा खबर प्रकाशित छ। यसलाई चाँदनी हमालले लेख्नु भएको छ। सरकारले नेपालको साम्य शक्ति र डायस्पोरा क्षेत्रको विस्तृत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसंघको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड्ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत साम्य शक्ति प्रबन्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ। सरकारले बजेट घोषणा मार्फत नै साम्य शक्ति प्रबन्धन र डायस्पोराको भरपूर उपयोग गर्ने उद्घोष समेत गरिसकेको छ। त्यस्तै भित्र विश्वमा स्नातक त पढ़ाउँदै नेपाल विश्वविद्यालय शीर्षकमा अर्को खबर खबर प्रकाशित छ। दुई वर्ष अघि संचालन शुरू भएको नेपाल विश्वविद्यालयले पहिलो पटक यसै शैक्षिक सत्रदेखि स्नातक तहमा विभिन्न कार्यक्रममा पढ़ाई संचालन गर्ने भएको छ। हाल मुलुकमा संचालन रहेका विश्वविद्यालय भन्दा फरक धारको शैक्षिक कार्यक्रम संचालन गर्ने उद्देश्यले 2081 सालमा स्थापना सार्वजनिक विश्वविद्यालयका रूपमा यसको स्थापना गरिएको थियो। विश्वविद्यालयले गत वर्षदेखि स्कूल अफ पब्लिक पोलिसी अन्तर्गतको स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढ़ाई संचालन गरिसकेको र यसै शैक्षिक सत्रदेखि स्नातकको पनि कार्यक्रम संचालन गर्न लागि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सूर्यराज आचार्यले बताउनु भएको छ। त्यस्तै बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल संचालन हुने शीर्षकमा अर्को खबर छ। भारतको कटहरी रेल यातायात अन्तर्गत बथनाकादेखि आईसीपी स्थित नेपालका स्टम यार्डसम्म कार्गो रेल संचालनको जिम्मेवारी नेपाल इन्टर मोडल यातायात विकास समितिलाई दिने तयारी भएको छ। कार्गो रेल संचालन गर्ने गरी रेलवेका चार ट्र्याक मध्ये दुईवटा ट्र्याक इन्टर मोडलले प्रयोग गर्नेछ भने कार्गो रेल सेवा समेत इन्टर मोडलकै रहनेछ। त्यस्तै बजेट ल्याउन सहजीकरण शीर्षकमा पनि अर्को खबर प्रकाशित छ।
7: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्रियाशील सदस्यता अध्यावधिक नगर्नेमाथि कांग्रेस संस्थापन कठोर शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। विशेष महाधिवेशन अघिका कुनै पनि कमिटी मर्ज नगर्ने र सदस्यता अध्यावधिक नगर्नेलाई 15 महाधिवेशनमा सहभागी नगराउने रणनीति भएको उल्लेख गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्ने इतर पक्षको तयारी बारेको खबर पनि छापिएको छ। लामो खडेरीले सुक्न थाले बालीनाली शीर्षकमा विश्वराज बचल जंग्याले बाँकेबाट लेख्नु भएको खबर पनि छापिएको छ। केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ। गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकारी गाउँपालिका तीनका लालजी धरुकले बताउनु भएको छ। जानकी गाउँपालिका तीनका उहाँले बताउनु भयो। उहाँले आकाशे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको पनि दुखेसो गर्नु भएको छ। अर्को खबर चक्रपथ दोस्रो खण्डको प्रारम्भिक डीपीआरमा नेपालले दियो सहमति शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। माछा पोखरीमा करिब 700 मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। बर्खापछि काम शुरू गर्न चीन सरकार समक्ष नेपालको प्रस्ताव रहेको छ। 11 महिनामा लक्ष्यको 83.9% मात्रै उठ्यो राजस्व शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ। पौडेललाई श्रीराम टोबाकोमा 30 करोड़को शेयर, बुटवलमा भेटियो 35 बिघा जग्गा शीर्षकमा खबर छापिएको छ। यो खबर सुभाष भट्टले लेख्नु भएको हो। सम्पत्ति शुद्धिकरणको कसुरमा प्रपक्षका लागि थुनामा पठाइएका एमाले उपाध्यक्ष विष्णु पौडेलले बिचौलिया दीपक भट्ट लगायत व्यवसायीसँग करोड़ौंको संदिग्ध कारोबार गरेको अनुसन्धानबाट भेटिएको उल्लेख गरिएको छ। खबरमा सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानमा पौडेलको गैर कानूनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको उल्लेख गरिएको छ। सरकारमा हुँदा पौडेलले बिचौलिया दीपक भट्टका लागि गरेका मुख्य चार काम भनेर उल्लेख गरिएको छ। सुपारी आयातमा सहजीकरण, हिमालयन री इन्स्योरेन्सको शेयर सहुलियतमा उपलब्ध गराइदिएको, 7 लघु बीमाको शेयर दिलाएको, जनकपुर चुरोटको लाइसेन्स नयाँ कम्पनीलाई दिने प्रक्रिया अगाडि बढ़ाएको भनिएको छ। विनोद साई हत्या प्रकरण कांग्रेस नेतासहित 6 जनालाई जन्मकैद शीर्षकमा अछामबाट ध्रुव विषयले लेख्नु भएको छ। अछामका विनोद साई हत्या प्रकरणमा कांग्रेस नगर सभापति सहित 6 जनालाई जन्मकैदको फैसला भएको छ। पञ्चदेवल विनायक नगरपालिका 4 का 16 वर्षीय शाहीको हत्यामा संलग्न रहेको ठहर गर्दै कांग्रेस नगर सभापति सज्जन बहादुर शाही सहित 6 जनालाई जन्मकैदको फैसला भएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकको भित्रीपन्नामा मन्त्रीलाई सचिव स्तरका सल्लाहकार, सचिवालयमा 9 सदस्य शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। मन्त्रालयको संख्या कटौती गरेको सरकारले राज्यलाई थप व्यवहार थपिने गरी मन्त्रीको सचिव स्तरका सल्लाहकार सहित 9 सदस्य स्वकीय सचिवालय नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। मन्त्री परिषदको बैठकको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 3 देखि 5 जनासम्म विशिष्ट श्रेणी अर्थात सचिव सरहका सल्लाहकार नियुक्त गर्न पाउनेछन् भने प्रमुख स्वकीय सचिव सहित 9 जनाको स्वकीय सचिवालय बनाउन पाउने पनि खबरमा उल्लेख गरिएको छ। वैशाख 2 बसेको मन्त्री परिषदको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मुख्य सचिव सुमन राज अर्यालले सम्बन्धित मन्त्रालयमा जानकारी पठाउन थालेको पनि उल्लेख गरिएको छ। विशिष्ट प्रकृतिको पदमा छटकै प्रवेशको प्रस्ताव शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर पनि छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छटकै प्रवेशको विशेष व्यवस्थाको प्रावधान प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 त्यस्तो प्रावधान छ। मस्यौदाको दफा 10-14 भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोक सेवा आयोगको परामर्शमा छटकी प्रवेशको विशेष व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द भएको बारेमा सुदीप कैनीले लेख्नु भएको खबर पनि छापिएको छ। सरकारले राष्ट्रिय परिचय पत्र छपाई सहित सूचना प्रणालीको व्यवस्थापन र मरमत सम्भारको काम आफै गर्ने भएको छ। यसअघि विदेशी कम्पनीको सहयोगमा राष्ट्रिय परिचय पत्रका लागि व्यक्तिको विवरण संकलन, त्यसको व्यवस्थापन, भण्डारण लगायत परिचय पत्र छपाईको काम हुँदै आएको थियो। राहदानी मौजदात घट्दै केही सातामै संकट हुने शीर्षकमा अनिल गिरीले लेख्नु भएको अर्को खबर पनि छ। का लागि दैनिक औसत 6000 आवेदन पर्ने गरेकोमा 3000 देखि 3500 मात्रै वितरण हुने गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको खबर रहेको छ। किन पक्राउ परे पूर्व अर्थमन्त्री पौडेल शीर्षकमा यो खबर छापिएको छ भने प्रहरीलाई पनि 15-15 दिनमा तलब शीर्षकमा खबर छ। नेपाल प्रहरीले अबदेखि 15-15 दिनमा तलब पाउने छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष 2083-84 उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जानकारी गराएको छ। पश्चिमसम्म पुग्नै सकेन मनसुनी वायु शीर्षकमा नितु घले लेख्नु भएको पनि खबर छ। नेपालमा मनसुन भित्रिएको 5 दिन बितिसक्दा पनि विस्तार अझै हुन नसकेको उल्लेख छ। कक्षा 12 को नतिजामा त्रुटि भएको छैन शिक्षा सचिवको भनाई बारेको खबर पनि छापिएको छ। नागरिक दैनिकमा बर्ड फ्लूको मारमा व्यवसायी, 11 जिल्लामा संक्रमण तीव्र, 5.5 लाख बढ़ी पंक्षी नष्ट गरिएको बारेमा दिलीप पौडेले लेख्नु भएको खबर छ भने जलवायु संकटको चपेटामा 1 अर्ब बाल बालिका शीर्षकमा अर्को खबर पनि छापिएको छ। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय किताबखानाका प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 जना कर्मचारीको राजीनामा आएको बताउनु भएको छ। नागरिक आर्थिक कारोबार दैनिकमा छापिएको खबर रहेको छ। 10 अर्ब 5 करोड़ खर्चेर बनेको सुनकोशी डाइभर्सन सुरुङ उपयोगविहीन भएको बारेमा जीवन बस्नेतले लेख्नु भएको हो भने एलसी खोलिएका सार्वजनिक सवारी साधन दर्ता गर्न पाइने बारेको खबर पनि छापिएको छ।
16: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारी पछि हर्मुज जलमार्गमा अब थप 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा ट्रम्पले स्टेट अब हर्मुजले अब खुला रहने र त्यहाँ थप कुनै पनि 9 सैनिक नाकाबन्दी नहुने बताउनु भएको हो। यद्यपि उहाँले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैनिक जहाजहरू यथावत रूपमा राखिएको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरान र ओमनले महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति बनाउने भएको छ। इरानी प्रतिनिधि मण्डलको मस्कट भ्रमणपछि इरान र ओमनले हर्मुज जलमार्ग सम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र इरानका राष्ट्रपति मसूद पेजिक्स कियान र विदेश मन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामाबाद पुग्नु भएको छ। इरानी प्रतिनिधि मण्डललाई पाकिस्तानको प्रतिनिधि मण्डलले स्वागत गरेको थियो। यो भ्रमण अमेरिका र इरान बीच गत हप्ता उर्गिस स्ट्रेकमा भएको वार्तापछिको रहेको छ। पाकिस्तान र कतारले सोमबार उक्त वार्तालाई सकारात्मक र फलदायी भएको बताएका थिए। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुधार, व्यापार, ऊर्जा, सहकारी र अमेरिका इरानको नयाँ वार्ताको विषयमा छलफल हुने बताइएको छ।
7: साझा खबरमा अब खेल खबर. फिफा विश्वकपमा अन्तर्गत समूह एलको खेलमा इंग्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्. अमेरिकाको बोस्टो स्टेडियममा बिहान भएको खेलमा इंग्ल्याण्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा चित्त बुझाउनु परेको हो. पछिल्ला पाँच विश्वकप मध्ये इंग्ल्याण्ड आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो. गैराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले कृतिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकपमा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ. समूहकै अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई गोल मदतमा पोर्चुगलले पहिलो पटक विश्वकप खेलिरहेको उज्बेकिस्तानलाई 5-0 पराजित गरेको हो. पोर्चुगलले आत्मघाती गोल उपहार पाएको थियो. समूह केमा पहिलो जितपछि पोर्चुगल दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ. अहिले समूह एलका पानामा र क्रोएसिया बीचको खेल चलिरहेको छ. फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छ. विश्वकपमा बिहान पाउने 8 बजे समूह केका कोलम्बिया र डीआर कंगु खेल्दैछन्. यो खेल मेक्सिकोमा हुनेछ. फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगु 43 स्थानमा छन्. यसैबीच फिफा विश्वकप 2026 अन्तर्गत पानामा विरूद्ध भइरहेको खेलमा क्रोएसियाले पहिलो अग्रता लिएको छ. क्यानाडाको टोरन्टो स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका एन्टे बुडिमिर ले दोस्रो हाफमा गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको हो. खेल अहिले पनि चलिरहेको छ.
17: विपदको सूचना र सचेतनाका लागि प्रविधिसँगै नागरिकको भूमिका, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम ए घामने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्. क्लासिक टेक छोयो कि चल्यो.
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
17: साझा खबरमा अब विपदको सूचना दिन सरकारले चालेको कदम. सरकारको योजना अबको 1 महिनाभित्रै मौसमजन्य विपदको पूर्व सूचना दिन एप्लिकेशन संचालनमा ल्याउने तयारी छ. यसका लागि भइरहेको काम, विपदको सूचना र सावधानीका लागि नागरिकको भूमिकाका बारेमा साथी सुशीला श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गर्नुभएको छ.
10: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै तथ्याङ्कहरूलाई पूर्व सूचनासम्म सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्याशबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौँ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ.
19: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने.
10: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको 1 महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, त्यो प्लेटफर्मको प्रयोग चाहिँ 1 महिनाभित्र हुनुपर्छ भनेर.
19: कतिको सम्भावना छ त्यो 1 महिनाभित्र ल्याउन?
10: अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण हिजुटेको बुझेको छु, र सम्भवतः 1 महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ.
19: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भन्ने?
10: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको. कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो. ठूला विपदको कुरा गर्दाखेरि त्यो ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका, स्थानीय समुदायमा त्यो विपद हुने हो. त्यस कारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ. हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं. त्यस कारण स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो अथवा हिमताल विस्फोटको, त्यो ज्ञान चाहिँ हुन जरूरी छ. विगतमा कत्रा कत्रा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने, र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ, यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ।
19: प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
10: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुबईको साझा नदी हो। भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौली गंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौली गंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौ। त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं।
7: बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
16: प्रधानमन्त्री कार्यालयको निर्देशनपछि राष्ट्रिय परिचय पत्रको विदेशी ठेक्का रद्द, सरकार आफैले छाप्ने, मन्त्रीलाई सचिव स्तरका सल्लाहकार सचिवालयमा 9 सदस्य राख्न मन्त्री परिषदको स्वीकृति,
7: प्रत्यक्ष निर्वाचित कार्यकारी र गैर दलीय राष्ट्रिय सभा बनाउन राष्ट्रपाको प्रस्ताव, पार्टी नेता पौडेललाई पक्राउ गरिएकोमा एमालेको विरोध, 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति,
16: बाँकेमा लामो खडेरीले सुक्न थाले बाली नाली, बाढ़ी पूर्व सूचना र नागरिक सहभागिताका लागि एप्लिकेशन ल्याउन तयारी, सरकारको तयारी, बजेटका कारण सुदूरपश्चिम सरकार संकटमा,
7: हर्मुज जलमार्गमा अब थप नौसैनिक नाकाबन्दी नहुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई, इरान र ओमानले हर्मुज नाकाका विषयमा छुट्टै छलफल गर्ने, नयाँ वार्ताका लागि इरानी राष्ट्रपति पाकिस्तानमा,
16: र फिफा विश्वकपमा पोर्चुगलको पहिलो जीत, उज्बेकिस्तान 5-0 पराजित, इंल्याण्ड र घाना गोलरहित बराबरीमा रोकिए।
7: साझा खबर कन्तीमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाको महाधिवेशन, जहाँ महाधिवेशनमा मन्त्रीहरू नै केन्द्रीय सदस्य लगायतका पदाधिकारी बन्नको लागि लाइन लागेर त्यो प्रक्रिया अगाडि बढ़ाइरहेका छन्। तर सांसदको रूपमा जित्न जति सजिलो थियो त्यतिकै सजिलो केन्द्रीय सदस्य वा पदाधिकारीमा हुन्छ कि हुँदैन भन्ने चिन्तामा उनीहरू देखिन्छन्। यहाँ मैदान जस्तो देखाइएको छ, लेखिएको गेट अलि पछाडिपट्टि छ र त्यहाँ धेरै मानिसहरूको भीड़भाड़ छ। भीड़भाड़को बीचमा अग्रपंक्तिमा 2 जना व्यक्ति छन्, फाइल बोकेका छन् र सोटबुट लगाएका व्यक्तिहरू छन् र उनीहरू मन्त्री जस्तो देखिन्छन् र एकापसमा कुराकानी गर्दैछन्। तल यस्तो लेखिएको छ, उम्मेद्वारी खै दिम कि नदिम, सांसदमा जिते जस्तो सजिलो जित्न सकेला र मान्यज्यू।
16: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईंलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल। यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषदको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम सोही दिन बेलुका 8 बजे पनि पुनः प्रसारण हुँदै आएको छ। कार्यक्रम युवा चौतारी देशभरका विभिन्न सामुदायिक रेडियोका साथै सीआईएनको यूट्यूब च्यानल सीआईएन च्यानल, फेसबुक सीआईएन खबर, टिकटक सीआईएन साझा खबरमा पनि सुन्न सकिन्छ।
1: युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 10 औं भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भए गरेका काम कार्यवाहीका बारेमा जानकारीका साथै राष्ट्रिय युवा परिषदको आयोजनामा विभिन्न प्रदेशमा भएका प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको बारेमा विशेष प्रस्तुति सुन्नुहुनेछ।
0: राष्ट्रिय युवा परिषदको आयोजनामा गण्डकीको पोखरा, सुर्खेतको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, मधेसको वीरगंज, बागमतीको हेटौँडामा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ भने बाँकी प्रदेशमा पनि छिट्टै सम्पन्न हुँदैछ।
1: वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा स्टार्टअप व्यवसाय र मधेस प्रदेशका विभिन्न जिल्लाका युवा उद्यमीहरूले आफ्ना उत्पादन सेवा विभिन्न परियोजना प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञाननाथ गौतमले 16 देखि 40 वर्षका युवाहरूलाई केन्द्रित गरेर सरकारी सहायताको बाटो बनाउने प्रयत्न गरिएको बताउनुभयो।
2: राष्ट्रिय युवा परिषद 16 देखि 40 वर्ष उमेर समूहका नेपाली युवालाई विशेष गरेर नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र मुलुकमा उद्यमशीलता प्रवर्धन गरेर आफ्नै मुलुकमा अनन्त सम्मानार्थन आफ्नै मुलुकको समृद्धिका लागि हामी आफैले योगदान गर्न सक्छौँ भन्ने अभिप्रायबाट सबैलाई त्यही ढङ्गबाट शिक्षित गर्ने कुरामा, अभिवरण गर्ने कुरामा हामी क्रियाशील छौँ र यो युवा मामिला हेर्ने संघीय मन्त्रीको समन्वयकर्तामा अध्यक्षतामा गठन भएको राष्ट्रिय युवा परिषदले विगत 10 वर्षदेखि यसै गरी क्रियाकलापहरू गर्दै आएको छ र यो आर्थिक वर्षमा स्टार्टअप व्यवसाय प्रदर्शनी गर्ने कार्यक्रम रहेको थियो। सातै प्रदेशमा सञ्चालन गर्ने गरी आयोजना गरिने यो कार्यक्रम यस वर्षको तेस्रो कार्यक्रम हो। योभन्दा अगाडि हामीले पोखरा, गण्डकी प्रदेश स्तरीय पोखरामा, कडाली प्रदेश स्तरीय कार्यक्रम सुर्खेतमा सम्पन्न गर्यौं र आज हामीले वीरगंज भनेको मधेस प्रदेश स्तरीय र यो विशेष गरेर मधेस प्रदेशभित्र पनि मात्रै नभएर नेपालकै एउटा महत्वपूर्ण औद्योगिक नगरी र छिमेकी मित्र राष्ट्र भारतसँग सीमा जोडिएको एउटा पर्यटकीय र अन्य दृष्टिकोणले पनि उच्चतम महत्व भएको एउटा स्थानमा हामीले यो कार्यक्रम आयोजन गरिरहेका छौँ र यस पछाडि हामी लगत्तै पर्सि लुम्बिनीमा असार 2 गते यस्तै कार्यक्रम गर्छौँ। असार 5 गते हामी हेटौँडामा कार्यक्रम गर्छौँ। त्यस्तै असार 14 गते हामी विराटनगरमा कार्यक्रम गर्छौँ र असार 18 वा 19 गतेतिर सुदूरपश्चिममा कार्यक्रम गरेर हामी यो स्टार्टअप अभियान सम्पन्न गर्छौँ यो वर्षको। यस पछाडि अरू कार्यक्रम पनि हाम्रा नियमित रूपमा भइरहन्छन्। विशेष गरेर राष्ट्रिय युवा परिषदले सम्पूर्ण युवा उद्योग व्यवसायहरूलाई र युवा भाइ बहिनीहरूलाई राष्ट्रिय युवा परिषदको वेबसाइटमा जोडिन, फेसबुक च्यानलमा जोडिन र राष्ट्रिय युवा परिषदका विभिन्न गतिविधिहरूमा सहभागी हुनका लागि सबैसँग आह्वान गर्छु। राष्ट्रिय युवा परिषदले आफूले गर्ने सबै कामहरू निशुल्क हुन्छ। सरकारी कार्यक्रम सबै निशुल्क हुने भएकोले गर्दा विशेष गरेर सरकारी सहायता चाहिने युवाहरू, युवा भनेको मतलब युवती पनि हो, सबैजना जोडिन सक्नुहुन्छ भन्ने म अनुरोध गर्न चाहन्छु। र यो कार्यक्रममा मन्तव्यको कुरो धेरै नराखिकन बाँकी समयमा हामीले यहाँको विशेष गरेर विद्यार्थी भाइ बहिनीहरू, व्यवस्थापनसँग जोडेका युवाहरू र उत्साही उद्यमी हुन चाहने युवाहरूलाई यो स्टार्टअप प्रदर्शनीमा हामीले आह्वान गरेका छौँ। क्रमशः यहाँहरू आउँदै हेर्दै फर्किँदै जाने गरी यो पालो पनि मिलाएको छ। त्यसले गर्दा अहिले केही साथीहरू बसिरहनु भएको छ, केही विद्यार्थी भाइहरू तपाईँले उभिरहनु भएको छ, अब यहाँहरूले आफ्नो स्थान छोडिदिएपछि उहाँहरू पस्नुहुन्छ, यहाँहरू जानुहुन्छ। यो क्रमले हामीले सिलसिलेवार ढङ्गले बेलुका 5 बजेसम्म हामी क्रियाकलाप गर्छौँ र अन्तिममा यो आज प्रदर्शनीमा रहेका स्टलहरूलाई हामी मूल्याङ्कन गर्ने अघि पनि कुरो भइसकेको छ, मूल्याङ्कन गर्छौँ र मूल्याङ्कन गरेर हामी पुरस्कृत पनि गर्छौँ। त्यो चाहिँ यहाँ प्रथम हुने स्टार्टअप व्यवसायलाई 40,000, द्वितीय हुनेलाई 30,000, तृतीय हुनेलाई 20,000 र सान्त्वना दुईटालाई 10,000 दरले प्रोत्साहन पनि दिन्छौँ भने व्यवस्थापनका लागि सबै स्टल व्यवसायलाई 10,000 दरले हामीले अनुदान पनि दिने व्यवस्था गरेका छौँ। हाम्रो स्टार्टअप व्यवसाय सम्बन्धित यो प्रदर्शनसँग सम्बन्धित ब्रोसेयर छ, यहाँले हेर्न सक्छ, त्यहाँबाट पनि धेरै कुरो जानकारी प्राप्त हुन्छ भन्ने कुरा राख्दै यो महत्वपूर्ण कार्यक्रममा नृत्य सहितको व्यवस्थापन, विद्यार्थीलाई भ्रमण समेत गराउने अवलोकन गराउने कामको व्यवस्थापनका लागि त्रिजुद्ध माध्यमिक विद्यालय र अर्को विद्यालयलाई पनि मैले नाम ठ्याक्कै भुलेको छु, दुवै साउथ एकाडेमीलाई पनि म विशेष धन्यवाद व्यक्त गर्दछु र अन्य यहाँको कलेज र विद्यालयलाई पनि क्रमशः प्रदर्शनी हुनेछ र प्रदर्शनी वास्तवमा आएर हेर्ने मात्रै होइन, यहाँले हेरेर यहाँबाट सिक्ने पनि हो र सिकेको कुरा जीवनमा उपयोग गर्नका लागि एउटा आधार पनि बन्न सक्छ भन्ने हामी अपेक्षा गर्छौँ। र अर्को कुरा के भने आज स्टलमा रहेका सामग्रीहरू जे छन् त्यो सामग्रीहरू बिक्रीका लागि पनि खुला छ, त्यसले गर्दाखेरि यहाँहरू चाहिँ इच्छा भएको सामग्रीहरू हेर्दै अवलोकन गर्दै खरिद गर्नका लागि पनि म अनुरोध गर्छु, किनभने व्यवसायलाई हामीले खरिद गर्दै जाने हो, त्यो दिशाका लागि पनि म अनुरोध गर्छु। र अर्को कुरा के छ भने हामी यो सीमा नाकामा भन्सारको कुरा गर्दा 100-500 कुरा गर्दा हामीलाई अप्ठ्यारो पर्छ, यस्तै अप्ठ्यारो यस्तो भन्सारको कुरा गर्दा यता नेपालतिर खरिद गर्न आउने भारतीय नागरिकलाई पनि पर्नु पर्यो क्या, त्यो किसिमको वातावरण बनाउनुपर्छ र उतापट्टिका मान्छेले नेपालमा आएर खरिद गर्ने यहाँको सामग्री लैजाने र यतापट्टि पैसा खर्च गर्ने वातावरण बनाउनको लागि हामी नेपालीहरूले लाग्नुपर्छ। उद्यम व्यवसायको क्षेत्रमा स्टार्टअप व्यवसायहरू र हामी उद्योग वाणिज्य सँगसँगको सहकार्यको कुरा गर्दा यहाँहरूले त्यो ढङ्गले पनि सोचेर जानुपर्छ। हामीले दीर्घकालीन सोचका साथ नेपाललाई एउटा औद्योगिक क्षेत्र, नेपाललाई उत्पादनको एउटा हबको रूपमा विकास गरेर जानुपर्छ र अरू देशका नागरिकहरू नेपालमा आएर ठ्याक्कै नेपाली भाषाभन्दा पैसा खर्च गर्न सक्ने वातावरण हामीले बनाउनुपर्छ। विद्यालय शिक्षा, कलेजको शिक्षाले पनि त्यो दिशामा हामीले अभिप्रेत गर्नुपर्छ।
0: वीरगंज उद्योग वाणिज्य संघका सहसचिव एवं स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले युवा परिषदले युवाहरूलाई प्रोत्साहन गर्ने र पुरस्कृत गर्ने काम गरेर युवाहरूलाई उद्यममा लाग्ने वातावरण निर्माण गरेकोमा खुशी व्यक्त गर्नुभयो।
3: आज यो राष्ट्रिय युवा परिषदद्वारा युवाहरूद्वारा उत्पादित प्रदर्शनी जुन मध्य प्रदेशलाई समेटिएर टाउन हल वीरगंजमा गरिएको छ त्यो एकदमै स्वागत योग्य छ, आभार।
2: कलेजको शिक्षाले पनि त्यो दिशामा हामीले अभिप्रेत गर्नुपर्छ।
0: वीरगंज उद्योग वाणिज्य संघका सहसचिव एवं स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले युवा परिषदले युवाहरूलाई प्रोत्साहन गर्ने र पुरस्कृत

0: कम से कम प्रदर्शनी गरी उहाँहरूलाई अलिकति पुरस्कृत प्राइज बनी राखेर उहाँलाई जुन हामी प्रोत्साहन गर्ने काम गरेका छौँ त्यो एकदमै स्वागत योग्य छ, एकदमै उहाँहरूलाई मोटिभेसन हुनेछ। र यो मलाई लाग्छ मधेसबाट पहिलोचोटि चाहिँ कुनै यस्तो कार्यक्रमहरू मैले अनुभव गरेको छु। मध्य प्रदेश या नेपालको कुरा गर्दाखेरि हामी स्टार्टअपमा अलि धेरै पछि, छिमेकी राष्ट्रहरूभन्दा धेरै पछि भए तापनि सरकारले यस्तो पहल गर्नु भनेको हामी सुरुवात गरिसकेका छौँ। अब स्टार्टअपको डेफिनेसनहरू नेपालमा बनिसकेको छ, अहिले आइडियाद्वारा पनि हामीले हेरेका छौँ कि स्टार्टअप फण्डहरू पनि सरकारले 3% कर्जामा 25 लाखसम्मको कर्जाहरू उपलब्ध गराएका छन्। धेरैजनाले मतलब लाग्छ 1000 जना उद्यमीहरूले त्यो कर्जाको सहुलियत पाएका पनि छन्। यस्ता कदमहरूले कमसेकम राष्ट्रियका युवाहरूलाई कमसेकम हामीले उद्यमी पनि बन्न सक्छौँ भन्ने एउटा बाटो पनि खुलाएको छ। हामी सममा मात्रै हामी 5 लाखभन्दा बढी युवाहरू जहिले पनि विदेश लिएका छन्, त्यसलाई रोक्न कहीँ न कहीँ यस्ता प्रदर्शनहरूले धेरै नै सहयोग गर्नेछन्। र हामी पनि उद्यमी बन्न सक्छौँ भन्ने सोच यदि एउटा युवामा आयो भने हामी जब सिकर भन्दा नि जब प्रोभाइडर बन्न पनि सक्छौँ। मध्य प्रदेशको कुरा गर्दाखेरि हामी एकदमै पोटेन्सियल भएको एउटा प्रदेश हो, किनभने हामीसँग छिमेकी राष्ट्र खुल्ला बोर्डर भएकोले त्यहाँका पपुलेसन लगभग 50 करोडभन्दा मात्रै पपुलेसन छ। त्यसलाई पनि एउटा टार्गेट गरी केही प्रोडक्टहरू हामीले बनाउन सकियो भने धेरै नै क्षमता योग्य मध्य प्रदेशमा युवाहरू छन्। तिनीहरूको सिपलाई हामी यदि यस्ता प्रदर्शनले गर्न सक्यो भने हामी कहीँ न कहीँ नेपाललाई चिनाउने काम गर्नेछौँ।
1: वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले औद्योगिक राजधानी हुनुपर्ने क्षेत्र वीरगंजमा युवा परिषदले महत्वपूर्ण कार्यक्रम गरेर उद्यमको प्रवर्धन गर्न र निजी क्षेत्रबाट रोजगार सृजना गर्ने बाटो खुलेको भन्दै आफ्नो मन्तव्य राख्नुभयो।
2: रोजगारका लागि दैनिक 2000 भन्दा बढी युवा विदेश पलायन भइरहेका छन्। युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नको लागि नयाँ सूचना प्रविधिको प्रयोग गरेर नवप्रवर्धनको काम गर्नुपर्दछ।
1: अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 भन्दा बढीलाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वालले कुराकानी गर्नुभएको छ।
3: हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रेनर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छन्। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि होइन, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है। जस्तै एउटा सिटी भिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन होइन। तर हामी त एउटा यस्तो प्लेटफर्म हौँ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उनलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू खोलेका छन् होइन। त्यो भनेको चाहिँ हामी के प्राउड फिल गर्छौँ भने हामीले गरिएको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले 4 जना अरू कसैलाई रोजगारी दिइरहेका छन् कि। यो भनेको चाहिँ हाम्रो लागि एउटा गर्वको कुरा हो। अहिले पनि हाम्रो कम्पनीमा तपाईँको तिनीहरू नि 55 जना कार्यरत छन् म लगायत
4: काठमाडौँभित्रमा या बाहिर।
3: हजुर काठमाडौँभित्रमा मात्रै, अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो 8 वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ होइन। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन। नेपालमा गुणस्तर कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैनन् होइन, हप्तामा एकचोटि गार्बेज लिन आउँछ। हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ होइन। भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस् होइन, त्यो छुट्याएर राखेको 15 दिनसम्म लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले। त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या, ए फोहोर त म्यानेजमेन्ट गरेको रहेछ भनेर। अब फोहोर हामी लगेर कहाँ फालिदिने, सानो यो चाहिँ च्यालेन्जेसहरू के चाहिँ हामीलाई डेली बेसिसको। जस्तै अब अहिले इन्धनको रूपमा हेर्नुहोस् न होइन, फ्युल क्राइसिस हेर्नुहोस्, ग्यास हेर्नुहोस्, हाफ सिलिन्डर आइरहेको छ, तर पनि हामी बिजनेसमा

0: सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर बसिरहेको छौँ. हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके होइन, कतिले त आफैले आगो लगाएर इन्सुरेन्स पनि निकालेको छन्, यो कुराहरू पनि तपाईँलाई थाहा भए नै होला होइन. तर हामीले चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन म्यानेजमेन्ट लेभलको, र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्यालुतिर होला होइन, यी सबै कुराहरू चाहिँ मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँहरू फेस गर्दै हामी अगाडि बढ्छौँ.
1: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको च्यालेन्जेस चाहिँ कस्तो, चुनौतीहरू कस्तो, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला होइन, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि त
0: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ नभएको होइन. तपाईँको चाहिँ कहिलेकाहीँ रस अर्डरहरू हुँदा जस्तो, यो चाहिँ प्राय तपाईँको पब्लिक होलिडेहरूको बेलामा होइन, अथवा हजुरको चाडबाडको बेलामा चाहिँ डिस्प्याचहरूबाट तपाईँको अलिकति अर्डर मिस्टेक हुन्छ. जस्तै मानिलिउँ तपाईँले भेज मोमो मगाउनु भयो, तपाईँले भेज मोमो सँगसँगै अरू कुनै एउटा गेस्टको प्रडक्ट पनि जान सक्छ है. त्यो चाहिँ कस्तो हुन्छ भने नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रजातिमा हेर्ने हो भने यदि 8 आवर्स 9 आवर्स जब फ्याक्टर बाहेक नेपालमा रेसिङ फ्याक्टर्सहरू कुनै पनि उसमा छैन क्या. तर हामीले त्यहाँ त्यो कुराहरू नहुनको लागि चाहिँ के गरेको छौँ भने, जस्तै तपाईँले मलाई आज अर्डर गर्नुभयो, बाई एनी चान्स तपाईँले त्यो अर्डरमा केही डिफल्टहरू भयो अथवा त्यसको तपाईँलाई टेस्ट ट्यान्जी लाग्यो अथवा तपाईँले रेगुलर खाइरहेको जस्तो भएन भन्ने चाहिँ हामीले तपाईँलाई नेक्स्ट मिल होइन कम्पन्सेट पनि गर्छौँ. यदि होइन म खाँदिनँ अब भन्यो भने चाहिँ तपाईँको हामीले होल अमाउन्ट होइन हामीले हजुरलाई रिफन्ड पनि गर्छौँ होइन, र हामी गरिरहेको पनि छौँ. सधैँभरि तपाईँको उच्च खाने कुरा जान्छ भने हुँदैन, त्यसमा चाहिँ हजुरको सँगै हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन.
1: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू होइन, त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि.
0: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको,
1: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ, अर्डर गरेको कति समयभित्रमा अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको.
0: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चिङ हेर्ने भने चाहिँ हामीले तपाईँको 10 किलोमिटरको रेडियससम्म दिइरहेको छौँ होइन, कुबन्डोल बानेश्वर चन्डोल गरेर हामी 10 किलोमिटर रेस गर्दा झन्डा चाहिँ तपाईँको काठमाडौँको एभ्री नोक्सान कर्नर भ्याउँछौँ होइन.
1: अब यसको यो काम गर्दै गर्दाखेरि चाहिँ नेपालमा त्यसको सम्भावना कस्तो छ होइन, यसले नेपालमै बसेर उद्यमशीलतामा काम गर्न चाहने युवाका लागि चाहिँ त्यसको सम्भावना कस्तो छ होइन, आफै पनि अन्टरप्रेनर हुनलाई उद्यम म पनि केही गर्छु भन्न चाहने युवाका लागि चाहिँ यो कस्तो छ, अनि तपाईँले भनेअनुसार चाहिँ करिब 50 जनाभन्दा बढी तपाईँहरूसँग अहिले पनि रोजगारमै हुनुहुन्छ, स्वरोजगार बनाइरहनु भएको छ होइन, भोलि ती 50 जनाले अरू 50 जना पनि थप्न सक्नुहोला, त्यो हिसाबले चाहिँ यो व्यवसाय चाहिँ तपाईँले एउटा युवाको हिसाबले भन्दाखेरि नेपालमा यसको सम्भावना कस्तो छ, युवाहरूले यसलाई कसरी अगाडि बढाउन सक्छन्, अनि यसको लगानी के हो खासमा चाहिँ, यसको लगानीको मात्रा चाहिँ कति हुन्छ खासमा.
0: यो चाहिँ नर्मल्ली क्लाउड किचन भनेको चाहिँ धेरै मान्छेहरूले चाहिँ एउटा भान्सा जहाँबाट पाकेको पकवानहरू बाहिर निस्किने भनेर बुझ्छन् होइन, तर यसको बुझाइ चाहिँ अलिकति भिन्न छ होइन. यो चाहिँ म हरेक युवाहरूलाई चाहिँ सजेस्ट गर्दिनँ, किनभने हस्पिटालिटी भनेको चाहिँ जो कोहीको एउटा कपमा राखेर खाने पिउने चिया होइन क्या. यसको लागि चाहिँ तपाईँले कतिको निरन्तरता रूपमा आफ्नो डिसिप्लिन हुनुहुन्छ होइन, तपाईँले कन्टिन्यू चाहिँ कतिको दिन सक्नुहुन्छ, र तपाईँमा त्यो आत्मनिर्भर कति छ, म यो गर्न सक्छु भन्ने होइन. क्लाउड किचन भनेको नेपालको लागि एउटा फ्यामिलीको लागि सस्टेनेबल बिजनेस हो.
2: मनिष श्रेष्ठ जस्तै नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढी भन्दा बढी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्नु आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरोकारवाला पनि केन्द्रित हुनुपर्दछ.
3: छलफल सँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा पुगेका छौं. कार्यक्रम सुनिसकेपछि तपाईलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न मन लागेको होला.
2: यदि त्यसो हो भने सीआईएन को आईभीआर नम्बर 01-5268-646 मा फोन गरेर जुनसुकै समयमा पनि रेकर्ड गराउन सक्नुहुनेछ. कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएनको फेसबुक युट्युब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईँले लेख्न सक्नुहुनेछ।
3: हवस् त, आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौ। कार्यक्रमको अर्को भागमा फेरि भेटौंला। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। हामी सबैलाई विदा दिनुहोस्। नमस्कार, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्।

0: सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलीधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद।

0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरन घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप,
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वास दिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानी छाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 45 100 6, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048 45 398, 048 45 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शिक्षा, सड़क, सिंचाई र कृषि, गोलन्जरको पूर्वाधार, तरकारी खेती, पशुपालन र पर्यटन विकास समृद्धिको मूल आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो गोलन्जरमा हार्दिक स्वागत छ। म रीता मगर
1: अनि म राजन महतारागो पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो गोलन्जर गोलन्जर गाउँपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी गोलन्जर गाउँपालिकाले गरेका विकास निर्माणका कामहरू, गाउँपालिकामा भएका विभिन्न गतिविधिहरू र गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्नेछौ। हाम्रो गोलन्जर रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम यहाँहरूले हजुरको रेडियो 102.1 MHz र रेडियो झंकार 97.5 MHz हरेक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमको पुनः प्रसारण तपाईँले शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, आजको कार्यक्रममा हामी गोलन्जर गाउँपालिका वडा नम्बर 3 वडा कार्यालयले चालू आर्थिक वर्षको हालसम्म गरेका कामहरूका बारेमा गरेको सार्वजनिक सुनवाई कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अधिकार हामीसँगै रहनुहोला।
2: अब यहाँ प्रश्न के हो भने, सहकारीले बढी मूल्य लियो भने होइन, अथवा सहकारीले पक्षपात गर्यो भने, त्यो विषय चाहिँ हाम्रो कृषि शाखा अथवा हाम्रो मलखाद वितरण समितिमा जानकारी हुनु पर्यो है। अब मैले सुरुमै के भनेको छु फेरि भने, आएको नै थोरै आउँछ भयो, त्यो गाउँसभाले निर्णय गरेर पठाएछ, त्यो पनि कुरा मात्रै हो। सुन्नु न, मैले मलको हाकिमसँगै कृषि मन्त्रीसँगै यो विषयमा बुझेँ होइन, त्यो निर्णय गरेर पनि हुँदैन। अहिले निर्णय गरेर फुत्त मलको कोटा बढिहाल्ने होइन, होइन, हामीले जग्गा वर्गीकरण सम्बन्धी एउटा सम्झौताले गरेको छ, कामै सुरु गरेको छ होइन। अब हामीले हजुरको घरमा यति चाहिँ खेती हो कि यति चाहिँ भनेर पनि भएन होइन, फेरि त्यो करदेखि लगायत मालपोतले भोलि चाहिँ जनताको ढाड सेक्ने कुरा अर्कै छ। त्यसो हुँदाखेरि हामीले जग्गा वर्गीकरण काम सुरु गरेका छौँ होइन, हामी यो असारसम्म यो टुङ्ग्याउँछौँ र जग्गा वर्गीकरणले देखाउने कुरा हो क्या, त्यो कुन खेती हो कि कुन चाहिँ बस्ती हो कि भन्ने चाहिँ होइन, त्यो टुङ्गिएपछि यो विषय हल हुन्छ र कोटा बढेर आउनु पनि सक्छ, घटेर आउनु पनि सक्छ न, ठिक छ। यो विषय हल हुन्छ मैले यो र अहिले जे आइरहेछ त्यो चाहिँ हाम्रो माग अनुसारको पर्याप्त आइरहेको होइन। अब यो मल त सङ्घीय सरकारले प्रदेश सरकारले हल गर्ने विषय हो। अब अहिलेको म तपाईँलाई तत्कालको समस्या भन्छु, अस्ति मैले सिडिओलाई पनि भने, तपाईँले गृहमा भन्नुपर्ने हो कि तपाईँले उद्योग मन्त्रालयमा भन्नुपर्ने हो, कहाँ भन्नुपर्ने हो। अब अहिले मल आउन सक्ने स्थिति छैन, ढुवानी बढ्यो भयो, सुन्नुहोस् म अलिकति भन्छु, ढुवानी बढ्यो कुनै ट्रकहरूले बोक्न मान्दा छैन, भएको मल पनि आउन सक्ने स्थिति छैन, किनकि भाडा समायोजन छैन। र अहिले हाम्रो गाउँपालिका नै यही समस्या, यो चुनावपछि 30-40% मूल्य बिग्रिएछ, सङ्घीय सरकारले त्यसमा ध्यान दिएको छैन, नदिएको कुरा, त्यो हाम्रो बस हाम्रो नियन्त्रणको विषय होइन होइन। अब सरकारले ध्यान दिँदा के भयो, पाइपको मूल्य बढाएको छ, पाइप स्थानीय तहले किन्न सक्ने स्थिति छैन, जालीको मूल्य बढाएको छ, सिमेन्टको मूल्य बढाएको छ होइन, र हामीले साउनभन्दा यता जिल्ला दर रेटमा पुनरावलोकन गर्न सक्दैनौँ, कि त सङ्घीय सरकारले प्रधानमन्त्रीले नै पहल गरेर प्रस्ताव गरेर होइन 64 सालमा भएको रहेछ कोभिड कालमा होइन, 10% चाहिँ अघि प्लस भुक्तानी दिन सक्ने भनेर निर्णय गरेर त्यस्तो गर्दा मात्रै, नत्र अहिले हाम्रो यो आयोजनाहरू नै प्रभावित हुने, किनकि सिमेन्ट त्यो दरेर त कुनै व्यापारले दिँदैन होइन, कुनै मेटेरियल पनि दिँदैन, भनेपछि हाम्रो ठेक्का लगायतका विकास निर्माणका समग्र काम चाहिँ अहिले ठप्प हुने स्थिति छ। यसमा चाहिँ अब नेपाल सरकारले के पहल गर्छ, नेपाल सरकारले पहल गर्यो भने हामीले त्यसबाट स्वाभाविक रूपमा केही राहत पाउने भयौँ, नत्र भने अहिले हामीले दिएका आयोजनाहरू चाहिँ कार्यान्वयन हुन सक्ने स्थिति छैन होइन। त्यो प्रश्न चाहिँ स्वाभाविक रूपमा मलको विषयमा उठेको छ होइन, मल के हो भने, अब मल अहिले ढुवानी म अस्ति कृषिको हाकिमसँग त्यहाँ कृषि शाखामै पसेर आएको, अब मल छ तपाईँको कोटा, तर ढुवानी गर्न कुनै ट्रकहरूले मान्दैन, कुनै गाडीले मान्दैन, किनकि भाडा त जुन दर रेट छ त्यो संशोधन नगरी हुँदैन, अब दर रेट संशोधन साउन नभए हुँदैन भने चाहिँ अब के गर्ने त मल हामीले भनेको के गर्ने हामीले लेखेर पठाएको भनेपछि केही निकास आउला होइन, भएको मल पनि ल्याउन सक्ने स्थिति छैन अहिले यो महँगो उत्पादन। यो विषय राखेँ र अब अरू विषय मसँग सम्बन्धित धेरै विषय छैन मैले अनुभवको विषय म दावाको साथ भन्छु फेरि एउटा कुरो चाहिँ आफूले जिम्मेवारी लिएपछि त्यसको जवाबदेही पनि हुनुपर्छ गाउँपालिकाबाट सञ्चालित आयोजना होइन मा गलत ढङ्गले भुक्तानी कमजोर संरचनाको भुक्तानी भएको छैन जहाँ प्रश्न उठेको छ होइन प्रश्न उठेको ठाउँमा बरु 1.5 लाखको होला 1 लाखको होला करोडको होला म आफै गएर त्यहाँ के छ त यसरी भत्काउनै पर्ने भत्काउने नभत्काउँदा पनि हुनेछ भने त्यसको लगज कट्टा गरेर अलिक कमसोर बनेको छ अथवा क्रसरको चाहिँ नै हाल्नु पर्ने ठाउँमा चाहिँ खोलाको हालेको छ भने है त्यसले चाहिँ प्राविधिक हिसाबले के हुन्छ गुणस्तर कमजोर हुन्छ भन्नु प्राविधिक दृष्टिकोण भने अब त्यसलाई भत्काउने त सेट भएको छ राम्रोसँग भत्काउनु त किन भत्काउनु त्यसो हुँदा त्यसो 10% हुन्छ कि 15% हुन्छ कि कति हुन्छ लगत पट्टा गरेर मात्रै भुक्दैन मैले त्यो चाहिँ दावाको साथ किन भनेको भने त्यसो हुँदा यिनै विषय राखेँ र अरू विषय अध्यक्षज्यूले आफ्नो विषय राख्नुहुनेछ
3: मैले पनि धेरै कुरा भन्नुपर्ने छ जस्तो मलाई लाग्दैन किनभने जस्तोमा वडावडाको सार्वजनिक सुनाइमा जाने प्रचलन छैन अब यो चाहिँ यहीँ भयो त्यो हिसाबमा आएको हो म 1 नम्बरले गइनँ 2 नम्बरले गइनँ अब यहाँ चाहिँ यहीँ नजिकै भयो जाउन भन्ने हिसाबले आएको हो यसलाई अन्य थर पनि नलिदिन म अनुरोध गर्न चाहन्छु अब मेरो चाहिँ कुरो कसरी सुरुवात गर्छु भने सबैले काम हेर्ने हो होइन मूल्याङ्कन गरिदियोस् स्वच्छ मनले के स्वतन्त्रपूर्वक इमान्दारीपूर्वक काम गरेको छ कि छैन भनेर हेरिदिने मात्रै हो जस्तो मलाई लाग्छ है यो धेरै कुराको जवाफ दिनुभन्दा कुरो के हो भने तपाईँले नबुझ्ने मान्छे हुनुहुन्न एक बोतल पानी यो पानी भरेर यो पानीले यो गाउँपालिका पुर्या भनेर आउने पैसा हो माथिबाट आउने भनेर अब यही थोपा थोपा बाँधियो अनि धेरैको अपेक्षा छ बा अघि रमेशजीले भने जस्तो आवश्यकता अपेक्षा धेरै अनगिन्ती छ एउटै गाउँमा 12 थरीको माग आउँछ एउटा टोलमा गएर कसैले शिक्षा भन्छ कहिले पशु भन्छ कहिले कृषि भन्छ कसैले मलाई प्राइभेट मेरो स्वास्थ्यमा पैसा हाल्दै भन्छ मेरो फर्ममा पैसा हाल्दै भन्छ कसैले राहतले भन्छ कसैले छानुले भन्छ कतिजना पुरानो भन्छ

राम्रो काम त सकारात्मक भनिदिन्छु नि त, राम्रो कुरा त राम्रो हो नि त। त्यसैले मुख्य चिज चाहिँ कसैप्रति पनि पूर्वाग्रह नराखौँ। मान्छे समाज जति कस्तो हुँदो रहेछ भने, यो समाज विज्ञान, यो समाज सामाजिक मनोविज्ञान बुझ्ने मान्छेसम्म दुई चार हप्ता ट्रेनिङ लिनै जान मन लागेको छ कि। मान्छेको समाजको मनोविज्ञान, समाजको मान्छे कस्ता कस्ता मान्छे, प्रवृत्तिका मान्छे बसोबास गर्छन् भन्ने कुरो बुझ्नुपर्ने रहेछ हामी जस्तो मान्छेले। किनभने समाजमा खाटो पनि युज गर्ने मान्छे हुँदो रहेछ, राम्रो लुगा लाउने पनि नहुने, कस्तोसम्म हुन्छ भने समाजमा मैले भोगेँ क्या। अझ थेवा त यसो जुत्ता नि फेरि होइन भन्ने मान्छे छन्, अझ थेवा त एउटा पायो त फेरि होइन, यसले अहिले के गर्न खोज्छ भन्ने मान्छे छन्। मिठो खाएको पनि देख्न नसक्ने मिठो राख्ने, अझ सेवाको अहिले पनि यही खाइरहेको छ भन्ने पनि भन्छ, त्यही समाजमा हुन्छ। कसलाई पुर्याउनु भन्नु त, त्यो रियालिटी हो। सबै मैले छातीमा आएर खाएँ भने ल, नमिठो खायो, हिजो पनि त्यही लोकल खान्थ्यो, आज त्यही लोकल चामल खाइरह भन्ने पनि मान्छे छन्। अहिले आएर ठुलो मान्छे गर्दा किनेरै खायो भन्ने पनि भन्छ, यही एउटै समाज छ। अनि कसलाई कसलाई के गरेर चित्त बुझाउनु भन्नु त, साथै छैन। त्यसैले मैले आफूले इमानपूर्वक गरे हो। यसमा तपाईँले जे सोच्नुहुन्छ त्यो सोच्दिनु। अब त्यो मानेमा चाहिँ के हो भने, जस्तो मैले के अपेक्षा राख्छु भने, जस्तो अस्पताल चलाए, यो वास्तवमा यो अस्पताल बनाउने मैले चुनावको कार्यक्रममा भोट मागेर मैले कहीँ पनि बोलेको छैन, तर मैले प्रयत्न गरेँ, हाम्रो सामूहिक प्रयत्न पनि ल्याइयो, स्थापना गरियो। तर यो त जिरोबाट थालेको चिज हो नि त।

अस्पताल त सकारात्मक प्रचारको लागि त्यो अपेक्षा हो नि त, त्यो अस्पताल चल्नुपर्छ, यसलाई चलाउनुपर्छ, यसलाई टिकाउनुपर्छ। के गरी अस्पताल चल्यो भने कसैले सोधेकै छैन, म कोही पूर्वाग्रहले आयो उहाँ के गरी आउनुभयो डाक्टर, कति तलब देखाएको अहिले सोध्या, कसैले सोध्या छैन, त्यो होइन नि त। कतिजना डाक्टर छन्, कति नर्स हो, के गरी चल्या, सकारात्मक बुझ्न सकियो नि त। अहिले तपाईँको प्रदेश सरकारको तलब खाने गरी उहाँ डाक्टर लिएर आएको, प्रदेशले पठाएको, तर त्यो तलबमा मात्रै उहाँ मान्नुहुन्न, डाक्टर मान्दै आइन्छ नि के। अब म भन्दिनँ सुनाउँदै आएर चाहिँ पर्या ठाउँमा आएर सोध्नु होला, तलब प्रोत्साहन पनि थप्नुपर्छ। नर्स आएको छ, प्रदेशले पठाएको दुईवटा नर्सहरू, उतैबाट तलब खाने गरी, त्यो प्रयत्न होइन। त्यसले सकारात्मक सहयोग गर्दिनँ म अपेक्षा गर्छु, बढी चाहिँ अब कुन जवाफ दिनु भन्ने लागिरहेको थियो, मैले के कुराको जवाफ दिनु भन्नु त। अब स्कुलको कुरो म फेरि भन्नु, मैले पहिले पनि विद्यालयको सन्दर्भमा के भन्ने गरेको छ भने, विद्यालय भनेको त्रिपक्षीय, अभिभावक, शिक्षक र विद्यार्थीको सामूहिक प्रयत्न, तिनटैको सामूहिक प्रयत्न भएन भने शिक्षक गुणस्तरीय शिक्षक हुँदैन। शिक्षकको नि त्यो चासो चाहियो, अभिभावकको झन् चाहियो, विद्यार्थी पनि चाहियो, यी तिनटै को पढाइप्रतिको प्रतिबद्धता नहुन्छन् शिक्षामा गुणस्तर गर्न सकिँदैन। गाउँपालिका के गर्नु, मास्टरलाई निकाल्न अधिकार छैन, अब पढा भन्दा पढाइदिँदैन, अभिभावकलाई जति सम्झा जाडामा जुत्ता किनिदिँदैन बच्चालाई, ठिउँ ठिउँ गरेर स्कुल आउँछ बच्चा, तपाईँको पुष्पाको दिन बच्चालाई न्यानो लुगा जुत्ता टोपी लगाइदिएर बाउले पठाउनु दायित्व होइन त अहिलेको समाजमा, सबैतिर छ त त्यो, बाउले दुरुपयोग गर्छ बजारमा, नखानुपर्ने चिज खान्छ, बच्चालाई जुत्ता किनिदिँदैन, बच्चा ठिउँठिउँ गरेर छिरिया छ गोडा, अब के पढ्नु, मैले गर्ने दायित्व के हो भने विद्यालय भवन बनाइदिनु, म एउटा त मैले गरेँ नि त, हामीले गऱ्यौँ नि गाउँपालिका तर्फबाट, विद्यालय भवन चाहिँ यो ठाउँ नभएर पढाइमा असर हुने भयो भन्ने चाहिँ बाँकी राख्दैन ल, त्यो त एक एक कुरा पछाडि हामीले गऱ्यौँ। अब शिक्षा भनेको कुरो त माथिबाट अभिभावक के भन्छ, विद्यालय व्यवस्थापन समिति गठन गरे, त्यो के को लागि भन्ने बुझ्नु पऱ्यो नि त, त्यो एउटा शिक्षा भन्ने भर्ना गरेको एउटा सामान्य करारको कर्मचारी मात्रै हो, केस त विद्या होइन जस्तो लाग्छ, गोल्टारे केसमा एउटा करारको कर्मचारी भर्नामा गाउँपालिका गल्ती गर होला ल, मानु त्यति न्युले विद्यालयको पढाइ सबै बिग्रिया हो त, त्यति बाहनामा होइन क्या, सत्य कुरा बोल्नु, त्यति त्यति मात्रै चाहिँ बाहना होइन क्या, त्यसलाई 5% दिउँ न, होइन 5% दिउँ, तर सय बाँकी 95 चाहिँ तपाईँको अभिभावक, तपाईँको इमान साथ बच्चालाई पढाउनु भएको छ, त्यो थाङ्रेका सबै बच्चाहरू, माथि ओखलीबाट आउने सबै बच्चाहरू बेलामा आउने, अभिभावकले बेलामा पठाउने, समयमा खाना दिने, समयमा त्यो वातावरण बनाएको छैन क्या सर, यो एउटा मात्रै आम रूपमा मैले कुरा गरेको, त्यसो भए विद्यालयमा शिक्षक विद्यार्थी र अभिभावकको सामूहिक प्रयत्न नहुन्जेलसम्म, मैले पनि सार्वजनिक, म 52 वर्ष भयो मैले मेरो भोगाइबाट, म तपाईँको 11 वर्षको उमेरदेखि मलाई राजनीति चेत छ, मैले बुझेअनुसार यो तिनवटाको संयुक्त प्रयत्न भएन भने शिक्षामा गुणस्तर दिन छैन, यो लेखेर आउनु होला भोलिको दिनमा, यो कुरो हो, किनभने तपाईँहरू जबसम्म अभिभावक बसेर प्रतिबद्धता जनाउनुहुन्न, तपाईँहरू शिक्षकहरू सबै बसेर प्रतिबद्धता गर्नुहुन्न, दैनिक उसलाई चाहिँ शिक्षकहरूलाई चाहिँ विद्यालयको तर्फबाट उसलाई काम गर्ने एउटा वातावरण बनाउने, यति म गरेर छोड्छु भन्ने, यति नम्बर पास बच्चा हुन नसके अनिवार्य रूपमा उसको ग्रेड रोक्ने, उसको तलबमा चाहिँ प्रमोसन रोक्ने, जबसम्म नियम काम बन्दैन यस्तै हो, त्यसोलाई हामीसँग अधिकार छैन, त्यसोले हुनेसम्म प्रयत्न स्कुलबाटै गरौँ, गाउँपालिकासँग गुणस्तरीय शिक्षाको अपेक्षा राख्यौँ भने हाम्रो बच्चा फेरि पनि बिग्रिन्छ। सबले मैले अनुरोध गरेँ, मैले आफ्नो बुझाइबाट भने होइन, अब अर्को कुरो के भने, अब यो गौरवजीका सबै कुराहरू म सकारात्मक रूपमा लिन्छु, सबै कुरा अब धेरैवटा छ, म आफै पनि त्यस्तो देख्दिनँ होइन, अब पढेर प्रत्येक पान्ना उत्तर दिनुपर्ने जस्तो पनि त्यस्तो मलाई लाग्दैन होइन, मैले अघि नै भने एक बोतल पानी छर्किने हो, त्यो छर्किन कति ठाउँ छिटा पऱ्यो, कति ठाउँ परेन त्यति भयो, यहाँ अनुचित गतिविधि गरेर हामीले खाइमासी गरेर बान्न छुटेको भन्ने कुरो हो भने सचेत मान्छेले कानेर कमजोरी छ खोजौँ, खोज्न सकिन्छ, अहिले सबै सूचना पाउने हक छ हरेक नागरिकको, गाउँपालिका निवेदन दिने बित्तिकै सूचना सबै पाउँछौँ हामी, सूचना हेरौँ, गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडाले काहीँ कमजोरी गरेर अनुचित लाभ लिएको, काहीँ प्रमाण, काहीँ त्यस्तो किसिमको तुस भेटिएछ भने, मैले त अस्ति नै भने सार्वजनिक पोलिटिसियन छोडिदिएँ, किन गर्नु, गल्ती गर्नु त सिकी सिकिगयो राजनीति होइन भने, त्यही हो मैले फेरि दोहोऱ्याएँ, म 4 चोटि भने त्यही भन्छु, थोरै चिजलाई वितरण गर्दाखेरि कतिपय ठाउँमा पुग्ने कतिपय ठाउँमा नपुग्ने भएको छ, त्यसको लागि म क्षमा माग्न चाहन्छु, मैले दिनुपर्ने वचन गरेको ठाउँमा पनि छुटेको हुनसक्छ।

त्यस प्रतिदिन म कमजोरी स्वीकार्छु, जस्तो अघि रविजीले भन्नुभयो हाम्रो गाउँपालिकाभरि कतिवटा सिँचाइ कुरा छन् त होइन, सबैलाई आवश्यक अनुसार नभए पनि कम्ती गाउँपालिकाले यति यति दिउ है हाम्रो कुरालाई भन्ने खालको सम्बोधन चाहिँ गरिदिनु भन्नुभयो। त्यो सुझाव सकारात्मक रूपमा म लिन्छु, त्यो आगामी दिनमा त्यताप्रति काम गर्ने म विश्वास पनि दिन चाहन्छु। अब यो जहाँसम्म अस्पतालको बाटो यसमा चाहिँ वडा दिएरमा खुल्लो आएको गर्यौँ हामीले, अब के साइज घटाउनु पर्ने कि त्यो चौडाइ घटाउनु पर्ने कि लम्बाइ घटाउनु पर्ने भन्छ होइन, स्टेड बनिगयो त अर्को वर्ष अर्को आर्थिक वर्ष त्यसलाई तलबाट सपोर्ट गर्छु वाल म व्यवस्थापन गर्छु भनेर चाहेको छ भन्नुभएको छ, त्यसलाई अरू मोड पनि थप्न मिल्छ काम गर्न केही फरक परेन। अहिलेलाई हाम्रो प्रयत्न नभएर त्यो बाटो बिग्रिएको होइन, प्रयास गरेको प्रयास गर्दा गर्दै थोरै पैसा टेन्डर भइसकेको र इस्टिमेट चेन्ज गर्नु नमिल्ने भएको कुरा उसले जानकारी गराएको छ, जे इस्टिमेट छ त्यही गर्नु भनेर हामीले काम गर्ने बाटोहरू बनायौँ, यही मैले जानकारी गराएँ। अब धेरै कुराहरू छन्, अब छुट्न गएका छन् अघि काङ्ग्रेसबाट काङ्ग्रेसको प्रतिनिधित्व गरेर बोल्नु भएको दाइले समग्रमा भन्नुभयो होइन, समग्र देशैभरिको अवस्थाको विषय भन्नुभयो। अब त्यो चाहिँ के भने, अब म के भन्न चाहन्छु यो विषयमा भने, समग्रमा सबै मान्छे बैगुनी हुँदैन, सबै मान्छे खराब हुँदैन हेर्नु होइन, तर के हुँदो रहेछ भने समयको माग, जस्तो अघि कसले एउटा कुरा राख्नु भएको थियो विकास के हो त, बाटो मात्रै बन्ने विकास हो कि भवन मात्रै बन्ने विकास हो कि विद्यालयमा शिक्षा मात्रै विकास हो कि, तर जो मान्छे जेमा लागेछ त्यही चाहिने रहेछ नि त, पढ्ने विद्यार्थीलाई रोजगारी चाहियो उसलाई अरू केही चाहियो, कृषकलाई ठाउँ ठाउँ जाने बाटो चाहियो, बेलामा उचित खालको मल बिउ चाहियो होइन, अब ड्राइभरलाई सडक राम्रो चाहियो स्वाभाविकै हो होइन, अब यो चिज छ, अब यसमा हामी गर्दै जान्छौँ। र पर्यटकको सन्दर्भमा चाहिँ मेरो छुट्टै धारणा छ, पर्यटक चाहिँ मलाई के लाग्छ भने हामी पर्यटक भित्राउने हैसियतमा गाउँपालिका पुगेका छैन, यहाँ रोजीरोटीकै समस्या छ अझै पनि, यहाँ तपाईँको राम्रो मोबाइल बोक्ने कसैको त्यस्तो हैसियत, हामी गाउँपालिका यसो घुम्दा दुई चारजनाको होला, फोटो खिचौँ महिलासँग घुमौँ परिवार घुम्न जाउँ राम्रो रेस्टुरेन्ट बस्छौँ मिठो खाउँ मसिनो खाउँ, पर्यटक त त्यो होला नि त, अब गोडामा राम्रो जुत्ता होइन मान्छे त जाँदैन जाँदै पर, मलाई मेरो बुझाइ त्यसैले हामी गाउँपालिकाको समग्र गाउँपालिकामा सबै परिवारहरूले वार्षिक रूपमा एक डेढ लाख दुई लाख तिन लाख खर्च गर्ने हैसियत बनाउन सक्दा नि अनि हामीले पर्यटक कता के हो भन्ने मेलोतिर लाग्ने होला, न त तपाईँको खेती गरेर राम्रो सिँचाइ छैन, घर घर धारो सबैतिर पुर्याउन सकिएको छैन, सबैको व्यवस्थित सिँचाइ छैन, सबैतिर विद्यालयमा व्यवस्थित शिक्षक कर्मचारी व्यवस्था पनि छैन, सबै ठाउँमा उचित स्वास्थ्यको प्रबन्ध गर्न सकिएको छैन, अब यस्ता समस्या न्यूनतम आधारभूत कुराहरू बाँकी रहँदै हामीले पर्यटक भनेर डाँडा डाँडामा टावर बनाउने खोला खोलामा कोसीमा चाहिँ राफ्टिङ कुदाउने भनेर भवन बनाएर त्यति उचित गर्यौँ जस्तो मलाई चाहिँ है फेरि व्यक्तिगत मसँग कुनै पूर्वाग्रह होइन, त्यो उचित गरिएन जस्तो लाग्यो, त्यसैले अहिले त्यो हामीले बनाएको म फेरि के बुझेको छु मैले भने सरकार निरन्तरता हो, भले अहिलेको सरकारको नेतृत्व मैले गरेँ होला भोलि अर्को हुँदा पनि त्यो निरन्तर हुन्छ सरकारको, त्यो मैले बुझेको छु, तर पनि त्यहाँ जाने त्यस्तो खालको वातावरण गढी सिन्धुली गढी त प्रमोट हुन सकेका छैन भने हाम्रो अब गोलन्दरको डाँडो भनेर चौपट त्यो भइहाल्ने अवस्था थिएन, त्यसमा चाहिँ अलिकति तत्कालीन नेतृत्वले अलिकति नजानेर लगानी गरे हो भन्ने मेरो आफ्नो व्यक्तिगत बुझाइ हो, भले बनेको छ केही छैन, यसको लागि म शुभकामना पनि भन्न चाहन्छु। अन्त्यमा म फेरि पनि के आग्रह गर्छु भने राजनीति संस्कार हो, अब हामी भले एउटा चर्चा छ अब गाउँपालिका मिसाउने वडा फडा मिसाउने होला नहोला आफ्नो ठाउँमा छ, तर पनि अब बोलन्दर यति रमाउन्जेल पोलिटिक्समा जस्तो संस्कार हामीले दिन सक्छौँ जुन कुनै दलको भयो नि, तपाईँ अर्को दलको भोलि अध्यक्ष हुनुभयो भने मैले सहज रूपमा आएर सुझाव सल्लाह लिने दिने गर्ने अवस्था त नेतृत्वले बनाउने होला नि त होइन र, मलाई लाग्दैन दल छुट्याएर कतिपय साथीहरूको व्यक्तिगत रूपमा ठेस पुग्यामा म जान्दिनँ, तर व्यक्तिगत रूपमा कामकै सिलसिलामा चाहिँ मेरो नेतृत्वमा रहेको अहिले गाउँपालिकाले यो मान्छे चाहिँ दलको कारणले मेरो काम भएन भन्ने अवस्था चाहिँ बनेको छैन जस्तो मलाई लाग्छ।

कोही मलाई लाग्छ मेरो व्यक्तिगत बोलचाले बन्द गर्न कोही पनि छैन अहिले संसारमा। मेरो कारणले बोलचाले बन्द बाँडेर खाएर छ महिना नै म बेसाएर खान्थेँ गाउँमा भन्नुहोस्। 18 महिना खान पुग्ने भयो नि, मैले यो सुनाएको केही फरक पर्दैन क्या, बाँडेर खाएर छ महिना नै बेसाउँथेँ गाउँमा। त्यो त्याग अलिकति समर्पण अलिकति खप्ने, त्यो त्यहाँदेखि अब आफ्नो चाहिँ धुनु नछिराउने अनि कताएर हुन्छ भन्दा चार्ने भयो भने चाहिँ नेता हुँदैन क्या, प्रश्न कुरा हो नि त। गोलेर अब सिद्धिने हो अनि नेता हुने हो नि त। मैले चाहिँ त्यो अभ्यास मेरो पोलिटिक्सको राजनीतिको अभ्यासमा सबै सिद्धिएर चाहिँ म बल्ल गाउँपालिका अध्यक्ष हो, मेरो आर्थिक केही पनि हैसियत छैन। मैले सुनाउनु पर्ने भएर सुनाइन साथीहरू, मैले सियर गरेको मैले मलाई के भने फ्याक्ट त मलाई कुनै पनि मलाई त्यो फेसबुकमा कमेन्ट हेर्दाखेरि मलाई रातरी नै लाग्दैन के, गल्ती केही गरे होइन, खाएको लागि केही छैन, गएर उनी गएर कुर्सीमै ढुङ्गाले हेर्नु भयो भने कमेन्ट लेख्छन् क्या, त्यस्तो गर्नु भयो त त्यो केही होइन। त्यसरी पूर्वाग्रह राख्यो भने त राजनीति नै हुँदैन, सबै मान्छे पाइन्छ। तर के भने गल्ती देखाउनु पर्छ, गल्ती एउटा गरौँ र देखाइएन भने दोस्रो गल्ती तेस्रो गल्ती हुन्छ र मान्छे बिग्रिँदै जान्छ। सही ठाउँमा यो गल्ती नगरेर हुन्छ, यो कमेन्ट हो, यो नगर्नु दोहोऱ्याएर राम्रो हुँदैन, त्यो चाहिँ सुझाव पनि हो, गल्ती आउँदै पनि हस्। धन्यवाद, नमस्कार।

0: सेतो पानी बग्नी गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
3: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
4: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
3: सम्पर्क नम्बर 0475904662 98692695998।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
7: हो र, होइन होला त्यस्तो त।
8: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
9: केही भएन मिस,
8: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ।

0: कार्यक्रम बदलिदो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरि बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी गएको 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढ़ीले दिएको चेतावनी सहित मनसुनमा आउने बाढ़ी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा चर्चा गर्दैछौ। हामीसँग त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराई हुनुहुन्छ। उहाँसहितको टोलीले काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा 2081 सालको असोज महिनामा गएको बाढ़ीका कारण र क्षतिबारे अनुसन्धान गरेर नेचुरल हेजार्ड्स रिसर्च नामक अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान पत्र प्रकाशन गरेको छ। यहाँलाई उज्यालो रेडियोमा स्वागत छ सर।
1: धन्यवाद।
0: कुराकानीको शुरूआत तपाईँहरूले गर्नुभएको काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा 2 वर्ष अघि असोजमा गएको बाढ़ीका कारण र क्षतिबारेको अनुसन्धानबाट गरौं। अनुसन्धानको निष्कर्षबारे छलफल गर्नु अघि चाहिँ त्यसै बाढ़ी यसअघि पनि आएका थिए कि थिएनन्, विशेष गरी यो काठमाडौँ उपत्यका र आसपासलाई हेर्दाखेरि चाहिँ?
1: हजुर, यदि हामी अभिलेखको रूपमा हेर्ने हो भने 1954 बाढ़ी चाहिँ अभिलेखित भएको छ। अभिलेखको हिसाबले हेर्ने हो त्यस्तै 1981 बाढ़ी पनि तीव्र मनसुनको कारणले आएको थियो र यसले काठमाडौँका केही क्षेत्रमा प्रभावित पारेको थियो। तर सन् 1993 बाढ़ी सबैभन्दा विनाशकारी मध्ये एक थियो, जसमा 130 जना भन्दा बढ़ीको चाहिँ ज्यान गएको थियो र व्यापक क्षति भएको थियो। त्यही भएर यो अकल्पनीय होइन, यस्तो बाढ़ी भइ नै रहेको छ।
0: अब चाहिँ अध्ययनमा जाउँ। अध्ययन कसरी गर्नु भएको थियो?
1: हामी एउटा ग्रुप थियौं जसमा चाहिँ नेपाल सरकारका चाहिँ वरिष्ठ इन्जिनियर रिसर्चर र विदेशमा भएका क्यानाडामा हुनुभएका वरिष्ठ जियोटेक्निकल इन्जिनियर लगायत पुल्चोक क्याम्पसका विद्यार्थीहरू र जल तथा मौसम विज्ञान विभागका साथीहरू सबै मिलेर हाम्रो एउटा टिम थियो। र हाम्रो विधि भनेको चाहिँ हामीले बाढ़ी प्रभावित स्थानको स्थलगत अनुगमन गर्यौं, प्रभावित स्थानीयवासीसँग अन्तर्क्रिया गर्यौं, भू उपग्रहबाट प्राप्त गरेका तस्विरहरू हेर्यौं र रिमोट सेन्सिङ प्रविधिको विश्लेषण गर्यौं, सामाजिक आर्थिक र जल मौसम सम्बन्धी तथ्याङ्कहरू लियौं, पूर्व प्रकाशित अध्ययन र प्रतिवेदनहरूको साथै मौजूदा संस्थागत कानूनी र नीतिगत व्यवस्था सहित विविध तथ्याङ्कहरूको आधारमा रहेर हामीले यो अनुसन्धान गर्यौं।
0: अनुसन्धानको क्रममा स्थानीय बासिन्दाहरूसँग भेटघाट अथवा उनीहरूको पुरानो अनुभव, उनीहरूले त्यतिखेर भएका कुराहरूलाई कतिको समेट्नु भएको?
1: धेरै नै समेटेका छौं। हामीले भ्याएसम्म त्यो एरियाका सम्पूर्ण प्रभावित जनसंख्याहरू, प्रभावित व्यक्तिहरूसँग छलफल गर्ने मौका पायौं। त्यहाँका स्थानीय सरकारसँग पनि छलफल गर्यौं, स्थानीय निकायका व्यक्तिहरूसँग पनि छलफल गरेका छौं र भ्याएसम्म हामीले फिल्ड भिजिटको क्रममा सबैको कुराहरू समेट्ने प्रयास गरेका थियौं।
0: त्यो बेलामा धेरै पानी परेको थियो अथवा रेकर्ड भएको अनुसारले अहिलेसम्मकै बढ़ी पानी परेको भनेर त हामीले यसअघि नै तथ्याङ्कहरू सार्वजनिक भइसकेको छ, जल तथा मौसम विज्ञान विभागले पनि गरेको छ। बाढ़ी आउनुको कारणमा चाहिँ त्यो अत्याधिक ठूलो वर्षा मात्रै थियो कि त्यहाँ अन्य मानवीय कारणहरू पनि बढ़ी जिम्मेवार?
1: अब यस्तो छ, बाढ़ी भनेको जहिले पनि

0: पानी मौसमको के अरे मनसुनको बेरामा पानी बढी आउँछ। मनसुनको समयमा अत्याधिक वर्षा हुनु भनेको सामान्य हो, जसले बाढी सम्भावना बढाउँछ नि, किनकि पानीको लेभल जहाँ पनि विश्वको जुनै पनि ठाउँमा चाहिँ पानी बढी आएपछि चाहिँ त्यसले चाहिँ एउटा लेभल बढाउँछ जसले गर्दा बाढी आउँछ। तर उपत्यकाको केसमा जुन अहिले हामीले हेर्यौं त्यो किनभने हाम्रो उपत्यका कस्तो छ भने घेरिएको भेग कचौरा जस्तो छ, त्यो भएको हुनाले पानीको बहाव सीमित क्षेत्रमा जम्मा हुने प्रवृत्ति हुन्छ। त्यही भएर काठमाडौँमा जस्तै बागमती भयो विष्णुमती छन् साना छन् तर अत्याधिक बाढी हुने बित्तिकै तुरन्तै ओभरफ्लो हुने गर्छ। तर बेसिक कारण तपाईँले सोध्नु भएको चाहिँ मानवीय कारणहरू नै हुन्, किन बाढी जहिले पनि आइरहेको हो तर अहिले किन हामी क्षति भइरहेछौँ भन्दा यसको मानवीय कारणहरू जस्तै घर संरचना व्यवसाय खोलाहरूको किनारमा अवैध रूपमा निर्माण गरिएका छन् जसले नदीको बहावलाई सीमित बनाइदिएको छ, बागमती विष्णुमती लगायत खोलाहरू साँगुरो बनाइएको छ, वर्षाको पानी नालीबाट सहज रूपमा बग्न नपाएर सड़क र बस्तीहरूमा पस्छ, खुला जमिन हरियाली क्षेत्र खेतीबारी सिमेन्टेड सतहमा परिवर्तन भएका छन् जसले गर्दा पानी सोच्न पाउँदैन, शहरी योजना भू उपयोग नीति प्रभावकारी छैन, यी सबै कारणले चाहिँ हामीले क्षति बिहोरेको।
1: काठमाडौँ उपत्यकाको कुरा गर्दाखेरि बारम्बार चर्चा हुन्छ आसपासका डाँडाका छेउछाउमा प्लटिङ हुन थालेको छ, त्यसै गरी गिटी बालुवा लगायतको उत्खनन ढुङ्गाको उत्खनन बढेको छ, त्यो कारणहरूलाई तपाईँले कतिको हेर्नुभयो अनुसन्धान गर्दै?
0: हामीले त्यो हेरौं तर एउटा कुरा बुझ्नु के जरुरी छ भन्दा उत्खनन आफैमा गलत होइन, जनरली हामीले पढ्ने गर्छौँ उत्खननले गर्दा धेरै भयो, उत्खनन आफैमा गलत होइन, सम्पूर्ण निर्माण कार्यको मुख्य स्रोत नै ढुङ्गा गिट्टी बालुवा हुन्। अझ काठमाडौँ उपत्यकामा जुन तीव्र गतिले भौतिक संरचना निर्माण भइरहेको छ त्यसको लागि भविष्यमा अझ बढी निर्माण सामग्री आवश्यक पर्ने अनुमान गर्न सकिन्छ। त्यसको लागि उत्खननलाई कसरी व्यवस्थित र वैज्ञानिक ढंगले लाने भन्ने प्रश्न चाहिँ मुख्य हो। अवैज्ञानिक उत्खनन र अव्यवस्थित जग्गा प्लटिङले बाढीको प्रभावलाई प्रत्यक्ष रूपमा बढाउनु भूमिका खेल्छ। पानीको मात्राको बहाव र गेग्रान सहितको बहाव, आजकल तपाईँले हेर्नु भने गेग्रान सहितको बहाव हाम्रो धेरै नै भइरहेछ, त्यसको चरित्र फरक हुन्छ। नक्खु र रोशी खोलाकमा बाढीको मुख्य विशेषता नै उत्खनन, नदी संकुचन, जग्गा प्लटिङले गर्दा बहावमा मिसिएको गेग्रानको अत्यधिक प्रभाव नै हो।
1: उत्खनन र प्लटिङ काठमाडौँ उपत्यका भनौँ बीचमा र आसपासमा पनि विधिसम्म तथा वैज्ञानिक तरिकाले प्रयास भएको चाहिँ पाइँदैन?
0: छैन, त्यो छैन। इभेन हामीले नदीबाट बालुवा निकाल्दा पनि वैज्ञानिक रूपमा कति निकाल्दा चाहिँ त्यो नदी क्षेत्रको चाहिँ प्राकृतिक संरक्षण भइरहन्छ भन्ने कुरा अध्ययन पनि भएको छैन। हामी अहिले त्यसमा पनि एउटा अध्ययन गर्न खोजिरहेछौँ र यो अलिकति वैज्ञानिक तरिकाले उत्खनन गर्दा चाहिँ त्यति खासै समस्या चाहिँ पर्दैन।
1: उत्खनन गर्ने कुराहरूमा चाहिँ अनुमति लिनुपर्ने प्रक्रिया नै हुन्छ, यसो गर्ने भन्ने पनि हुन्छ, वातावरणीय प्रभाव मूल्याङ्कन पनि होला, ती सबै हुँदा हुँदै पनि किन छाडिरहेको देखिन्छ कि अथवा के देखिन्छ?
0: अब यसमा अहिले अध्ययन नभएर हो, अध्ययन कति उत्खनन गर्ने, खानी छ कति उत्खनन गर्ने, त्यसमा पनि अर्को समस्या छ। उत्खनन मात्र समस्या भन्दा पनि उहाँहरूले जब गिटीबालो उत्खनन गरेर त्यसमा भएका धुलाहरू जुन चाहिँ काम नलाग्ने कुराहरू हुन्छ उहाँहरूले नदीको छेउमा थुपारिदिनुहुन्छ, अनि त्यो हुँदाखेरि हुन्छ पानी तुरुन्तै पानी पर्छ अनि त्यसले चाहिँ त्यसलाई चाहिँ गेग्रानको रूपमा चाहिँ पानीको नदीमा बहाव गर्छ र जब गेग्रान नदीमा बगेर आउँछ त्यसको चरित्र फरक हुन्छ र त्यसले नदीको चरित्र पनि फरक पारिदिन्छ, किनकि त्यो कहीँ गएर डिपोजिट हुन्छ, त्यसले गर्दा के अरे नदीको लेभल माथि चढ्छ अनि बाढीको प्रकोप चाहिँ बढ्न थाल्छ। त्यही भएर गेग्रान सहितको बाढी हाम्रो लागि अहिले च्यालेन्ज छ, एकदम ठूलो च्यालेन्ज छ। र त्यस्तै विभिन्न किसिमका मेटेरियलहरू हामीले नदीको छेउमा थुपारिदिने, घरहरू बनाउँदाखेरि सँगै राख्ने र त्यो उत्खननको कुरामा चाहिँ त्यस्ता जुन काम नलाग्ने उत्खनन पछिका कुराहरू चाहिँ नदीको छेउमा अथवा नदीभित्रै धेरै नै हामीले चाहिँ राखेको पाइन्छ।
1: तपाईँले जोड दिएर भन्नुभएको गेग्रान सहितको बाढी हाम्रो लागि चुनौती भन्दै गर्दा, गेग्रान सहितको बाढी चाहिँ हाम्रोमा चाहिँ प्राकृतिक कारणले बढी समस्या छ अथवा हाम्रा मानवीय गतिविधिहरूले चाहिँ त्यो गेग्रान सहितको बाढी ल्याउनमा बढी भूमिका खेल्छ?
0: हाम्रो अलि त अब हाम्रो जियोलोजी भनौँ, हाम्रो यो भौगर्भिक स्थिति चाहिँ एकदम यङ छ, फ्रेजाइल छ भन्छौँ हामी, त्यो भनेको चाहिँ हामी एकदम म्याच्योर्ड स्टेजमा पुगेका छैनौँ। त्यो भएकोले पानी पर्ने बित्तिकै केही मात्रामा त सेडिमेन्टहरू अथवा गेग्रानहरू त आउँछन् नै, तर मेजोरिटी चाहिँ धेरैभन्दा धेरै चाहिँ हाम्रो यस्तै उत्खनन, विभिन्न सामानहरू थुपार्ने, के अरे कन्स्ट्रक्सन गरिसकेपछिका कामहरूलाई भएकोलाई नदीमा छोड्ने, यस्ता कुराहरूले नै यो बाढीलाई चाहिँ बढाएको छ।
1: यो बाहेक चाहिँ तपाईँहरूले अध्ययनको निष्कर्षमा बाढीका कारणहरूमा रुसीमा पनि जानुभयो, रुसीमा अलिकति प्रकृति फरक होला अब उपत्यकाभन्दा अथवा उपत्यकामा उस्तै उस्तै कस्तो पाउनुबाट, निष्कर्षमा चाहिँ बाढीका अन्य कारणहरू के उल्लेख गर्नुभएको छ तपाईँहरूले?
0: काठमाडौँ उपत्यका तथा रुसी क्षेत्रमा जलाधारको प्राकृतिक चरित्र, मानव सिर्जित कारण, जल तथा मौसम प्रणाली र नीतिगत कानूनी र संस्थागत व्यवस्थापनको कमजोरी लगायतको सममिश्रणले यस क्षेत्रको बाढ़ीलाई अझ भयानक बनाएको हाम्रो निष्कर्ष छ। केवल एउटा कारणलाई मात्र अलग्याई बाढ़ीलाई बुझ्नु नै हाम्रो गल्ती हो र त्यस दृष्टिकोणबाट उपत्यका लगायतका क्षेत्रको बाढ़ी समस्या समाधान हुन सक्दैन। बरु सबै कारणहरूलाई एकीकृत रूपमा विश्लेषण गरे मात्र दिगो र व्यवहारिक समाधानको उपाय अप्नाउन सकिन्छ। हाम्रो चाहिँ निष्कर्ष
1: संचार माध्यम अथवा विज्ञहरूले अथवा स्थानीय बासिन्दाहरूले आरोप लगाउँदै भन्दै गर्दाखेरि रोसीमा पनि र काठमाडौँ उपत्यका पनि आसपासमा उत्खनन अति भयो, उत्खनन भन्ने कुरा भयो, उत्खननसँगै हाम्रो बस्ती विकास अथवा हाम्रा सड़क पुल लगायतका संरचनाहरू तिनीहरू चाहिँ केही कुरा जोडिएको पाउनु भयो कि भएन? तपाईँहरूले
0: जोडिएको छ, उत्खननलाई मात्र सम्पूर्ण रूपमा दोष दिन मिल्दैन। नदीको जहिले पनि प्रकृति के हुन्छ भन्दा माथिल्लोतिर सानो चौडा हुन्छ, तर जब तल तल बग्दै जान्छ त्यसको चौडापन बढ्दै जानुपर्छ, अनि बल्ल त्यसले चाहिँ आफ्नो बहावको बाटो फेला पार्छ। तर हाम्रोमा के भइदियो, यदि तपाईँले चाहिँ हेर्नुभयो भने तल्लो भेगमा आइसकेपछि चाहिँ नदी चाहिँ चौडा हुनुपर्नेमा हामी अतिक्रमण गरेर अथवा कोरिडोर निर्माण गरेर त्यसको बाटो हामीले सानो बनाएको छौँ। हामीले गरेको अध्ययन हेर्ने हो भने सन् 2000 2019 अवधिमा शहरीकरणको भू उपग्रहीय नक्साङ्कन गरी विश्लेषण गर्दा समग्र काठमाडौँ उपत्यकाभित्र नदीको 100 मिटर दायाँ बायाँ बस्ती विकास 2 गुणाले बढेको छ। भनेको मतलब 17 वर्ग किलोमिटरदेखि 33 वर्ग किलोमिटरसम्म चाहिँ बस्ती बढेको हामीले देखेको छौं, जसले गर्दा बाढ़ीको कारणले प्रभावित जनसंख्या समेत धेरै बढ्न गएको कारण त्यो पनि हो।
1: यी कुराहरू हेर्दै गर्दाखेरि हाम्रा मानवीय क्रियाकलापहरूलाई सुधार्नुपर्ने एउटा पाटो भयो। सँगसँगै तपाईँ जलस्रोत विज्ञ पनि हुनुहुन्छ। काठमाडौँ उपत्यकामा एउटा भन्ने गरेको कुरा चाहिँ कतिपयले चाहिँ वर्षाको पानी सोच्न नपाएको कारणले नै बाढ़ीको चरित्र चाहिँ एकदम उपत्यकामा बढेको छ, बाढ़ीको अवस्था बढेको छ, कतिको पाउनुहुन्छ त्यो चाहिँ?
0: एउटा मात्रै कारणबाट हामीले हेर्नै मिल्दैन। पहिले पनि रिसर्चहरू धेरै भए, अनुसन्धानहरू यो शहरीकरणको कारणले बाढ़ी आयो भन्ने खालका धेरै रिसर्चहरू भएको छन्। तब जब हामीले 2-3 वर्ष अगाडि लाग्छ मलाई हामीले अर्को निष्कर्ष के निकाल्यौं भने शहरीकरण मात्र बाढ़ीको कारण होइन, एउटा कारण हो, त्यसमा शहरीकरण प्लस त्यसलाई जोड्नुहोस् के भन्दाखेरि अतिक्रमण, त्यो अतिक्रमणको दुईटाको मिक्सले बाढ़ी बढ़ाएको छ। सर्वोच्च अदालतले 40 मिटर वरपर नगर्नु भन्ने जुन निर्णय आएको छ त्यसलाई चाहिँ गम्भीर रूपमा मनन गर्नुपर्ने चाहिँ आवश्यकता देख्छु म चाहिँ।
1: जमिन पुनर्भरणको समस्या चाहिँ कतिको पाउनुहुन्छ काठमाडौँ उपत्यकामा? तपाईँले जस्तो पानी निकाल्ने त छ तर जमिन मुनि पानी जाने ठाउँै छैन, कंक्रिट लगाएको छ सबै, त्यो किसिमको समस्या चाहिँ कतिको पाउनुहुन्छ?
0: त्यो पनि छ, अब शहरीकरण बढ़िसकेपछि त्यो समस्या चाहिँ अफकोर्स हाम्रो चाहिँ त्यो भइ नै हाल्छ। र मैले अघि नै भनिसकेँ तपाईँलाई त्यो चाहिँ एउटा कारण चाहिँ हो। अब त्यसलाई मैले अघि नै पहिले पनि भने बाढ़ीलाई एउटा मात्रै कारण निकाल्नु जरुरी नै छैन, यहाँ धेरै मिश्रण छ। त्यसमा चाहिँ हाम्रो पोलिसीको पनि प्रब्लम छ, त्यसकारण एकीकृत रूपमा सोचेन भने चाहिँ हामी चाहिँ एउटा मात्रै आस्पेक्टबाट बाढ़ी हेर्यो भने चाहिँ सम्भावना चाहिँ छैन सबैलाई सल्भ गर्नको
1: लागि। तर हामीले गर्ने अहिलेसम्मको पूर्व तयारी अध्ययन सबैलाई हेर्दा चाहिँ यी सबै कुराहरूलाई समेटेर चाहिँ पूर्व तयारी गर्ने चरण नेपालमा कतिको देख्नुहुन्छ?
0: अहिले छैन, धेरै कमजोर छ हाम्रो त्यो व्यवस्थापन। र त्यसमा अर्को समस्या के छ भन्दा अब अहिले हाम्रो जल तथा मौसम विज्ञान विभाग राम्रो प्रगति गरिरहेछ पूर्वानुमानमा, तर हामी जनता त्यसलाई व्यवस्था गर्छौँ, हामीलाई थाहा छैन, हामी अप्ठ्यारो परेपछि कुरा गर्छौँ, तर त्यो पूर्वानुमानलाई व्यवस्था त्यसलाई चाहिँ नटेर्ने प्रकृति धेरै छ। त्यो कारण के हो त भन्दा हामीले त्यो किसिमको चाहिँ उहाँहरूलाई चाहिँ सुसूचित गरेका छैनौँ। त्यही भएर यो सामुदायिक बीचमा स्थानीय सरकार तिनै तहको सरकार मिलेर त्यो पनि मैले अघि जुन भने बाढ़ीलाई गर्नको लागि चाहिँ त्यो एउटा आस्पेक्ट चाहिँ हेर्नुपर्ने जरुरी छ। त्यही भएर त्यो चाहिँ छ।
1: अतिनको क्रममा जस्तो बाढ़ीले गरेको क्षति कतिको स्वाभाविक अस्वाभाविक अथवा त्यही किसिमको बाढ़ी त्यही किसिमको वर्षा त्यसबाट चाहिँ यो क्षति कम गराउन सक्ने अवस्था थियो थिएन भन्ने किसिमको तरिकाबाट हेर्नुभयो कि हेर्नुभयो? कतिको स्वाभाविक क्षति लाग्छ त्यतिखेरको जनधनको क्षतिलाई?
0: अब यस्तो हो, अघि हामीले धेरै कारणको कुरा गर्यौं, हामीले कुनै पनि कारण राम्रोसँग एकीकृत जलाधार नीतिदेखि लिएर एकीकृत रिभरलाई कसरी हामीले चाहिँ उ गर्ने त्यसलाई कसरी चाहिँ म्यानेज गर्ने भने नगरेको हुनाले अब पानी आएर बाढ़ी बढेपछि क्षति चाहिँ स्वाभाविकै थियो हुन्थ्यो नै, र यो पहिले पनि हुन्थ्यो र अहिले पनि हुन्छ। तर केही मात्रामा हामीले देख्यौं पूर्व अनुमान गरेर अथवा केही हिसाबले चाहिँ आपतकालीन उपायहरू अपनाएर बस्तीहरू खाली गराएर केही मात्रामा क्षति कम गर्ने उपाय चाहिँ गरियो, तर त्यो पर्याप्त भएन।
1: अहिले तपाईँले नै भन्नुभयो जल तथा मौसम विज्ञान विभागले सुसूचित गर्छ, हामी नागरिकहरू त्यतिर चासो दिँदैनौँ अथवा भनौँ सचेत हुँदैनौँ भन्ने किसिमको, त्यो बाढीको बेलामा चाहिँ पूर्वानुमान गरेको थियो भने एक हप्ता अगाडि नै ठुलो पानी पर्दैछ है पर्दैछ भनेर बारम्बार सूचना आएको थियो, त्यति गर्दा गर्दै नै हाम्रो नागरिक तह र सरकार तह दुवै तर्फबाट तयारी कतिको पाउनुभयो तपाईँले त्यसबाट बस्नको लागि?
0: अब हामीले फिल गरेको हामी नागरिक तहका मान्छेहरू त्यो पूर्वानुमान अनुसार चाहिँ हामीले त्यसलाई टेरेकै छैनौँ, हामीले त्यसलाई महत्त्वै दिँदैनौँ, किनभने त्यो किनभने उहाँहरूलाई हामीले सिकाएका छैनौँ, हामीले फेरि दोष दिने पनि होइन, यस्तो हुन्छ है। अब जस्तै अस्तिको बाढीबाट उहाँहरूलाई थाहा भयो कुन लेभलसम्मको क्षति हुँदो रहेछ भनेर, त्यो हामी कमजोर छ। सरकारी तवरमा पनि मैले के देखेको छु भन्दा अब अहिले चाहिँ अलिअलि सुरु भएको देखिन्छ, तर पूर्वानुमान पूर्व कार्य नगरिकन चाहिँ अलि बढी चाहिँ बाढीपछिको चाहिँ यो राहत वितरण गर्ने अनि त्यसलाई चाहिँ पुनर्निर्माण गर्नेतिर चाहिँ अलिकति त्यो होला अब राजनीतिक रूपमा फाइदाजनक भएर त्यो होला, तर त्यतातिर चाहिँ बढी ध्यान दिएको देखिन्छ। तर आजकल सरकारले पनि त्यसमा एकदमै मलाई लाग्छ अहिले विपद पुनर्निर्माण प्राधिकरण लगायत विभिन्न संघ संस्थाहरू र नेपाल सरकारले पनि यसमा अलिकति ध्यान पुर्याएको हो कि जस्तो देखिन्छ, तर अझैसम्म पर्याप्त चाहिँ छैन।
1: त्यसको लागि नागरिक तहबाट चाहिँ प्रयासहरू अथवा सचेतनाको लागि कसले के गर्नु पर्यो, किनकि नागरिक हामी आफै कमजोर छौँ त भन्दै गर्छौँ, तर कमजोर छौँ भन्दै गर्दाखेरि त कोही सिकाउने त चाहिएला नि।
0: त्यसको लागि चाहिँ यो तिनै सरकार एक ठाउँमा आउनुपर्छ। सबभन्दा ठूलो भनेको चाहिँ जुन स्थानीय तहमा विद्यालय छन् त्यहाँ रहेका समूहहरू बनाएर यस्ता जानकारीहरू उनीहरूलाई दिने, कसरी विपदबाट बच्ने, उहाँहरूको पनि आफ्नो एउटा किसिमको नलेज छ, मतलब के आयो भने पहिरो आउँछ, के देखेपछि बाढी आउँछ, जुन साइन्ससँग त्यसलाई जोड्ने विज्ञानसँग जोड्ने र उहाँहरूका कुरा पनि लिएर समूह बनाएर अब यस्तो भयो भने हामी यसरी गर्छौँ है भनेर स्थानीय तहका बासिन्दाहरूलाई चाहिँ हामीले सुसूचित गर्न सक्यौँ र उहाँहरूबाट त्यो किसिमको चाहिँ व्यवस्थापन हुन सक्यो भने अब यो बाढी त आउँछ तर त्यसको क्षति चाहिँ हामी धेरै नै कम गर्न सक्छौँ। जुन कुरा तपाईँले विदेशहरूमा देख्नुहुन्छ, विदेशमा पनि सबै धेरै ठूला ठूला विकसित देशमा बाढी आउँछन् तर त्यसको क्षति एकदम न्यून हुन्छ, मानवीय क्षति त हुँदै हुँदैन, त्यसको कारण भनेको त्यही नै हो।
1: हाम्रोमा त मानवीय क्षति नै बढी देखिन्छ, त्यसको पछाडि चाहिँ हामी नागरिक नै सकेसम्म सुसूचित हुनु चाहिँ राम्रो देख्नुहुन्छ तपाईँले?
0: त्यही नै हो, किनभने मैले अघि नै भने हजुरलाई नदीको बहावको क्षेत्रलाई हामीले संकुचित गरेका छौँ, हामीले अघि नै मैले भने काठमाडौँमै दुई गुणाले चाहिँ नदीको वरपर बढ्ने बस्ती बढ्याएको छ भने चाहिँ अब पानी त्यो ठाउँमा गएपछि त मानवीय क्षति हुनु त स्वाभाविक हो, तर त्यो क्षतिलाई अब कसरी व्यवस्थापन गर्ने भन्ने कुरा इम्पोर्टेन्ट चुनौती हो। त्यसकारण पूर्वानुमान गरेर, पूर्वानुमान भनेको जहिले पनि विज्ञान हो र त्यसपछि कार्ययोजना भनेको चाहिँ त्यसपछिको काम गराएर कसरी चाहिँ सुसूचित गर्ने र कसरी उनीहरूलाई चाहिँ ल बाढी आउन लाग्यो, जुन हाम्रो जल तथा मौसम विज्ञान विभागले चाहिँ जुन हाम्रो किसिमको चाहिँ पूर्वानुमान गर्छ त्यो आधारमा अब हामी चाहिँ सतर्क हुनुपर्छ, यसरी जानुपर्छ, हामी खोल नदी खोल्सा नजिक जानु हुँदैन, भिरालो जमिन नेरी बस्नु हुँदैन, हाम्रो बच्चा गाई बस्तुहरूलाई हामीले सेफ गर्नुपर्छ, हामी चाहिँ कुन बाटोबाट यदि बाढी आयो भने कुन बाटोबाट चाहिँ हामी चाहिँ भाग्न सफल हुनुपर्छ अथवा इभ्याकुएसन हुनुपर्छ, त्यो पहिलेदेखि नै गाउँलेहरू मिलेर चाहिँ त्यो बनाइसकेर गर्न सक्यो भने चाहिँ यो चिजहरू चाहिँ केही मात्रामा चाहिँ हुन सक्छ।
1: बाढीले क्षति पुर्याउनुमा चाहिँ त्यो खोलाको क्षेत्र मिचिनुलाई चाहिँ कतिको जिम्मेवारी देख्नुभयो तपाईँले रिपोर्ट हेर्दै गर्दाखेरि?
0: त्यो चाहिँ एउटा मेजर कारण हो। नदीको चरित्र कस्तो हुन्छ भन्दाखेरि चाहिँ माथिपट्टि चाहिँ सानो हुने र तल बग्दै गइसकेपछि त्यसलाई ठूलो एरियामा बग्नुपर्ने हुन्छ, र अघि नै मैले काठमाडौँ उपत्यकामा दुई गुणाले चाहिँ 2000 देखि 19-20 वर्षमा चाहिँ हाम्रो 100 मिटर वरपर बस्ने जनसंख्या वृद्धि भएको छ, भनेपछि अब सानो छ नदी, एकैचोटि पानी पर्ने कुरा, जलवायु परिवर्तन लगायत सम्पूर्ण विभिन्न कारणहरूले त्यो बढ़िरहेछ र जसको कारणले गर्दाखेरि चाहिँ त्यहाँ बाढ़ी आउनु स्वाभाविक हो, फेरि पनि आउँछ र त्यहाँको जनसंख्यालाई प्रभावित हुन्छ, र त्यसकारण त्यो मुख्य नै समस्या हो।
1: अघि पनि चर्चा गरेकै विषय मैले अलिकति दोहोऱ्याएँ, फेरि जोड दिएर, असोजको दोस्रो हप्ता जुन ठूलो पानी पर्यो मौसमविदहरूले लामै समय अगाडिदेखि नै भनिरहनु भएको नै हो, पानी आउँछ उपत्यकामा आउँछ आसपासमा आउँछ भनिरहनु भएको नै हो, त्यति हुँदाहुँदै नै ठुलो क्षति भयो। पूर्व तयारी यदि गरिएको भएदेखि घटाउन सकिने ठाउँहरू चाहिँ कतिको हुन्थ्यो होला त्यहाँनिर?
0: हुन्छ नै, किनभने पूर्वानुमान र पूर्व तयारी एउटै सिक्काको दुईटा पाटा हुन्, एक बिना अर्को अधुरो छ। पूर्वानुमान अघि नै मैले भने विज्ञान हो भने पूर्व तयारी त्यसको कार्ययोजना हो र विज्ञान र कार्ययोजना यदि मिल्ने हो भने चाहिँ जोखिम घटाउने ठोस रणनीति बन्न सक्छ र यदि हामीले समयमा पूर्वानुमान गर्ने हो र त्यो पूर्वानुमान अनुसार त्यहाँ भएका जनसंख्यालाई चाहिँ सुसूचित गरेर उहाँहरूलाई चाहिँ हामीले चाहिँ समयमै इभ्याकुएट गर्न सक्ने हो भने चाहिँ यो क्षति मजाले कम गर्न सकिन्छ र जन मानवीय क्षति चाहिँ कम नै हुन्छ भन्ने जस्तो मलाई लाग्छ।
1: अध्ययनले चाहिँ अबका दिनमा काठमाडौँ उपत्यकामा बाढी र त्यसबाट हुने क्षति कम गराउनका लागि चाहिँ के सुझाव दिनुभएको छ यो जुन अध्ययन क्षेत्र छ त्यो क्षेत्र?
0: यस अध्ययनले चाहिँ काठमाडौँ उपत्यकामा दिगो तथा प्रभावकारी बाढी व्यवस्थापनको लागि एकपक्षीय वा एकल दृष्टिकोणको सट्टा यस क्षेत्रको पृथक विशेषता र विशिष्ट चुनौतीहरू अनुरूप सहकार्यमा आधारित बहुआयामिक रणनीतिको आवश्यकता चाहिँ महसुस गरेको छ। समुदाय र प्रकृतिमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन, शहरी योजना, कानूनी र नीतिगत सुधार, कड़ा कार्यान्वयन, अन्तरनिकाय सहकार्य, सुदृढ स्थानीय सरकार र विपद जोखिम व्यवस्थापनमा प्रणालीगत सुधारको तत्काल आवश्यकतामा जोड़ दिनुपर्छ जस्तो लाग्छ र दीर्घकालीन उपायहरूमा उपल्लो भागमा जलाधार व्यवस्थापन योजना लागू गर्ने, बीचको भागमा डिटेन्सन बेसिन केही समयलाई पानीलाई रोक्ने पोखरी टाइपका जलाशय निर्माण गर्ने ठाउँ पहिचान गर्ने, तल्लो भागमा नदीलाई बहावको लागि खुल्ला मार्ग दिने, बाढ़ी क्षेत्रसँग सम्बन्धित कानून तथा मापदण्डलाई पुनरावलोकन गर्ने, साथै अवैध खानी नियन्त्रण र दिगो उत्खननको मात्रा निर्धारण गर्न सके यो बाढ़ीको समस्या चाहिँ सल्भ गर्न सकिन्छ।
1: यो कामको लागि चाहिँ स्थानीय बासिन्दा, नागरिक, सरकार, विशेष गरी पालिका सरकार सबै लाग्यो भने क्षति चाहिँ घटाउन सकिन्छ भन्ने?
0: धेरै नै सकिन्छ। त्यो गर्न सकियो भने त्यसमा त म झन् विश्वविद्यालयहरूलाई पनि सरकारले जोड्नुपर्छ। विश्वविद्यालयमा धेरै यस्ता अनुसन्धानहरू भएका छन्। त्यो सबै मिलेर स्थानीय सरकारदेखि लिएर केन्द्र सरकारदेखि लिएर सरकारका विभिन्न निकायदेखि लिएर विश्वविद्यालय मिलेर यसरी यो अघि मैले भनेका हिसाबले अगाडि बढ्ने हो भने हामी धेरै नै न्यूनीकरण गर्न सक्छौँ बाढीलाई।
1: पानी र पर्वत विशेष बदिरो नेपालमा अहिले हामी दुई वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढ़ीको कारण सहित मनसुनमा आउने बाढ़ी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।
6: क्लासिक टेकको 60th anniversary अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: पुलिस, दमकल, एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी 2 वर्ष अघि असोजमा काठमाडौँ उपत्यका सहित आसपासमा आएको बाढ़ीको कारण सहित मनसूनमा आउने बाढ़ी लगायत प्रकोप र भविष्यको तयारीका बारेमा त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको उपप्राध्यापक पवन कुमार भट्टराईसँग कुराकानी गरिरहेका छौं। अब यसपालिको मनसून र बाढ़ी पहिरोको जोखिम बारेमा चर्चा गरौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा औसत भन्दा कम वर्षा र बढ़ी सुक्खा हुने अनुमान गरेको छ। कम वर्षाको अनुमान गर्दै गर्दा बाढ़ी र पहिरोबाट मुक्ति मिल्छ कि भन्ने एक किसिमको सोच पनि हुन्छ। बाढ़ी पहिरो लगायतका प्रकोपहरू यस्तो बेलामा आउने सम्भावना चाहिँ कतिको रहन्छ?
3: सम्भावना धेरै नै छ। थुप्रेर बसेका गिगरानदेखि लिएर सबै कुराले नदीको चरित्र चेन्ज गरिसकेको हुनाले भयावह स्थिति देख्नुपर्ने चाहिँ प्रक्षेपण गर्न सकिन्छ।
2: विशेष गरी बाढ़ी र पहिरो मात्रै हुन्छ अथवा त्योसँग जोडिएका अरू प्रकोपहरू पनि हुन्छन्?
3: अब धेरै नै आजकल नेपालमा चाहिँ यो हामी मल्टी हेजार्ड भन्ने गर्छौँ अथवा क्यास्केडिङ हेजार्ड भन्छौँ। मल्टी हजार्ड भनेको चाहिँ एकैचोटि पहिरो पनि आउने, बाढ़ी पनि आउने, गेग्रान सहितको चाहिँ भेल बगेर आउने टाइपको हुन्छ भने क्यास्केडिङ भनेको चाहिँ एकपछि अर्को हुने। पानी आउँछ, त्यसपछि गेग्रान बगाएर ल्याउँछ, त्यसपछि त्यसले थुन्छ, बाँध बनाउँछ, त्यो बाँधमा पानी रोकिन्छ, फेरि त्यसपछि त्यो बाँध भत्किन्छ, त्यसले फेरि ठूलो बाढ़ी लिएर आउँछ, अनि फेरि पहिरो जान्छ। हो यस्ता खालका एकपछि अर्का हुने घटनाहरू हाम्रो जस्तो हिमालयन मुलुकमा चाहिँ यो धेरै नै हुनेवाला छ।
2: नेपालमा मनसूनको ढाँचा परिवर्तनको कुरा पछिल्लो 1-1.5 दशकमा एकदमै धेरै उठेको छ। जलवायु परिवर्तन भनेर धेरैले भन्छन्। ढाँचा परिवर्तन भनेको हिमालतिर पनि मनसूनको सुरुमै पानी पर्ने अथवा एकै ठाउँमा धेरै पानी पर्ने, 1-1.5 घण्टामै धेरै पानी पर्ने लगायतका कुराहरू, परिवर्तनहरू कतिको भएको महसुस गर्नुभएको छ र यसका कारणहरू के हुन सक्छन्? यहाँ अलिकति छलफल गरौँ।
3: धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। नेपालमा पछिल्ला दशकहरूमा मनसूनको ढाँचामा स्पष्ट परिवर्तन देखिन थालेको छ। वैज्ञानिक अनुसन्धान, जलवायु विश्लेषण तथा कृषकहरूको अनुभवहरू हेर्ने हो भने मनसून पहिले भन्दा अब अस्थिर, अनियमित र चरम हुँदै गएको देखाएको छ। विश्वव्यापी तापमान वृद्धिले नेपालमा पनि वायुमण्डलीय चक्र प्रभावित भएको छ। एल निनो र ला निना जस्ता वायुमण्डलीय प्रभाव र इण्डियन ओसियन डाइपोल भन्छौ हामी, यी समुद्री घटनाहरूले दक्षिण एसियाको मनसूनलाई अस्थिर बनाउँछ र जंगल फडानी, शहरीकरण, कृषि क्षेत्रमाको परिवर्तन आदिले गर्दा स्थानीय हावापानीको चक्रमा धेरै नै असर परेको देख्न सकिन्छ।
2: सरले भन्नुभएका यी जुन समुद्री घटनाहरू अथवा वन फणाडी भनौँ लगायतका घटनाहरू सँगसँगै जलवायु परिवर्तनको जुन मुद्दा अथवा जुन कुराहरू छ त्यसले कतिको प्रभाव पारेको छ हाम्रो यो मनसूनको ढाँचा परिवर्तनमा? खास त्यसकै कारणले हो भन्न सकिन्छ अथवा समुद्री कारण सरले भन्नुभएको केही वर्षमा परिवर्तन भएर नि समुद्री कारण घटनाहरू पनि हुन्छ?
3: एउटा कारण जलवायु परिवर्तन अफकोर्स बाढीको लागि हो। त्यसले गर्दाखेरि अघि नै तपाईँले भन्नुभयो एकै ठाउँमा धेरै वर्षा हुने, हाडीघोप्टे वर्षा हुने त्यस्ता चिज चाहिँ हुन्थे हिमाली पहाड़ीमा, तर अहिले आएर अलिकति त्यसको चाहिँ फ्रिक्वेन्सी, त्यसको चाहिँ संख्या बढ़न थालेको छ। अघि नै मैले भनेका समुद्री घटनाले हाम्रो दक्षिण एसियाको मनसूनलाई चाहिँ अवश्य प्रभाव पारेछ। यो चाहिँ हामीले प्रिडिक्ट गर्न नसक्ने किसिमले चाहिँ अगाडि बढ़िरहेको छ। त्यसमा चाहिँ जलवायु परिवर्तनको चाहिँ केही रोल चाहिँ पक्रिन्छ।
2: मनसूनी ढाँचा परिवर्तन हुँदाखेरि आकस्मिक घटनाहरूको दर कतिको बढ़न सक्ने सम्भावना जोखिम रहन्छ?
3: त्यो बढ़न सक्छ हजुरको। कुनै बेला 81 पानी पर्ने, अब तपाईँले देख्नु भने सानो खोल्सो हुन्छ, सानो खोल्सोमा एकै ठाउँमा पानी पर्यो, त्यो पानीले चाहिँ गेग्रान बगाएर लिएर आयो, यति स्पीडमा बगाएर ल्यायो, त्यहाँ व्यक्तिहरूले त्यो ठाउँमा सोचेकै थिएनन् कि त्यत्रो पानी आउँछ। तर त्यसकै छेउको रोसी खोलामा कुनै किसिमको पनि त्यो खालको सिचुएसन थिएन। उनीहरूले एउटा सानो क्याचमेन्ट एरियामा भयंकर पानी परिदिन्छ र त्यो पानीले त्यहाँका चाहिँ सेडिमेन्ट गेग्रानलाई लिएर आउँछ र पानीले बग्नु र गेग्रान सहितको पानी बग्नुको चरित्र फरक हुन्छ, त्यसको पावर फरक हुन्छ र त्यसले गर्दाखेरि चाहिँ ठूलो मात्रामा क्षति गरेको छ।
2: धेरै परिवर्तन हुन थालेछ अथवा धेरै जोखिम बढ्न थालेछ भन्ने कस्तो लाग्यो तपाईँलाई?
3: एकदमै छ, अझै पनि हामीले घटनाबाट सिकेको देखिएन। हामी माथि गयौं रुसीको अपस्ट्रिममा, त्यहाँ अझै पनि उत्खनन गरेका नचाहिँदा सामग्रीहरू नदीमा थुपारेर राखिएको छ, सबै कुरा नदीमा थुपारेर राखिएको छ, धेरै ठाउँमा पहिरो गएका छन्, मानव बस्तीहरू जम्मै पहिरो हुनेको तल अझै पनि छ। जनता, हामीले स्थानीयवासीसँग कुरा गर्दा उहाँहरू डराइरहनु भएको छ। एउटा स्थानीयवासीले त पहिरो आएको थाहा पाएर अर्कोतिर जाँदाखेरि बल्ल ज्यान बसेको रहेछ। त्यस कारण त्यो साना खोलाहरूमा एउटा सानो क्याचमेन्टमा हाँडीगोप्टी वर्षा क्लाउड ब्रस्टिङ भन्छौँ हामी, त्यस्ता वर्षाहरू हुँदाखेरि चाहिँ अघि मैले भने जस्तै चाहिँ त्यहाँ थुपारेका गिगरानहरूलाई अथवा पहिरो समेत लिएर आएका गिगरानहरू एक्कासी बढ्दा त्यसको चरित्र फरक हुने भएकोले हामीले सोचेको भन्दा बढी क्षति गर्न सक्छ।
2: काभ्रे लगायत केही ठाउँमा हेर्दाखेरि चाहिँ त्यो क्षेत्रमा अत्याधिक उत्खनन पनि छ, जथाभावी उत्खनन भन्नु जथाभावी उत्खनन पनि छ भन्ने पनि गर्छौँ। त्यस्तै किसिमको आरीगोप्टे हाँडीगोप्टे के वर्षा भन्छौँ हामीले, त्यो किसिमको पानी पर्ने हाम्रो हिमालय र पहाड़ी क्षेत्रहरूमा चाहिँ आकस्मिक बाढ़ी आउने खतरा कतिको रहन्छ?
3: एकदमै रहन्छ। पानीको हिसाबले हामीले सोच्ने भन्दा अब हाम्रो चाहिँ अध्ययन त गेग्रान सहितको बाढ़ीमा जानुपर्छ सबै क्षेत्रले भन्ने जस्तो नेपालको परिप्रेक्ष्यमा लागेको छ। पहिले नै मैले कुरा गरेँ, हाम्रो जियोलोजी एकदम म्याच्योर्ड छैन, एकदमै यङ छ, जसको कारणले सानो पानी पर्दाखेरि पनि पहिरो जाने र त्यसबाट चाहिँ विभिन्न किसिमको चाहिँ घटना हुने देखिन्छ।
2: हाम्रो पहाड़ी र हिमाली क्षेत्रहरूमा बाढ़ी पहिरो कुरा गर्दाखेरि पछिल्ला दशकहरूमा घटना निकै बढ़ेको पाइन्छ र त्योसँग चाहिँ सड़क लगायतका पूर्वाधारहरूलाई अलिकति बढ़ी जोड्ने गरेका छन्। कतिको सम्बन्ध अथवा समस्या पारेको पाइन्छ? कतिपयले डोजरे विकासले चाहिँ पहाड़ भत्काए भन्छन्, त्यो किसिमको समस्या तपाईँहरूले
3: एकदमै सही कुरा गर्नुभयो तपाईँले। त्यो सड़क जथाभावी खन्ने, भिरालो जग्गामा प्लटिङ गर्ने, उत्खनन, यी सबै चाहिँ सिद्धान्त विपरीतका कार्य हामी गरिरहेछौँ। जुन चाहिँ जल व्यवस्थापनको सिद्धान्त भनेर हामी भन्छौँ त्यसका सबै विपरीत हुन्। त्यसकारण त्यो चाहिँ पहाड़ी क्षेत्रले चाहिँ यसलाई चाहिँ वर्षाको जोखिमयुक्त बनाएको छ। त्यस्ता कुराले जस्तै तपाईँले मुस्ताङको कागबिनीको घटना सुन्नुभयो, नक्कु क्षेत्रको घटनामा पनि हेर्नुभयो, थामेको ग्लफ सुन्नुभयो, यी सबै कुराहरूले चाहिँ हामीलाई के देखाउँछ भन्दा हामीले हिमाल र पहाड़ी क्षेत्रको जुन चरित्र र विशेषता छ त्यसलाई पूर्ण रूपमा नजरअन्दाज गरेर हामीले भू उपयोग परिवर्तन गरिरहेछौँ र विकास गरिरहेछौँ।
2: शहरी क्षेत्रमा डुबान र बाढ़ीको समस्या चाहिँ पछिल्ला वर्षमा धेरै देखिएको छ। शहरमा पनि मान्छे डुबेर मर्छ र अथवा सुविधा सम्पन्न शहरमा नि मार्छ र भन्ने खालको पहिले लाग्थ्यो, अहिले चाहिँ एकदम नर्मल हुन थालेको छ। यो बेला चाहिँ तत्काल गर्नुपर्ने उपायहरू के हुन सक्छन्?
3: हजुरले भने जस्तै शहरी क्षेत्रमा डुबान र बाढ़ीको समस्या हाल वर्षेनी गम्भीर भन्दै गएको छ। विशेषतः काठमाडौँ, बनेपा, भरतपुर, विराटनगर, नेपालगंज, हेटौडा लगायतका शहरहरूमा अनियन्त्रित शहरीकरण, जल निकासको अपर्याप्त व्यवस्था र वर्षाको चरित्रमा आएको परिवर्तन यसका प्रमुख कारणहरू हुन्। सबैभन्दा प्रभावकारी उपाय भनेको पूर्व सूचना प्रणाली र बाढ़ीको सूचना प्रवाह गरी जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु नै आजको आवश्यकता हो। साथै आकस्मिक उद्धार र राहत सामग्री तयारीमा राख्नुपर्ने पनि मैले चाहिँ देखेको छु। शहरको उच्च जोखिम क्षेत्रलाई तत्काल नक्साङ्कन गर्नु पर्यो। नक्साङ्कन भनेको कुन कुन स्थानमा डुबानको सम्भावना बढ़ी छ भनेर तत्काल पहिचान गरी प्राथमिकता निर्धारण गर्नुपर्ने देखिन्छ।
2: सरसँग यो प्रारम्भिक चेतावनी प्रणालीहरू र त्यसले चाहिँ कतिको क्षति घटाउन सक्छ भन्ने विषयमा चर्चा गर्छु, तर त्योभन्दा अगाडि चाहिँ हाम्रोमा चाहिँ बाढ़ी पहिरो अथवा कति वर्षा हुँदा कति बाढ़ी आउँछ भन्ने खालका अध्ययन अनुसन्धानहरू सरकारी निकायहरूबाट कतिको भएको प्राथमिकतामा राखेको पाउनुहुन्छ?
3: त्यो त्यति धेरै देखिँदैन, हालका दिनमा चाहिँ अलिकति सुरु भएको छ, तर विश्वविद्यालयहरूमा हामीले त्यो गरिरहेछौँ। अझै पनि हामी अहिले के अध्ययन गर्दैछौँ भन्दाखेरि केही समयमा हामी त्यसको निकालौंला, हामीले चाहिँ वर्षाको आधारमा कति क्षेत्रमा चाहिँ पानी कुन लेभलमा पुग्छ भन्ने खालको हामीले पूर्वानुमान गर्न सक्ने हो भने भोलिका दिनमा जल तथा मौसम विज्ञान विभागले वर्षाको मात्रा यति हुनेछ भनेर पूर्वानुमान गरिरहँदा हामीले कुन घरमा कति लेभलसम्म पानी पुग्छ र कुन घरले चाहिँ प्राथमिकता साथ अगाडि गर्नुपर्ने, यदि त्यसलाई हामीले अनलाइन, आजकल सबैको हातमा इन्टरनेट छ, अनलाइनमा चाहिँ राखिदिन सक्ने हो भने कमसेकम उनीहरूलाई पूर्व नै थाहा हुन्छ भोलि यो लेभलको पानी पर्दाखेरि चाहिँ मेरो घरको यति लेभलसम्म पानी आइपुग्छ र उहाँहरूले आफू चाहिँ सेभ हुन सक्नुहुन्छ। त्यही भएर त्यस्ता अध्ययनहरू भइरहेछन्। तर कुरा के भयो भन्दा चाहिँ विश्वविद्यालयहरू आफ्नो किसिमले अध्ययन गरिरहने, सरकारी निकाय पनि आफ्नो किसिमले कुनै अध्ययन गर्ने, तर हाम्रो यो समन्वयको कमीको कारणले गर्दाखेरि चाहिँ एउटै काम दुवैतिर डबल डबल पनि हुने र हामी यदि सरकार र विश्वविद्यालय समन्वय गर्न सक्ने हो भने चाहिँ यो तपाईँले अघि भने जस्तो त्यस्तो खालको प्रविधि पनि हामी चाँडै नै निकाल्न सक्छौ र त्यो निकाल्ने हो भने जनतालाई चाहिँ धेरै सहज हुन्छ।
2: तपाईँहरू जस्तो विश्वविद्यालयहरूले विभिन्न अध्ययनहरू विभिन्न जर्नलहरूमा प्रकाशित भएको देखिन्छ, हामी बेला बेलामा हेर्छौं के रहेछ अवस्था रहेछ भनेर पढ्छौं, त्यो किसिमको प्रतिवेदनहरू चाहिँ हाम्रा पालिका सरकार अझ हाम्रो तीन तहकै सरकार छ, प्रदेश सरकार, संघ सरकार, उनीहरूले माग्ने के गर्न सकिन्छ भनेर सुझाव लिने अनुसन्धानदाताहरू अनुसन्धानकर्ताहरूसँग त्यो किसिमको चलन चाहिँ नेपालमा कतिको
3: छैन? छैन, त्यो किसिम एकदमै छैन। कहिलेकाहीँ हामी गएर त्यहाँका पालिकाहरूसँग स्थानीय सरकारसँग कुरा गर्दा उहाँहरू एकदमै पोजिटिभ हुनुहुन्छ, तर त्यो किसिमको सोच अझै विकास भइसकेको छैन हाम्रो स्थानीय तहमा। होला उहाँहरूले बजेटको कुरा गर्नुहुन्छ, अब तर जुन क्षति हुन्छ बाढीले त्यो क्षतिको तुलनामा अलिकति थोरै बजेट राखेर त्यहाँका विद्यालयहरूबाट हामी सुरु गर्ने हो, आमा समूह लगायत विभिन्न समूह बनाएर उहाँहरूलाई चाहिँ सिकाउने, पूर्व सूचना के हो, कसरी पढ्ने, यसपछि के गर्ने भनेर गर्ने हो भने थोरै बजेट राख्दाखेरि पनि यो ठूलो बाढीको समस्यालाई चाहिँ समाधान गर्न सकिन्छ जस्तो हाम्रो समय छ।
2: अहिले आम नागरिकको छेउको सरकार पालिका सरकार भएकोले उनीहरूले चाहिँ यस्तो अध्ययन अनुसन्धान विशेष गरी विज्ञहरू नै ल्याएर आफ्नो क्षेत्रमा कुन कुन किसिमका बाढी पहिरो लगायतका प्रकोपको सम्भावना छ, कसरी क्षति घटाउन सकिन्छ, कुन क्षेत्रमा बस्ने नबस्ने, यस्तो किसिमको अध्ययन गर्नु कतिको जरुरी छ? यदि चाहे भने उनीहरूले त्यो किसिमको जनशक्ति अथवा त्यो किसिमको प्रविधिहरू पाउन सक्छन् कि?
3: पाउन सक्छन्, मजाले पाउन सक्छन्। नेपाल सरकार केन्द्रीय तहका विभिन्न अफिसहरू पनि स्थानीय तहमा छ, स्थानीय तहको आफ्नै अफिस छ, त्यसलाई चाहिँ अलिक समायोजन गर्ने, त्यसपछि त्यो बीचमा चाहिँ सहयात्रा गर्ने, विश्वविद्यालयलाई पनि सँगै राख्ने, हामी विश्वविद्यालयका प्राध्यापकहरू विद्यार्थीहरूलाई त्यो कुनै धेरै बजेट छुट्याउनु पनि पर्दैन र नेपालको लागि चाहिँ हामी विश्वविद्यालयमा बसेर केही गर्न सक्छौँ भने हामी तयार छौँ र यो खालको चाहिँ एउटा संयन्त्र चाहिँ जरुरी देख्छु म।
2: अब चाहिँ हामी प्रारम्भिक चेतावनी प्रणालीहरूको बारेमा कुराकानी गरौं। नेपालमा चाहिँ प्रारम्भिक चेतावनी प्रणालीहरू अहिले कति प्रयोग गरेको छ र कतिको प्रभावकारी पाइन्छ अहिले?
3: यदि तपाईँले हेर्नुहुन्छ भने नेपालको पूर्व सूचना प्रणालीमा क्रमशः सुधार हुँदै गएको देखिन्छ, तर आम नागरिकमा पूर्व चेतावनीको गम्भीरता बोध गराउनु नै अहिलेको मुख्य चुनौती हो। पूर्व चेतावनीलाई व्यवस्था गर्ने प्रविधि विकसित देश, तपाईँले यदि जापान हेर्नुभयो, युरोपियन देशमा पनि छ, अहिले केही दिनदेखि केही घण्टा अगाडिसम्मको चेतावनी जारी हुने प्रविधिको प्रयोग भइरहेको छ, जसले गर्दा मानवीय क्षति पहिलेको तुलनामा धेरै नै कम भएको छ। तर हामीले त्यहाँ बस्ने जनतालाई यदि हामीले त्यहाँबाट बाढीको एरियाबाट हटाउन सक्दैनौँ भने पनि हामीले सुसूचित गरिदिन सक्ने र उहाँहरूलाई गम्भीरता बोध गर्न सक्यो भने यो क्षति चाहिँ धेरै नै कम हुन्छ।
2: जल तथा मौसम विज्ञान विभागले पनि बाढीको सूचना प्रणालीलाई अलिकति व्यवस्थित गरेको पाइन्छ, विभिन्न क्षेत्रमा मोबाइलमा म्यासेज पठाउनेसम्मको व्यवस्था हुन्छ र उसले भन्थ्यो हामीले हजारौं म्यासेजहरू पठाउँछौं तर पनि त्यति सचेत भएको पाइएन भन्थ्यो, सरले नि ठ्याक्कै त्यही कुरा गर्नुभयो गम्भीरता भन्ने कुरा कसरी बनाउने त उनीहरूलाई, अब पालिका सरकार अथवा संचार माध्यम अथवा तपाईँहरू सब विज्ञ कसले के गर्यो भनेदेखि चाहिँ उनीहरूलाई सचेत गराउन सकेला कि जबरजस्ती अब हकारेर भएन?
3: यो चाहिँ उहाँहरूलाई बुझाउनै पर्छ हामीले। हामीले मैले अघि नै भने समूहहरू बनाउने, विज्ञहरू लिएर जाने, यो भयो भने यस्तो हुन्छ भनेर उहाँहरूलाई देखाउने, जब हामीले उहाँहरूलाई त्यस्तो किसिमको चाहिँ मेटेरियलहरू बनाउने, अहिले देखिरहेछौँ हामी रेडियो, तपाईँहरू जस्तो रेडियोले चाहिँ मेटेरियल बनाएको छ, टेलिभिजनमा मेटेरियल छ, अब अहिले अघि नै मैले भने विपद प्राधिकरणले पनि धेरै मेटेरियलहरू बनाइरहेछ, आजकल त हात हातमा टिकटक मोबाइल सबैले चलाउँछ, हो त्यस्ता खालका अथवा सड़क नाटक अथवा त्यहाँ गएर उहाँ उनीहरूलाई कुन तरिकाले भन्दा चाहिँ उनीहरूले बुझ्छन्, त्यसरी नै अब लेभल अफ स्थानीयवासी हेरेर हामीले सुसूचित गर्ने बाहेक उहाँहरू बुझ्नुहुन्छ तर उहाँहरूलाई सही तरिकाले उहाँहरूको आफ्नो भाषा आफ्नै संस्कृतिको हिसाबले अब कसरी हुन्छ त्यो बुझाउने गरी चाहिँ अगाडि बढ्न सकिन्छ।
2: यसमा चाहिँ पूर्व चेतावनी दिएका अथवा पूर्वानुमान गरिएका कुराहरू मेल नखाएर चाहिँ उनीहरूले नपत्याइरहेको पनि अवस्था छ कि अथवा मेल खाने क्रम चाहिँ बढेको पाउनुहुन्छ, कस्तो छ?
3: पहिले चाहिँ हाम्रो व्यवस्थाले पूर्वानुमान गरे अनुसार चाहिँ मिल्दैन थियो, त्यो पनि एउटा कारण हुन सक्छ, तर हालका दिनमा हामीले जल तथा मौसम विज्ञान विभागले नेपाल सरकारले नयाँ नयाँ प्रविधिहरू प्रयोग गरिरहेको छ, हामी अहिले विकसित देशकै जस्तो प्रविधिहरू प्रयोग गरिरहेको हुनाले आजकल हाम्रो पूर्व सूचना प्रणाली एकदमै सुधार भएको छ, र म सम्पूर्ण यस रेडियोबाट सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई हाम्रो पूर्व सूचना प्रणालीमा विश्वास गर्नुहोस्। अहिले धेरै नै परिष्कृत भइसकेको छ र त्यो सूचना प्रणाली अनुसार तपाईँले एक्ट गर्नुभयो। अब कसरी एक्ट गर्ने भनेर हामीले सिकाउनु पर्यो र त्यो एक्ट गर्नुभयो भने यो बाढी यो मनसुनको कारणले जुन नेपालमा क्षति भइरहेछ त्यो तपाईँहरू त्यसबाट बच्न सक्छ।
2: फेरि पनि मैले एकदमै जोड दिएर निष्कर्षसहित स्थानीय बासिन्दाले बुझ्ने र प्रयोग गर्ने कुरालाई नै जोड दिए। अघिदेखि गरेको छलफल हो। साधारण मानिसले मौसम पूर्वानुमान चेतावनीलाई कसरी बुझ्ने कसरी प्रयोग गर्ने एकदम उनीहरूले के गर्दाखेरि राम्रो हुन्थ्यो?
3: एकदम राम्रो प्रश्न हो यो। साधारण मानिसका लागि मौसम पूर्वानुमान र चेतावनी बुझ्न र प्रयोग गर्न सहज बनाउनु पर्ने आवश्यकता हुन्छ ताकि तिनीहरूले समयमै सावधानी अपनाउन सकुन् र सम्भावित जोखिमबाट बच्न सकुन्। पहिलो कुरा स्थानीयवासी अथवा जनताले के बुझ्नु पर्यो भन्दा मौसम पूर्वानुमान के हो भन्ने बुझ्नु पर्यो। मौसम पूर्वानुमान भनेको आगामी केही घण्टा दिन वा हप्तामा हावा वर्षा तापक्रम आँधी चट्याङ बाढ़ी आदि कस्ता हुनेछन् भन्ने वैज्ञानिक अनुमान हो। अब सूचना कहाँबाट पाउने त जनताले भन्दा सरकारी स्रोतहरू छन्। जल तथा मौसम विज्ञान विभागको वेबसाइट छ, डीएचएम जला मौसम विज्ञान विभागको मोबाइल एप छ, एसएमएस सेवा छ, सामाजिक सञ्जाल छ, रेडियो टीवी अनलाइन न्यूज स्थानीय सूचना प्रणाली जस्तै साइरन माइक आदिबाट पनि हामी यस्ता कुरा थाहा पाउन सक्छौ। र चेतावनीको रङ संकेत बुझ्नु पर्यो। हामीले नेपालमा पनि प्रयोग हुने चेतावनी प्रणालीमा रङ संकेत धेरै नै उपयुक्त हुन्छ। हरियो भयो भने सामान्य अवस्था हो, सामान्य सावधानी अपनाउनुहोस् भन्नु पर्यो। पहेँलो भयो भने सम्भावित जोखिम हुन सक्छ, सतर्क रहनुहोस्, जानकारी अध्यावधिक गर्नुहोस् भन्न सकिन्छ। सुन्तला रंग हो भने उच्च जोखिम हो, तयारी अवस्थामा रहनुहोस्, सुरक्षित स्थान जान तयार हुनुहोस् बुझ्नु पर्यो भने। रातो रंग हो भने अत्याधिक जोखिम हो, आपतकालीन अवस्था हो, तुरन्त

0: अनुमान सुनेपछि के गर्ने? पूर्वानुमान त हामीले सुन्यो, त्यसपछि हामीले के गर्ने भन्दा, यदि भारी वर्षाको पूर्वानुमान छ भने खेतबारी खोल्सा नजिक जान नहुने, हामी जानु भएन, बालबालिका पशु साधन सुरक्षित स्थानमा राख्ने, घर वरपरका नालाहरू सफा गरेर राख्ने, त्यहाँ जम्मा भएको छ भने, यदि बाढीकै चेतावनी आएको छ भने गो ब्याग तयार राख्ने, एउटा किसिमको इमर्जेन्सी ब्याग, भोलि गएपछि त्यसमा खानपिन सबै राखेर एउटा ब्याग तयार पार्नु पर्यो, रेडियो फोन अन गरेर सूचनामा ध्यान दिने, सुरक्षित स्थानमा जानुपर्ने बाटो पहिलेदेखि नै निर्धारण गर्नु पर्यो, र सरल भाषा र चित्र प्रयोग गर्ने सामग्री खोज्नु पर्यो हामीले। जस्तै जलस्रोता मोचन विभाग र स्थानीय निकायहरूले चित्रसहितको मौसम सूचना प्रदान गर्ने खालका प्रणालीहरू छन्, त्यस्ता सामग्री बुझ्न सजिलो हुन्छ। विद्यालय, समाजसेवी संस्था, टोल, विकास संस्थाको सहयोगमा सूचना बोर्ड वा वाल पोस्टर जस्ता सामग्री गर्यो भने चाहिँ उपयुक्त हुन्छ।
1: यी सबै कुराहरूमध्ये सरले भन्नुभएको एउटा गो ब्याग, त्यो चाहिँ बारम्बार चर्चा भइरहेको छ, झटपट झोला भनेर धेरैले भन्ने गरेका छन्। त्यसपछि मुख्य के कुरा राखियो भने यो वर्षायामको विपदमा, जस्तो भूकम्पको जोखिममा पनि काम लाग्ला, लगायत वर्षायाममा पनि, त्यसमा के कुरा राखियो भने चाहिँ ठ्याक्क मान्छेलाई एक दिन भए पनि।
0: अब हामीलाई आपतकालीन पर्ने कागजहरू राख्नु पर्यो, नागरिकता, जग्गाधनी प्रमाणपत्र, एटीएम, औषधि विवरण प्लास्टिकमा सुरक्षित राखेर राख्नु पर्यो, पिउने पानी, ड्राई फ्रुट जस्तै बिस्कुट, चाउचाउ, प्राथमिक उपचारको किट, टर्च, मोबाइल, चार्जर, ब्याट्री, सानो रेडियो र कपडा राखेको झोला बनाउन सक्यो भने चाहिँ राम्रो हुन्छ।
1: हजुर, त्यो झटपट झोला चाहिँ जहिले पनि काम लाग्छ,
0: जहिले पनि काम लाग्छ।
1: अब चाहिँ हामी अलिकति अघि पनि चर्चा गरौँ, मौसमको ढाँचा परिवर्तन भएको छ, यसमा चाहिँ जलवायु लगायत विभिन्न कारणहरू छ भनेर भनेका थियौँ। जलवायु परिवर्तनका कारण चाहिँ आउँदा दशकहरूमा मनसुन र बाढीको अवस्था कस्तो हुने अनुमानहरू गर्न सकिन्छ अहिले?
0: जलवायु परिवर्तनका कारण यदि हामीले आगामी दशकहरूमा हेर्ने हो भने मनसुन र बाढीको अवस्था झन जटिल, अनियमित र चरम हुने अनुमान गरिएको छ। नेपाल जस्तो हिमालय देशमा त यसको प्रभाव झन गम्भीर हुन सक्छ। जस्तै एकैचोटि अत्याधिक वर्षा हुने, कहिलेकाहीँ लामो खडेरी हुने, यो दुईटै चीज हुन सक्छन्। वर्षाको मात्राभन्दा तीव्रता बढ्छ। अब कुल वार्षिक वर्षा समान जस्तै भए पनि एकै दिन वा केही घण्टामा धेरै पानी पर्ने घटनाहरू बढ्न सक्छ। बाढीको घटना बढी हुन्छ, पूर्वानुमान गर्न कठिन हुन्छ। जलवायु मोडलहरूले के देखाउँछन् भने हिमालय क्षेत्रको तापक्रम वृद्धिसँगै बाढीको आवृत्ति र तीव्रता दुवै बढ्नेछ। त्यस्तै हिमाल पग्लिने र ग्लफको जोखिम बढ्ने देखिन्छ। हिमाली क्षेत्रमा हिमनदी पग्लदा हिमताल फुट्ने सम्भावना पनि तीव्र रूपमै बढ्दै जाने देखिन्छ जलवायु परिवर्तनको कारण।
1: हामीले जोखिमहरूको कुरा गर्दै गर्दाखेरि व्यक्ति वा परिवारलाई थाहा हुन्छ म कतिको जोखिम ठाउँमा बसेको छु भन्ने कुराहरू, यी सबै कुरालाई ख्याल गर्दै व्यक्ति र पारिवारिक स्तरमा चाहिँ मनसुन र बाढीको तयारीहरू के गर्न सकिन्छ?
0: अब यस्तो राम्रो क्वेसन गर्नुभयो, यो पनि रेडियो, टीभी, सामाजिक सञ्जाल मार्फत प्रसार हुने बाढी सम्बन्धी पूर्व सूचना चेतावनी नियमित रूपमा जानकारी लिनु पर्यो हामी सबैले। आपतकालीन सामग्री तयार राख्नु पर्यो, अघि मैले भने जस्तै झटपट ब्याग भन्नुभयो तपाईँले, त्यो चिज चाहिँ हामीले तयारी गर्नु पर्यो। सुरक्षित स्थान र निकास मार्ग पहिचान गर्नु पर्यो, घरबाट नजिकको उच्च स्थान, विद्यालय, सार्वजनिक भवन आदि सुरक्षित स्थान कहाँ छ भनेर पहिले नै पहिचान गर्नु पर्यो। बाढी आएमा कुन बाटो प्रयोग गरेर सुरक्षित स्थान जान सकिन्छ भनेर परिवारमा छलफल गर्नु पर्यो। छर छिमेक, अब धेरै नगरे पनि आफ्नो छर छिमेकमा चाहिँ यो मनसुन हुने बेलामा चाहिँ समन्वय गरेर अगाडि बढ्नुपर्ने देखिन्छ पारिवारिक।
1: यही कुरा चाहिँ सामुदायिक स्तरमा चाहिँ यो विपद जोखिम न्यूनीकरणलाई के कुराहरू उपायहरू अप्नाउन सकिन्छ?
0: सामुदायिक स्तरमा कुरा गर्ने हो भने विपद जोखिम न्यूनीकरण अत्यन्त प्रभावकारी हुन्छ, किनभने स्थानीय जनशक्ति, ज्ञान र स्रोतको प्रयोग गरेर सतर्कता, तयारी र तत्काल प्रतिक्रिया गर्न सकिन्छ। स्थानीय जोखिम मूल्याङ्कन र जोखिमको नक्सानकन गर्नुपर्ने देखिन्छ। बाढी, भूपहिरो, डुबान, आगलागी जस्ता सम्भावित विपदको हामीले पहिले स्थानीय तवरमा पहिचान गर्नु पर्यो, जोखिम क्षेत्रहरूको नक्सा बनाउनु पर्यो र सार्वजनिक स्थलमा त्यसलाई राख्नु पर्यो। त्यस्तै अब हामीले अरू कुरा गर्ने भने वडा, टोल वा गाउँ शहर तहमा विपद व्यवस्थापन समिति गठन गर्नु पर्यो। विद्यालय, टोल, बजार, संघ संस्थाहरूमा विपद जोखिम सम्बन्धी सचेतना कार्यक्रम, तालिम र अभ्यास गराउनु पर्यो। रेडियो, साइरन, मोबाइल मेसेज जस्ता माध्यम प्रयोग गरी बाढी वा अन्य विपदको सूचना छिटो फैलाउने प्रणाली बनाउनु पर्यो र स्थानीय खोल्सा, नाला पानीको निकास सुधार गर्नु पर्यो। बोट बिरूवा रोपेर भूक्षय रोक्नु पर्यो। पुनर्भरण क्षेत्र जोगाउनु पर्यो। पहिरो रोक्ने उपायहरू अप्नाउनु पर्यो। यी सबै चाहिँ हामीले स्थानीय स्तरमा चाहिँ गर्नु।
1: अघि काठमाडौँ उपत्यका र रोशी क्षेत्रमा गरेको अध्ययनको कुरा गर्दै गर्दा पनि मैले अलिकति पालिकाको कुराहरूलाई जोडेको थिएँ र अझ पनि जोड दिएर हामी पालिकालाई किन भन्छौँ भन्दा ऊ नजिकको सरकार हो, उसलाई जोखिम थाहा हुन्छ र उसलाई चाहिँ मेरो नागरिकले के समस्या पर्यो म के गर्न सक्छु भन्दा उसले पहिले गर्न सक्छ।

0: नि एउटा मान्यता हामीले राख्न सक्छौँ। यसरी हेर्दाखेरि चाहिँ पालिकाहरूले बाढीको पहिरोको जोखिम न्यूनीकरण र तत्काल उनीहरूलाई उद्धार लगाएका यी कामहरूलाई के कुराहरू तयारी गर्नुपर्ने देख्नुहुन्छ?
1: त्यही अघि अलिकति कुराहरू आइसकेको छ। हामीले पालिका लेभलमा रेखाङ्कन नक्साङ्कन गर्नु पर्यो, कुन कुन विपदहरू त्यो पालिकामा आउन सक्छन्, ती विपदहरू चाहिँ कुन कुन प्रकृतिका हुन्छन्, के भयो भने कुन लेभलका हुन्छन् भनेर त्यसको चाहिँ नक्साङ्कन रेखाङ्कन गर्नु पर्यो। र त्यो गरिसकेपछि त्यसका आधारमा त्यहाँ भएका स्थानीयवासीलाई चाहिँ ट्रेनिङ गर्ने, उनीहरूलाई सिकाउने, ड्रिलहरू गर्ने, कहिले काहीँ यस्तो भयो भने के हुन्छ भनेर साना सानो अभ्यासहरू गराउने, त्यो खालका कार्यक्रमहरू चाहिँ हाम्रो चाहिँ पालिका लेभलबाट गर्न सक्छ। र त्यो सबभन्दा स्ट्रङ हुन्छ। अर्को कुरा पनि मैले के जोड दिन्छु भन्दा, हामीसँग धेरै तथ्याङ्कहरू हुँदैनन्। हामी वैज्ञानिक रूपमा अध्ययन गर्नु पनि हामीलाई तथ्याङ्क चाहिन्छ। अब धेरै तथ्याङ्क बाढी आउँदाखेरि बगाएर लगिदिन्छ, तथ्याङ्क हामी पाइँदैन। तर नागरिक स्तरबाट, नागरिक विज्ञान भन्छौँ हामी, यदि नागरिक स्तरका स्कूलमा पढ्ने बालबालिकाहरूलाई यो सिकाएर डाटा कहाँनिर पानी पुग्यो, यो बाढी आउँदाखेरि कुन लेभलमा पुग्यो भनेर त्यो राख्ने हो भने त एउटा नयाँ किसिमको डाटाबेस प्रणाली पनि स्थानीय निकायबाट चाहिँ हामी लिएर आउन सक्छौँ।
0: तपाईँले यही जोडिहाल्नुभयो, नागरिकबाट लिने तथ्याङ्क उनीहरू स्रोत हुन् भन्ने खालको। यही कुरालाई जोड्दै चाहिँ मैले परम्परागत ज्ञानलाई कुरा गर्दा, हाम्रा परम्परागत ज्ञानहरू चाहिँ यो बाढी पहिरोबाट बच्ने अथवा बाढी पहिरो आउन नदिनको लागि कतिको उपयोगी हुन्छन्? कस्ता ज्ञानहरू थियो, त्यसलाई कतिको प्रयोग?
1: धेरै नै उपयोगी हुन्छन् हाम्रा ज्ञानहरू, पारम्परिक ज्ञानहरू धेरै नै उपयोगी खालका छन्। हाम्रा पहिलेका बुढापाकाहरूले कुन बेलामा पहिरो आउँछ, कस्तो चिज भयो भने पहिरो आउँछ, बाढी आउनुभन्दा अगाडि के खालका चाहिँ उहरू देखिन्छन्, त्यस्ता कुराहरू सबै कुराहरू चाहिँ मिलिरहेको हुन्छ। तर त्यसलाई हामीले एउटा मात्र विज्ञानसँग जोड्नु पर्यो। त्यो चिजहरू हामी त्यहाँबाट छनौट गरौँ, विभिन्न पालिकाहरूमा भएका हाम्रा इन्डिजिनियस नलेज भन्छौँ हामी, त्यसलाई कलेक्ट गरेर त्यसलाई विज्ञानसँग जोड्ने हो भने यो एकदम प्रभावकारी हुन्छ जस्तो मलाई।
0: तपाईँले एकजना विज्ञको हिसाबले भन्नुहुँदा चाहिँ हामीले बाढी र पहिरो आउनु अगाडि कस्ता किसिमका पूर्व संकेतहरू पाउन सक्छौँ, के कुरा भयो भने चाहिँ आउन सक्छ है भनेर हर मानिस सचेत हुने?
1: अब एउटा हाम्रो बाढी आउनु पूर्व चाहिँ हामीले के देख्न सक्छौँ भन्दाखेरि चाहिँ, अब एउटा चाहिँ पानी कस्तो प्रकृतिको परिरहेको छ, पहिले कस्तो पानी पर्दाखेरि के हुन्थ्यो, अब चाहिँ फेरि पानीको प्रकृति फरक भयो भन्दाखेरि चाहिँ अब यहाँ केही बाढी आउँछ है भन्ने खालको हुन्छ। अब कति ठाउँमा अब त्यो त्यसलाई चाहिँ विज्ञानसँग अहिले हामी जोड्न सकेका छैनौँ, चराचुरुङ्गीहरूदेखि लिएर अरू विभिन्न जनावरहरूले गर्ने चाहिँ तिनीहरूले गर्ने चाहिँ प्रतिक्रिया लगायत सम्पूर्ण कुराले पनि अब हामीले चाहिँ त्यो थाहा पाइरहेका देख्छौँ। तर अहिले वैज्ञानिक रूपमा हामीले त्यसलाई कुनै किसिमले नजोडेको भएर अहिले त्यसलाई चाहिँ मैले चाहिँ नभन
0: भनेको ठुलो पानी पर्यो लगायतका कुराहरू भयो हामीले विज्ञानमा भने चाहिँ पूर्व सचेतना अप्नाउनु चाहिँ हाम्रो हुन्छ। अब अन्तिम अन्तिममा चाहिँ संघीय सरकार र संघ संस्थाहरूले चाहिँ दीर्घकालीन रणनीति बनाउँदा के कुरामा ध्यान दिनुपर्छ? अब
1: तीनै तहको सरकारले सहकार्य गरेर आवश्यक नीति नियम योजना मार्फत संयुक्त रूपमा प्रयास गरे मात्र बाढी पहिरो लगायत प्रकोपसँग हामी जुझ्न सक्छौं। पूर्व चेतावनी समयमै र प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्ने चेतावनी प्रणालीलाई सुदृढ बनाउनु पर्यो, जसले सुरक्षित रूपमा विस्थापन गर्न पर्याप्त समय उपलब्ध गराउनेछ। दोस्रो, संरचनात्मक बाढी व्यवस्थापन रणनीतिलाई क्रमिक रूपमा प्रकृति आधारित उपायतर्फ रूपान्तरण गर्नुपर्ने हुन्छ। बाढीको समयमा केही समयको लागि पानी स्टोर गर्न सकिने डिटेन्सन जलाशय निर्माणको लागि उपयुक्त सार्वजनिक स्थलको पहिचान गर्नु पर्यो। पछिल्ला बाढी घटनाहरू र अनुसन्धानहरूबाट आधारित नदी तट नजिकका बफर जोन सम्बन्धी कानूनी व्यवस्था र मार्गदर्शनहरूलाई पुनरावलोकन गर्नु पर्यो। काठमाडौँ उपत्यकाको ढल निकास प्रणालीलाई अत्यधिक वर्षा झेल्न सक्ने बनाउँदै सुधार गर्ने, साथै फोहोर मैला व्यवस्थापन सुधार गरी प्राकृतिक तथा कृत्रिम जल निकास मार्गहरूमा अवरोध नहोस् भनेर सुनिश्चितता गर्नु पर्यो। बालुवा, गिट्टी आदिको सुरक्षित र दिगो रूपमा उत्खनन र संकलन गर्ने उपयुक्त स्थानको पहिचान तथा वैज्ञानिक रूपमा उत्खनन योग्य परिमाण निर्धारण गर्नु पर्यो। स्थानीय र प्रादेशिक स्तरमा डाटा समावेश गरेर केन्द्रीय विपद जोखिम डाटाबेस निर्माण गर्नु पर्यो, जसले ऐतिहासिक बाढी डेटा, जल सामग्री सम्बन्धी मोडलहरू र जलवायु पूर्वानुमानको प्रयोग मार्फत योजना निर्माण तथा स्रोत परिचालनमा यसले पक्कै पनि सहयोग गर्नेछ र भूमि, पानी र समुदाय व्यवस्थापनमा प्रयोग हुँदै आएका मौलिक ज्ञानलाई, अघि हामीले कुरा गर्यौं, पुनर्जीवित गर्दै त्यसलाई राष्ट्रिय स्तरमा प्रवर्धन र विस्तार गर्न सक्ने हो भने यो संघीय सरकार र संघ संस्थाहरूले दीर्घकालीन रणनीति बनाउन सक्छन्।
0: यहीँनिर चाहिँ हामीले गर्ने हाम्रा व्यवहारहरू सँगसँगै हाम्रा कानूनी व्यवस्थाहरू कतिको पर्याप्त पाउनुहुन्छ तपाईँले, र कानून सुधार गर्नुपर्ने केही त्यस्तो पाटोहरू तपाईँले देख्नु भएको छ सबै तहको सरकारले हेर्दै गर्दाखेरि?
1: धेरै नै छ, हामीले अघि नै मैले पनि भने नीति नियम योजना हाम्रो चाहिँ अलिकति हामी धेरै त्यो सुपरभिजनमा हामी कमी छौं, कार्यान्वयनमा कडाई गर्न सकिरहेको छैनौं। हामीले नदी क्षेत्रमा नियमहरू बनाएका छौं, त्यो नियमहरूमा हामीले कडाईका साथ लागू गर्न सकेका छैनौं, जसले गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै मानवीय क्षतिहरू भइरहेको छ। र कानूनहरू इन्डिपेन्डेन्ट रूपमा बनेका छन्, त्यसलाई चाहिँ संयोजन रूपमा चाहिँ तीनै तहका सरकार बसेर संयुक्त रूपमा प्रयास गर्नुपर्ने चाहिँ मैले देखेका छु।
0: अब अन्तमा एकजना प्राध्यापक हुनुहुन्छ, सँगसँगै अध्ययन अनुसन्धान यो बाढ़ी पहिरो लगायत विपदको क्षेत्रमा गर्दै आउनु भएको छ, सबै ज्ञानलाई आधारित रहेर अबको मनसुनमा जोखिम घटाउनलाई कम्तीमा सबैले यो कुरा चाहिँ गरिदिए हुन्थ्यो भन्ने निष्कर्षमा तपाईँले के भन्नुहुन्छ?
1: आज हामीले कुरा गरेका धेरै कुराहरूमै निष्कर्ष लुकेको छ। अब पहिलो कुरा, संघीय सरकारबाट समयमा पूर्व अनुमानहरू चाहिँ आउनु पर्यो। सुपूर्व अनुमान आइसकेपछि अब त्यो अनुमानका आधारमा स्थानीय निकायहरूले त्यसलाई चाहिँ फलो गर्दै त्यहाँ कुन कुन एरियाका जनताहरू बढीभन्दा बढी प्रभावित हुन सक्छन् त्यसलाई समयमै स्थानान्तरण गर्ने र स्थानान्तरण गरेर उहाँहरूलाई चाहिँ सुरक्षित ठाउँमा लिएर जाने। बाढीको जोखिम धेरै नै बढ्छ, त्यो चाहिँ सम्पूर्ण जनताहरू श्रोताहरू जसले सुनिरहनु भएको छ उहाँले यसलाई लिनुहोला, किनभने आफ्नो ज्यान जनधन भनेको धेरै नै ठूलो कुरा हो। त्यसकारण स्थानीय निकायहरूका सरकारले चाहिँ यो कुराहरू जनतामा सुसूचित गर्ने र उहाँहरूलाई सुरक्षित ठाउँमा लिएर जाने, किनभने अब हामी धेरै नजिक भइसक्छ, हामी धेरै ठूलो कुराहरू गर्न सक्दैनौँ र यो हिसाबले चाहिँ अगाडि बढ्न सक्ने हो। अघि जस्तै चाहिँ गो ब्याग हामीले चाहिँ झटपट ब्याग तयार पार्ने, त्यो पनि हामीले त्यो नजिक छेउमा बस्ने स्थानीय बासिन्दाहरूले त्यो कुरालाई ध्यान दिनु पर्यो र यो सबै चिज गरेर संयुक्त प्रयास गर्न सक्ने हो भने बाढ़ी जोखिम न्यूनीकरण गर्न सकिन्छ र इभेन संघीय सरकार र स्थानीय सरकारले चाहिँ बाढ़ी आइसकेपछि के गर्ने, राहत वितरण कसरी गर्न सकिन्छ, कसरी चाहिँ मान्छेलाई बचाउनको लागि ढुङ्गाहरू अथवा लाइफ ज्याकेटदेखि लिएर कस्ता खालका सामग्रीहरू अहिले तयारी रूपमा राख्ने, भइसकेको ठाउँलाई पनि कसरी अगाडि बढ़ाउने, कसरी चाहिँ त्यसलाई चाहिँ सुरक्षित रूपमा जनतालाई निकास दिने कुनै ठाउँमा भइहाल्यो, दुवै तरिकाले अहिलेदेखि सोच्ने हो भने हामी पानी बढ़ी परे पनि यो वर्ष पहिलेको भन्दा कम जोखिम गराउन सक्छौँ।
0: हुन्छ, महत्वपूर्ण विषयमा एकदमै महत्वपूर्ण काम लाग्दो जानकारी गराउनुभयो, यहाँलाई
1: धन्यवाद। यो मलाई पनि तपाईँले यहाँ ल्याएर आफ्नो जानेका कुराहरू श्रोता मार्ग सुनाउने मौका दिनु, पक्कै पनि श्रोताहरूले यसलाई फलो गर्नुहुनेछ। मलाई के विश्वास छ भने आज गरेका कुराहरूलाई मनन गर्ने हो हामी बाढ़ी पहिरोको जोखिमबाट चाहिँ नेपाललाई धेरै बचाउन सक्छौँ र यसले पनि मलाई लाग्छ यो जुन ठूलो रेडियो नेटवर्क छ नेपालको संघीय सरकार र पालिका सरकार सबैले बुझेर आजको कुरालाई मनन गरेर हामी सहयोगी रूपमा अगाडि बढ्न सक्ने हो र त्रिभुवन विश्वविद्यालय यसको लागि तयार छ, हामी सबै मिलेर नेपालको बाढ़ी जोखिमलाई घटाउन सक्छौँ।
0: उहाँ हुनुहुन्थ्यो त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चो क्याम्पसका प्राध्यापक पवन कुमार भट्टराई। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: जुल्फो रेडियो 102.1 MHz।
1: डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाउ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाफ्रे,
11: अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी, नियतवश, आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: अहिले बिहानको 9 बज्यो।
0: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामी छन् निर्विरोध निर्वाचित। 900 जना केन्द्रीय सदस्यको चुनाव आज हुँदै। रासुपाको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैर दलीय राष्ट्रिय सभा हुने। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति। हरेक रिटमा प्रधानमन्त्री कार्यालय विपक्षी नबनाउन आग्रह। अत्याधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित र विश्वकप फुटबल अन्तर्गत समूह चरणका खेलमा रोनाल्डोको कृतिमानसँगै पोर्चुगलको शानदार जित।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692965998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है। के
7: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। चितवनको भरतपुरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा पार्टी सभापति रवि लामी छानेले महत्वपूर्ण राजनैतिक प्रस्ताव अघि सार्नु भएको छ। राजनैतिक प्रतिवेदन पेश गर्दै लामी छानेले राजसभा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको बताउनु भएको छ। साथै राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभामा रूपान्तरण गरी त्यसको अध्यक्ष उपराष्ट्रपति हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि उहाँले राख्नु भएको छ। संविधान संशोधनको विषयमा लामी छानेले यो कुनै एक दलको घोषणा नभई राष्ट्रिय सभाको राष्ट्रको साझा दस्तावेज भएको र यसमा सुशासन स्थायित्व प्रतिनिधित्व र नागरिकको हितलाई आधार बनाउनु पर्ने बताउनु भएको छ। वैचारिक धारा सम्बन्धमा उहाँले राजसपा न परम्परागत वामपन्थी न दक्षिणपन्थी भएको स्पष्ट पार्दै मिश्रित सन्तुलित र परिस्थिति अनुकूल दृष्टिकोणमा विश्वास राख्ने बताउनु भएको छ। महाधिवेशनपछि पार्टीको मूल राजनैतिक सिद्धान्त सामाजिक लोकतन्त्र हुने उहाँले जानकारी दिनुभएको छ। यस्तै लामी छानेले दलहरू एकअर्काका शत्रु नभएका बरू साझा शत्रु भनेको गरीबी भ्रष्टाचार र कुशासन रहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको छ। राजसपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्र उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीको वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री मालेन्द्र शाहले राख्नु भएको थियो। 2079 सालको असार सात गते घोषणा गरेको राजसपाका संस्थापक सभापति लामिछाने चितवनमा चलिरहेको पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित भन्नुभएको हो। अस्ति सोमबारका लागि तय भएको बन्द सत्र प्रतिनिधि छनौटमा देखिएको विवादका कारण ढिला भएर हिजो दिउँसो 3:15 बजे मात्र बन्द सत्र शुरू भएको थियो। बन्द सत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव, महामन्त्री कविन्द्र बुलाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संस्थान प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले लेखा प्रतिवेदन र रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नुभएको छ। यसैबीच चुनावबाट आउने 900 केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया पनि शुरू भएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारी दर्ताका लागि 21,000 शुल्क तोकिएको छ। केन्द्रीय सदस्यको उम्मेद्वारले एक प्रस्तावक र 21 समर्थकको विवरण पनि पार्टीको निर्वाचन आयोगमा बुझाउनुपर्ने कार्यविधि छ। आयोगले आज बिहान 8 बजेदेखि मतदान शुरू गर्ने तयारी रहेको जनाएको छ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ। उहाँले नेपालका विश्वविद्यालयमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभएको छ। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डा 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनु भएको छ। विद्यालय तहमा देखिएको शिक्षकको दरबन्दीको समस्या पनि यो ऐन आएपछि स्वत हल हुने उहाँले दावी गर्नुभएको छ। विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मंगलबारमा थपका लागि अदालत पेश गरेको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलो पटक 7 दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ। आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइयो। पौडेललाई अस्ति सोमबार सुर्खेतबाट पक्राउ गरेर हिजो काठमाडौँ लगिएको हो। यसैबीच एमाले पौडेलको पक्राउलाई गएर न्यायिक भन्दै तत्काल रिहा गर्न माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने प्रत्येक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यानकर्षण गराएको छ। कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख सहसचिव लीलाधर सुवेदीले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सहसचिव सुवेदीका अनुसार अहिले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 निवेदन कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित हुने उहाँले प्रश्न पार्नु भएको छ। उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभएको छ। कतिपय रिटमा प्रधानमन्त्री कार्यालयको संलग्नता आवश्यक नहुँदा पनि विपक्षी बनाइने र त्यसका लागि अनिवार्य रूपमा लिखित जवाब पेश गर्नुपर्दा राज्यको जनशक्ति र समय खर्च भइरहेको सुवेदीको तर्क छ। कतिपय अदालती फैसला सुचारू कार्यान्वयन गर्न व्यावहारिक रूपमै कठिन हुने गरेको भन्दै उहाँले फैसला कार्यान्वयनका क्रममा जटिलता भोग्नु परेको बताउनुभयो। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकैछिन विश्राम पछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
3: रामेछाप नगरपालिकाको अनुरोध,
10: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
11: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्त

सड़क बोर्ड नेपाल र गाउँपालिकाको साझेदारीमा सञ्चालन भइरहेको धारापानी शीर्ष सड़क मरम्मत योजना अन्तर्गत वडा नम्बर 2 निर्माणाधीन नाला निर्माण कार्य चलिरहेको बेला हाइड्रो पावर कम्पनीका प्रतिनिधिहरूले काम रोक्न दबाव दिएको आरोप लगाइएको छ। विज्ञप्तीमा निर्माण कार्यमा संलग्न उपभोक्ता समितिलाई मात्र नभई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयारीमा सहभागी हुन गइरहेका जनप्रतिनिधिहरूलाई समेत बाटोमै रोकी अवरोध गरिएको उल्लेख छ। वडाध्यक्ष सन्तोष पौडेल सहितका जनप्रतिनिधिमाथि अभद्र तथा अमर्यादित व्यवहार गरिएको भन्दै गाउँपालिकाले उक्त घटनाको भर्सना गरेको छ। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर 6 फर्पुमा सञ्चालन गरिएको 7 दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवा युवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले तालिममा सहभागी 48 जनालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक प्रस्तुतिकरण सिप विकासका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतारेर समाज र समुदायको विकासमा योगदान गर्न सहभागीहरूलाई आग्रह गर्नुभएको छ। गोकुलगंगा गाउँपालिका वडा नम्बर 6 वडा अध्यक्ष चन्द्र सुनवारले वडाका युवा युवतीहरूलाई लक्षित गरी उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभएको छ। रामेछापको कुकुलगंगा गाउँपालिका 6 फर्पुमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा कार्यालयको पहलमा निर्माण गरिएको पार्कले फर्पु क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप उजागर गरेको स्थानीयवासीहरू बताउँछन्। हरियाली वातावरण, खुला स्थान र रमणीय दृश्यका कारण पार्कमा दैनिक रूपमा स्थानीय बासिन्दा सहित आसपासका क्षेत्र बाट आउने आगन्तुकहरूको संख्या बढ़दै गएको छ। गोकुलगंगा गाउँपालिका 6 वडाध्यक्ष चन्द्र सुनवारले पार्क निर्माणपछि क्षेत्रको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव परेको बताउनु भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँहरूमा आज पनि तातो लहर कायम रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले निकालेको बुलेटिन अनुसार पश्चिम तराईमा अत्याधिक गर्मी र देशका अन्य पहाड़ी भूभागमा भने वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछिल्लो केही दिन यता गर्मी कायमै छ। यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँहरूमा भने मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा पनि वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्टाङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। देशका विभिन्न भागमा एकातिर गर्मी र तातो लहरको असर देखिँदा अर्कोतर्फ केही पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकोले सतर्क रहन मौसमविदहरूले आग्रह गरेका छन्। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अत्याधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ। फ्रान्समा पछिल्ला केही दिन यता चर्को गर्मीपछि नदी, नहर र पोखरीमा पौड़ी खेल्ने क्रममा डुबेर 40 जनाको ज्यान गएको समाचार संस्था रोइटर्सले जनाएको छ। ज्यान गुमाउनेमा धेरैजसो युवा उमेर समूहका मानिसहरू रहेका छन्। फ्रान्समा हिजो मंगलबार इतिहासकै सबैभन्दा तातो दिन भएको छ। त्यहाँको दक्षिण पश्चिमी क्षेत्रको एक शहरमा तापक्रम 44.3 डिग्री सेल्सियस पुगेको खबरमा उल्लेख छ। विभिन्न 54 ठाउँमा रेड अलर्ट जारी गरिएको छ भने आज यो अझै बढ़ने अनुमान छ। अत्याधिक गर्मीका कारण मानिसहरू नदी, नहर र जलाशयमा हाम फालेर शरीर चिच्याउन बाध्य भएका छन्। अधिकारीहरूले जोखिमपूर्ण ठाउँमा पौडी नखेल्न आग्रह गरेका छन्। यस्तै बेलायत, इटाली, स्पेन, स्विजरल्याण्ड र बेल्जियम पनि अत्याधिक गर्मी बढ़ेको छ। कतिपय क्षेत्रमा विद्यालय बन्द गरिएका छन्। रेल सेवा प्रभावित भएको छ र पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। पेरिसको प्रसिद्ध आइफेल टावर पनि समेत अत्याधिक गर्मीका कारण बन्द गरिएको छ। विशेषज्ञका अनुसार यो गर्मी ओमेगा ब्लक नामक मौसमी प्रणालीका कारण उत्पन्न भएको जसले तातो हावालाई लामो समयसम्म एउटै क्षेत्रमा थुनी राख्दछ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता मौसमी घटना झन तीव्र र बारम्बार हुने चेतावनी दिएका छन्।
र समाचारको अन्त्यमा खेल समाचार विश्वकप फुटबल अन्तर्गत समाचारका खेलमा पोर्चुगलले उज्किस्तानमाथि 5-0 शानदार जित निकाल्दैसम्म केको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा पोर्चुगलको स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले 2 गोल गर्दै उत्कृष्ट प्रदर्शन गर्नुभएको छ। उहाँले खेलको 6 र 39 मिनटमा गोल गर्नुभयो। यससँगै रोनाल्डो विश्वकपका सबै 6 संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्नुभएको छ। पोर्चुगलका लागि नुनो मेन्डेस, उज्किस्तानका गोलरक्षक अब्दु भोहिद नेमातोभको आत्मघाती गोल तथा राफायल लियाओले थप गोल गर्दै टोलीलाई सहज जित दिलाउनु भएको छ। यससँगै रोनाल्डोको विश्वकप गोल संख्या 10 पुगेको छ, जसले उहाँलाई पोर्चुगलका लागि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ। त्यस्तै समूह एल अन्तर्गत इङ्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा इङ्ल्याण्डले 79% बल नियन्त्रणमा राखे पनि गोल गर्न सकेन। र फिफा विश्वकप फुटबल अन्तर्गत समूह एलको खेलमा क्रोएसियाले पानामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको 53 मिनटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई महत्वपूर्ण 3 अङ्क दिलाउनुभयो। जोसेफ स्टानिसिक्लो पासलाई सदुपयोग गर्दै बुदिमिरले गोल गर्नुभएको थियो, जितसँगै क्रोएसियाले समूह चरणमा पहिलो 3 अङ्क जोडेको छ। पहिलो खेलमा इङ्ल्याण्डसँग 4-2 गोलले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो। पानामाले लगातार दोस्रो हार बेहोरेको छ। यसअघि घानासँग 1-0 पराजित भएको पानामा अङ्कविहीन बन्दै विश्वकपबाट बाहिरिएको छ। समाचारसँगै अनि बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौ। चाँदा चाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित। 900 केन्द्रीय सदस्यको चुनाव आज हुँदै राष्ट्रपतिको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैरतलीय राष्ट्रिय सभा। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई 7 दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति। हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षमा बनाउन आग्रह। अत्याधिक गर्मीका कारण युरोपका विभिन्न देशहरूको जनजीवन राम्रोसँग प्रभावित। र विश्वकप फुटबल अन्तर्गत समूह चरणको खेलमा रोनाल्डोको कीर्तिमानसँगै पोर्चुगलको शानदार जित। बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुनेछ। त्यति जलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत्त्वपूर्ण समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631494।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
0: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 048-545-143, 9863-023-422।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
11: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
10: हुर्केकै गिरिराज चल्ला 150मा?
11: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
12: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
11: विराज, किसानको साथी,
12: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
11: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
0: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा।
3: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
2: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
3: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
2: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
2: हजुरको रेडियो।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
3: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
2: ए काका काकी के को गन्थन मन्थन हो ए बाबु पो बस नै यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
4: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
5: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 9845404305 0485403005 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
6: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास

0: निर्माणको कार्य गरौं।
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। We'll be right back.

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँ सँगै रहेर सहयात्रा गर्छौं। आज बुधबारको व्यवसाय पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गुन्जने मैचा र माइला मनसुनी लोकगीतहरू गाएर तपाईँलाई भरपूर मनोरञ्जन दिनेछौ भने तपाईँले 048-40-0026 सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ यो समय उकाली उराली लेखबेचले धाई राख्नु भएको छ होला, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ। घरमा बसेर कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि पनि अब प्रतीक्षाको घडी सकिसकेको छ, हामी आइसकेका छौं। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्र हजुरको न्युज डटकम हजुरको याप्तामा कोशी एफएम 95.5 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। फेसबुक लाइभबाट सुन्ने साथीले कार्यक्रमलाई शेयर गर्दै कमेन्ट पनि पठाउन सक्नुहुन्छ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म। तपाईँकै साथी ललिता आयो, तपाईँ फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोला। आजको व्यवसाय के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो रमाइलो गीत रोइला गीतबाट। त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा राख्यौं एकदमै मिठ अनि रमाइलो गीत रहेको थियो। यति बानी सुधा र पशुपति शर्मा अनि रीता थापा मगरको आवाजमा रहेको यो रोइला गीतबाट कार्यक्रम लोककौशलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ यस्तै मिठा रमाइला लोकगीतहरू कार्यक्रमको समय अवधिभर राख्नेछौ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार हजुर, दुर्गाजी के छ खबर? मेरो पनि एकदम ठिकै छ भन्नुपर्छ, राम्रै रमाइलो चल्दैछ, चलिरहेको छ भन्नुपर्छ है दुर्गाजी। अनि खाना खानुभयो कि बाँकी छ? मेरो पनि भइसकेको छ। यो समय कार्यक्रम सुन्दै हुनुहुन्छ कि के छ दुर्गाजी? सुन्दै हुनुहुन्छ? ल, मिठा मिठा गीतहरू बजिरहेका छन्। फेरि पनि कार्यक्रममा मिठो गीत नै बज्छ। दिनचर्या कसरी बित्दैछ त हाम्रो दुर्गाजीको हिजो आज? भनेपछि दिनहरू बसेरै बिताउँदै हुनुहुन्छ। ल ठिक छ, कार्यक्रममा एउटा मै छ अर्को गीत बज्छु, साथीहरूलाई सम्झनुहोस् न त। हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दुर्गा पाण्डेजी, उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ देश तथा विदेशमा रहेर, विभिन्न ठाउँमा रहेर, विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुन्दै हुनुहुन्छ। कार्यक्रम लोककौशलीको बसाइमा छौं। तपाईँले फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई कार्यक्रम मनपर्छ भने शेयर गर्नुहोस्, कमेन्ट पठाउनुहोस्, मैले तपाईँलाई भनिरहेको छु। यति बेला अर्को साथी फेरि पनि सम्पर्कमा, स्वागत गर्छु। हेलो,
1: नमस्कार है।
0: नमस्ते, नमस्कार। धनुजी बोल्दै हुनुहुन्छ?
1: हजुर हजुर,
0: के छ धनुजीको खबर?
1: हजुर, मेरो एकदमै ठिकै छ दिदी। के छ, सन्चै हुनुहुन्छ नि?
0: म सन्चै नै छु भन्नुपर्छ, यस्तै छ, गर्मीको मौसम छ, अब कहिलेकाहीँ शरीरमा तलमाथि भइहाल्छ, समग्रमा तर अहिलेसम्म ठिकै छ भन्नुपर्छ है।
1: हजुर हजुर, आज पानी परेन हिजो दिदी?
0: परेको छैन नि, पानी परेको छैन, हेर्नुहोस् एक दुई दिन नै भयो पानी परेको छैन, तर पानी नपरे पनि मौसम शीतल छ।
1: मौसम त शीतलै, तर घाममा त निस्केर हिँड्नु सक्नु छैन। आज भोलि त लास्टै चैताको घाम त असारमा पो लाग्दैछ, अब खै थियो।
0: अब असारमा घाम रोप्दै खडेलीको तातो घाम पनि त खानु पर्यो नि, त्यही भएर होला नि त। अब असारको बेलामा जमझम झरी हुनुपर्ने, पानी पर्नुपर्ने होइन, तर घाम लाग्दाखेरि पक्कै अझै पनि चैत महिना नै छ भन्ने चाहिँ महसुस गरिन्छ घाम लागिरहँदाखेरि।
1: हजुर, एकदमै त्यस्तै भएको छ। अब कोदो रोपाई गर्नुपर्ने, अब कोदो रोप्नुपर्ने, हेर्नु न घाम लागिरहेछ। अब मकैहरू भर्खरै, अब होइन, धान चामल निस्केर अब पुरा, अब जुगा मकैको जुगा निस्किने बेलामा अब सुकाउने भयो, त्यही चाहिँ अलिकति गाह्रो भयो। अरू त ठिकै छ, अब धान त रोपिँदैन, धान रोप्नलाई त खोलाकै पानी ल्याइहाल्नेछन्। खोलाको पानी ल्याउन पनि अब त पर्नै पर्ने हो, पानी बढ्नु पर्यो नि त। नजिक नजिक धेरैजनाको खेत छ भने त गाह्रो भयो नि त, पानी पुग्दैन, त्यही भएर पनि अब पानी चाहिँ आउनु पर्ने हो। बेलुका पानी त आयो हुन्थ्यो, अब हामीले भने जस्तो हुँदैन, होइन दिदी?
0: पक्कै पनि, तपाईँ मैले सोचेको जस्तो यहाँ भइदिएको भए त यहाँ सबैले सोचेको जस्तो हुन्थ्यो होला पृथ्वी पनि।
1: हजुर हजुर, हो नि, अब हामी भन्छौँ बेलुका पानी आइदियोस्, दिनमा चाहिँ पानी नआइदिए नभिज्न पाए हुन्थ्यो, बेलुका मजाले पानी आइदियोस् अनि पानी अब बढ्योस् अब बारीहरू नसुकोस् भन्छौँ नि अब अब उपरवालाले अब उहाँको जान्दो गर्नुहुन्छ है हजुर हजुर अब हामीले भनेर हुँदैन अब सृष्टिवालाले चाहिँ त्यो अब जस्तो उहाँलाई लाग्छ त्यस्तै गर्नुहुन्छ भने हामीले भनेर कहाँ हुने र
0: त्यही भनेको त्यही भएर म पानी पनि माग्दिनँ घाम पनि माग्दिनँ शीतल पनि माग्दिनँ जे हुन्छ त्यसैमा हिँड्छु म त
1: पनि त्यस्तै हो अब जस्तो छ त्यस्तैमा हिँड्ने हो रमाउने हो खुसी हुने हो अब छोटो जिन्दगी छ अब होइन एकदमै खुसी हुनुपर्छ जस्तो अवस्थामा पनि
0: ए ठिक छ धनुजी रमाइलो मिठो कुराकानी भयो जे हुन्छ पक्कै हुन्छ एउटा मिठो गीत बज्छ साथीहरूलाई सम्झनुहोस् न
1: ओके हुन्छ म हजुरलाई आविदिक दिदी अथवा सम्झना दिदी सिटी राख्दै दाई दोलाखाको दाई हुनुहुन्छ नारा घिसिङ दाईलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु भाइ सन्तोषलाई पनि सम्झना छ दुबईतिर हुनुहुन्छ मेरो फुपूको छोरा भाइलाई पनि धेरै सम्झना छ धेरै सुन्छु रेडियो भन्नुभएको छ सुनेर साथ दिनुहोला अनि हेर्नु पनि होला कमेन्ट पनि गर्नुहोला भन्न चाहन्छु त्यसै गरी हुनुहुन्छ दिदी तामगर कविलाई धेरै सम्झना माया छ दिदी भन्न चाहन्छु अनि हुनुहुन्छ प्यारी साथी अनुलङ्गली मगर जेनिसा श्रेष्ठा सम्पाली शेर्पाको लागि पनि धेरै सम्झना हिमाली छेत्री निशा श्रेष्ठा निशा लामा दुर्गा मगरको लागि पनि धेरै सम्झना भन्न चाहन्छु अनि हुनुहुन्छ साथी कुमार श्री कृष्ण सुनवार राजगली मगर वीरेन्द्र विष्ट ईश्वर बस्ने सञ्जय बस्ने मौसम अछामी बेली अछामी साथी हुनुहुन्छ दोलाखाकी साथी शेख कुमारलाई पनि सम्झना छ भन्न चाहन्छु अनि यता सिन्धुलीको साथी दुबईतिर हुनुहुन्छ उहाँले पनि सुनिरहनुहुन्छ हाम्रो अविनाश लुङ्गीहरूलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु अमिना सुनवार अनि प्यारी साथी हुनुहुन्छ यता रामेछापको साथी गेलुको साथी अधिकारीलाई धेरै सम्झना धेरै माया प्यारी भन्न चाहन्छु अनि साथी छेत्री बिनु बिनितालाई पनि सम्झना बहिनी हुनुहुन्छ कल्पु छेत्रीलाई पनि धेरै सम्झना अघि भर्खरै फोन गर्ने दाई ध्रुवा पाण्डेलाई पनि धेरै सम्झना दाई देव महाराजीलाई पनि धेरै सम्झना बहिनी रमिला तामाङलाई पनि धेरै धेरै सम्झना भन्दै जान्छु ल नमस्ते
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ यति बेला हामी कार्यक्रममा मिठो गीततर्फ जान्छौ गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौ विश्रामपछि फेरि आउँछौ रेडियो सुन्दै गर्नुहोला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
2: ए रामबाबु पो आउनु भएछ, के हुनु नि बाबु? दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
3: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
1: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने हेर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
3: ए हो र भन्या, अनि फाइदा होला र है?
1: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
3: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त
1: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
3: कति रे 98540 अनि
1: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
3: 048-540-239
2: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
3: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
2: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
1: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: के गर्नु सबै गाउँका छिटाहरू, कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु कहाँ गएर बुझ्नु होला।
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 047-521-158, 98-54-041-575, 98-41-96-0669, 98-64-14-17-88।
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
11: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
10: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
11: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
10: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप,
11: सम्पर्क नम्बर 048-545-143, 98-63-023-422।
12: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो, सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो, उफ हैरान भए म त।
13: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
14: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
12: प्रोप्राइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44
14: 9840-3773-93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
15: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
16: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
16: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9870-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कार्यक्रममा राख्यौं हामीले एकदमै मिठो अनि रमाइलो गीत. गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं. विश्रामपछि फेरि आइसकेका छौं. आजको व्यवसाय विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू कार्यक्रममा बज्छ. तपाईँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ. त्यसको लागि 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो,
1: नमस्कार दिदी.
0: नमस्कार हजुर, रमिलाजी के छ खबर?
1: मेरो ठिकै छ, तपाईँ सन्चै हुनुहुन्छ?
0: म सन्चै छु. तपाईँलाई चाहिँ सन्चो छैन जस्तो छ हो
1: दिदी. खै के हुन्छ हुन्छ क्या, रुगा लाग्ने घाटी.
0: त्यही त मैले पनि यसो आवाज सुनेको, तपाईँलाई रुखा मुर्गी लागेको हो कि जस्तो लाग्यो कि, त्यही भएर
1: दिदी
0: लाँदा सुन्दा त्यस्तै चाहिँ ख्याल गर्नुहोस्. त्यो मौसमले गतिखेर के गराउँछ के हुन्छ थाहा हुँदैन. मेरो भइसकेको छ, हाम्रो रमिलाजीको भयो कि बाँकी छ त? भइसक्यो. छिट्टै खानु भएछ त?
1: होइन, औषधी खानुपर्ने थियो क्या, कस्तो हिजो मारि घाँटी दुखेर बोल्नै नसक्ने भएको थियो, त्यही भएर.
0: ल ठिक छ, अब ख्याल गर्नुहोस्. अब यहाँलाई बोल्न पनि गाह्रो भइरहेको कि जस्तो लाग्दैछ. भोलि पर्सिका विषयमा हामी कुरा गर्छौँ. आज चाहिँ साथीहरूलाई सम्झनुहोस् एउटा मिठो गीत बज्छ.
1: पहिलो प्रश्न दिदी, तपाईँको प्राविधिक निर्मला पौडेल दिदी धनु गजमी र अनि साथीहरू सम्पूर्णलाई सम्झिरहेको छु भन्दै सिक्किमलाई दिदी नमस्कार.
0: हवस् त, नमस्ते. भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रमिला तामाङजी. उहाँले आफ्ना आफन्तजन साथी संगीलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ. पालो तपाईँको रहेको छ, तपाईँ पनि सहभागिता जनाउँदै गर्नुहोस्. यति बेला हामीलाई धेरै साथीको फेसबुक कमेन्टहरू पनि प्राप्त भइराखेको छ. बिर्जल लिम्बुजी हुनुहुन्छ, हेलो हजुर, शिवारो नमस्ते है. साथीहरूलाई सम्झनु पर्दा चाहिँ विनोद डेकेन्द्र आसन लिम्बु लगायत सबैको लागि भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी हुनुहुन्छ धर्मराजजी, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते अभिवादन, म ढकाल धर्मराज बिर्तामोड चापाघर भई हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु. अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी जनक रोजाली मगरजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. सुनिम राईले पनि कार्यक्रम सुन्दैछु ल भन्नुभएको छ. त्यसै गरी राजकुमार भुजेलजीले पनि नमस्कार लोक अभिवादन है, म तिनचुरी मिडिया ग्रुपको मेम्बर भोजपुर प्याउली घर भइहाल चाहिँ विराटनगरबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु भन्दै थिएँ, गइसक्नु भएको छ. त्यसै गरी पूर्वेल सुन्दैशीले पनि सबैमा मिठोमा सम्झना, म यता पाँच प्रखण्डबाट हो कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. सिर्जना बोखियाजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ. त्यसै गरी भाइ विभूज सनी साजीले पनि नमस्ते दिदी, के छ हजुरको खबर भन्दै हुनुहुन्छ. मेरो खबर एकदम ठिक छ, म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ. पोखराबाट हाल चाहिँ उहाँले लेख्नु भएको छ, बारा पोखरी खोटाङ भई हाल चाहिँ लेख्नुहुन्छ उहाँले, सासमुन्द्र पारीबाट भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. त्यसै गरी देवेन किशोर अन्जानजीले पनि जय नेपाल दर्शन नमस्ते, मिठो आवाजको धनी हजुर लगायत फुल युनिट परिवारलाई, साथै आज मलाई चिन्ने नचिन्ने सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई हृदयदेखि नै सुमधुर सम्झना, साथै मेरा घर परिवार छर छिमेक अनिष्ट मित्र तल्लो घर माथिल्लो घर त्यसै गरी उल्लो घर पल्लो घर दादा घर गहिरे घर साथै मनदेखि मनसम्म जति पनि हुनुहुन्छ उहाँहरू सबैलाई मेरो अविरल माया साथै साइनो अनुसारको साष्टाङ्ग दण्डवत सेवा ढोक भन्दै विदा हुन चाहन्छु. उही त हुने प्रवासी मन देवीन किशोर अन्जान द्वारको तरबाट भनेर लेख्नु भएको छ, उहाँको लागि विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु. हेलो हेलो
2: दिदी, नमस्ते.
0: नमस्ते देवजी, के छ खबर?
2: हजुर ठिकै छ मेरो खबर भन्नुपर्छ है त दिदी हजुरहरूको के छ नि सुनाउनुहोस् लगायत रामा छापतिरको पनि सुनाउनुहोस् ल
0: म लगायत रामा छापतिरको एकदम ठिक छ राम्रो रमाइलो घमाइलो छ यस्तै यस्तै छ भन्नुपर्छ दिनहरू आलस्यमय छन् भन्नुपर्छ है देवजी
2: हजुर हजुर
0: अनि देवजीलाई चाहिँ कतिको जागर चल्दैछ
2: एकदम हजुरहरूको कार्यक्रम सुनिरहेको छु मजाको गीत बजिरहेको कौडा काखे भाकाहरू बजिरहेको छ होइन एकदम राम्रो रमाइलो लागिरहेको छ एकदम गीत सुन्दै जाँगर चलिरहेको छ नि एकदमै अब भन्नुपर्छ है त
0: ल जाँगर चल्दै चलाउँदै बस्दै हुनुहुन्छ खुसी लागेको कार्यक्रममा आउनु भएको छ खानपिन भयो अथवा बाँकी नै छ
2: खानपिन अब खाने भन्नुपर्छ एक किसिमको है
0: अब खानुहुन्छ अहिलेसम्म खानु भएको छैन
2: हजुर हजुर अहिलेसम्म खाएको छैन अब कार्यक्रम पनि सकिने बेला हुन लाग्यो अब खानु सरसर गर्दैछु भन्नुपर्छ है त
0: ल ठिक छ देवजी कार्यक्रममा आउनुभयो सहभागिता भइदिनु भएको छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु एउटा मिठो गीत बजेर साथीहरूलाई सम्झनुहोस् न
2: अब बस्ने गीत सम्झनु पर्दा दिदी हजुरको लागि अनि प्राविधिकमा रहनुहुन्छ यसको लागि भन्न चाहन्छु अनि दिदी सम्झना खड्गीको लागि पनि यसो सम्झना छाई दिदी भन्न चाहन्छु अहिले कता हुनुहुन्छ उहाँ पनि सघाए त हजुरको रेडी होलिको लागि भन्न चाहन्छु बहिनी अमिला तामाङको लागि भन्न चाहन्छु अनि त्यसै गरी साथी ध्रुव पाण्डेको लागि अनि रङ्गिता रामकेलको लागि युवाको लागि पनि सम्झिरहेको छ है बहिनी भन्न चाहन्छु अनि छोरीहरू ममता सुताको लागि भन्न चाहन्छु लगायत मलाई देवमाझी भनेर चिनिमा चिनि सम्पूर्णको लागि र बहिनी उर्मिला थापा मगरको लागि नवीना थापा नायनको लागि भन्ने ठिकै नमस्ते बाई
0: हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी सुन्दरी झाँगा छोरी रातमाटादेखि हुनुहुन्थ्यो उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ तपाईँ पनि फटाफट फोन डायल गर्दै गर्नुहोस् पालो तपाईँको रहेको छ आजको व्यवसाय मात्रै तपाईँले साथी सम्झन पाउनुहुन्छ विभिन्न ठाउँमा बज्ने विभिन्न खालका गीतहरू राखेर तपाईँलाई भरपूर मनोरञ्जन दिइरहेका छौं कार्यक्रम लोकोशीले साताको सातै दिन आउँछ तर फरक बार फरक प्रस्तुति रहन्छ आइतबारदेखि शनिबारसम्म तपाईँले कार्यक्रम सुन्दा पक्कै फरक प्रस्तुति नै सुन्न सक्नुहुन्छ र सुन्दै पनि आइरहनु भएको छ सोही कार्यक्रम निरन्तरता आइगर्दाखेरि तपाईँको सल्लाह सुझाव छ भने पनि तपाईँले भन्न सक्नुहुन्छ यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो नमस्ते हजुर आवाज सानो आइपुग्यो कहाँदेखि को बोल्दै हुनुहुन्छ विनिता मोक्तान भन्नुभयो के छ विनिताजीको खबर कुन ठाउँमा बसेर बोल्दै हुनुहुन्छ यति बेला रामेछापको कुन ठाउँदेखि भन्नुभयो च्यादलु भन्नुभयो ल ठिक छ खानपिन भयो कि बाँकी छ हाम्रो विनिताजीसँग म पहिलोचोटि बोलेकी भन्दा अगाडि कुरा भइसकेको छ पहिलोचोटि हुनुहुन्छ अनि यतिकै नजिकै रहेर पनि हामीलाई किन नसम्झनु भएको त नि विनिताजीले मनले सम्झनु भएको छ तर फोन मात्रै नलाग्यो हो ल ठिकै छ त्यसो भए आज आउनुभयो कार्यक्रममा खुसी लाग्यो यति बेला च्यादलोतिरको कार्य व्यस्तता के छ के हुँदैछ के कामहरू सुरुवात भएको छ भन्नुहोस् न ल ठिकै छ भन्दै हुनुहुन्छ सधैँभरि सबै कुरा ठिक रहोस् हामीले पनि कामना गर्छौँ एउटा मिठो गीत बज्छु साथीहरूलाई सम्झनुहोस् न हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो विनिता मोक्तानजी उहाँले पनि साथीहरूलाई छोटो मिठो नसम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ यति बेला फेरि पनि कार्यक्रममा मिठो गीततर्फ लाग्छौँ हामीले कार्यक्रममा कुरा मात्रै गरिरहँदाखेरि पनि साथीहरूलाई गीत संगीतबाट मनोरञ्जन दिनुपर्ने हुन्छ यति बेलाको प्रसङ्ग भने कार्यक्रममा अर्को मिठो गीत त्यसपछि हामी फेरि आउनेछौँ

0: Cari Gemaraki, mi dimmi mito git, ti sposi a me, si gasso, hira sano bonibul, cogitro e gutti, ziauri gitte, a domani sono stato nuovo e gutti, a domani fuori dal governo stato nuovo. A me lo bucarico conti a titrovaniano la isa gigasso, dos posero paitali, smirgo e si gusciate, vero to baile, sto a baile, sono a uno, se ti vila, qui stati un ancio, shrug the girls, hello. नमस्ते हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: म बोल्दैछु अलिलाई सबैका चोलाहाबाट दिपा
0: के भन्नुभयो नाम
1: दिपा बस्नेत दोलाहाबाट
0: दिपा चाहिँ के छ सन्चै हुनुहुन्छ
1: हजुर सन्चै छु म तपाईँ
0: म पनि एकदम सन्चै आरामै छु भन्नुपर्छ हाम्रो दिपाजीको आशीर्वादले
1: ल ठिक छ सन्चै भइ सन्चो रहनु होला
0: अब यस्तो हुन्छ दिदाजी सधैँभरि आउँछु भने फेरि कहिले काहीँ आउनलाई के हुन्छ कि हेर्नुहोस् न त्यही भएर कहिले काहीँ चाहिँ छुटपुट भइहाल्छ कि
1: त्यो त अब त्यस्तै हो साह्रै व्यस्तताले अलिकति स्वास्थ्य पनि उनीहरूले बिग्रिन्छ है त्यो त नभनौँ फेरि बुझ्नुहुन्छ सबैजना
0: के थाहा कति पय साथी नबुझेर पनि बस्दै हुनुहुन्छ कि ओहो आज कुरा निस्क्यो यसको के रहेछ रहस्य जिज्ञासा बुझाउन भन्ने पनि होला साथीहरूलाई के थाहा
1: त्यो पनि हुन सक्छ है त्यो चाहिँ आफूले बुझिदिनु होला सबैजनाले बुझ्नुपर्छ किनकि मान्छे पछि कहिले काहीँ केही न केही त भइराखेको हुन्छ होइन तर बुझ्नुहुन्छ साथीहरूले बुझिदिनु होला त्यही हो कामना गर्दैछु म चाहिँ अब म पनि कुनै बेला कता के हुन्छ है टाइम आउन पाउँदैन त्यस्तै हुन्छ नि त सबैजनालाई
0: तपाईँ पनि एकदमै बुझ्नुहुन्छ हाम्रो दिपाजीले खुसी लाग्यो खानपिन भएको बाँकी छ
1: हजुर खाना भइसक्यो तपाईँको त बाँकी छ या भइसक्यो तपाईँको
0: मेरो झन् सबैभन्दा छिटो हुन्छ दिपाजी मेरो त नहुने कुरै हुँदैन हेर्नुहोस्
1: सबै मलाई छिटो खाने चाहिँ तपाईँ नै हुनुहुन्छ कि
0: लाग्छ मलाई यो संसारमा सबैभन्दा छिटो खाना खाने मनै होला जस्तो लाग्छ
1: त्यति साह्रो त नभन्नु नि अरू पनि हुन सक्छ नि ठिक छ खाँदा टाइममा खानुपर्छ खाजा पनि टाइममा खानुपर्छ है मजाले मोटाउनुपर्छ है खाना खाएर
0: त्यही भएर मोटाउनको लागि बरु छिटो छिटो खाने बिहान उठेदेखि बेलुकासम्म नन स्टप खाएको खाकी गरेपछि त ज्यान कसो नलाग्ला
1: फेरि चढाइन् के त्यति साह्रो भन्नुहुँदैन
0: होइन खानु त परि भने जस्तो कि हामीले हरेक
1: जिन्दगीमा खानु र लाउनु मात्र हो रहेछ
0: त्यही भनेको जिन्दगी अरू चाहे जेसुकै होस् जस्तो सुकै होस् त्यो जिन्दगीको कुराले खासै फरक पारेन हामीलाई खानु र लाउनुको लागि भएर पुग्यो भने जिन्दगीको सबैभन्दा सन्तुष्टि त्यही नै हो
1: नि

0: दिदी तर हामीले पनि सङ्घर्ष गरेको पनि त्यही खानु र लाउनुको लागि त हो नि, होइन र अब
1: त्यही भएर खानुपर्छ। अरूले जतिसुकै जे सुकै भनौँ, पीर चिन्तालाई यसो बाहिर राख्ने अनि मनमा भएका पीर चिन्ता हटाइदिने, फाल्दिने, त्यसपछि खाएको छ खाएको छ, खाने हो मटाउने हो, खाने जिङ्ग्रिङ मटाउने हिँड्ने हो कि। अब त्यसो भए दिपा चाहिँ मटाउनु पर्यो नि त। मैले भने नि मनभित्र आत्मामा कुनै दुःख पीरहरू छ भने त्यसलाई फालिदिउँ, साइडमा राखिदिउँ, त्यसपछि खाउँ मटाउँ हिँडौँ।
0: त्यो चाहिँ तपाईँले भनेको एकदमै खुसी लाग्यो, किनकि जिन्दगीमा भनेको त्यही नै हो, अरू केही पाउनु छैन।
1: अरू भनेको
0: हाम्रो दिदी बुझ्ने हुनुहुन्छ कि, तर हामीले धेरै भन्नु पर्ला जस्तो पनि मलाई लाग्दैन, एकदमै बुझ्ने हुनुहुन्छ तपाईँले।
1: कतिपय अवस्थामा मान्छे बाहिरको मान्छेले अथवा समाज छिमेकीको मान्छेले केही भन्छ कि भन्ने पीर चिन्ताले नै मान्छे दुब्लाइरहेको हुन्छ अरे। त्यो अरूको कुरा होइन क्या, आफूभित्र के छ, आफूले के गर्दैछु, आफू कुन बाटो हिँड्दैछु, के हुँदैछु भन्ने कुराहरू चाहिँ आफूले मनलाई खुसी पारेर हिँड्नुपर्छ कि। त्यसपछि मान्छेको शरीर मोटाउँछ क्या, सबै कुराको चिन्ता लिएर हिँड्न थाल्यो भने त खाएको ज्यानमै लाग्दैन नि त।
0: हो नि, तर म त मोटाउनेमा पर्दैन,
1: भनेपछि पातरी अन्तर्गत नै पार्नुहुन्छ। ल ठिकै छ, त्यही भनेर मटाउनुहोस् भन्दैछु, झन् भन्दैछु, झन् म पातली अन्तर्गत पर्छु भन्नुहुन्छ हाम्रो
0: दिदीबाजेले।
1: ल ठिकै छ, अब बिस्तारै समय अनुसार उमेरले पनि मान्छेलाई कहिले काहीँ त्यो खालको बनावट दिइरहेको हुन्छ। ठिकै छ, कुनै समय मोटाउनुहुन्छ हाम्रो दिदाजी, आशा गरौँ है त।
0: हुन्छ,
1: कार्यक्रम आउनु भयो, रमाइलो मिठो कुराकानी भयो। एकैछिन भए पनि कार्यक्रमको अन्तिममा केही रमाइलो छिनोटले आजको समय बित्ला जस्तो छ, खुसी लाग्यो। एउटा मिठो गीत बज्छ, बजाउँछु भन्दै हुनुहुन्छ हाम्रो सम्झनाजी हुनुहुन्छ, साथीहरूलाई सम्झनुहोस् न।
0: फर्स्टमा त्यसो नै लामो समय पछि बोल्न पाएँ, त्यस्तो दिदीहरूकै लागि भन्न चाहन्छु, सातभन्दी दिदीको लागि, मेरो घरमा रहनु भएको बाबा मम्मी ताईको लागि, अनि मलाई जतिले पनि बोलाएको दिपा भनेर चिन्दिन चिन्दी सम्पूर्ण एकदमै धेरै सम्झिरहेको छु, दिपाले बिर्सेको छैन, साथीलाई एकदमै धेरै सम्झिरहेको छु ल भन्दैछु चिन्दीलाई। नमस्ते।
1: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो दोलखादेखि दिपा हाजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अब चाहिँ हामी फोन लिदिनौ, धेरै साथीको फेसबुक कमेन्ट छ, छोटोमा भाषण गर्दै म विदा हुन्छु। यति बेला रामजी घिमिरेजी लेख्नुहुन्छ, नमस्कार सम्पूर्ण मित्रमा, म चितवनबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रीता परियारजीले पनि नमस्ते दिदी, म सिन्धुलीबाट कार्यक्रम सुन्दैछु आज काठमाडौँबाट भन्दै हुनुहुन्छ। पूरी अमृताजीले पनि नमस्ते हजुर, म यता मन्थली नौ पुराना गाउँ सिन्धे घर भइहाल चाहिँ लेख्नुहुन्छ उहाँले, दुबीबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सौरभ केसीजीले पनि दिदी नमस्ते, म पनि कार्यक्रम सुन्दैछु यता बागजोरो नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ। गीत राणा मगरजीले पनि नमस्ते दिदी, आरामै हुनुहुन्छ, खाना भयो त, म कार्यक्रम मजाले सुन्दैछु यता सुनापति दुई घर भइहाल चाहिँ ललितपुरबाट भन्नुभएको छ। तनु गजमेरजीले पनि नमस्ते है भन्दै हुनुहुन्छ, यहाँलाई मेरो तर्फबाट पनि नमस्कार छ। मिलन घायल मोटोजीले पनि नमस्ते हजुर, म यता दुहा कतारबाट भन्दै हुनुहुन्छ। बसन्त श्रेष्ठजीले पनि नमस्ते, म यता ताप्लेजुङ सिडिङको रिङ्गुवा पाँचबाट भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ। त्यसै गरी पूजा योङघाङजीले पनि दर्शन नमस्ते नमस्कार, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङघाङ माङसिङबुङ गाउँपालिका इलाम घर भइहाल चाहिँ झापाबाट अब बच्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी टेकु छेत्रीजीले पनि नमस्ते, आरामको कामनाको साथमा कार्यक्रम सुन्दैछु तनहुबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। दिलदुखी रियाजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। दिपा बस्नेजी हुनुहुन्छ, उहाँले पनि नमस्ते है, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहे। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट हामीलाई प्राप्त भएको छ, हुनुहुन्छ साथी गीता लिम्बुजी वहाँ लेख्नुहुन्छ, नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है इलामबाट। अब बस्ने गीत सबैको लागि भन्नुभएको श्रो दुर्गा शाहीजीले पनि नमस्ते है म कार्यक्रम सुन्दैछु रामिसापाट बाबिया खर्गबाट भन्नुभएको छ। त्यसै गरी पासाङ शेर्पाजीले पनि नमस्ते है दिदी, म पासाङ शेर्पा यता खिजिदिम्बा चार ओखलढुङ्गा हाल चाहिँ मुक्तिनाथबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म सालुदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। रूपसना योगीजीले पनि नमस्ते, म सिन्धुलीको ढुङ्ग्रीवासबाट भन्दै हुनुहुन्छ। आयुषा पुरीजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु पुराना गाउँ सिम्ले घर भई सिम्लेबाट। अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। अप्सरा खड्काजीले पनि नमस्ते सुन्दैछु है रामेछापको नामाडीबाट, हाल चाहिँ काठमाडौँदेखि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। भने तुलसी प्रियाजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु है दैलेखबाट। अब बस्ने गीत सबैको लागि भन्दै छुट्टी भन्नुभएको छ। उहाँहरू सबै सबैलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै अब चाहिँ लगभग कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, भन्दा नि लगभग सकिसकेको छ। आजको कार्यक्रममा सहभागी हुने साथी ध्रुव पाण्डे, धनु गजमेर, रमिला तामाङ, देव माझे, विनिता मोक्तान, त्यसै गरी दिपा बस्नेतजी हुनुहुन्थ्यो। उहाँहरू सबैजनालाई धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबैलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधि बजेका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर साथ दिनुभयो श्रीराज महत, साथी सम्झना कर्कीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो एउटा भाका छोड्दै आजको लागि भने कार्यक्रम लोककोशेलीको व्यवसायबाट म तपाईँकै साथी ललिता आई पनि विदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbka साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। देशभरका पालिकाहरूले धमाधम आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था, सरकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित पालिकाको प्रविष्ट गरेको वितरण विवरणका आधारमा आजसम्म 64 पालिकाले बजेट सार्वजनिक गरिसकेका छन्। धेरै पालिकाहरूले आज बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र नीति तथा कार्यक्रम ल्याउनु पर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले आज बजेट सार्वजनिक गर्न लागेको हो। स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत सरकारभित्र व्यवस्थापन ऐन भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धित ठाउँ वा नगरसभामा पेश गर्नुपर्नेछ। बजेटमाथि कार्यतालिका बनाई 15 दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन समेत सक्नेछ। सुझाव सहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पूर्ण विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित सभामा 5 दिनभित्र पूर्ण पेश गर्नुपर्ने हुन्छ। यसरी पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ। विदेश स्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था रहेको छ। विदेशबाट 163 प्रतिनिधि रहेका छन्। उनीहरू मध्ये महाधिवेशनमा उपस्थित हुन नसकेकाहरूलाई मोबाइलबाटै मतदानको व्यवस्था गरिएको राजसभाले जनाएको छ। महाधिवेशनमा सहभागी भएका प्रतिनिधिहरूले भने विद्युतीय मेसिनबाट मतदान गर्नेछन्। यसका लागि 80 मेसिनहरूको व्यवस्था गरिसकेको छ। निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कामका लागि छड्के प्रवेशको विशेष व्यवस्थाको प्रावधान र प्रस्तावित निजामती सेवा विधेयकको मस्यौदामा राखिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदाको दफा 10-14 यस्तो प्रावधान रहेको छ। दफा 10 संघीय निजामती सेवामा पदपूर्ति सम्बन्धी प्रावधान रहेको त्यसको उपदफाका 14 भनेको छ। यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवाको विशिष्ट प्रकृतिको कुनै कार्यकारी वा विशेषज्ञ पदमा निश्चित अवधिका लागि नेपाल सरकारले उम्मेद्वारको उपयुक्तताको सम्बन्धमा लोक सेवा आयोगको परामर्शमा छड्के प्रवेशको विशेष व्यवस्था गर्न सक्नेछन्। उपदफा 15 यस्तो उम्मेद्वारहरूको योग्यता, छनौटको प्रविधि, कार्य सम्पादन र करार सेवाका शर्त तथा सुविधा लगायतका विषय लोक सेवा आयोगको परामर्शमा नेपाल सरकारले तोकिएको मापदण्ड बमोजिम हुने उल्लेख रहेको छ। नेपालको वैदेशिक रोजगारीभित्र पछिल्लो केही वर्षदेखि बदनाम बनिरहेको छ। देशको अर्थतन्त्रको मेरुदण्ड सरकारले नीतिकै कारण विकृत भएको छ। नीतिगत अनियोल, वैदेशिक दबाव र आन्तरिक सिन्डिकेट वैदेशिक रोजगारी क्षेत्रका मुख्य समस्या हुन्। तर करिब 2/3 शक्तिशाली सरकार आएसँगै यसका सुधार आउने अपेक्षा व्यवसायीदेखि श्रमिक वर्ग सबैले गरेका छन्। सिन्डिकेट अन्त्य गरी केही कार्ययोजनाहरू सरकारले सार्वजनिक गरेको छ। तर सरकार वैदेशिक रोजगार ऐन विगतका अन्य नीतिकै कारण विकृत फैलिएको बताउँछन्। युवा श्रम तथा रोजगार रामजी यादवले गत बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदा यस्तो बताएको हो। संयुक्त राष्ट्र
संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरी टाइम अर्गनाइजेशन आईएमओले हर्मोज जलमार्गमा फँसेका झण्डै 11,000 सिएर्स अर्थात नाविकहरूको उद्धार कार्य शुरू गरेको छ। अमेरिका इरान खाड़ी क्षेत्रका तटीय देशहरू र सिपिङ कम्पनीहरूको सहयोगमा उद्धार कार्य सञ्चालन भइरहेको छ। आईएमओले जनाएको छ यस क्रममा जहाजहरू स्ट्रेट अफ हर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवत जावत गर्न सक्ने सुनिश्चितता पनि गरिने आईएमओको भनाइ छ। अमेरिका र इरान बीच स्विजरल्याण्डमा अन्तरिम शान्ति सम्झौताका सहमति जुटेपछि स्ट्रेट अफ हर्मुजको बाटो खुला भएको हो। यसैबीच अमेरिका र इरान बीच चलिरहेको शान्ति वार्तामा आणविक कार्यक्रमको निरीक्षण तथा हर्मुज जलमार्गको व्यवस्थाबारे मतभेद देखिएको छ। दुवै पक्षले सार्वजनिक रूपमा फरक फरक धारणा व्यक्त गरिरहेका बेला वार्ताकर्ताहरूले 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने प्रयास गरिरहेका कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अन्तिम सम्झौतामा भएका इरानले हर्मुज क्षेत्रमा कुनै प्रकारको शुल्क वा अवरोध गर्न सृजना गर्न नसक्ने बताउनु भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाइलले आईईएका महानिर्देशक राफाइल ग्रेसिकसँग कुनै भेटवार्ता नभएको र आणविक निरीक्षणको समय तालिका तय नगरेको बताउनु भएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उच्चस्तरीय आणविक निरीक्षण स्वीकार गरेको दावी गर्नुभएको खबरमा उल्लेख रहेको छ। चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ। यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ। यस्तै विदेशी प्रविधि मार्फत अत्याधुनिक कम्प्युटर क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ। जर्मनीको ह्याम्बर्गमा आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन आईएसई 2026 सार्वजनिक गरेको सचेत शीर्ष 500 सूचीमध्ये लाइन साइन नामक चिनियाँ प्रणाली शीर्ष स्थानमा पुगेको हो। सन् 2017 पछि पहिलो पटक कुनै चिनियाँ सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो। सन् 1993 वर्षमा दुई पटक सार्वजनिक हुँदै आएको शीर्ष 500 सूचीहरूलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ। लाइन साइनले यस अघिको शीर्ष स्थानमा रहेको अमेरिकी ऊर्जा विभाग अन्तर्गतको एल क्यापिटन सुपर कम्प्युटरलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ। खबरको अन्त्यमा खेल खबर। ड्यानियल मुनोजले दोस्रो हाफमा गरेको गोल मदुत मा कोलम्बियाले फिफा विश्वकप 2026 डीआर कंगोलाई 1-0 पराजित गरेको छ। समूह केमा लगातार दुई खेल जितै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ। कोलम्बियाले पहिलो खेलमा उज्बेकिस्तानलाई 3-1 पराजित गरेको थियो। दुई जितपछि 6 अंक जोडेर समूह केको शीर्ष स्थानमा छ। पहिलो हार बिहोरेको डीआर कंगो भने दुई खेलबाट 6-1 अंकसहित तेस्रो स्थानमा रहेको छ। मेक्सिको ग्वाडालाहारा स्टेडियममा भएको खेलमा कोलम्बियाले शुरूआतदेखि नै कंगोमाथि दबाव बनाएपछि गोल गर्न भने दोस्रो हाफसम्म कुर्नुपर्ने रहेको छ। मुनोजले 76 मिनटमा पुजान क्वाटेरोको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र अन्तिममा त्यही गोल 3 अंक दिलाउन निर्णायक बनेको छ। त्यस्तै पहिलो गोलपछि स्विस डिजाइन डियाजले दुई गोल गरेपछि
अपसाइडका कारण गोलको मान्यता पाउन सकेको छैन। पहिलो हाफमा गोङ्गोका गोलकिपर लियोनबा एम पासले उत्कृष्ट प्रदर्शन गर्दै छ सेभ गरेपछि कोलम्बिया गोल गर्न असफल भएको थियो। कोलम्बियाले खेल अवधिभर कुल 19 सट प्रहार गर्दा 9 सट अन टार्गेटमा थियो। जसमध्ये कंगोका गोलकिपर लियोनबा एम पासले 8 बचाव गरेको थियो। कंगोले 8 सट प्रहार गर्दा 1 मात्र अन टार्गेटमा रहेको छ। कोलम्बियाले अब समूह विजेता बन्नका लागि अन्तिम खेलमा पोर्चुगलसँग खेल्नेछ। पोर्चुगलले मंगलबार राति उज्बेकिस्तानलाई 5-0 हराएर पहिलो जित हात पारेको थियो। पोर्चुगललाई नक आउट चरण पुग्न कोलम्बिया विरूद्ध बराबरी नै पर्याप्त हुनेछ। यस्तो गोलले अन्तिम खेल उज्बेकिस्तानसँग खेल्नेछ। त खेलमा जित हात पारेमा कंगो पनि उत्कृष्ट तेस्रो टीम रहे नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना गरी पनि बिदा हुन्छु। नमस्कार।

0: सबै थाने बाली लगाउनुका मुख्य फाइदाहरू
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843631994।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाग्रा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाउ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 048-543-385, श्री दीप ज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुरकुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली।
9: सम्पर्क नम्बर 0475904660, 9896625998।
0: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के कुटेन्छन्? हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि, सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841426910।
12: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हजुरको रेडियो 102.3

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाइ मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा।
9: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
8: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
9: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
8: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
9: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
3: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
2: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
2: फापर यसमा पाइने रुटिन तत्व
4: अहिले 12 बजे
5: हजुरको रेडियो

0: ¿Qué es todo esto?
1: शासनको लागि समान सहभागितामा जोड़ अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली शीर्ष चार मध्ये तीन ठाउँमा अमेरिका र विश्वकप फुटबलमा डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा आज रातिदेखि बिहानसम्म छ खेल हुने नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा आज 99 जना केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ आइतबारदेखि शुरू भएको महाधिवेशन एक दिन लम्बिँदा आज मात्रै मतदान हुन लागेको हो मतदानका लागि विद्युतीय मेसिनमा नाम इन्ट्री गर्ने कामका कारण आज दिउँसो अबेर मात्रै मतदान शुरू हुने अपेक्षा छ मेसिनको प्रयोग गर्ने राम लक्ष्मण इनोभेशनका अनुसार मतदानका लागि 80 वटा विद्युतीय मेसिन प्रयोग हुनेछन् पहिलो चरणमा हुने केन्द्रीय सदस्यका लागि 400 जना भन्दा बढ़ीले उम्मेद्वारी दिएका छन् पहिलो चरणको मतदानपछि पदाधिकारीका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम शुरू हुनेछ सभापतिमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ यसैबीच रासोपाका विदेशमा रहेका प्रतिनिधिहरूले आफू रहेको ठाउँबाटै मोबाइल एप मार्फत मतदान गर्न पाउने भएका छन् विदेशमा रहेको नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेकाहरूलाई मोबाइल एपबाटै मतदान गर्ने व्यवस्था गरेको रासोपाको केन्द्रीय निर्वाचन समितिले जनाएको छ विदेशबाट 163 जना प्रतिनिधि रहेका छन् देशको पूर्वी क्षेत्रबाट प्रवेश गरेर लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर बनेको छ औसत मितिभन्दा 6 दिन ढिला नेपाल प्रवेश गरेर केही दिनमै गण्डकी र लुम्बिनीसम्म पुगेको मनसून अहिले कमजोर बनेको हो अब कम्तीमा भोलिसम्म मनसून थप सक्रिय भएर धेरै ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसमविद उज्जवल उपाध्यायले बताउनुभयो तर मनसून फैलिएका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने रहन्छ पानी नपरेका कारण चर्को गर्मीको चपेटामा रहेको पश्चिम तराईमा आज पनि गर्मीको सम्भावना भने उस्तै छ यसैबीच संखुवा सभाको भोटखोला गाउँपालिका वडा नम्बर 4 गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्ण रूपमा क्षति भएका छन् गएको आइतबार राति वर्षासँगै आएको बाढ़ीले वाङखोला लघु जलविद्युत आयोजनाको मुहान इन्टेक पूर्ण रूपमा क्षति हुँदा विद्युत अवरूद्ध हुनका साथै लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो आज अन्तर्राष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ राष्ट्रसंघको महासभाले सन् 2022 हरेक वर्ष जून 24 यो दिवसका रूपमा मनाउन शुरू गरेको हो राष्ट्रसंघका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तर्राष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् उनीहरूको आवाज दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी न्यायपूर्ण र दिगो समाज निर्माणका लागि कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति नागरिकको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिविम्बित हुने र दिगो शान्ति दिगो विकास तथा मानव मर्यादालाई प्रवर्धन गर्न अझ सक्षम हुने राष्ट्रसंघले जनाएको छ यसैबीच संयुक्त राष्ट्रसंघका उपमहासचिव अमीना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदानका लागि 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर बन्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनचादीको भाव घटेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको भाव 3,600 रूपियाँले घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि 105 रूपियाँले घटेको छ। चाँदी आज 4,485 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,590 रूपियाँ थियो। नेपाल पंक्षी संरक्षण संघले शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा यस वर्षको सुनौलो तोपचराको गणना शुरू गरेको छ। हिजोदेखि शुरू भएको यो गणना 5 दिनसम्म सञ्चालन हुनेछ। गणनाका क्रममा चराको वासस्थान, आहार, संख्या र आनीबानी बारे अध्ययन गरिने संघका चरा विज्ञ हिरूलाल डगौराले बताउनुभयो। नेपालमा पाइने चरा प्रजातिका तोपचराहरूमध्ये सुनौलो तोपचरा संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। तराईका घाँसे मैदानको विनाश र वासस्थान संकुचनका कारण यसको संख्या घट्दो छ। सन् 2022 248, सन् 2023 211 र सन् 2025 184 मात्र फेला परेका थिए। निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनय कुमार झाले दीर्घकालीन संरक्षणका लागि घाँसे मैदान संरक्षण र स्थानीय समुदायको सहभागिता अपरिहार्य रहेको बताउनुभयो। अब विदेशको खबर। चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ। यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ। यस्तै स्वदेशी प्रविधि मार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ। जर्मनीको हम्बर्गमा आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन आईएससीसी 2026 सार्वजनिक गरिएको चर्चित शीर्ष 500 सूचीमध्ये लाइन साइन नामक चिनिया प्रणाली शीर्ष स्थानमा पुगेको हो। सन् 2017 पछि पहिलो पटक कुनै चिनिया सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो। सन् 1993 वर्षमा दुई पटक सार्वजनिक हुँदै आएका शीर्ष 500 सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ। अब खेल खबर। डीआर कंगोलाई हराउँदै कोलम्बिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। डीआर कंगोलाई कोलम्बियाले 1-0 पराजित गरेको हो। कोलम्बियाका लागि खेलको 76 मिनटमा डयानियल मेनोजले गोल गरेका छन्। यससँगै कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरेको यसरी कोलम्बियाले उज्बेकिस्तानलाई 3-1 पराजित गरेको थियो। दुई खेलमा विजयी भएसँगै कोलम्बियाले तालिकामा 6 प्राप्त गरेको छ। डीआर कंगो भने यसअघि पोर्चुगलसँग बराबरी खेलेको थियो। यसैबीच बिहान भएको खेलमा क्रोएसियाले पनामालाई 1-0 गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस्तै इंग्ल्याण्ड र घानाबीच गैराती भएका खेल गोलरहित बराबरीमा सकियो। गैराती भएको पहिलो खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि 5-0 जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै विश्वकपमा आज रातिदेखि भोलि बिहानसम्म 6 खेल हुँदैछन्। राति पाउने 1 स्विजरल्याण्ड र क्यानाडा तथा बोस्निया एण्ड हर्ज गोविना र कतारले खेल्दैछ भने यस्तै भोलि बिहान पाउने 4 मोरक्को र हाइटी तथा स्कटल्याण्ड र ब्राजिल बीच खेल हुँदैछ। बिहान पाउने 6 दक्षिण अफ्रिका र दक्षिण कोरिया तथा चेक रिपब्लिक र मेक्सिकोले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राष्ट्रपा महाधिवेशनमा 900 केन्द्रीय सदस्यका लागि आज मतदान, 80 विद्युतीय मेसिनको व्यवस्था, विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै मतदान गर्न पाउने, लुम्बिनी र गण्डकीको केही भागसम्म पुगेको मनसून कमजोर तर पश्चिम तराईमा आज पनि गर्मी उस्तै, आज कूटनीतिमा महिला दिवस विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड़, अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली, शीर्ष 4 स्थानमा अमेरिका, र विश्वकप फुटबलमा डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा आज रातिदेखि बिहानसम्म 6 हुने। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लौ आयो है क्वालिटी मा नम्बर 1 दाम मा सबै भन्दा कम।
2: ओ प्रकाश कपूर।

0: सस्तो मै पोषक दाना पाउन रामिखापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्दर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
7: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
5: तन्ने पैसो कमाइएला भनेर 100/36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगात लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि समेश्वर बा हुनुहुन्छ, ललिता हायु साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि चाहिँ जानकारी गराउन चाहन्छु। आजको बसाई बुधबारको बसाई रहेको छ। आजको बसाईमा चाहिँ तपाईँलाई जे आउँछ तपाईँको रुचाइको प्रस्तुति सुनाउनु पर्ने हुन्छ। तपाईँलाई गीत गाउन आउँछ भने गीत गाउन सक्नुहुनेछ। लेख रचना गजल कथा कविता जे आउँछ तपाईँले आजको बसाईमा गाउन सक्नुहुनेछ भन्न सक्नुहुनेछ। र साथै तपाईँले क्यारिकेचर गर्न आउँछ भने पनि तपाईँले गरेर सुनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। 0440 40 0026 फोन गरेर आउन सक्नुहुनेछ। यो मध्याह समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला अनि फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै त्यही बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौं। एकदमै मिठो गीत राख्छौं शुरूआतमा, त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत सिरिमा सिरि बतासै सर परदेशी चलचित्रको गीत राखेर हामीले कार्यक्रम सिने सौगातको चाहिँ शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। आजको बसाई तपाईँको रोजाईको प्रस्तुति तपाईँले सुनाउनु पर्ने हुन्छ। यो मध्याह समय छ, तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ, काममा व्यस्त हुनुहुन्छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने पनि आशा लिएका छौं। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। जो साथीलाई चाहिँ अब गीत गाउन चाहन्छु, गीत गाउने इच्छा छ, चाहना छ भन्ने साथीको लागि पनि गीत पनि गाउन सक्नुहुनेछ। जो साथीले लेख रचना होइन कविता कथा जे आउँछ तपाईँले आजको बसाइमा सुनाउन सक्नुहुनेछ। र यति बेला भने म तपाईँले पठाउनुभएका सन्देश तर्फै लाग्छ। अप्सरा खड्काजी हुनुहुन्छ, हेलो हजुर नमस्ते सुन्दैछु है, यता केटिएमबाट अप्सरा खड्का हो भन्दै हुनुहुन्छ। मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड मी भोजपुरबाट मिडिया प्रेमी राई अनिसा हो भन्दै हुनुहुन्छ। अनिसाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म चाहिँ बागचौर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु। मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना माया छ भनिदिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी तुलसी रियाजी हुनुहुन्छ, हेलो हजुर के छ खबर सन्चै हुनुहुन्छ नि, म पनि दैलेखको मान्छे अहिले चाहिँ अर्घाखाँचीबाट सुन्दैछु, सबैलाई मिठो माया सम्झना छ ल भाइ भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ सुमिता लिम्बू खेम याखाजी हुनुहुन्छ, हेलो शिवारो ती, म यता संघसभाबाट चाहिँ मिडियालाई धेरै माया गर्ने मान्छे, सयपत्री मिडिया ग्रुपको मेम्बर सुमी याखा, साथीहरूलाई मिस गर्नु पर्दा जस्ट फर यु मिस यु मोटो, समीक्षा जोशी, मनकुमारी कान्छी कुलुङ, भावना मगर, बिमा सरी रिमा थामे, कान्छी दिल्सा राई, जुनिता चान्दिक राई टुक्रिएको, मोटो सुनिता कुलुङ, सुनु सुनिता राई, त्यसै गरी युनिसा तामाङ, सपना तामाङ, मुक्तान चन्द्र, माया तामाङ, त्यसै गरी माया बान्तवा राई लगायत सम्पूर्णलाई चाहिँ नाम छुटेको साथी सङ्गीलाई पनि मिठो माया सम्झना भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लगाईजी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्ते नमस्कार है हजुरलाई पनि। यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु, नमस्कार।
1: नमस्ते
0: नमस्कार तनुजी, आउनुभयो?
1: हजुर
0: आरामै हुनुहुन्छ नि?
1: एकदम आरामले हजुर, आरामै हुनुहुन्छ?
0: म पनि आरामै छु भन्नुपर्छ है। के गर्दै हुनुहुन्छ यस समय?
1: यतिखेरको समयमा त कार्यक्रम सुनेर बसिरहेको छु है।
0: कार्यक्रम सुनेर बस्नु भएको छ? गर्मी कतिको छ त?
1: हजुर
0: गर्मी बढेको छ कि शीतल शीतलै छ?
1: त खासै छैन, आज त घाम पनि लागिरहेछ, पानी पनि पर्ला पर्ला जस्तो भएको छ।
0: त्यताको मौसम चाहिँ एकदम शीतल छ है?
1: हजुर शीतलै छ भनौँ न, घाममा त अब गर्मी नै हुन्छ, अनि शीतलै छ भनौँ।
0: यता चाहिँ मजाले चर्को घामै छ, गर्मी गर्मी नै छ भन्नुपर्छ। यताको मौसमको कुरा गर्नुपर्दा मेरो खबर पनि एकदम ठिक छ भन्नुपर्छ। हामी कार्यक्रमतर्फै लागौ धनुजी। के सुनाउनुहुन्छ आजको बसाइमा?
1: म गीत सुनाउँछु नि।
0: ल सुनाउनुहोस् है त, सुरु गर्नुहोस्।
1: हुन्छ।

0: खेल्थिनै भन्न चाहन्छु है त
1: बिर्सिनुभयो ठिकै छ कहिलेकाहीँ यस्तै हुन्छ तर पनि त्यो गीत गाउने प्रयास गर्नुभएको छ खुसी लागेको छ तनुजी आगामी वर्षमा पनि आउँदै गर्नुहोला अनि मित आउनुहुन्छ कार्यक्रमको नियम पालना गर्नुहुन्छ खुसी लाग्छ यो माया सास सबै सधैँभरि यसरी नै रहिरहोस् भन्ने कामना गर्दै आजको बसाइबाट हामी छुटौँ है त हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो तनु कजमेरजी हुनुहुन्थ्यो ओकलढुङ्गा खिचलाटेबाट एकदमै मिठो गीत गाएर छुटिसक्नु भएको छ जो साथीलाई चाहिँ गीत गाउन इच्छा छ चाहना छ भने पनि आउन सक्नुहुनेछ उहाँको प्रति वा के छ हामीलाई सुनाउन सक्नुहुनेछ आजको बसाइमा कतिपयलाई गीत गाउन आउँछ भने कतिपयलाई कविता कथा होइन भन्न आउँछ कतिपयलाई चाहिँ क्यारिकेचर गर्न आउँछ तपाईँको यो धेरै होइन प्रस्तुतिहरू रहेको छ जुन साथीले चाहिँ आफूलाई जस्तो आउँछ त्यो चाहिँ आजको बसाइमा सुनाउन सक्नुहुनेछ र साथसाथै तपाईँले कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ यति बेला भने हामी कार्यक्रममा अर्को मिठो गीततर्फै लाग्छौं गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौं विश्रामपछि फेरि आउनेछौं तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
1: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
5: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
4: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदै छ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
7: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
11: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
12: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
11: हाम्रा विशेषताहरू,
12: 40% मात्रै डाउन पेमेन्ट,
11: सजिलो मासिक किस्ता सुविधा,
12: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
11: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
12: आवश्यक कागजातहरू,
11: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
12: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
13: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
11: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
13: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
11: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
13: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863925535,
14: रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप।
11: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
15: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
11: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
15: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
15: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
11: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
15: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
15: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
6: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9851016230, 9767564429।
6: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
16: पहाडको काखमा छ सुन्दर हिमाल पहाड। हजुर, हाम्रो
6: गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 9

0: कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। अब भने फालो तपाईँको रहेको छ, यदि तपाईँलाई पनि इच्छा चाहना छ भने कार्यक्रममा सहभागित हुन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते दिदी।
0: नमस्ते। नमस्कार हजुर, मनोजी बोल्नुभयो?
1: हजुर दिदी।
0: ल मनोजीलाई स्वागत छ, के गर्दै हुनुहुन्छ यस समय? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ है? ल प्रोग्राम सुनेर बस्नु भएपछि त मैले कार्यक्रमको बारेमा होइन जानकारी गराउनु पर्दैन। के छ त्यताको खबर सुनाउनुहोस्, हजुरको खबर के छ सुनाउनुहोस्।
1: हजुरको प्रोग्राम सुन्दा सुन्दा म बाहिर कस्टमर आएको थिएँ र बाहिर निस्केको थिएँ, त्यही भएर अलिकति हल्का थाहा
0: छैन भन्नु हो र। आज चाहिँ के गर्नुपर्छ भन्दाखेरि तपाईँलाई चाहिँ जस्तो होइन अब गीत गाउन आउँछ नि, गीत गाउन सक्नुहुनेछ, त्यसै गरी कथा कविता होइन सायरी जे आउँछ त्यो चाहिँ सुनाउनु पर्ने हुन्छ। यदि क्यारिकेचर गर्न आउँछ भने पनि त्यो पनि गर्न सक्नुहुन्छ। तपाईँको इच्छाको चाहिँ प्रस्तुति आज सुनाउनु पर्ने हुन्छ, के गर्नुहुन्छ?
1: हो
0: र। ल ठिक छ, अब समस्या छ भनिसकेपछि हामीले जबरजस्ती गर्न मिल्दैन होइन। ठिक छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, शीघ्र स्वास्थ्य लाभको कामना छ। कार्यक्रमलाई सुनेर साथ दिनुहोस्, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। त्यसो भए हामी कार्यक्रमबाट छुटौँ है। हवस् त, नमस्कार। हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद। उहाँको चाहिँ घाँटीमा समस्या छ भनेर छुटिसक्नु भएको छ। जो साथीले इच्छा छ चाहना छ वा साथीले चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला पनि भन्न चाहन्छु। र यति बेला धेरै साथीहरूले कार्यक्रममा आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राख्नु भएको छ। निरुता निरुताजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हेलो नमस्ते, सो क्युट, के छ खबर, सन्चय हुनुहुन्छ, म पनि सुन्दैछु है। निरुता युजन मिस यु अल भन्नुभएको छ, निरुताजीलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी, दिदी हजुर नमस्ते, नमस्कार है, म बाबुरा बगर हो, कल्डोगाको कलेगार भइहाल्छ रियादबाट सुन्दैछु। सबैमा धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथीसँगी सबैमा चाहिँ धेरै माया सम्झना छ र विशेष गरी मेरो प्यारो साथी रञ्जित खानेलाई पनि धेरै माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी जीवन विकजी हुनुहुन्छ, दिदी नमस्ते, सन्चै हुनुहुन्छ, खाजा खानुभयो त हजुरले? मैले पनि फेसबुक लाइभबाट चाहिँ सुनिरहेको छु है, कतारबाट मकै छैन डालामा भन्ने गीत चाहिँ बजाइदिनुहोस् है हजुरले जसरी भए पनि भन्दै हुनुहुन्छ, सकेसम्म हामी राख्ने प्रयास गर्नेछौ। र त्यसै गरी हुनुहुन्छ सत्यकला साराजी हुनुहुन्छ, मिस यु प्यारे रिबा थामी एण्ड ह्याभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, सत्यकलाजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी रिमा थामीजी हुनुहुन्छ, मिस यु टु सत्यकला इसरा एण्ड अल साथीको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। र हुनुहुन्छ अर्को साथी धर्मराजी हुनुहुन्छ, मिस यु अल ह्याप्पी बर्थडे टु यु बुनु पलपल अपेक्षा भन्नुभएको छ, अपेक्षाजीलाई चाहिँ हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु है सिन्धुली ग्वालटारबाट, इन्दिरा भुजेल हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी देवनी किशोर रञ्जनजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, पैसाले सबै थोक किन्न सकिन्छ तर माया किन्न सकिन, पैसाले भात किन्न माया किन्न सक्दैन, र पैसाले कोठा किन्न घर बनाउन सक्दैन, पैसाले औषधि किन्छ सन्चो किन्न सक्दैन भन्नुभएको छ। सरी, यसलाई म फेरि पुनर्वाचन गर्नेछु, पैसाले सबै थोक किन्न सकिन्छ तर माया किन्न सकिन्न, पैसाले भात किन्न माया किन्न भात किन्छ माया किन्न सक्दैन, पैसाले कोठा किन्न सक्छ तर घर बनाउन सक्दैन, त्यसै गरी पैसाले औषधि किन्न सकिन्छ सञ्चय किन्न सक्दैन। यही त हो जिन्दगीको सबैभन्दा ठूलो पाठ, हामी सबैले धनको पछि दौड़छौ अनि एक दिन बुझ्छौ माया नभएको सुनको थैलो बोकेर हिँड्नुभन्दा माया भएको खाली हात धेरै भारी हुन्छ। देवेन्द्र किशोर अन्जान प्रवासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ धनगजमेरजी हुनुहुन्छ, दिदी हजुर नमस्कार, आर्मी हुनुहुन्छ, खाजा लिनु भयो, म पनि सुन्दैछु है कल्डोगाको केजी फ्लाटेबाट, तर गजमेर हो, मिस यु एसएमएस गरेको छु, वाचन गरिदिनु होला, सम्झना राख्नु पर्दा हजुरको लागि, प्राविधिक साथीको लागि।

घर परिवारमा मम्मी बाबा दाई बहिनी भाई साथीहरूमा कुमार श्रेष्ठ वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राजगले बगर राजु भुजेल राम कुमार लिम्बू आशिष बगर त्यसै गरी मौसम माछामी स्वर बस्नेत निशा लामा शुक्रराज रसाइली सन्ध्या बस्ने शिला अधिकारी केशव सेन्चुरी हिमाली छेत्री सोना कन्दमा अनु मगर बेली आछामी सम्पाली शेर्पा त्यसै गरी गणेश रमेश गजमेर भन्नुभएको छ युनिसा मुक्तान तामाङ जेनिसा श्रेष्ठ कविता कतानी निशा श्रेष्ठ अभिषेक कुमार धनुके अमिना आर्यन आले दुर्गा मगर छेत्री कल्पु शंकर मंगोलियन राज रोज लामा रमेश गतानी रिया योगी दीपा बस्नेत सबैलाई चाहिँ सुनाउन चाहन्छु है दिदी मिस्यू भन्नुभएको छ मिस्यू दादा डबिने तामाङ त्यसै गरी नर्गी सिंह शंख तामाङ र दिदी कविता मगरलाई पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ उहाँलाई विशेष धन्यवाद आयुषा पुरीजी हुनुहुन्छ नमस्कार दिदी के छ खबर सन्ची हुनुहुन्छ नि म पनि प्रोग्राम सुन्दैछु पुराना गाउँ सिमलेबाट आयुषा पुरी हो भनिदिनुहुन्छ आयुषाजीलाई पनि विशेष धन्यवाद र हुनुहुन्छ अर्को साथी रूपा सहयोगीजी हुनुहुन्छ नमस्कार प्यारी दिदी सुन्दैछु है सिन्धुली ढुङ्ग्रेबासबाट रूपा सहयोगी हो मिस यु अल भन्नुभएको छ विनोद बरवालजी हुनुहुन्छ हेलो हजुर नमस्ते म पनि सुन्दैछु सालोबाट विनोद बरवाल हो नि भनिदिनुहुन्छ विनोदजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ भने हामी छुटिनु पर्ने हुन्छ यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुन्ने प्रयास गर्नुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो एसएमएस गरेर साथ दिनुभयो कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई मैले त्यही धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिसनमा यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललित आयुलाई पनि मैले त्यही धन्यवाद व्यक्त गर्दछु र अन्त्यमा हाम्रो साथीले गीत रोजाइमा पार्नु भएको छ चट्टरुम्बाल क्यामालो भने मकै छैन डालामा भन्दै हुनुहुन्थ्यो उहाँको रोजाइको गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: विषादी युक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767564249।
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 8573 65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
5: अहिले दिउँसोको एक बजे
6: हजुरको रेडियो 102.1 मेगा
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
7: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कुल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36 98-17-48-75-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
8: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
1: सम्पर्क नम्बर 048-545-143 98-63-023-422
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
1: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिसा पिसा जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 98-54-043-305 048-543-305 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
9: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्, सीमित समयको अफर नछुटाउनुहोस्।

0: बुढा बस्न बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। बस्न पनि फाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1478।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त टाढै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
9: सम्पर्क नम्बर 0475904660, 9869-9962-98।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हजुरको रेडियो 102.1।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402। मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र

0: 98 540 40 239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: रामेछाप वासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
3: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
4: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
3: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
6: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज

तेरा गाना बजा दे।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz, साथै तामाको सेफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, देशभरका पालिकाले धमाधम आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिरहेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित पालिकाले प्रविष्ट गरेको विवरणका आधारमा बुधबारसम्म 64 वटा पालिकाले बजेट सार्वजनिक गरिसकेका हुन्। अधिकांश पालिकाहरूले बुधबार बजेट सार्वजनिक गर्दैछन्। असार 10 गतेभित्र नीति तथा कार्यक्रम ल्याउनु पर्ने र असार मसान्तसम्म बजेट पारित हुनुपर्ने कानूनी व्यवस्था अनुसार पालिकाहरूले बुधबार बजेट सार्वजनिक गर्न लागेका हुन्। स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकार वित्त व्यवस्थापन ऐनमा भएको व्यवस्था अनुसार हरेक वर्ष असार 10 गतेभित्र पालिकाहरूले आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्नेछ। कार्यतालिका बनाई 15 दिनभित्र गरेपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ। सुझाव सहित प्राप्त भएको बजेटमाथि कार्यपालिकाले पूर्ण विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने देखिएमा कारण सहित सभामा 5 दिनभित्र पूर्ण पेश गर्नुपर्ने हुन्छ। यसरी पेश भएको बजेट अनुसार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह पार्टीको महाधिवेशन नसकिँदै काठमाडौँ फर्कनु भएको छ। सात असारमा श्रीमती र छोरीसहित चितवन पुग्नुभएका शाह बुद्ध एयर मार्फत आज काठमाडौँ फर्कनु भएको हो। बालेन्द्रसहित उहाँका सचिवालयका केही सदस्य पनि काठमाडौँ फर्किसकेका छन्। सात असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुभएको बालेन आठ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गर्नुभएको थियो। उहाँ 9:04 मात्र महाधिवेशनको बन्द सत्रमा आउनुभएको थियो। करिब 1.5 घण्टा जति महाधिवेशन स्थलमा बस्नुभएका उहाँ पार्टी सभापतिमा रवि लामी छानेको प्रस्तावक रहनु भएको छ। प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटन स्थलबाट झण्डै 16 किलोमिटर पूर्व उत्तरतर्फ कालिका नगरपालिका 9 शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बस्नु भएको थियो। सोही रिसोर्टमा खिचेको फोटो फेसबुकमा राखेर बालेनले डिजिट चितवन न्यानो ठाउँ भनेर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 11 महिनामा 25,55,16,00,000 बराबरको 10,845 वटा विद्युतीय गाड़ी आयात भएका छन्। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनाको अवधिमा 50 किलोवाट क्षमतादेखि 201 किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी गाड़ी आयात भएका हुन। 11 महिनाको अवधिमा 5,65,00,000,00,000 बराबरका 50 किलोवाट क्षमताका 3,680 वटा विद्युतीय गाड़ी आयात भएका छन्। यस्तै 16,49,79,46,000,00,000 बराबरका 51 किलोवाटदेखि 100 किलोवाटका 6,357 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभएको छ। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ। पर्से शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकेको नेपालगंज तथा रूपन्देहीको भैरहमा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान रहेको छ।
सुर्खेतको वीरेन्द्र नगर र दाङ घोराहीको तापक्रम पनि बढ़नेछ। त्यस क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। आज सुन चाँदीको भाव घटेको छ। आज सुनको भाव 3,600 रूपियाँले घटेर तोलाको 2,83,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुनको भाव तोलामा 1,600 रूपियाँले घटेको थियो। आज चाँदीको भाव पनि 105 रूपियाँले घटेको छ। चाँदी आज 4,484 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,590 रूपियाँ रहेको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। पाकिस्तान र इरानले क्षेत्रीय शान्ति सम्वाद र कूटनीतिमा आफ्नो दृढ़ता व्यक्त गर्दै विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ़ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शाहबाज सफीरले बुधबार इरानी राष्ट्रपति समूह केजेकिएसलाई विदाई गरेको केही समयपछि एक विज्ञप्ति जारी गर्दै यस्तो बताइएको छ। आफूहरूले क्षेत्रीय स्थिरता, द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रहे सौहार्दपूर्ण छलफल गरेको उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शरीफले अमेरिका र इरान बीच इस्लामाबादमा समझदारी पत्रमा हस्ताक्षरपछि स्विजरल्याण्डको बर्गेनस्टकमा भएको पहिलो चरणको प्राविधिक वार्ताको समापनपछि यो पहिलो बैठक भएको बताउनु भएको छ। दुवै पक्षले यस क्षेत्रमा शान्ति र स्थिरता प्रवर्धन गर्न आफ्नो प्रतिबद्धतालाई दोहोर्याउँदै वार्ता र कूटनीतिक मार्फत बाँकी विषयको समाधानको महत्वलाई जोड़ दिएको प्रधानमन्त्री शरीफले पुष्टि गर्नुभएको छ। शान्ति, प्रगति र समृद्धिका लागि तेहरानसँग नजिकबाट काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै उहाँले पाकिस्तानलाई मित्र राष्ट्र, छिमेक र मध्यस्थकर्ताका रूपमा विश्वास गरेकोमा इरानी नेतृत्वलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ। दुवै पक्षले आपसी हितका सबै क्षेत्रमा पाकिस्तान र इरान बीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ पार्न सहयोग विस्तार गर्न सहमत भएको जनाएको छ। र खबरको अन्त्यमा खेल खबर। कोलम्बियाको आज बिहान समूहले के अन्तर्गत कंगुलाई 1-0 गोलले हराउँदै एक खेल बाँकी रहँदै फिफा विश्वकपको अन्तिम 32 स्थान सुरक्षित गरेको छ। कम्बोडियाका लागि निर्णायक गोल डानी एल मुजोनले गर्नुभएको थियो। खेलको 76 मिनटमा जुआन क्विन्टेरोको पासमा डानियल मुजोनले गोल गर्नुभएको थियो। उक्त गोल नै निर्णायक हुँदा कोलम्बियालाई महत्वपूर्ण जित दिलाएको छ। यो जितसँगै कोलम्बियाले दुई खेलबाट 6 अंक जोड़ेको छ। अब कोलम्बियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ। पोर्चुगलले सघि हिजो राति उज्बेकिस्तानलाई 5-0 गोलले पराजित गरेको थियो। कंगो भने दुई खेलबाट 1 अंकमै सीमित रहेको छ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0447-5214-13।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रोजाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समिजोडमा हुनुहुन्छ ललिता हायु। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurko.radio.org.nbको साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यो कार्यक्रम तपाईँले नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सिक्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज बुधबारको बसाई आजको बसाईमा तपाईँलाई मनपर्ने गीत संगीतहरू रोजाईमा पार्न सक्नुहुनेछ र तपाईँले चाहिँ लोकदोरी बाहेक अन्य जुनसुकै गीत तपाईँलाई सुन्न मन छ, पप गीत, चलचित्र गीत, तामाङ सेलो होइन आधुनिक गीत तपाईँलाई चाहिँ जुन मनपर्छ त्यो गीत चाहिँ आजको बसाईमा रोजाईमा पार्नुपर्ने हुन्छ र रोजाईको गीत मार्फत तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। 40 40 0026 फोन गरेर आउनुहोला पनि भन्न चाहन्छु। कार्यक्रम अवधिभर तपाईँको रुचाएको गीत बज्नेछ। यो दिउँसोको समय छ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं सुनेर साथ दिनुहोला अनि सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एक दुवै मिठो मक्षु लेखिए त उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला। प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीताबाट चाहिँ हामीले कार्यक्रम रचाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँलाई मनपर्ने गीत आजको बसाईमा रचाईमा पार्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 0026 माध्यम भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार दुर्वजी, आरामै हुनुहुन्छ? के छ हजुरको खबर, सुनाउनुहोस् न। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ है? सुन्नुहोस्, अनि धेरै समय पछि आउनुभयो, सञ्चेतै हुनुहुन्छ नि? ठिक छ, हजुरको आवाज पनि सुन्नलाई अलिक कठिन भइरहेको छ, आवाज कटेर आएको छ। आज कुन गीत सुन्नु मन छ हजुरलाई? मायाको अर्थ के थाहा, रुवाई जानेलाई आँसुको अर्थ भन्नुभयो। ठिक छ, आँसुको अर्थ के थाहा, रुवाई जानेलाई भन्नुभएको छ। राख्छौ हामी तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना गर्नुहोस् है त।
1: हाम्रो कश्मीर अनि बेलुकी रोसङ्गी दिनेश नेपाली अनि नवीन थापा अन्त रिन्दा थापा भन्छु अनि दुर्गा मगर लगायत जति पनि मेरो आदर पर्छु भन्ने उहाँ यो त बहिनी सरितालाई मिस गरियो हजुर भन्नु भने।
0: नमस्कार, उहाँ हुनुहुन्थ्यो दुर्ब पाण्डे, मन्थलीदेखि हुनुहुन्थ्यो। उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारिसक्नु भएको छ। सोही गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। तपाईँले सहभागिता जनाउनुहोस् साथीको रोजाईको गीत मार्फत। तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। सौरभ केसीजी हुनुहुन्छ, हेलो सर, गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु। नगरपालिका आठको मान्छे हाल चाहिँ भारतको गुजरातदेखि हजुरको प्रोग्राम सुन्दैछु। मेरो घरमा हुनुहुने श्रीमती छोरा र साथीसँगलाई पनि धेरै धेरै सम्झना छ भनिदिनुहुन्छ। र त्यसै गरी विनोद बरवालजीले पनि लेख्नु भएको छ, हेलो हजुर नमस्ते है, म पनि सुन्दैछु, सानोबाट विनोद बरवाल हो नि भनिदिनुहुन्छ। विनोदजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ आयुषा पुरीजी हुनुहुन्छ, नमस्कार दिदी, के छ खबर, सन्चै हुनुहुन्छ नि, खाजा खानुभयो त भन्नुभएको छ। मेरो खाजा बाँकी नै छ, अब केही समयपछि हुन्छ, हजुरको भएकी बाँकी छ। म पनि प्रोग्राम सुन्दैछु है, पुरानो गाउँ सिमलेबाट आयुषा पुरी हो, मिस यु अल भन्नुभएको छ। आयुषाजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी हुनुहुन्छ इन्दिरा भुजेलजी हुनुहुन्छ, नमस्ते दी, म पनि सुन्दैछु है, गोलटारबाट इन्दिरा भुजेल हो, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी बिर्जा हाङ्लिम्बुजी हुनुहुन्छ, हेलो हजुर नमस्कार, सेवा रहे, म पनि सुन्दैछु पाँचथरबाट, केही साथीहरूले अब बस्ने गीत मार्फत सुनाउनु पर्दा विनोद जेकेन्द्र आसनले हो ताराशंकर लाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु, नमस्कार भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले आजको बसाइमा तपाईँको रोसाईको गीत बस्नेछ, तपाईँले पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोला पनि भन्न चाहन्छु। त्यसै गरी अप्सरा खड्काजी हुनुहुन्छ, नमस्ते, सुन्दैछु है, रामेछापको नामारी घर भई हाल चाहिँ अहिले काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल भन्नुभएको छ। अप्सराजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै यति बेला हामी साथीको रोजाईको गीत राख्छौ भन्दै थिए, साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्कार निर्मलाजी, नमस्कार, आरामै हुनुहुन्छ?
2: एकदम आराम कुशल दिदीहरूलाई।
0: म पनि आराम कुशलै छु भन्नुपर्छ है त। अनि खाजा लिनुभयो कि बाँकी छ?
2: खाजा बाँकी नै छ दिदीहरूलाई।
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ, अब सँगै खानुपर्छ है निर्मलाजी। ल के छ अनि हजुरको खबर सुनाउनुहोस् न, खबर के छ, मौसमको स्थिति के छ सुनाउनुहोस् न।
2: मौसम भन्नुभयो त मजाले घाम लाग्छ, खासै केही पनि छैन भन्नु पर्छ।
0: ठिक छ, सरको घाम छ, गर्मी छ, यस्तै छ है। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। कार्यक्रममा साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले आफ्नो आफन्त जाने साथीलाई सम्झनुहोस् है त।
2: हुन्छ, विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु, अन्त्यमा को हुनुहुन्छ उसको लागि, हजुरको अलिक फ्यामिलीको लागि, मेरो घर परिवार सम्पूर्णको लागि, मेरो छोरीपट्टि छ पौडीको लागि भन्न चाहन्छु, अनि मेरो रानी साथ पुरानी गाउँमा यस्तो परिवार सम्पूर्णको लागि भन्न चाहन्छु, अनि अहिले भर्खरै फोन गर्ने दाई प्याएर दाई भएर बाँधेको लागि भन्नुहुन्छु, अनि साथी देव नागीलाई, रितासनालाई, अस्मिता बसनलाई, नमिनाको लागि, उर्मिला मगरको लागि, अनि सीता श्रेष्ठको लागि, अनि शिला अधिकारीको लागि, अनि रमला तामाङलाई, समीर आचार्य रन्दाजी भन्दै बिदा हुन्छ। नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो निर्मला पौडेलजी, हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद। आफ्नो साथीहरूले चाहिँ सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो साथी ध्रुव पाण्डेजीले रोचाइमा पार्नु भएको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी अर्को साथीको रोचाइको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: दुर्बजीको रोजाईको गीत थियो, आँसुको अर्थ के था, शिव परियारको आवाज भनेको मिठो गीत हामीले राखिसकेका छौ। अब भने बालो तपाईँको रहेको छ, यति बेला साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार देवजी। नमस्कार, आराम हुनुहुन्छ? आराम कुशलै हुनुपर्छ, सधैँभरि आराम कुशलै छ भनेर सुन्न पाऊ है त।
1: हजुर हुन्छ।
0: के गर्दै हुनुहुन्छ यो समय?
1: के गर्नु र दिदी हजुर, गर्मी छ, यसो रेडियो सुन्दै बसिरहेको छु भन्नुपर्छ। अहिले चाहिँ अलिअलि हावा चल्न लागिरहेको छ भन्नुपर्छ है, अलिअलि शीतल भइरहेको छ।
0: ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। अनि अरू केही छ त खबरहरू सुनाउनु पर्ने?
1: केही छैन दिदी हजुर, अब यस्तै हो, खाजाबाट अलिखेरमा कार्यक्रम सकिएपछि भन्नुपर्छ है दिदी।
0: ठिक छ, अब यस्तै हो, नयाँ नौलो कुराहरू अब खबरहरू आयो भने त पक्कै पनि हामीले जानकारी गराउनुहुन्छ, त्यो थाहा नै छ। त्यसो भए हामी मिठो गीत सुन्नेतर्फ लाग्नुपर्छ आज। कुन गीत सुन्न मन छ हजुरलाई?
1: फुल जस्तै पवित्र थियो मेरो मन पनि भन्ने गीत चाहिँ सुन्नु मन छ, अनि सुनाउनु पनि मन छ भन्नुपर्छ है त।
0: ल ठिक छ, एकदमै मिठो गीत रोजाइमा पार्नु भएको छ, हामी राख्छौँ। आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
1: सम्झिनु भन्दा अगाडि चाहिँ हाम्रो साथी भन्दा नि बहिनी नवीना थापा नयन सरलाईदेखि चाहिँ अहिले सरलाईमा छु, घरमै छु अहिले, बिजी छु त्यही भएर रेडियो सुन्न पाउँदिन, मेरो नमस्ते सुनाइदिनु है दिदीलाई भन्दै हुनुहुन्थ्यो अघि नै है त।
0: ल उहाँलाई मेरो तर्फबाट पनि, हजुरको रेडियोको तर्फबाट पनि नमस्ते नमस्कार छ, धेरै सम्झेको छ होइन भनेर सुनाइदिनु छ है त।
1: हुन्छ, अनि सम्झनु पर्दा विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि साथी सङ्गीहरू सम्झिनु पर्दा बहिनी रमिला तामाङको लागि, साथी ध्रुव पाण्डेको लागि, अघि भर्खरै कल गर्ने साथी निर्मला पौडेलको लागि पनि भन्नुहोस्छु, अनि बहिनी निर्मला सिंहको लागि भन्न चाहन्छु, अनि त्यसै गरी उर्मिल मगरको लागि पनि सम्झिरहेको छ बहिनी भन्न चाहन्छु, रिता सुनवारको लागि भन्न चाहन्छु, र तिमीले पनि मलाई के माझी भनेर तिमी न तिमी सम्पूर्णको लागि निर्मला मगरको लागि पनि भन्दै सिक्किम चाहन्छु। नमस्ते।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सो यो गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ, तपाईँले पनि फटाफट फोन गर्नुहोला। टेक बहादुर पुमाजी हुनुहुन्छ, गुड आफ्टरनुन नेपाली, नमस्ते नमस्कार छ है प्रस्तुताज्यू, सुन्दैछु उदयपुर चौधन्टे गढी नगरपालिका आठ बेलटार राइट टोलचोकबाट चाहिँ फेसबुक लाइभ मार्फतमा हजुरको प्रोग्राम भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? विनिता तामाङ बोल्नुभयो, के छ विनिताजीको खबर सुनाउनुहोस्। अनि त्यताको मौसम कस्तो छ? ल घाम लागिरहेको छ, हावा चलिरहेको छ है। खाजा खानुभयो? मेरो पनि बाँकी नै छ। ल ठिक छ, हावा बेसरी चलिरहेको जस्तो छ भन्ने आवाज सुनिरहेको छौ हामीले। कार्यक्रमतर्फै लागौँ जस्तो लाग्यो। हाम्रो देवजीले रोजाइमा पारिसक्नु भएको छ गीत, फुल जस्तै पवित्र थियो मेरो मन पनि भन्ने गीत राख्छौ हामीले। हजुरले आफ्नो आफन्त जन साथी सङ्गीलाई सम्झनुहोस् है त। नमस्कार, हुनुहुन्थ्यो विनिता तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छिरिसक्नु भएको छ। यति बेला भने देवजीले रोजाइमा पार्नु भएको गीत छ फुल जस्तै पवित्र थियो मेरो मन पनि, यो गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने रहेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम का एकदमै मिठो गीत मञ्चनिकित रहेको थियो। अन्जुदेवजीले रसाईमा बाहिर भएको थियो। फूल जस्तै पवित्र थियो मेरो मन पनि अन्जु पन्थको आवाजमा रहेको एकदमै मिठो गीत राखिसकेका छौं। अब भने अर्को साथीको पालो रहेको छ। तपाईँले पनि आफूलाई मनपर्ने गीत रसाईमा पार्नुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर। हजुरको आवाज एकदमै सानो सुनिरहेको छु है त। अहिले चाहिँ मैले सुने के छ हाम्रो कहाँदेखि को बोल्नु भयो? शर्मिला थापा मगर बोल्नु भयो। के छ शर्मिलाजीको खबर?
1: मेरो खबर एकदम ठिकै छ भन्नुपर्छ। अनि दिदी लगायत रामेछापतिरको के छ?
0: म लगायत हाम्रो रामेछापतिरको पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है त। अनि खाजा लिनुभयो?
1: मेरो खाजा बाँकी छ। अनि दिदी हजुरको भयो कि बाँकी छ?
0: मेरो पनि बाँकी नै छ भन्नुपर्छ है त। अनि के गर्नुहुन्छ यो समय?
1: यो समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु भन्नुपर्छ।
0: प्रोग्राम सुन्दै हुनुहुन्छ? के छ अरू नयाँ नौलो खबरहरू छ भने सुनाउनुहोस्। खासै केही छैन भयो भने पक्कै पनि हाम्रो शर्मिलाजीले सुनाउनुहुन्छ है। ल त्यसो भए हामी कार्यक्रम तर्फ लागौ। आज हजुरहरूको रोचाएको गीत सुन्नुपर्छ। कुन गीत सुन्नु मन छ? ल ठिक छ, तिमीलाई भुल्न माया मार संसार त्यागी जानै पर्छ होइन। ल राख्छौ, आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्नुहोस् है त।
1: कविता मगरको लागि, करुणा मगरको लागि, सरस्वती मगरको लागि र सुन्दै हुनुहुन्छ होला जानिका मगरको लागि र मलाई सर मगर भनेर चिन्ने नचिन्ने सबैको लागि चिन्छु दिदी। नमस्कार।
0: हवस् त नमस्कार, उहाँलाई विशेष धन्यवाद। एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। सही गीत हामी एकैछिन पछि राख्छौँ। यति बेला हामी अर्को साथीकोलाई पनि समर्थन जनाउनेछौ। उहाँले पनि आफ्नो आफन्तजन साथीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता रामेछापबाट विनिता मुक्तान बोलेको दिदी।
0: विनिता मुक्तान भन्नुभयो?
2: हजुर।
0: के छ विनिताजीको खबर?
2: एकदम ठिक छ दिदी, मेरो त दिदी हजुर के छ नि?
0: मेरो पनि खबर एकदम ठिक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो?
2: होइन दिदी, मेरो र दिदीको भयो।
0: मेरो पनि बाँकी नै छ। ल सँगै खानुपर्छ, यतै आउनुहोस् है त। ल अनि अन्य बसाइमा के गर्नुहुन्छ सुनाउनुहोस् न, तपाईँको खबर के कस्तो छ, मौसम कस्तो छ त्यता?
2: मौसम ठिकै छ दिदी, पानी पर्ला पर्ला भइरहेछ। मकै गोड्ने, आलु खन्ने काम चलिरहेछ दिदी हाम्रो गाउँमा।
0: फ्री हुनुहुन्न, एकदम काम चर्का चर्की नै छ है। ल काममा पनि व्यस्त हुनुपर्छ, कार्यक्रमलाई पनि सुनेर साथ दिनु भएको छ, खुसी लाग्यो। कार्यक्रम पनि सुन्दै गर्नुहोला, के कसो लाग्छ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला। हाम्रो साथीले चाहिँ होइन गीत रोजाइमा पारिसक्नु भएको छ। सही गीत मार्फत हजुरले आफ्नो आफन्तजन साथीजनलाई सम्झनुहोस् है त। हवस् त नमस्कार, हुनुहुन्थ्यो विनिता मुक्तानजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्ना आफन्तजनलाई सम्झना राखिसक्नु भएको छ। यति बेला भने कार्यक्रममा हाम्रो शर्मिलाजीले रोजाइमा पार्नुभएको गीत रहेको छ, तिमलाई भुल्न माया मार्न संसार त्यागी जानै पर्छ। एकदमै मिठो गीत रहेको छ, अन्जु पन्तको आवाजमा रहेको। सो गीत कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: महिला दिदी बहिनीहरूले चेकजाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 97 67 65 24 29
0: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: अहिले दिउँसोको 4 बजे
1: हजुरको रेडियो 102.5 मेगाहर्ज।

नमस्कार र प्राणाचार बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रथमको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 80,86,50,446 रूपियाँको बजेट सार्वजनिक गरेको छ। नगरवासीको चाहना र आवश्यकतालाई समेट्ने गरी मध्यकालीन खर्च संरचनाको मार्गदर्शन आधारमा यो बजेट तयार गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ 51,04,20,000 रूपियाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ 29,82,30,446 रूपियाँ छुट्याइएको छ। रामेछाप नगरपालिकाले आगामी वर्षका लागि संघीय सरकारबाट 58,22,31,000 रूपियाँ अनुदान र राजस्व बाँडफाँड बापत प्राप्त हुने अनुमान गरेको छ, जसमा समानीकरण अनुदानतर्फ 14,77,00,000 र सशस्त्र चालुतर्फ 29,82,00,000 रूपियाँ रहेको छ। त्यस्तै बागमती प्रदेश सरकारबाट कुल 10,78,72,105 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ, जसमा सवारी साधन कर बाँडफाँडबाट मात्रै 5,28,00,000 भन्दा बढ़ी रकम आउने उल्लेख छ। नगरपालिकाको आन्तरिक स्रोतबाट 1,23,63,435 रूपियाँ र नगद मौजात बापत 10,61,67,906 रूपियाँ व्यवस्थापन गरिने बजेट वक्तव्यमा जनाइएको छ। कार्यालय सञ्चालन कर्मचारी तथा शिक्षकहरूको तलबत्ता र विषयगत शाखाहरूका लागि चालू खर्चको व्यवस्थापन गरिएको छ। विकास निर्माण अर्थात पुँजीगत तर्फ विभिन्न महत्वपूर्ण योजनाहरू अघि सारिएका छन्। रामेछापको खानदेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 60,57,21,235 रूपियाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न गाउँसभामा उपाध्यक्ष रमा घिसिङले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा स्वास्थ्य कृषि पर्यटन खानेपानी उद्यम विकास र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिनुभएको छ। बजेट अनुसार निर्माणाधीन खानदेवी अस्पतालका लागि 55,00,000 रूपियाँ विनियोजन गरेको छ। लिफ्ट खानेपानी आयोजनाको विद्युत अनुदानका लागि 25,00,100 बाख्राको खोर निर्माण कार्यक्रमका 20,00,000 एम्बुलेन्स सेवा सञ्चालनका लागि 4,00,000 तथा पानी भण्डारण ट्याङ्की वितरण कार्यक्रमका लागि 20,00,000 रूपियाँ छुटाइएको छ। धार्मिक तथा पर्यटन पूर्वाधार विकास अन्तर्गत खण्डदेवी मन्दिरसम्म पुग्ने सड़क निर्माणका लागि 50,00,000 रूपियाँ विनियोजन गरिएको छ। साथै निर्माणाधीन गुम्बा सम्पन्न गर्न 50,00,000 रूपियाँ बजेट व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। यस्तै आवधिक योजना निर्माणका लागि 5,00,000 र वडा नम्बर 2 को वडा कार्यालय भवन निर्माणका लागि 70,00,000 रूपियाँ बजेट छुटाइएको छ। गाउँसभामा चालू आर्थिक वर्ष 2083-84 प्रगति विवरण प्रस्तुत गर्दै उपाध्यक्ष घिसिङले 59,88,20,840 रूपियाँ कुल बजेटमध्ये जेठमा शान्तसम्म चालुतर्फ 60.98% र पुँजीगततर्फ 26.38% खर्च भएको जानकारी दिनुभएको छ। हालसम्म गाउँपालिकाको समग्र वित्तीय प्रगति 49.03% पुगेको उहाँले जानकारी दिनुभएको छ। रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर 6 फर्पुमा सञ्चालन गरिएको साधन उत्कर्षण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवा युवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उत्कर्षण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम समापन कार्यक्रममा गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजुबहादुर खड्काले तालिममा सहभागी 48 जनालाई प्रमाणपत्र वितरण गर्नुभएको थियो। समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले युवाहरूको व्यक्तित्व विकास नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक प्रस्तुतिकरण विकासका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतारेर समाज र समुदायको विकासमा योगदान गर्न सहभागीहरूलाई आग्रह समेत गर्नुभएको छ। रामेछापको गोकुलगंगा गाउँपालिका छफरपुरमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय गम्भीर मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा कार्यालयको पहलमा निर्माण गरिएको पार्कले फर्पु क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप उजागर गरेको स्थानीयहरू बताउँछन्। हरियाली वातावरण खुला स्थान र रमणीय दृश्यका कारण पार्कमा दैनिक रूपमा स्थानीय बासिन्दा सहित आसपासका क्षेत्रबाट आउने आगन्तुकहरूको संख्या बढ्दै गएको छ। गाउँपालिका छका वडाध्यक्ष चन्द्र सुनवारले पार्कको निर्माणपछि क्षेत्रको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव परेको बताउनु भएको छ।
रामेछापको लिखुतामाको सिकाउ पालिकाले विकास निर्माणको क्रममा हाइड्रो पावर कम्पनीका प्रतिनिधिबाट भएको भनिएको हस्तक्षेप र जनप्रतिनिधिमाथिको अमर्यादित व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सडक बोर्ड नेपाल र गाउँपालिकाको साझदारीमा सञ्चालन भइरहेको धारापानी शीर्ष सड़क मरमत योजना अन्तर्गत वडा नम्बर दुईमा निर्माणाधीन नाला निर्माण कार्य चलिरहेका बेला हाइड्रो पावर कम्पनीका प्रतिनिधिहरूले काम रोक्न दबाव दिएको आरोप लगाइएको छ। विज्ञप्तिमा निर्माण कार्यमा संलग्न उपभोक्ता समितिलाई मात्र नभई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयारीमा सहभागी हुन गइरहेका जनप्रतिनिधिहरूलाई समेत बाटोमै रोकी अवरोध गरिएको उल्लेख छ। वडाध्यक्ष सन्तोष पौडेल सहितका जनप्रतिनिधिमाथि अभद्र तथा अमर्यादित व्यवहार गरिएको भन्दै गाउँपालिकाले उक्त घटनाको वर्णना गरेको छ। हवस् त अपरान्न 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्री राज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
3: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230, 9767-65-24-29।
3: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
3: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
3: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
3: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
3: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
3: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
3: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
3: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
3: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
0: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
0: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
0: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361994।
0: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
2: हजुरको रेडियो 102.1 मेगा।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98-41-82-96-10।
2: हजुरको रेडियो

0: বর্তমান নম্বর ওয়ান দানা
1: হে পোশাকে দানা নম্বর ওয়ান দাম্মায় সবে ভান্ডা
2: ধ্বনি
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
8: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
9: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
8: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
9: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
8: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
9: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
8: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
9: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
8: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
9: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
10: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तु को संरक्षण गरौं, वातावरणीय प्रभाव को मूल्यांकन गरेर मात्र विकास निर्माण को कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोत को दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधता को संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडी का ठुटा वन जंगल बाटो को छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
8: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767652429।
8: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
11: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
10: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
11: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
10: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
11: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
10: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
11: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603332, 9851216, 9843-36194।
10: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
12: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
13: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
13: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
13: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
12: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
13: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
13: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
12: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
13: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
12: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
13: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
12: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
13: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
12: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
13: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
11: हावाहुरी चलेको बेला के गर्ने?
13: घरको झ्याल र ढोका बन्द गर्ने।
11: आगोका स्रोतहरू बन्द गर्ने।
13: मोटरसाइकल, गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
11: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
13: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
11: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
13: हावाहुरी चलेको बेला के नगर्ने?
11: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
13: बिजुलीको तार लत्रिएको छ भने नछुने।
11: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
13: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
11: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: सुन्दर हिमाल।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने,
1: जनहितका लागि

0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
2: दाँत दुखेर मर्न लागेमा हेर्दै त मेरो दाँतमा के भएछ?
3: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
2: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
4: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: यसरी फलिरहेछ तब देशमा समस्या छैन नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब कहाँ फेरि हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै छैन
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको छ एउटा कालो गोदारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्ने मेरो काम त्यो थियो किसानमा सुधार ल्याउनु पर्दैन देख्नु किसान उभर नलाग्यो भने देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ राता खरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल
7: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सागपडा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 MHz सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 MHz सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 MHz सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 MHz धनकुटा रेडियो खबरपालिका 88.7 MHz धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 MHz खोटाङ रेडियो एभरेज 96.8 MHz सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसैगरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 MHz दोलखा रेडियो बैतेश्वर 94.5 MHz ऐना पोखरी दोलखा रेडियो हिमाली 101.7 MHz दोलखा रेडियो रामेछाप 95.8 MHz रामेछाप हजुरको रेडियो 102.1 MHz रामेछाप रेडियो मेलम 107.2 MHz सिन्धुपाल्चोक रेडियो जुगल 98.1 MHz सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 MHz कोशीपारी काभ्रे रेडियो रसुवा 102.1 MHz धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 MHz धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 MHz धादिङ रेडियो चिम्टेश्वर 90.9 MHz बिदुर नुवाकोट रेडियो बागमती 107.4 MHz ककनी नुवाकोट रेडियो कास्की 90.6 MHz पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 MHz गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 MHz रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 MHz काउसती नवलपुर रेडियो काउसती 102.6 MHz काउसती नवलपुर दाउनी एफएम 103.4 MHz बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 MHz अर्घाखाँची भेरी एफएम 105.4 MHz नेपालगंज बाँके रेडियो डोटी 98.5 MHz डोटी रेडियो रामारसन 92 MHz अछाम रेडियो नयाँ नेपाल 104.5 MHz दार्चुला रेडियो प्रभु 102.6 MHz कञ्चनपुर रेडियो बुङ्गल 98.3 MHz बझाङ सौगात एफएम 103.6 MHz बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 MHz मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 MHzबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश पटक पटक लड्दै पटक पटक उठ्दै यो प्रयास चाहिँ सबैमा हुने गर्छ कुनै पनि क्षेत्रमा काम गर्दै गर्दा एकै पटक सफलता हासिल गर्न सकिँदैन कुनै कुनै क्षेत्रले मात्रै हो एकै पटक हामी उकासिने अथवा माथि पुग्ने तर त्यसरी उकासिएको हाम्रो क्षेत्र एकै पटक खस्किन पनि सक्छ त्यसैले हामीले पटक पटक लड्दै उठ्दै निखारिँदै आफूलाई अब्बल बनाउँदै सबल बनाउँदै अगाडि गइयो भने त्यसबाट आउने प्रतिफल सकारात्मक छ अब्बल छ र दिगो पनि छ यो भन्दै गर्दा यसैका उदाहरणको लागि काम गर्नुभएका एकजना व्यक्तिलाई आज हामीले स्टुडियोमा निम्तेका छौं तनहुँको भानु नगरपालिका वडा नम्बर 12 घलेस छापमा आफ्नै क्षेत्रमा चाहिँ कृषि उद्यम गर्दै उद्यमीको नयाँ परिचय बनाउँदै गर्नुभएका व्यक्तित्व अर्थात कुशल चन्द्र अधिकारीको कुशलताको कर्म अर्थात कृषि कर्मलाई आजको श्रृंखलामा जोड्ने प्रयास गरेका छौं हुन त अन्य क्षेत्रमा पनि सम्भावना थियो काम गर्दै पनि हुनुहुन्थ्यो ट्राभल क्षेत्रमा काम गर्दै गरेका कुशल चन्द्रलाई चाहिँ यति नै मात्रै पुगेन आफ्नै ठाउँमा गएर केही सन्देश दिन पाए हुन्थ्यो
8: क्षेत्र आफै नै भिडिएर सँगै रहेर काम गर्न पाए हुन्थ्यो भन्ने खालको एउटा कुटुरीले गर्दा चाहिँ आफ्नै गाउँमा चाहिँ कृषि फार्म सञ्चालन गर्नको लागि उहाँलाई शुरूआत गर्ने आफैबाट उत्प्रेरणा पनि जागृत भयो र त्यसैको फलस्वरूप उहाँले आफ्नो फार्म पनि सञ्चालन गर्नुभयो। आज हामीले उहाँले गर्दै गरेको सफलताको कर्म त्यहाँभित्र अगाडि मैले भने जस्तै पक्कै पनि पटक पटक लड्दै गरेका अनुभव पनि छन् र पटक पटक उठ्न खोजेका लतारिएका फेरि पनि घिस्रिँदै उठ्दै गरेका अनुभव पनि छन्। आज हामीले उहाँभित्र रहेको सफलताको कर्मभित्र रहेका संघर्षका सँगसँगै व्यथालाई अथवा अनुभवलाई पनि सँगसँगै साथ दिने प्रयास गरेका छौं र गरे के पो हुँदैन भन्ने खालको महत्वपूर्ण सन्देश सँगसँगै चाहिँ निरन्तरताको अथक प्रयासले नै हामी सबैलाई सबल र अब्बल बनाउँछ र सफलता पनि सँगसँगै जागृत गर्छ भन्ने खालको सन्देश आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। हामीले धेरै भूमिका भन्दा पनि हामी उहाँलाई सिधा स्वागत गर्दै हामी उहाँको अनुभवलाई साथी हाल्न हामी आज पुगेछौँ। कुशलजी नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? अलिकति रुगाखुकीले यहाँलाई सताइ राखेको छ, यद्यपि काठमाडौँसम्म आएको समयमा यहाँसम्म आउनु भएको छ, हामी आभारी पनि छौँ। अहिले व्यस्तता त फार्ममै हुनुहुन्थ्यो सायद, है मैले अगाडि भूमिका बाँधेको यहाँले सुनिराख्नु पनि भएको थियो, त्यही नै हो नि ठ्याक्कै, त्यही गरौँ भने टुटी यहाँलाई लाग्छ। अलिकति आफ्नो यो भूमिका सहित कृषि कर्ममा यसरी व्यावसायिक रूपमा फार्ममा चाहिँ कसरी जोडिनुहुन्छ?
9: नमस्कार, म कुशल चन्द्र अधिकारी, निर्लुङ बहुदेशी कृषि फार्म भानुबार तनहुँ।
8: निर्लुङ
9: बहुदेशी
8: कृषि फार्म
9: भानुबार तनहुँ घलेसाबमा। मेरो 75-76 दर्ता हो। मेरो चाहिँ अहिले
8: 8 वर्ष
9: रनिङ हुन लाग्यो। यसमा चाहिँ मेरो ड्याडी प्रेरणाको स्रोत हुनुहुन्छ। विदेश वैदेशिक रोजगारमा 20 वर्ष बसेर पनि नेपालमा केही गर्नुपर्छ र नेपाललाई गर्नुपर्छ र हाम्रै आफ्नै गाउँमा बाजु रहेको 22 वर्ष बाजु रहेको जमिनलाई चाहिँ उपभोग गर्दै हामीले सुरुवात चाहिँ बाख्राबाट सुरु गर्यौँ भने अहिले मसँग बाख्रा, कुखुरा, मौरी, भैँसी, गाई र माछा र कालिज छन्। त्यसरी नै सुरुको पिरियडमा हाम्रो 20-30 रोपानीबाट सुरु भएको थियो भने अहिले मैले मेरो फार्म शुद्ध गरेर 200 रोपानीको फार्म सञ्चालन भइरहेको छ।
8: सँगै भैँसी फार्मलाई, भैँसी पालनलाई अलिकति बढी फोकस बढी गर्नुभएको छ कि?
9: हजुर, भैँसी अहिले मेरो 4-5 अहिले 17 पुगेको छ भने बाख्रा चाहिँ मैले मेरो 25 छन्। माछा 100 किलो जस्तो छ, त्यसमा कमन, रहु, नैनी र ग्रास काप छ, त्यसमा त्यसरी छ। अनि मौरी 15 घर छ भने 40-25-30 छ।
8: अहिले यो डाइनामिक रूपमा सबै खालको सँगसँगै लान खोज्नु भयो यहाँले?
9: हो, किनभने बहुद्देश्य मेरो नामै, फर्मको नामै बहुद्देश्य छ भने चाहिँ केही भयो भने कुखुरा कुनैबाट कुखुराबाट घाटा भयो भने बाख्राले कभर गरेको हुन्छ। बाख्रा भैँसीको त निरन्तर दुध उत्पादनबाटै भयो, यसमा रनिङ गर्न चाहिँ सजिलो हुन्छ र व्यवसायलाई आफूले सम्हाल्न सकियो भने, बहुद्देश्य डाइनामिक खालको गर्न सकियो भने मान्छेलाई आउँदा पनि मेरो फार्ममा आउँदाखेरि सबै किसिमका भैँसी, बाख्रा, कुखुरा, काली सबैले हेर्न पाए, माछा हेर्न पाए, त्यो भएपछि त्यसरी चाहिँ रनिङ गरेर पनि आर्थिक हिसाबले एकतिर मात्रै पैसा होइन कि सबैतिरबाट पैसा पनि आयो,
8: कतिबाट लस भयो
9: भने अर्कोले मेकअप गर्नु,
8: यो चाहिँ आवश्यक नै छ है, सबै
9: आवश्यकै छ।
8: जस्तो मैले 2 दशकदेखि यो पत्रकारितालाई अलिक नजिकबाट हेर्दै गर्दा चाहिँ विशेषतः त्यो समयमा अत्याधिक युवाहरू वैदेशिक रोजगारमा जाने अवस्था थियो, भूकम्प पछाडि पनि अलिकति स्वदेशमा माहौल बनेको, यो नाकाबन्दी पछाडि चाहिँ त्यो खालको अवस्था पनि थियो। यो हुँदै गर्दा फेरि बिचमा कोभिड पछाडि कृषिले साँच्चीकै हामीले भने जस्तै फर्को मार्छ भनेर पनि हामीले सोचेका थियौँ, तर त्यो अवस्था आज छैन र कृषि क्षेत्रको अवस्था धाराशायी हुँदैछ। यो अर्थमा भन्दैछौँ कि हामीले सम्भाव्यतै सम्भाव्यता छ, सम्भावना अत्यधिक छ भनेर हामीले पटक पटक नै यस्तै विषयमा छलफल पनि गरेका छौँ। यद्यपि यो भन्दै गर्दा तथ्याङ्क कले भने हाम्रो आयातको दर प्रतिस्थापन गर्न सकिएन भने चाहिँ व्यापार घाटा अझै घट्यो भने चाहिँ भयावह अवस्था आउँछ है भन्ने खालको अवस्था तथ्याङ्कले देखाउँछ। यो भन्दै गर्दा चाहिँ एउटा यहाँको क्षेत्रमा पनि धेरै युवाहरू विदेश जानुभएको अवस्था रहेछ, यहाँ चाहिँ काठमाडौँमा बस्नुभएको, ट्राभल एजेन्सी चलाउनु भएको, कमाइ सायद राम्रै पनि थियो होला, यद्यपि उत्पादनतिर लाग्छु भनेर फोकस हुनुभयो यहाँ है।
9: अब यसमा तपाईँको नेपालमा सम्भावना नभएको छैन, नेपालमा बहुत सबै कुराको सम्भावना छ। हामीतिर तपाईँको हाम्रो भएको बाँझो जमिनहरू, उर्वर शक्ति त्यतिखेर गएको छ होइन, त्यसैले गर्दाखेरि नेपालमा पढे लेखेका युवाहरू चाहिँ वैदेशिक रोजगारमा एकदमै उडुटी चलेर बाहिर वैदेशिक रोजगार जाने, 17-18 लाख रुपियाँ खर्च गरेर कुनै देश जानुभन्दा नेपालमै सानो व्यवसायबाट सुरु गरेर सञ्चालन गर्न सकियो भने धेरै राम्रो हुन्छ। सम्भावना नभएको छैन सम्भावना छ तर त्यसलाई सम्भावना कसरी समस्याको समाधान चुनौतीहरू त धेरै छन् यो कृषि क्षेत्रमा बहुतै चुनौती छ नेपाल सरकारले यसमा सामान्य रूपमा हेरेको छ कृषि प्रधान देश मात्रै भनिएको छ त्यो कृषि प्रधान देश भनेको अब नाम मात्रै कृषि प्रधान देश भइरहेको छ यसमा नेपाल सरकारले कस्तो भूमिका खेल्नुपर्छ कसरी अगाडि बढाउन सकिन्छ युवालाई वैदेशिक रोजगारबाट कसरी फर्काउन सकिन्छ र सानो हिसाबले नि सानो 2-3 लाख रुपियाँ 10-12 लाख रुपियाँ निशुल्क लोन बिना धितो बिना नै परियोजना नै तपाईँको धितो बढायो भने उनले उसको घरमा अब बैङ्कहरूले के गर्छ भने काठमाडौँको अरू अरू सहरतिर जग्गा दमिन खोज्छ त्यसैले होइन कि त्यो परियोजना उसको जे छ उसको लाइ त्यो घाँस संरचनाहरू अब त्यो भैँसी बाख्राहरू त्यसैले परियोजनाहरूलाई नै धितो बाँडेर नै दिन सक्यो भने नेपाल
8: त्यो खालको प्र्याक्टिस भयो भने साँच्चै कृषिले मुहार फेर्दैछ
9: कृषिमा क्रान्ति हुन्छ
8: जस्तो मैले अगाडि भने जस्तै पटक पटक यो अनुभवले निखारिनको लागि पनि पटक पटक लड्नुपर्छ लडियो पनि र उठ्ने प्रयास गरिराख्नुपर्छ यो सन्देश पनि यहाँले आफैले अनुभवले एउटा अनुभवी बनाएको छ है आफ्नै अनुभवले
9: यसमा तपाईँको समस्या आयो आउँछन् तपाईँको अब यसमा भेटनरीको ऊ हुन्छ कहिले बाख्रो बिरामी होला कहिले के होला कहिले घाँस नखाला के सबै समस्याहरू त्यसलाई समस्या कुनै कुरामा नि समस्या समाधान समस्या छ सबै कुरामा समस्या समाधान गर्दै समस्या आउँछ तर त्यतिकै छोडेर बन्द गरेर त हामी माथि उठ्न सकिन्न त्यसलाई समस्या समाधान कसरी हुन्छ त्यसलाई अब एउटा बाख्रो मर्दैमा एउटा बाख्रो लस हुँदैमा हामीलाई हरेस खाएर हुँदैन कि कोबाट कसरी उ गर्न सकिन्छ त्यसलाई समस्या समाधान त्यसलाई औषधि उपचार गर्न हुन्छ कि अब त्यसलाई कसरी हुन्छ त्यसलाई समस्या समाधान गर्दै अब उ गर्यो भनेर लसमा गयो भनेर त्यतिकै छोडेर चाहिँ भएन त्यसलाई कुनै पनि नेपालमा के छ भने लगाडी गरेको हुन्छ लगाडी गरेर एक दुई कुरामा घाटा हुन्छ त्यतिकै छोडिदिन्छ त्यतिकै छोडेपछि उसको सम्बर्धना घाटा लाग्यो त्यहाँको पैसा बेर खेर्च गयो अब सबै कुराबाट त्यतिकै उसलाई त लस भयो त त्यो त्यत्रो त्यसको समयमा लागेको कुराहरू त्यो समयमा अरू काम गर्दा पनि पैसा आउँछ नि त उसले त्यो समय गुमायो पैसा गुमायो सबै कुरा गुमायो त्यतिकै छोड्दाखेरि कुनै कुरोमा नि समस्या हरेक कुरामा समस्या आउँछ समस्याको समाधान गर्दै कसरी हुन्छ अगाडि बढ्नुपर्छ र चुनौतीसँग पछाडि हटेर छोडिदिनु भने त्यो लथालिङ्ग हुन्छ त्यसैले चुनौतीलाई समस्याको समाधान गर्दै अगाडि बढ्नुपर्छ
8: उद्यमशीलता आफैमा एउटा क्रिएटिभ हो भित्रैबाट आउनुपर्छ जागृत हुनुपर्छ हामीले पटक पटक यो भन्छौँ यो भन्दै गर्दा एउटा निरन्तरताको अथक प्रयास नै सफलता हो धैर्यताका कुराहरू छन् सहनशीलताका कुराहरू छन् लगायत अरू कुरा पनि आउँछन् यो उद्यमी बन्दै गर्दा यहाँले अनुभव हासिल गरिसके पछाडि अन्यहरूलाई सुरुवात कसरी गर्दै हुनुहुन्छ भने अलिक व्यावसायिक रूपमै लाग्दै हुनुहुन्छ भने चाहिँ उहाँहरू ध्यान दिनुपर्ने कुराहरू अलिकति स्थान दिनुहोस् त्योभन्दा पछाडि हामीले अरू कुराहरू छन्
9: सुरुमा त तपाईँको कुनै पनि क्षेत्रमा काम गर्दा तपाईँले कुन उत्पादन गर्दै हुनुहुन्छ सुरुमा त्यो बजार हेर्नु पर्यो बजारमा तपाईँको 100 लिटर दुध उत्पादन गर्दै हुनुहुन्छ भने 100 लिटर 20 लिटर उत्पादन क्षेत्र बिक्री हुँदैन भने त्यो क्षेत्रमा लागेर काम छैन सुरुको त्यो भयो दोस्रो कुरा तपाईँको कुनै पनि काम गर्दाखेरि पशुपालन गर्दाखेरि घाँस खेतीमा एकदमै जरुरत छ तपाईँले सधैँ दाना पानी किनेर मात्रै दाना मात्रै किनेर सम्भव हुँदैन त्यसलाई चाहिँ घाँस अथक लागत मूल्य बढ्ने भयो त्यसैले लागत मूल्य घटाउन घाँस गर्नु पर्यो अब त्यसको लागि अब अहिले विभिन्न माध्यमबाट तालिमहरू दिने गरेको छ अब अनलाइन मार्फत अथवा फिजिकली मार्फत फर्महरूले त्यसरी तालिम गर्दाखेरि तपाईँको 15 दिने 10 दिने कम्तीमा 1 हप्ताको तालिम लियोस् तपाईँलाई त्यो काम गर्दाखेरि कसरी तालिम लिन सकिन्छ के गर्न सकिन्छ कहाँ के गर्दाखेरि के हुन्छ भैँसी बिराई हुँदै के गर्न सकिन्छ अथवा अर्को 2-3 फर्महरू तपाईँले भिजिट गर्नुहोस् कस्तो किसिमको संरचना बढाउने कसरी गर्ने भन्ने कुराहरू त्यहाँ संरचना त्यो काम गरेर आएको मान्छेले आइडिया दिएको हुन्छ त्यसैले सुरुमा त पशुपालन गर्दाखेरि घाँस खेती नै भयो त्यस पछाडि घाँस खेतीबाट तपाईँले संरचना त्यहाँ सम्भावना कस्तो छ तपाईँको त्यो बजारको एरिया कस्तो छ त्यो हेर्नुहोस् त्यस पछाडि तालिम लिनुहोस् त्यस पछाडि अब गर्दै गर्दाखेरि तपाईँ सुरुबाट त जानेर कोही पनि आएको हुन्न त्यो काम गर्दै जाँदाखेरि अनुभवले नै बताउँछ कि अहिले सबै कुरा म भैँसी देख्दाखेरि डराउँथेँ भने म अहिले भैँसीलाई भ्याक्सिनदेखि लिएर कुन बिरामी छ ज्वरो नाम्नेदेखि लिएर सबै प्राथमिक उपचार आफूलाई अब भन्दा भन्दा नगरपालिकाको मान्छे आइपुग्न सक्दैन त्यसैले सामान्य ट्रिटमेन्ट आफैले म गर्न सक्नु भएको छ
8: त्यो चाहिँ अनुभवले
9: गरेको
8: त्यो डाइनामिक रूपमा राख्दै गर्दा एउटा फाइदा यहाँले पनि भन्नुभएको छ, एकातिरको लस्ट भयो अथवा त्यतिबाट मेकअप भएन भने अर्को मेकअप भयो भन्ने कुरा पनि भयो, तर सबैले म्यानेज गर्न चाहिँ कतिको चुनौती छ? फेरि
9: म्यानेज गर्न चुनौती छ, किनभने सर अब तपाईँको माछा नै हेर्नु पर्यो, अब पशुपालन गर्दाखेरि मेरोमा घाँस एकदम महत्वपूर्ण छ, माछा ग्रास काप हो, माछाले घाँस पनि खान्छ, भैँसीलाई घाँस चाहियो, बाख्रालाई घाँस चाहियो, अब कुखुरालाई नै अब चरण क्षेत्रमा भयो भने दाना भन्दा कुखुरा चरेको राम्रो हुन्छ, चर्दाखेरि त्यसरी गर्दाखेरि चाहिँ तपाईँको म्यानेज गर्न गाह्रो हुन्छ। मसँग छजना कामदार छन् भने उनीहरूले नै गर्छन्, त्यसपछि म आफू पनि निरन्तर खटिरहेको हुन्छु। त्यसैले अब एउटा कुरो चाहिँ अब बाख्रा बेच्ने समय भएको छैन, माछाबाट उत्पादन भएर माछा बेच्ने क्रममा माछाबाट अलिकति केही पैसा हुन्छ, कर्मचारीलाई दियो अथवा दाना पानी ल्याउन सहज हुन्छ, दैनिक दुध पनिरबाट आमदानी हुन्छ, त्यसरी गर्दाखेरि
8: पहिलो चाहिँ यहाँले अहिले दुधलाई नै राख्नु भएको छ बढी,
9: मैले बढी
8: डेली कारोबार पनि भइरहेको छ,
9: डेली कारोबार भइरहेको
8: कसैको मासिक पनि होला, तर यद्यपि रेगुलर बजारमा खपत पनि भइरहेको छ, त्यसबाट आमदानीको स्रोत चाहिँ आइरहेको छ।
9: मसँग चाहिँ
8: यहाँको बजार कहाँ छ नि त्यहाँको चाहिँ?
9: मेरो बजार चाहिँ चन्द्रवती बजार, अब स्थानीय डुम्रे बजार,
8: त्यहाँको
9: अब स्थानीय
8: डुम्रेसम्म पनि
9: डुम्रेसम्म पनि पठाउँछु।
8: आजभन्दा करिब 15-16 महिना अगाडि यहाँको फार्ममा पुगिहाल्थे, पुग्दै गर्दा यहाँ आफै घोजिनु भएको थियो, तलसम्म रिसिभ गर्नु पनि आउनु भएको थियो, यो अवस्था गर्दै गर्दा एकदम जागरुक कि यहाँ चाहिँ त्यो बेलामा रेडी भइहाल्नु भएको छ, फार्ममा काम गर्नु पनि तयारै हुनु भएको छ, यो अरूसँग बोल्न पनि भ्याउनु भएको छ, अब यो घरमा पाहुना पासा आउँदा पनि यो खालको रेस्पोन्स पनि गर्नुभएको छ, यो खालको चाहिँ एकदम जागरुक चाहिँ देख्नुहुन्छ कि यहाँ चाहिँ त्यो खालको जागरुक नभई चाहिँ सफल बन्न
9: सकिन्न सर? तपाईँको कुनै पनि व्यवसायमा लगानी
8: एकदम एग्रेसिभ देख्नुहुन्छ कि यहाँ चाहिँ?
9: कुनै पनि मान्छेहरू लगानी गरेको हुन्छ, तनहुँ जिल्ला मेरो तनहुँ जिल्ला छ, तनहुँ जिल्ला लमजुङ जिल्लामा लगानी गरेको छ, तर काठमाडौँ आएर ऊ बसेको छ भने कर्मचारीको भरमा मात्रै त हुँदैन नि त, त्यसमा हरेक चोटि बिहानदेखि बेलुकासम्म म बिहान 6 बजीदेखि बेलुका 10-7 बजीसम्म म हरेक बाख्रा कुखुरा त्यहाँमा चाहिँ कुन भैँसीले के खाएको छ अथवा कुन बिरामी छ, कुन भैँसीले नाउ खोजेको छ, कुन बाख्राले के भएको छ, सबै कुराहरू म सबै कुरा चारैतिर सबै कुरा भइरहेको हुन्छ।
8: कहिले काहीँ काठमाडौँ आउनुहुन्छ नत्र धेरै समय चाहिँ
9: यहाँको
8: ध्यान मन चाहिँ फार्ममै छ,
9: फार्ममै हुन्छ हजुर,
8: यो चाहिँ आवश्यक पनि छ। सँगै कृषि बालीको उत्पादनहरूलाई पनि जोड दिनु भएको छ कि छैन?
9: मैले थोरै अब
8: त्यहाँ सम्भावना चाहिँ रहेछ है,
9: सम्भावना
8: विशेष गरी कोदो बाली पनि अत्यधिक मात्रामा हुँदैछ, अनि यो गेडागुडीहरू पनि जस्तो दलहन बालीहरू उत्पादन राम्रो हुँदैछ, त्यसलाई पनि गर्नु भएको छ?
9: त्यसलाई सामान्य अब आफ्नो घरमा कर्मचारीलाई खुवाउनको लागि मात्रै गरिएको छ, त्यस्तो व्यावसायिक रूपमा चाहिँ तरकारी गरेको छैन, किनभने तरकारीको समस्या के हो भने सर, तपाईँले आज 200 किलो उत्पादन गर्नुभएको छ भने त्यो 200 किलो उत्पादन गरेर भोलिपल्ट बेचेर त्यो लस्ट हुन्छ, तरकारीमा चाहिँ सम्भावना हाम्रो बजारको क्षेत्र अलिकति कम छ, त्यसै कारणले नै बाख्रोलाई जस्तै बाख्रा तपाईँको आज 10 किलो छ, भोलि 10 किलो भए पनि त्यो लस्ट भएन नि त, त्यसैले चाहिँ मैले तरकारी खेती चाहिँ त्यस्तो निरन्तर त मैले सुरुमा काम गरेर खोजेको थिएँ, त्यसरी अब उत्पादन गरौँ उत्पादन गरेर बजार छैन, बजार नभएपछि त्यतिको लस्ट भएर जाने
8: ठिकै छ, फेरि एउटैले धेरै गर्ने कुरा नि भएन, नत्र पोखरा काठमाडौँसम्मका बजारमा पनि जान सक्थ्यो त्यहाँको उत्पादन, ठिक छ। अब जस्तो यहाँले सुरुवात गर्दै गर्दाको एउटा जोस जाँगर, बीचमा केही अलिकति ठक्कर पनि खानुभयो अथवा अप्ठ्यारो पनि परे बीचमा, त्यसलाई अनुभवको रूपमा लिनु भएको छ है?
9: अब यस्तो हुन्छ, मेरो चाहिँ सम्भावना के थियो भने सर, मेरो चाहिँ पहाडै एरिया हो होइन, त्यसमा अब पानी बर्खाको याममा यातायातको सुविधाहरू राम्रो नभएको कारण कतिपय दुध बाइकमा हामीले प्याकिङ गरिन्छ, बाइकमा पोखियो होला होइन, त्यो पोखिँदा पोखिँदै पनि अब गर्नुपर्छ, आज 1 लिटर पोखिएर केही नै हुन्न, भोलि 2 लिटर त बढिहाल्छ होइन, घाँस गुडो मिलायो भने, त्यसरी गर्दा पनि त्यसरी नै यातायातको सुविधाले नै पहिला चाहिँ मेरो फार्मसम्म यातायात पुगेको थिएन भने यातायात अहिले साधन यातायात रोड खनेर यातायात पुगियो, अब त्यसपछि पानी बत्ती बिजुलीहरू मेरो चाहिँ राम्रै छ, पानीको सम्भावना एकदम राम्रो छ, त्यहाँ तरकारी खेतीदेखि लिएर पशुपालन पानी त चाहियो, सबै कुरा त्यो भएर सबै कुरो मिलेको छ, त्यहाँको जग्गा सग्गाहरू अब त्यहाँका स्थानीय सरकारहरूले नि सपोर्ट गरिदिनु भयो,
8: सपोर्ट भइराखेको छ,
9: सपोर्ट केही मात्रामा छ तर भने जति राम्रो छैन सर।
8: बिचमा यहाँले केही पुरस्कार पनि पाउनुभयो गण्डकी प्रदेश सरकारबाट, त्यसरी एग्रो टाइम्स मासिक पत्रिकाले पनि यहाँलाई वार्षिक उत्सवको अवसरमा सम्मान पनि गरेको थियो, हामी सँगै संलग्न पनि थियौँ त्यो कार्यक्रममा चाहिँ। यो भन्दै गर्दा एउटा अवेरनेसको लागि लाग्दै गरेको एउटा युवाले अन्यहरूलाई प्रेरित गरेको उपलक्ष्यमा चाहिँ यो खालको सम्मान पनि भइरहेको छ, यसले गर्दा अझै यो क्षेत्रमा अझै केही गर्नु भन्ने जागृत चाहिँ भइरहेको छ।
9: यसमा चाहिँ कृषकहरू जहाँ पनि तपाईँको तल्लो दर्जामा हेरिरहेको छ र अहिले तपाईँको कृषकहरूले नपढेका मान्छेले काम नपढेका मान्छेले कृषि गर्ने भन्ने चलन थियो पहिला पहिला, अहिले चाहिँ पढेका लिएर सबै कुरा टेक्निकल लाइन टेक्निकल कुनै माध्यमबाट युट्युबबाट कुनै विदेशीको टेक्निकलहरू आधुनिक किसिमलाई परम्परागत कृषि होइन कि आधुनिक किसिमको कुराले गर्दाखेरि टेक्निकल युज गरेर जस्तै घाँस काट्ने मिसिनदेखि लिएर सबै कुराहरू अहिले मान्छेले दुईजनाले एक घन्टा लाउँथ्यो भने अब अहिले 10 मिनटमा काम गरेको अवस्था छ आधुनिक
8: टेक्नोलोजी।
9: त्यो टेक्नोलोजी प्रुभ गरेर गर्ने हो, सबै कुरा आफैले गर्नुपर्छ भन्ने छैन, सबै कामदार व्यस्तपन मिलाएर। यसमा चाहिँ अब युवालाई पहिला पहिला चाहिँ तपाईँको पुरस्कारहरू दियो भने अहिले चाहिँ अब पुरस्कार दिँदाखेरि आफूलाई मलाई सम्मान गर्दो रहेछ है, कुनै क्षेत्रबाट कृषि गर्दा पनि देखिरहेको हुन्छ, सम्मान गर्दो रहेछ, पुरस्कार पाइँदो रहेछ, सम्मान कृषि लाइन क्षेत्रलाई राम्रो दर्जामा हेरिँदो रहेछ भन्ने तरिकाले चाहिँ पुरस्कार सम्मान गर्दा चाहिँ अझ अब मलाई योभन्दा बढी चाहिँ अब 100 लिटर दुध उत्पादन गर्थेँ भने मैले अब 200 लिटर उत्पादन गर्छु है, म अझ पनि व्यवसाय सफलता बढाउँछु। मेरो लक्ष्य नै के हो भने मेरो मल्टिपर्पज भएको कारणले गर्दा मेरो एग्रो टुरिज्मलाई मैले चाहिँ फार्म होमस्टेको रूपमा चाहिँ अब एग्रो टुरिज्मलाई अलिकति जोड गरेर त्यहीँ गएका मान्छेहरूलाई त्यहीँका उत्पादनहरू सबै आज कुखुरा खाने हो कि कालिजा खाने हो कि माछा खाने हो कि के खाने हो त्यो दुध खाने हो कि पनिर खाने हो कि त्यसरी चाहिँ त्यो एग्रो टुरिज्मलाई चाहिँ म जोड गरेर
8: आफ्नो
9: उत्पादन सँगै जोडेर चाहिँ उत्पादन जोडबाट गर्दै एग्रो टुरिज्मतिर लग्छ।
8: यो चाहिँ आवश्यक पनि छ, अब फार्मिस्टेको अवधारणा आइरहेको छ, धेरै ठाउँहरूमा यो खालको प्र्याक्टिस हुन खोजेको छ र यो आवश्यक पनि छ र हेर्नेहरूले त्यो खालको नयाँ चिज हेर्न चाहनुहुन्छ, नयाँ चिजमा रुचि राख्नुहुन्छ, त्यसले गर्दा त्यसको माहौल पनि बन्न सक्छ। अब यहाँले सुरुवात गरिसके पछाडि अन्यहरूलाई प्रेरित गर्ने काम कतिको भयो त्यो क्षेत्रमा चाहिँ?
9: अब मैले त प्रेरित अब मेरो भानु नगरपालिकाभित्र 13 वडा छ सर होइन, अब मैले हरेक मान्छेलाई चाहिँ कृषि गर्नुपर्छ, कृषिबाटै सम्भव छ होइन सबै कुरा। अब उत्पादन गरेन भने अब सबै सहर बजारमा बस्ने मान्छेहरू सबैले मात्रै सबै सहर बजार बस्यो भने गाउँमा को गएर कृषि गर्ने? त्यही भएर भानु 13 भानु नगरपालिका मेरो भित्र 13 वडा छ, 13 वडाभित्रका युवक भाइहरू अथवा युवा गई गर्न चाहने मान्छेहरूलाई मेरो आफूले फोनबाट हुन्छ कि मेरो फार्ममा आएर हुन्छ कि म आफै उसको फार्ममा गएर हुन्छ कि सल्लाह सुझाव दिएर अगाडि बढ्दै मैले सुरुवात गरेर अब मेरो 13 वडाका कृषकहरू अलिकति जागरूक भएर अब सुरुबाट अब पहिला पहिला भन्दा पनि अहिले नयाँ टेक्नोलोजीहरू नयाँ पुस्ताहरू आइरहेको छ, त्यसैले अब थोरै थोरै अगाडि बढिरहेको छ।
8: निकै महत्त्व विषय हामी कुराकानीको अन्त्य मात्रै खान भइसकेका छौँ। अब जस्तो एउटा उत्प्रेरणाकै यो उद्यमी बन्ने कुरा चान्सुने विषय नै होइन भनिन्छ कि, किनकि सबै बन्न पनि सक्दैनन् र उद्यमशीलता यस्तो खालको एउटा जागृत हो, भित्री स्वेच्छाबाट मात्रै जागृत भयो भने मात्रै त्यो सम्भव छ, देखावटीमा गर्ने कुरा होइन भनेर पनि भनिन्छ। त्यो अनुभव यहाँले आफै भित्रबाट गर्नुभएको छ है?
9: अब यस्तो छ तपाईँको त्यहाँ,
8: तर यहाँ एउटा प्लस पोइन्ट चाहिँ परिवारले सपोर्ट गर्नु,
9: हजुर मेरो ड्याडीको
8: हिजो पनि गर्नुभयो आज पनि गर्नुभयो,
9: हजुर सबै
8: कति पहिला चाहिँ सुरुवाती फेजमा सपोर्ट गर्दै नगर्ने उल्टो टाढिन खोज्ने खालको प्रवृत्ति हुन्थ्यो र सफल भइसके पछाडि मात्रै नजिकैको अवस्था हुन्थ्यो, त्यो चाहिँ यहाँलाई पर्यो।
9: सुरुमा म जाँदा चाहिँ तपाईँको म यत्रो पढेको मान्छे अब गाउँमा आएर बाख्रा पाल्छु भन्छ भैँसी गोठमा गोबर सोर्छु भन्दाखेरि अलिकति सबैले अनौठो पनि लाग्यो, सबैले किन यस्तो गरेको होला भन्ने सोच आयो। तर अहिले चाहिँ तपाईँको मेरो उत्पादन अब विभिन्न प्रदेश सरकार केन्द्र सरकार अब विभिन्न माध्यमबाट सम्वाद गर्दा चाहिँ कुशलले राम्रै गरेको रहेछ, त्यहाँको उत्पादनलाई त्यहाँका भएका बालु रहेका जमिनहरूलाई उपभोग गरेर त्यहाँका मान्छेहरूलाई कम्तीमा भनेको समय दुध खान दिएको छ, भनेको समय पनिर खान दिएको छ, भनेको समय माछा खान दिएको छ, खसी बोकाहरू काटेर खुवाएको छ, त्यसरी गर्दाखेरि त्यहाँका अहिले सोद्धाखेरि चाहिँ ओ कुशलले राम्रै गरेको रहेछ भन्ने चाहिँ अहिले पहिला किनभने यो कुशलले किन यस्तो गरेछ भन्ने सोच हुन्थ्यो भने अहिले
8: तर घर परिवारको भित्रबाट चाहिँ सपोर्ट थियो, बाहिर वरिपरिका छरछिमेकबाट चाहिँ त्यो खालको
9: त्यो खालको अवस्था थिएन सर। किनभने अब गाउँ काठमाडौँमा बसेको 10-12 वर्ष बसेको मान्छे गाउँ आएर गर्छु भन्छ के गर्न लाग्यो भन्ने नै भएको थियो होला, अन्य अनुभव थियो होइन। बाख्रा पाल्छु भन्छ, बाख्रा तपाईँको पहिलाको ऊ गर्नुहुन्छ भने 2-3 लाख रुपियाँ पर्थ्यो बोयरको बाख्रा, त्यो किनेर ल्याउँदा पनि यत्रो महँगो पर्छ र भन्ने नै सोच थियो भने होइन। त्यसरी चाहिँ सुरुवात गर्दाखेरि चारवटा पाँचवटा बाख्राबाट सुरु गरियो, दुई सय बाख्रा पुग्यो, त्यस पछाडि भैँसी बजोड भयो, त्यसरी गर्दा गर्दै अहिले गाउँतिर अब रोजगारी पनि भएको छ चार पाँचजना मान्छेलाई होइन, त्यसरी काम गर्छ।
8: अरूहरूले पनि सुरुवात गर्नुभएको
9: छ वरिपरि
8: पालिकामा
9: छ, हाम्रो तेह्रवटै पालिकामा
8: होइन, जस्तो यहाँले सुरुवात गरेपछि यहाँकै श्रीहरूले सुरुवात गर्नेहरू हुनुहुन्छ,
9: पहिला पनि हुनुहुन्थ्यो, अब त्यस पछाडि अहिले पनि अब कृषि गर्नुपर्छ, कृषि बिना सम्भव छैन है, अब वैदेशिक रोजगार मात्रै सधैँ गएर मात्रै हुँदैन भन्ने छोड्दै
8: त्यो सन्देश भएको छ,
9: सन्देश भएको।
8: अब यहाँहरूसँग जोडिँदै गर्दा यहाँहरूको स्थानीय पालिकासँगको कतै पनि समन्वय छ अथवा कतिको सपोर्ट पाउनु भएको छ ठ्याक्कै प्रश्नसँग भनिदिनुहोस्, उहाँहरूलाई पनि हामी पछि कुराकानी गर्छौँ।
9: अब यस्तो छ ठ्याक्कै भन्दाखेरि सामान्य
8: सपोर्ट पाउनु भएको छ,
9: अब भेटनरीले घाँसहरू यो लगाउनुपर्छ भनेर अलिअलि अब 50-50 आयोजनामा दिएको छ, तर मैले चाहिँ के भनिरहेको छु भने भेटनरी नगरपालिकाबाट चाहिँ मेरो दुध उत्पादन धेरै छ, अहिले त्यतिकै अब लगभग थोरै थोरै बिक्री भएको छ, थोरै खेर गइरहेको भन्दा पनि मैले पनिर बनाएको छु खेर त होइन, त्यसलाई चाहिँ मैले चाहिँ 50% लगायत नगरपालिकाबाट मेरो उद्योगमा कृषिलाई अहिले चाहिँ उद्योगमा जोड्नुपर्छ, जुनै पनि क्षेत्रमा उद्योगमा जोड्न सकियो भने त्यहाँ भएका चिजहरू मिठा दुधको परिकारबाट धेरै किसिमको परिकारहरू बन्न सकियो, त्यसमा सानो लगानी नगरपालिकाबाट गरिदियो भने त्यसमा 50% मैले हालेँ भने सानो मिसिनलाई अब तपाईँको 10 लाख 5 लाखमा एउटा मिसिन पाइन्छ भने 5 लाख रुपियाँ मैले हालेँ भने 5 लाख रुपियाँ नगरपालिकाले गर्नु
8: भनेपछि अरू
9: विविधीकरणमा जानु पर्यो कि, आवश्यक पनि छ कि, प्याकेजिङको थियो, प्याकेजिङ छ अहिले तपाईँको सधैँ हातले प्याकेजिङ गरेर सकिँदैन नि त, अब धेरै हुन थालेपछि प्याकेजिङ गरेर त्यसलाई चाहिँ अब महिनौ दिन्छ नबिग्रिने तरिकाले ग्रेडिङ गरेर प्याकेजिङ गरेर जान सकियो भने त्यसलाई चाहिँ बजारमा त्यही तनहुँ जिल्लामा मात्रै होइन कि मैले काठमाडौँ ल्याउन सकेँ नि त प्याकेजिङ गर्न सकेँ भने अथवा पोखरा लान सकेँ, त्यसरी उद्योगमा नगरपालिकाबाट चाहिँ त्यो सपोर्ट भइदियो भने कृषिलाई पर्यटनमा जोड्न सकु, उद्योगमा जोड्न सकु भने चाहिँ
8: साँच्चै
9: समृद्धि कृषि भन्छ,
8: भनेपछि यो खालको प्राक्टिस अथवा चाहिँ पालिकालाई यो खालको एउटा दस्तावेज जस्तो एउटा यो चाहिँ मलाई चाहिएको छ भनेर निवेदन अथवा आवेदन भर्नु भएको छैन, उहाँहरूसँग कुरा चाहिँ गर्नुभएको
9: कुरा चाहिँ मैले पठाउँछु,
8: धेरै जसो पालिकाहरूको अथवा कार्यालयहरूको चाहिँ एउटा कुनै कार्यक्रम हुन्छ त्यसलाई चाहिँ सूचनाको रूपमा प्रवाह गर्ने कुरा हो, त्यसमा आवश्यक छ कि छैन भन्ने कुरामा रिसर्च खासै भएको देखिँदैन, त्यो कुरालाई चाहिँ अब यस्ता कार्यालयहरूले सुधार्नु आवश्यक छ, किसानलाई के चाहिँ चाहिन्छ त्यो आवश्यकताको आधारमा चाहिँ अनुदान दियो भने त्यसबाट
9: अहिले चाहिँ
8: राम्रो पनि हुन्छ,
9: अहिले चाहिँ मागमा आधारित हुन्छ कि तपाईँले मलाई मेरो फार्मलाई यो कुराको चाहिएको छ, अब दुध दिने मिल्की पार्लर अथवा त्यहाँ व्यवस्थापन गर्ने मिसिनहरू होइन, अब त्यहाँ उद्योगमा जोडिने प्याकेजिङकोहरू मागमा आधारित गर्नु पऱ्यो कि, अब पहिला चाहिँ के कुरामा माग कृषकहरूको के कुरा माग छ भन्ने कुरा होइन कि, अब घाँसै लाउने ब्याड बोका दिने त्यसरी चलन छ, पहिला थियो,
8: एउटा उदाहरण है जस्तो यहाँले चाहिँ कुनै घाँस काट्ने मेसिन किन्नुभयो अर्को पटकलाई नचाहिने पनि सक्छ नि यहाँलाई, त्यसमा मात्र आवेदन गराएर अनि फेरि यहाँलाई 50% लगानी गरेर त्यो त आवश्यक
9: हुँदैन, आवश्यक हुँदैन,
8: त्यस्तै कुरामा चाहिँ साँच्चै मागमा आधारित हुन पर्यो,
9: मागमा आधारित हुनुपर्छ, मागमा आधारित हुन पर्यो, उसले कति ऊ गरेको छ त्यसको मूल्याङ्कन गरेर त्यसरी दिन सक्यो भने कृषकले मागमा आधारित गर्न कार्यक्रम त्यस्तो तपाईँले भने जस्तै सूचना खुलाउने निवेदन दिने, अब मसा घाँस काट्ने मिसिन छ, टुक्रा लगाउने मिसिन छ, अब मकै पिन्ने मिसिन छ, दाना बनाउने काम पनि भएन, मलाई दुई तिनवटा सामान लिएर आएर त्यो भएर अहिले चाहिँ अब उसलाई के को जरुरत छ त्यो अनुसार मागमा आधारित काम गर्न सक्यो भने चाहिँ सम्भव छ,
8: बहुत निष्कर्ष सहितको यहाँले भन्नुभयो, अन्यहरूलाई सबैतिर देशैभरि काम लाग्ने विषय यो चाहिँ क्रिस्चियनले चाहिँ अथवा उद्यमीहरूले मागमा आधारित चाहिँ त्यो खालको एउटा सपोर्टिङ सरकारी संयन्त्रबाट भयो भने त्यसबाट आउने प्रतिफल र साँच्चै किसानलाई चाहिएको उद्यमीलाई चाहिएको आवश्यकता परिपूर्ति भयो भने त्यसबाट आउने प्रतिफल बल्ल सबल हुन्छ, यो चाहिँ भन्नुहुन्छ,
9: यो नै हो सर, जुन पालिकाले अथवा केन्द्रीय सरकार प्रदेश सरकारले पनि अब कृषकको मागमा आधारित के छ पहिला त्यो खुलाउन सक्यो भने सूचना कुनै त सरकारी तहले त सूचना खुलाउने हुन्छ, सूचना खुलाएर 30 दिनभित्र 15 दिनभित्र निवेदन आवेदन पेश गर्छ कृषकले, कृषकले पेश गरेपछि बल्ल छनौट गरेर मात्रै दिने हुन्छ, त्यसमा पनि तपाईँको अब मागमा कुल ख्याल गर्नु पर्यो सर,
8: हामी अन्तिम खण्डमा छौँ सठिकमा, यहाँको कुशलको कुशलताको कर्म भनेर हामीले शीर्षक पनि दिएका छौँ, यो भन्दै गर्दा यहाँले कृषि क्षेत्रमा चाहिँ एउटा उद्यमीको लागि अब्बल परिचय पनि बनाइसक्नु भएको छ, यद्यपि सुरुवात गर्दा पटक पटक अप्ठ्यारो अथवा अल्झनहरू पनि आए, यहाँले अप्ठ्यारोमा पनि भन्नुहुन्थ्यो र यहाँले भन्नुहुनु पनि हुन्छ, यो भन्दै गर्दा पछाडि फर्किनु परेको त छैन नि है यो क्षेत्रमा,
9: त्यस्तो सम्भावना छैन सर,
8: बेला बेला नैराश्य पनि भयो,
9: त्यस्तो कर्मचारी व्यवस्थापन अब तपाईँको आज ल्यायो कर्मचारी दुई महिना तिन महिना काम गर्छ, काम गरेपछि नेपालमा मेन समस्या भनेको
8: जनशक्तिको
9: अभाव है सर, जनशक्तिको अभाव हो। त्यो भएको कारणले कहिले पनि पहिले कर्मचारी छोडेर हिँड्ने भने आफैले पनि दुध धुनुपर्छ, आफै बजार जानुपर्छ, आफैले गोबर छोड्नुपर्छ, आफैले घाँस काट्नुपर्छ। त्यो सम्भावना एकदम कर्मचारीको चाहिँ व्यवस्थापन गरेर नेपालको जनशक्ति विदेशमा गएर तपाईँको अब 20,000 काम गर्छन् भने नेपालमा 30,000 रुपियाँ दिँदा पनि खाएर बसेर दिँदा पनि काम गर्न चाहिँ अब काम नगरिदिने अब गाउँमा नेपाल हाम्रोतिर अब अर्को फर्ममा किन काम गरेको भन्ने यस्तो यस्तो चलन छ। अन्त त्यो भएको कारणले गर्दाखेरि जनशक्तिको अभाव हो तपाईँको अहिले भएको। अब अहिले आधुनिक किसिमका टेक्नोलोजी आएर आधुनिक कृषि परम्परागत कृषि होइन कि आधुनिक कृषि गर्नु पर्छ, त्यसैले आधुनिक किसिमका टेक्नोलोजीहरू सबै कुराहरू आइरहेको छ, त्यसलाई आधुनिक तरिकाले कृषि गर्दाखेरि छिटो सरिदो पनि हुन्छ र अब पहिलाको परम्परागत भन्दा आधुनिक तरिकाले व्यवस्थापन गर्न सकियो भने अब काम गर्न सजिलो पनि हुन्छ र नाफामा पनि हुन्छ।
8: हुन्छ कुशल सर, निकै महत्वपूर्ण विषय सन्दर्भ दिनुभयो, आफ्नो अनुभव जस्ताको तस्तै राख्ने प्रयास पनि गरिदिनुभयो, मैले त्यो सबै कुरा आवश्यक भनेर पनि त्यो खालका प्रश्नहरू गर्ने प्रयास पनि गरेँ। फेरि पनि यहाँलाई कृतज्ञ छौँ, यहाँको कर्मलाई फेरि पनि शुभकामना दिँदै निरन्तरताको लागि फेरि शुभकामना भन्दै यहाँप्रति फेरि पनि कृतज्ञ छौँ, कृतज्ञ व्यक्त गर्दै बिदा गर्न चाहन्छु।
9: नमस्कार, मेरो यो आफ्नो कुरा राख्न दिनुभयो अब यसमा यो टिभीलाई धन्यवाद दिँदै आफ्ना मेरा अनुभवहरू केही जानेको नजानेको कुराहरू भन्न दिनुभयो त्यसलाई र तपाईँलाई धन्यवाद दिनु
8: हुन्छ। अहिले बिदाको छौँ हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीले कुशल चन्द्र अधिकारीको कुशलताको कर्म अर्थात् कृषि कर्मलाई नजिकबाट निहाल्ने प्रयास गरेका छौँ। हो, सङ्घर्ष पक्कै पनि छ, कृषि क्षेत्रमा अझै बढी छ, तर पटक पटकको अथक प्रयासले अथवा निरन्तरताको अथक प्रयासले नै मान्छेलाई सबल बनाउँछ, सफल बनाउँछ भने जस्तै आज हामीले कुशलताको कुशल कर्मलाई कुशलको कुशलताको कर्मलाई सँगसँगै साध्ने प्रयास पनि गर्यौं भन्दै पक्कै पनि कृषि क्षेत्रमा सम्भाव्यता यसरी खोजौं, सम्भावना छ हाम्रै क्षेत्रमा, सम्भावना खोजौं भन्ने खालको सन्देशसँगै आजको श्रृङ्खलाको समय सकिने सकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन्, अन्यहरू रहे भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्नो कुराहरू राख्न सक्नुहुन्छ भन्दै असीम साप्रेहरूको माध्यमबाट बिदा पनि अनुमति माग्छु। स्वदेशमै रहौं, कृषि कर्म गरौं, नमस्कार।

0: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि रामेछाप नगरपालिकाको अनुरोध
3: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ यो सेवा निशुल्क पाइन्छ
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्य ज्योति सही प्लान सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
7: सम्पर्क नम्बर 0475-94-66, 9692-65-99-98।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
11: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
11: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
11: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142-63-10, 0142-63-32, 9851-20-16-16, 9843-36-91-94।
11: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: हावाहुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।

0: हावा हुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
0: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राष्ट्रपा केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी, मतदानका लागि 80 विद्युतीय मेसिन तयार, राष्ट्रपा महाधिवेशन लम्बिदा, प्रतिनिधि सभा बैठक पर्सीका लागि सर्यो। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी, देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई, यस वर्षको मनसूनबाट 51,000 घरधुरी प्रभावित हुने अनुमान, कोशी, मधेस र लुम्बिनी उच्च जोखिममा। चिनिया ई कमर्स कम्पनी अलिबाबाले अमेरिका विरूद्ध मुद्दा दायर, र फिफा विश्वकप 2026 नेमारले स्कटल्याण्डसँग 90 मिनट नै खेल्ने।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छ त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्तांग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 98692695998।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है त्यही।
7: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ, अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। निर्वाचन पर्यवेक्षण समिति ओसी नेपालले गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले धेरै खर्च गरेको पाइएको जनाएको छ। यो ओसीले देशभरका 165 क्षेत्रमध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3,406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। संस्थाका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले चुनाव प्रचार प्रसारमा औषध 88 लाख र हार्नेले त्यसको झण्डै 3 गुणा धेरै औषध 2,83,00,000 रूपियाँ खर्च गरेको पाइएको छ। चुनाव खर्चको झण्डै 67% रकम हार्ने उम्मेद्वारले खर्च गरेका छन्। नतिजाले स्रोत व्यवस्थापनमा गम्भीर असन्तुलन रहेको देखाएको छ। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीका उम्मेद्वारका लागि 25-33 लाखसम्म खर्चको सीमा तोकेकोमा औषधमा उम्मेद्वारले 72 लाख अर्थात कानूनी सीमाभन्दा 118% धेरै खर्च गरेको पाइएको छ। उम्मेद्वारले खर्च देखिने ब्यानर, र्याली, कोणसभा, भोज, भत्तेर आदिको साटो नदेखिने च्यानल, अदृश्य तर प्रभावशाली सूचना तथा संचार प्रणाली, डिजिटल प्रचार, सामाजिक सञ्जाल, अनौपचारिक परिचालनतर्फ सरेको देखिएको छ। यसले अनुगमनलाई थप कठिन बनाउँछ र बनाएको देखियो। मिथ्या सूचना, दुष्प्रचार, चरित्र हत्या जस्ता प्रणालीगत दुष्प्रचार तथा प्रयोग, रोकथाम तथा नियन्त्रणमा आवश्यक कानूनी प्रबन्धको अभाव देखियो। प्रतिवेदनमा भनिएको छ कुल खर्चको 82% प्रचार अभियान अवधिमा भएको र 4% खर्च चुनावको दिन मै भएको देखिएको प्रतिवेदनले जनाएको छ। उम्मेद्वारको आमदानीको स्रोत सार्वजनिक र अनिवार्य रूपमा खुलासा गरिनुपर्ने, डिजिटल माध्यमबाट हुने आचार संहिता उल्लंघन पत्ता लगाउन प्रविधि मैत्री अनुगमन प्रणाली विकास गरिनुपर्ने, खर्च विवरण पेश गर्ने अहिलेको प्रक्रियाको सट्टा निर्वाचन आयोगले सक्रिय अनुगमन टोली परिचालन गरी आचार संहिता उल्लंघनकर्तालाई तत्काल कार्यवाही गर्ने व्यवस्था मिलाउनुपर्ने सुझावहरू दिएको ईओसीका अध्यक्ष सुवेदीले बताउनु भएको छ। यसै गरी छुट्टै ब्याङ्क खाताबाट खर्च गर्ने व्यवस्थालाई व्यावहारिक र सरल बनाइनुपर्ने, निर्वाचन प्रक्रियामा सार्वजनिक लेखा परीक्षणलाई सहायक संरचनाको रूपमा अनुमति दिइनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेद्वारको नामावली सार्वजनिक भएको छ। 900 जना केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी दिएका उम्मेद्वारहरूको नामावली सार्वजनिक भएको राष्ट्रपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको चुनावमा 384 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यसमा खुल्लातर्फ 210 जनाको उम्मेद्वारी परेको छ भने भूगोलतर्फ 174 जनाको उम्मेद्वारी परेको छ। एउटा प्रदेशबाट 5 जना निर्वाचित हुनेछन्, 7 प्रदेशबाट 35 जना निर्वाचित हुनेछन् भने 64 जना खुल्लाका लागि 210 जनाको उम्मेद्वारी परेको हो। लामिछानेका अनुसार सुदूरपश्चिममा 18, मधेसमा 20, लुम्बिनीमा 31, कोशीमा 20, कर्णालीमा 31, बागमतीमा 27 र गण्डकीमा 27 जनाको उम्मेद्वारी परेको छ। नामावली सार्वजनिकसँगै दावी विरोधका लागि समय दिएको छ। यसपछि उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक हुनेछ। अन्तिम नामावली विद्युतीय मतदान मेसिनमा प्रविष्ट गरेपछि आज राति नै मतदान गर्ने तयारी छ। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध हुनुभएको छ। आज राति अबेरसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको चुनाव सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको चुनाव गर्ने तयारी छ। दोस्रो चरणमा 1 उपसभापति, 2 महामन्त्री र 3 सहमहामन्त्री गरी 6 जनाको चुनाव हुनेछ। भोलि बिहिबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक पर्सि शुक्रबारका लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो। यसअघि भोलि बिहान 11 बजे बस्ने गरी बैठक बोलाइएको थियो, तर आज संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले निकालेको सूचनामा प्रतिनिधि सभा नियमावली 2083 को नियम 6 को उपनियम 3 बमोजिम सभामुखले असार 12 गते अर्थात पर्सि शुक्रबार दिउँसो 1 बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन धकलिएका कारण प्रतिनिधि सभाको बैठक पनि प्रभावित भएको। प्रतिनिधि सभामा राष्ट्रपाका 182 जना सांसद रहेका छन्। सत्तापक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित भएको छ। बुधबारका लागि बोलाइएको बैठक समेत बस्न नसके पुनः बिहिबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बैठक शुरू भए लगतै सत्तापक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले बजेटप्रति विरोध जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो। त्यसपछि बैठक पुनः सञ्चालन हुन नसकेपछि सूचना जारी गर्दै बुधबारका लागि सारिएको थियो, तर बुधबार पनि दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश सभा सचिवालयले अर्को सूचना जारी गर्दै बैठक बिहिबारसम्मका लागि स्थगित गरेको छ। यसअघि सोमबार पनि सांसदहरूले बजेट सम्बन्धी रातो किताब समयमै प्राप्त नभएको भन्दै बैठक मंगलबारका लागि सारिएको थियो। नेकपा एमालेकी सांसद नरमाया ढकालले बजेट निर्माण प्रक्रियामा सांसदहरूले सिफारिश गरेका योजनाहरू हटाइएको तथा मुख्यमन्त्री र मन्त्रीहरूले एकलौटी रूपमा योजना समावेश गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका गर्नुभएको छ। उहाँले सांसदहरूले सिफारिश गरेका योजना काट्ने र मुख्यमन्त्री तथा मन्त्रीहरूले आफ्नो इच्छा अनुसार बजेट विनियोजन गर्ने काम भएकाले विरोध गर्नु परेको बताउनु भएको छ। बजेट प्रति देखिएको असन्तुष्टि समाधान गर्न समय आवश्यक रहेको भन्दै सरकारले मंगलबार सभामुख तुलाराम घरती मगरसँग बैठक स्थगित गर्न अनुरोध गरेको थियो, तर दलहरूबीच अझै सहमति जुट्न नसकेकाले बैठक फेरि स्थगित गरिएको हो। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। विष्णु पौडेलको हकमा पत्नी दोमाया पौडेलले बुधबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको, बिना प्रमाण पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ। बन्दी प्रत्यक्षीकरण रिटको सुनवाईका लागि बिहिबारका लागि पेशी तोकिएको छ। डेलमाथि सम्पत्ति शुद्धिकरणको आरोप लगाउँदै पौडेलमाथि सम्पत्ति शुद्धिकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। उहाँलाई विशेष अदालतबाट मंगलबार 7 दिनको थुनामा थपाएको थियो। सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित हुने गरी सरकारले मापदण्ड नै बनाएर उनीहरूको मानवाधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ। शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चित गरिनु पर्दछ भन्ने सरकारको मान्यता रहेको सचिव काफ्रेले बताउनु भएको छ। यस्तै कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवाधिकारको संरक्षण र प्रवर्धन गर्ने काम सरकारको भएको बताउनु भएको छ। उहाँले व्यवसाय सञ्चालन गर्दा कुनै पनि किसिमबाट मानवाधिकार हनन भएको भए त्यसको निगरानी राख्ने काम गर्न पनि सरकारलाई सचेत गराउनु भएको छ। आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नु भएको हो। परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधि भने लामो समयदेखि लय विमुख रहेको अवस्थालाई ध्यानमा राखेर मौद्रिक नीति ल्याउन सुझाएको छ। निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा प्रतिशतका आधारमा घटाउन, कार्यशील पूँजी सम्बन्धी मार्गदर्शन क्षेत्रगत आधारमा लागू गर्न, ब्याजदर निर्धारण प्रणालीलाई आधुनिकीकरण गर्न, धितोयुक्त कर्जाको वर्गीकरण तथा कालो सूचीकरणको समयसीमा विस्तार गर्न, सरकारको इन्टरप्राइज फ्यासिलिटीसँग आबद्ध स्टार्टअपहरूका लागि विशेष कर्जा सुविधा स्थापना गर्न तथा नेपाल राष्ट्र ब्याङ्कभित्र अधिकार सम्पन्न मौद्रिक नीति समिति गठन गर्न परिसंघलाई सुझाव दिएको छ। अध्यक्ष पाण्डेले बजार माग तथा लगानीकर्ताको आत्मविश्वास उकास्ने र अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको अपेक्षा गरिएको बताउनु भएको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौँ। तपाईँ रेडियो सुन्दै गर्नुहोला।
10: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
11: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
10: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
11: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
10: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
11: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
10: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
11: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
10: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रामेछाप नगरपालिकाको अनुरोध।
12: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप। रामेछाप नगरपालिका।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। समाचार। देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झण्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढ़ेको छ। देशभर झण्डै 13,81,000 हेक्टर जमीनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। धान उत्पादन तथा क्षेत्रफल हिसाबले यो क्षेत्र महत्वपूर्ण मानिन्छ। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलका अनुसार मनसुन अलि ढिला सक्रिय भएको र रोपाईका लागि अहिलेसम्म आवश्यक पर्याप्त पानी नपरेकाले रोपाई धमाधम हुन सकेको छैन। मौसम अनुकूल नहुनु, मलको अभाव जस्ता मुख्य समस्याले कतिपय क्षेत्रमा ढिलो रोपाई हुने गरेको छ। आउँदो सोमबार असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। सवारी चालक लगायत अन्य सेवाग्राहीसँग ड्यूटीको समयमा हात नमिलाउनु भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले माथहातका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबार ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोस्ट सबैलाई सर्कुलर पठाउँदै यस्तो निर्देशन दिएको हो। सर्कुलरमा ट्राफिक प्रहरीले चेकिङ लगायत अन्य ड्यूटीको समयमा सवारी चालक र अन्य सेवाग्राहीसँग हात मिलाएका दृश्यहरूबारे सामाजिक सञ्जाल तथा आम नागरिकहरूबाट विभिन्न गुनासो प्राप्त भइरहेको उल्लेख छ। यसैलाई आधार बनाएर अब उपरान्त कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्यूटीको समयमा सवारी चालक लगायत सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्ण रूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नु गराउनु निर्देशन दिएको छ। यो निर्देशन प्रहरी परीक्षक नरेश राज सुवेदीको हस्ताक्षरबाट सबै सम्बन्धित इकाइमा यस्तो सर्कुलर पठाइएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट करिब 2,26,000 नागरिक विपदको जोखिममा रहेका छन्। असार 5 गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन प्रणाली अझै पनि त्यही कमजोर अवस्थामा रहेको र देशभर सक्रिय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ। यस वर्षको मनसुनबाट लुम्बिनी, कोशी र मध्य प्रदेश सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण तथा प्रतिकारका लागि आवश्यक पूर्व तयारी पूरा भइसकेको सूचना अधिकारी महतले जानकारी दिनुभएको छ। उहाँका अनुसार विपद व्यवस्थापनका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी सबै प्रदेश जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पठाइसकिएको छ। मुलुकका अधिकांश स्थानीय तहले यसैलाई आधार मानेर आफ्नै कार्ययोजना समेत बनाएर कार्यान्वयनमा ल्याइसकेका छन्। प्राधिकरणले विभागले मनसूनसँगै खडेरी र अत्याधिक गर्मीबाट उत्पन्न हुन सक्ने जोखिमलाई समेत लक्षित गर्दै पूर्व तयारी तथा प्रतिकार योजना कार्यान्वयनमा ल्याएको छ। यसमा अत्याधिक गर्मीको अवस्थामा संघ प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट तोकिएको छ। उहाँले तातो हावाको लहरको जोखिम कम गर्न सबै तहका सरकार बीच आपसी समन्वय र सहकार्य भइरहेको पनि बताउनु भएको छ। सम्भावित विपदको सामना गर्न खोज उद्धार तथा राहत सामग्री विगतका वर्षहरूभन्दा थप खरिद गरी विभिन्न स्थानमा भण्डारण गरिएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकायका तालिम प्राप्त जनशक्ति र गोताखोरलाई समेत तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। विपद प्रतिकार्य राहत र उद्धार कार्यका लागि 11 मन्त्रालय बीच समन्वय गर्ने व्यवस्था मिलाइएको छ। यसै गरी विपदका बेला नागरिकले प्रयोग गर्ने हेल्पलाइन नम्बर 1149 अब केन्द्रीय स्तरमा मात्र नभई 77 जिल्ला प्रशासन कार्यालय अन्तर्गतका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रबाट समेत सञ्चालन हुने व्यवस्था मिलाइएको महतले जानकारी दिनुभएको छ। यसबीच लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तापक्रम निरन्तर वृद्धि भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा नागरिकलाई उच्च तापक्रमको जोखिमबाट जोगिन र सावधानी अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आउँदो 3 दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिनुभएको छ। साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ़ने सम्भावना भएकाले सावधानी अप्नाउन उहाँको आग्रह छ। पर्सि शुक्रबारसम्म कैलालीको धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र बाँकीको नेपालगंज तथा रूपन्देहीको भैरवामा तापक्रम 41 डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान छ। सुर्खेतको वीरेन्द्रनगर र दाङ घोराईको तापक्रम पनि बढ़नेछ। ती क्षेत्रमा नागरिकलाई अत्यावश्यक काममा बाहेक दिउँसो घर बाहिर ननिस्कन पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अप्नाउन प्रवक्ता पोखरेलले आग्रह गर्नुभएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार चिनिया ई कमर्स कम्पनी अलीबाबाले आफ्ना खुद्रा विक्रेतालाई चिनिया सैन्य कम्पनी भनेर लेबल लगाएकोमा अमेरिकी रक्षा विभाग विरूद्ध मुद्दा दायर गरेको छ। अलीबाबाले हिजो अदालतमा मुद्दा दायर गर्दै आफूहरू चिनिया सेनासँग सम्बन्ध नभएको बताएको समाचार संस्था अल जजिराले जनाएको छ। कम्पनीले आफ्ना उत्पादन र सेवाहरू उद्यम र सूचना प्रविधिका लागि भएको भन्दै हतियार रक्षा वा बुद्धिमत्ताका लागि नभएको उल्लेख गरेको छ। अलीबाबाले अमेरिकाको क्यालिफोर्नियामा रहेको संघीय अदालतमा मुद्दा दायर गरेको छ। अलीबाबाले चिनिया सेनासँगको कथित सम्बद्धताका लागि कालो सूचीमा परेका कम्पनीहरूको बढ्दो सूचीबाट आफ्नो नाम हटाउन माग गरेको छ। अमेरिकाले जुन 8 चिनिया सेनालाई सहयोग गर्ने विश्वास गरिएका कम्पनीहरूको सूचीमा अलीबाबाको नाम पनि थपेको थियो। यो सूचीमा बीवाईडी र बाइडु जस्ता चिनिया फर्महरू पनि समावेश थिए। त्यति बेला अलीबाबाले यो पदनामको विरोध गर्न कानूनी कार्यवाही गर्न चेतावनी दिएको थियो। र समाचारको अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलका सुपरस्टार नेमारले स्कटल्याण्डसँगको खेल खेल्ने हुनुभएको छ। 34 वर्षीय नेमारले चोटका कारण समष्टिमा यसअघि मोरक्को र हैटीसँगको खेल गुमाउनु भएको थियो। ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले नेमारले समूह चरणको अन्तिम खेल पूरा 90 मिनटमै खेल्ने बताउनु भएको। ब्राजिलका लागि सबैभन्दा धेरै 79 अन्तर्राष्ट्रिय गोल गर्नुभएका नेमार गएको मेच 7 सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते हुनुभएको थियो। चौथो पटक विश्वकप खेल्न टोलीमा पर्नुभएका उहाँ यस हप्ता पूर्ण प्रशिक्षणमा फर्किनु भएको। ब्राजिल र स्कटल्याण्ड बीचको खेल भोलि बिहान 4:15 अमेरिकाको मियामी रंगशालामा शुरू हुनेछ। ब्राजिल मोरक्कोसँग 1-1 बराबरीमा रोकिएको थियो भने हैटीलाई 3-0 हराएको थियो। स्कटल्याण्डले हैटीलाई 1-0 हराएको थियो भने मोरक्कोसँग 1-0 पराजित भएको थियो। 5 पटकको विश्व विजेता ब्राजिल र स्कटल्याण्ड बीच विश्वकपमा अहिलेसम्म 4 पटक भेट भएको छ। 3 खेल ब्राजिलले जित्दा 1 खेल गोलरहित बराबरीमा सकिएको छ। विश्वकपमा आज राति 12:00 बीका 2 खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलु टोली क्यानाडा बीचको खेल बीसी प्लेस भ्यानकुभर तथा बोस्निया एण्ड हर्जगोभिना र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डले कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 4:15 सिका मोरक्को र हैटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 7:00 ए का 2 खेल हुँदैछन्। दक्षिण अफ्रिका र दक्षिण कोरिया बीचको खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलु टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। दक्षिण अफ्रिका मेक्सिकोसँग 2-0 पराजित भएको थियो भने चेकसँग 1-1 बराबरी खेलेको थियो। यस्तै दक्षिण कोरियाले चेकलाई 2-1 हराएको थियो भने मेक्सिकोसँग 1-0 पराजित भएको थियो। सुने समाचार सँगै हामी साँझ छ बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। राष्ट्रपति केन्द्रीय सदस्यका लागि 384 जनाको उम्मेद्वारी, मतदानका लागि 80 विद्युतीय मेसिन तयार, राष्ट्रपति महाधिवेशन लम्बिदा, प्रतिनिधि सभा बैठक पर्सिका लागि सर्यो। श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने सरकारको चेतावनी, देशभर अहिलेसम्म 137,000 हेक्टर क्षेत्रफलमा रोपाई, यस वर्षको मनसूनबाट 51,000 घरधुरी प्रभावित हुने अनुमान, कोशी मधेस र लुम्बिनी उच्च जोखिममा। चिनिया ई कमर्स कम्पनी अलीबाबाद्वारा अमेरिका विरूद्ध मुद्दा दायर, र फिफा विश्वकप 2026 नेमारले स्कटल्याण्डसँग 90 मिनट नै खेल्ने। हवस् त, साँझ 6 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनीय समाचारबाट विदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
0: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
0: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
0: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
0: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
0: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
0: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
0: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
0: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
0: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।

0: समृद्ध उद्यमी सुखी सेनापति कृषि पर्यटन र शिक्षा हाम्रो सम्पत्ति। नमस्कार, रेडियो कार्यक्रम हाम्रो सेनापतिमा तपाईलाई हार्दिक स्वागत छ। म तुलसी श्रेष्ठ
1: अनि म प्रशान्त हायो।
0: रेडियो कार्यक्रम हाम्रो सेनापति सेनापति गाउँपालिका संघको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। रेडियो तीफदी 99.1 MHz साप्ताहिक रूपमा उत्पादन गर्ने यो कार्यक्रम प्रत्येक हप्ताको बुधबार साँझ 36 बजेदेखि 7 बजेसम्म अर्थात यसै समयमा तपाईँले सुन्न सक्नुहुन्छ। साथै नामेछाप जिल्लाबाट सञ्चालित रेडियोहरू हजुरको रेडियो 102.1 MHz, रेडियो रामेछाप 95.8 MHz, रेडियो झंकार 97.5 MHz र रेडियो इनर्जी 106.2 MHz पनि यसै समयमा एकैसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो तीफदीबाट पुनः प्रसारण बिहिबार दिउँसो 2:30 बजेदेखि अपराह्न 3 बजेसम्म सुन्न सक्नुहुनेछ।
1: यो कार्यक्रममा हामी सेनापति गाउँपालिकाले सञ्चालन गरिरहेको विभिन्न विकास निर्माणको कामहरूको बारेमा चर्चा परिचर्चा गर्नेछौं। गाउँपालिकामा स्वास्थ्य, शिक्षा, यातायात, कृषि, खानेपानी लगायत नागरिकहरूको जनजीविकासँग प्रत्यक्ष जोडिएका सवालहरूमा जिम्मेवारी बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य हो। गाउँपालिकाबाट विनियोजित बजेटको सही प्रयोगमा जोड़ दिनु र तपाईँ नागरिकलाई पनि चनाखो बन्न खबरदारी गर्नु यस कार्यक्रमको अर्को उद्देश्य हो। पालिकाभित्रको सुशासन र पारदर्शितामा यस कार्यक्रमले जोड़ दिन्छ। साथै गाउँपालिकावासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई पनि यस कार्यक्रममा समेट्नेछौ।
0: रामेछापको सेनापति गाउँपालिकाले बेरोजगार नागरिकलाई आंशिक रोजगारी उपलब्ध गराउने, सिप विकास गर्ने तथा स्वरोजगारमा जोड्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। नेपाल सरकारले 2075 सालदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले विगत 7 वर्षदेखि बेरोजगार नागरिकलाई न्यूनतम 100 दिनको रोजगारी उपलब्ध गराउने लक्ष्य सहित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। गाउँघरमा रहेका साना सामुदायिक भौतिक पूर्वाधार निर्माण तथा मर्मत समाहारका काम मार्फत बेरोजगार नागरिकलाई आंशिक रोजगारी प्रदान गरी न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको छ। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा विपन्न तथा अशिक्षित बेरोजगार नागरिकलाई आय आर्जनमा जोडेर परिवारको जीविकोपार्जनमा सहज पुर्याउने हो। रोजगार सेवा केन्द्र मार्फत सूचीकृत बेरोजगारलाई कृषि, पशुपालन, उद्यम विकास तथा अन्य विकास साझेदार संस्थाका आय आर्जनमुखी कार्यक्रमसँग जोड्ने काम भइरहेको छ। रोजगारदाता र काम खोजिरहेका बेरोजगार बीच समन्वय गरी रोजगारीका अवसर सृजना गर्ने प्रयास समेत जारी रहेको छ। गाउँपालिकामा हालसम्म 200 भन्दा बढी कृषि तथा पशुपालनमा आधारित फर्म दर्ता भई सञ्चालनमा रहेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी सञ्चालन गरिएको स्टार्ट अप सहयोग कार्यक्रम मार्फत 26 जना स्वरोजगार बनेका छन्। ती मध्ये अधिकांशले कृषि, पशुपालन तथा साना व्यापार व्यवसाय सञ्चालन गरिरहेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले कार्यक्रम शुरू भएता वार्षिक रूपमा करिब 500 जनालाई आंशिक रोजगारी उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्षमा 72 जनाले रोजगारी प्राप्त गरेका थिए भने चालू आर्थिक वर्षमा 60 जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको छ। स्थानीय उत्पादनको बजारीकरणका विषयमा बोल्दै स्वरोजगार संयोजक कर्ण विकले थाङ्का र गलैचा उद्योगका उत्पादनहरू काठमाडौँका व्यापारी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुगिरहेको जनाएको छ। कृषि उत्पादनतर्फ किसानहरूले किवी, आलु, सुन्तला, खुर्पानी, फर्सी र इस्कुस लगायत उत्पादन प्रत्यक्ष रूपमा काठमाडौँको बजारमा बिक्री गर्दै आइरहेको छ। वैदेशिक रोजगारीको आकर्षण बन्दै गए पनि गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सृजना र सिप विकासका कार्यक्रमलाई प्राथमिकता दिएको छ। चालू आर्थिक वर्षमा 40 जना युवालाई हलुका सवारी चालक तालिम प्रदान गरिएको र ती मध्ये 20 जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरिसकेका छन्। गाउँपालिकाले उद्यमशीलता तथा सिप विकासलाई प्रवर्धन गर्न विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको छ। विगतमा सञ्चालित सिप विकास परियोजना मार्फत करिब 400 जनाले मोटरसाइकल मर्मत, मोटर रिवाइन्डिङ, कृषि, बारिस्ता, होटल, कुक तथा अन्य प्राविधिक तालिम प्राप्त गरेका छन्। स्वरोजगार व्यवसायलाई दीर्घकालीन रूपमा टिकाउन गाउँपालिकाले उद्यम विकास, कृषि तथा पशु शाखा मार्फत प्रविधि हस्तान्तरण, स्टार्टअप सहयोग तथा सहुलियतपूर्ण कर्जाका लागि बैंक तथा लघु वित्त संस्थासँग सहजीकरण गरिरहेको छ। डिजिटल प्रविधिको उपयोग मार्फत रोजगारी प्रवर्धन गर्न नेपाल सरकारको श्रम संसार पोर्टल प्रयोगमा ल्याइएको छ। गाउँपालिकाले उक्त पोर्टल मार्फत रोजगारीका सूचना, कर्मचारी आवश्यकता तथा रोजगारदाताले खोजेका जनशक्ति सम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ। गाउँपालिकाले थाङ्का तथा गलैचा उद्योगलाई स्थानीय आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। यसका लागि गलैचा उद्योग सञ्चालन गर्न इच्छुकलाई निशुल्क ताम तथा आवश्यक उपकरण उपलब्ध गराउने, वार्षिक रूपमा करिब 100 जनालाई तालिम प्रदान गर्ने तथा सुनापतिलाई थाङ्का गलैचा उत्पादनको हबका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। आगामी वर्षहरूमा हलुका, सवारी चालक, ब्युटिसियन लगायत सिपमूलक तालिमको दायरा विस्तार गर्दै प्रत्येक घरबाट कम्तीमा 1 जना रोजगारी वा स्वरोजगारीमा आबद्ध गराउने लक्ष्यसहित गाउँपालिकाले विभिन्न शाखा मार्फत काम गरिरहेको छ। यिनै सन्दर्भमा रहेर आजको रेडियो कार्यक्रम हाम्रो सुनापतिमा सुनापति गाउँपालिकाका रोजगार शाखा प्रमुख कर्ण विकसँग गरिएको कुराकानी सुनौ।
2: कर्ण सर, साप्ताहिक रेडियो कार्यक्रम हाम्रो सुनापतिमा स्वागत छ।
3: धन्यवाद।
2: सुनपति गाउँपालिकामा रोजगार शाखाले गाउँपालिकाको समन्वयमा अहिले कस्ता कस्ता मुख्य कार्यक्रमहरू चलाइरहेको छ? यो कार्यक्रमको मुख्य लक्ष्य के हो?
3: यो कार्यक्रम चाहिँ गाउँपालिकामा विगत 7 वर्षदेखि सञ्चालनमा छ। यो सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो। नेपाल सरकारले बेरोजगार व्यक्तिहरूका लागि चाहिँ के कस्ता सामाजिक सुरक्षाका कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर 2075 सालमा यो कार्यक्रम निर्माण गरेर कार्यान्वयनमा आयो। यसले गाउँमा रहेका बेरोजगार व्यक्तिहरूलाई कसरी रोजगारी दिन सकिन्छ भन्ने हिसाबले चाहिँ गाउँघरमा भएका साना सामुदायिक भौतिक पूर्वाधारहरूको मर्मसम्भार निर्माण लगायतको कामहरू गराएर बेरोजगारहरूलाई आंशिक रूपमा रोजगारी सिर्जना गरेर उहाँहरूलाई चाहिँ रोजगार उन्मुख बनाउने काममा इन्गेज गराउने र थोरै न्यूनतम ज्याला उहाँहरूलाई चाहिँ प्रदान गर्ने र वर्षभरिमा न्यूनतम 100 दिनको काम दिने कार्यक्रम हो यो। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको चाहिँ गाउँमा अशिक्षित भएका बेरोजगारहरू जो हुनुहुन्छ उहाँहरूका लागि चाहिँ आंशिक रोजगारी सिर्जना गरेर केही पारिश्रमिक प्रदान गर्ने र उहाँहरूको परिवार सञ्चालन गर्नका लागि सहयोग पुगोस्, ताकि नुन तेलकै लागि ऋण गर्न नपरोस् भन्ने मुख्य उद्देश्य हो यो कार्यक्रमको।
2: गाउँपालिकाभित्रका कस्ता नागरिक वा युवाहरूलाई कस्तो कार्यक्रमले विशेष प्राथमिकतामा राखिएको छ? उद्यम गर्न चाहने व्यक्तिहरूको छनौट कसरी गरिन्छ?
3: यो कार्यक्रम मार्फत अहिले उद्यम गर्ने भन्ने भन्दा पनि अब साना सामुदायिक भौतिक पूर्वाधार लगायतको कामहरूमा नै हो। उद्यम गर्न चाहनेहरूका लागि पनि उद्यमशीलतासँग जोड्ने कुराहरू गर्छौँ हामी। उद्यमशीलता या गाउँपालिका मार्फत चाहिँ कृषि शाखा मार्फत, पशु शाखा मार्फत अनि उद्यम विकास मार्फत अरू कार्यक्रमहरू मार्फत चाहिँ यो आय आर्जनसँग जोडिने क्रियाकलापहरूमा हामीले सूचीकृत बेरोजगार व्यक्तिहरूलाई उहाँहरूको कार्यक्रमसँग लिङ्क गराइदिने गरेका छौँ र अन्य विकास आयोजक संस्था हरूमा पनि रोजगारीका अवसरहरू छन् भनेदेखि हामीले सूचीकृत भएका बेरोजगार व्यक्तिहरूलाई जानकारी गराउँछौँ र रोजगारदाता र कामको खोजीमा रहेका व्यक्तिहरूलाई पनि जोड्ने प्रयास गरिराखेका छौँ।
2: तालिम प्राप्त गरिसकेका वा नयाँ व्यवसाय शुरू गर्न चाहने उद्यमीहरूलाई स्वरोजगार शाखाले बिउ पुँजी, अनुदान वा प्राविधिक शाखाले कसरी उपलब्ध गराउँदै आएको छ?
3: यसमा हामीले यो वर्ष चाहिँ यस प्रकारको कामहरू गरेका छैनौँ। उद्यमशीलताको लागि केही बजेटहरू चाहिँ छ, त्यो अलिकति पर्याप्त पनि नभएको र हामीलाई चाहिँ मन्त्रालयबाट गाइडलाइन पनि समयमा प्राप्त नभएको कारणले गर्दा हामीले त्यो काम गरेका छैनौँ। थोरै पुँजी छ र बेलैमा त्यो खालको गाइडलाइन प्राप्त भइदिएको भएदेखि चाहिँ गाउँपालिकाले पनि केही व्यवस्था गरेर थोरै रकम विनियोजन तथा साझेदारी गरेर काम गर्न सक्थ्यो। त्यो कार्यक्रम चाहिँ हामीले गरेका छैनौँ। अन्य शाखाहरू र अन्य विकास साझेदारहरूसँग लिङ्क गराइदिने कुराहरू मात्रै हामीले अहिलेसम्म गरिराखेका छौँ।
2: स्थानीय उत्पादनहरूले उचित बजार नपाउँदा उद्यमीहरू निराश हुने अवस्था रहन्छ। सुनपतिका नयाँ उद्यमीहरूले उत्पादन गरेका सामग्री वा सेवाको बजार व्यवस्थापनका लागि गाउँपालिकाले के कस्तो भूमिका खेलिरहेको छ?
3: विशेष गरेर यहाँ उत्पादन हुने कृषिजन्य सामग्री र गैर कृषिजन्य सामग्रीहरू दुई खालका छन्। गैर कृषिजन्य सामग्रीहरूमा गाउँपालिकाले थाङ्का, गलैचा लगायतको चाहिँ कलामा आधारित उद्यमहरू चलाइराखेको अवस्था छ। अब यसको लागि बजारीकरण सिधै काठमाडौँबाट चाहिँ थोकका व्यापारीहरूले अर्डर गर्ने र उहाँहरूले माल रेडी भइसकेपछि उहाँहरूले नै लगेर काठमाडौँ मार्फत अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पुर्याउने कामहरू गरिरहनु भएको छ र कृषिसँग सम्बन्धित उत्पादनहरू जो कृषि उपजका उत्पादनहरू छन् कृषि उपजका उत्पादनहरू चाहिँ काठमाडौँबाटै प्राय गरेर यो नजिकै पनि छ काठमाडौँबाट नजिक पनि छ सुनापाती गाउँपालिका त्यसो हुँदाखेरि उहाँहरूले यहाँ बजार केन्द्र संकलन केन्द्र तथा बिक्री केन्द्र स्थापना गरेर बेचेको चाहिँ छैन किसानहरूले डाइरेक्ट काठमाडौँ पठाउने गरी बेच्नुहुन्छ यहाँ उत्पादन भएको विशेष गरी चाहिँ किवी आलु छ त्यस पछाडि खुर्पानीहरू हुन्छ सुन्तलाहरूको सिजनमा सुन्तलाहरू हुन्छ अनि फर्सी इस्कुसहरू आउँछ यो वर्षमा यो चाहिँ सिजनेबल फलफूल तथा तरकारीहरू मात्रै हुन्छ यहाँ यो बेमौसमीहरू गर्नुभएको छैन त्यो खालका चाहिँ व्यापार व्यवसायहरू डाइरेक्ट काठमाडौँका व्यापारीहरूसँग लिङ्क गरेर उहाँहरू आफैले बिक्री वितरण गर्नुहुन्छ त्यसरी संस्थागत रूपमा अथवा कार्यालयले समन्वय गरिदिएर चाहिँ अहिलेसम्म त्यो खालको कामहरू हामीले गरेका छैनौँ
2: यो स्वरोजगार कार्यक्रम शुरू भएपछि अहिलेसम्म कतिजना युवा वा स्थानीय नागरिकहरू वास्तविक रूपमा स्वरोजगार बनेका छन् केही उदाहरणीय सफलता कथाहरू छन् कि
3: यो कार्यक्रम शुरू भइसकेपछि स्वरोजगार हुने कुरामा त मैले अघि पनि जोडे यहाँ धेरै कृषि फार्महरू कृषि तथा पशुपन्छी फार्महरू बहुद्देश्यीय फार्महरू दर्ता भएर सञ्चालनमा छ यसमा रोजगार सेवा केन्द्रले पनि सहजीकरण गरिराखेको अवस्था छ अहिलेसम्म 200 भन्दा बढी कृषिमा आधारित फार्महरू स्थापना भएर दर्ता भएर सञ्चालनमा छ कतिपय किराना पसलहरूमा पनि हामीले सहयोग गरेका छौँ योभन्दा 2 वर्ष अगाडिको एउटा कार्यक्रममा चाहिँ वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार गाडीमा गएर फर्केका रिटर्नीहरूलाई फेरि यहाँ उहाँ चाहिँ विदेशमा सिकेको सिप र त्यहाँ आर्जन गरेको पुँजीलाई लगानी गरेर स्वदेशमै केही गर्न चाहनेहरूका लागि भनेर हामीले व्यवसायमा स्टार्टअप सपोर्ट प्रदान गरेका थियौँ यसमा 26 जनाले रोजगारी पनि पाइरहनु भएको छ उहाँहरू स्वरोजगार हो खास गरी उहाँहरू स्वरोजगार हुनुभएको छ यसमा धेरै जसो चाहिँ केही चाहिँ किराना पसलहरू छ धेरै जसो चाहिँ कृषि तथा पशुपालनमा आधारित व्यवसायहरू नै गर्नुभएको छ यी खालका उदाहरणहरू हामीसँग प्रशस्तै छन् र साना सामुदायिक भौतिक पूर्वाधारहरूको मर्मसम्मा र निर्माण लगायतका काममा कार्यक्रम शुरू भएदेखि यता हामीले करिब 500 जनालाई वार्षिक रूपमा चाहिँ आंशिक रोजगारी प्रदान गरेका छौँ यो गत वर्ष हामीले 72 जनालाई आंशिक रोजगारी प्रदान गरेका थियौँ भने चालू आर्थिक वर्षमा हामीले 60 जनालाई आंशिक रोजगारी प्रदान गर्दैछौ
2: गाउँपालिकामा युवाहरूलाई वैदेशिक रोजगारीमा जानबाट रोकिन स्थानीय स्तरमै उद्यममा टिकाई राख्न कस्ता कस्ता चुनौतीहरू आइपरेका छन्
3: यो वैदेशिक रोजगारको मामलो चाहिँ यो कसैले रोकेर र छेकेर छेक्न नसकिने रहेछ यहाँ हामीले सुरक्षित आप्रवासन सम्बन्धीको कार्यक्रम हामी पनि सञ्चालन गरेका छौँ यो कार्यक्रम मार्फत चाहिँ वैदेशिक रोजगारीमा सकेसम्म नजानुस् स्वदेशमै केही गर्नुहोस् यदि वैदेशिक रोजगारीमा जाने नै हो भने सिप सिकेर जानुहोस् सूचना लिएर जानुहोस् आधिकारिक हिसाबले जानुहोस् त्यहाँ गएर अलपत्र पर्न नपरोस् यदि त्यो पनि होइन भने हामी यहीँ नेपालमा केही गर्छौँ भन्ने हो भनेदेखि बरु माग लिएर आउनुहोस् नेपालमा यहाँ स्थानीय तह अथवा रोजगार सेवा केन्द्र गाउँपालिकाले के गरिदिनुपर्छ त्यो गरिदिन्छौँ भनेर पनि हामीले सूचना प्रवाह गरिराखेका छौँ कतिपय त रोकिनु पनि भएको छ अब कतिपय चाहिँ विदेश जाने भनिसकेपछि उहाँहरू जान्नै हुन्छ नगएसम्म जो कोहीले भनेको सुन्ने अवस्था पनि हुँदैन वैदेशिक रोजगार चाहिँ छेक्न सकिने मामलो होइन यो विगतका तुलनामा थोरै जानुहुन्थ्यो भने अहिले धेरै जानुहुन्छ विगतमा अलि असुरक्षित थियो भने अहिले सुरक्षा चाहिँ अलि राम्रो छ अब पहिले खाडी मुलुकहरूमा मलेसिया दुबई लगायतका खाडी मुलुकहरूमा आउने जाने क्रमहरू थियो भने अहिले युरोपियन कन्ट्रीहरूमा अलिकति बढी छ बढ्दो आकर्षण युरोपियन कन्ट्रीहरूमा भएको अनि त्यहाँ चाहिँ रोजगारी सुनिश्चित पनि हुने अनि छोटो अवधिमै पनि धेरै कमाइ हुने बेसिक स्यालेरी नै अलिकति बढी हुने भएको कारणले गर्दाखेरि अहिलेको आकर्षण चाहिँ युरोपतर्फ छ अनि फेरि यो सुनापाती गाउँपालिकाबाट चाहिँ जापान अस्ट्रेलिया अमेरिका लगायतका देशहरूमा जाने अध्ययन भिसामा जानेहरूको संख्या पनि अलिक धेरै भएको स्थानीय तह हो यो रामिसा जिल्लामै त्यसो हुँदा हामीले ठ्याक्कै रोक्न सक्ने अवस्था चाहिँ छैन यो रोक्नका लागि केही सहज होस् अथवा विदेश जाने नै हो भने पनि अलिक दक्ष जनशक्ति बनेर जाओस् भन्ने हिसाबले हामीले यो आर्थिक वर्षमा चाहिँ गाउँपालिकाले बजेट विनियोजन गरेर 40 जना युवाहरूलाई काठमाडौँमा हलुका सवारी चालन तालिम सञ्चालन गर्यौँ यसमा नि 20 जनाले चाहिँ सवारी चालक अनुमति पत्र नै लिइसक्नु भएको छ कतिपय चाहिँ अझै पनि सिक्दै हुनुहुन्छ केही व्यक्तिहरू अलिक पर्फेक्ट नभएकाहरू अहिले पनि सिक्दै हुनुहुन्छ यो असार 15 यो क्रम चाहिँ चलिरहने यो खालको कुराहरू छ हामीले रोक्ने प्रयास चाहिँ गरेका छौँ तर रोक्न सकिने मामलो चाहिँ होइन यो कसै गरी पनि रोक्न चाहिँ सकिँदैन
2: स्वरोजगारका कार्यक्रमहरू गाउँपालिकाको केन्द्रमा मात्र सीमित नभई दुर्गम ओडाका विभिन्न बस्तीहरूसम्म पुग्ने कुरा कसरी सुनिश्चित गरिएको छ
3: सबैभन्दा पहिला त हामीले हरेक वर्षको फागुन एक गते बेरोजगार सूचीकरणका लागि आवेदन खोल्छ, यो मन्त्रालयले नै खोल्ने हो। आवेदन खोल्ने र बन्द गर्ने काम चाहिँ मन्त्रालयले नै गर्छ र त्यसको सिस्टममा बेरोजगार सूचीमा फर्म भराउने आवेदन दिने कामहरू हामीले ओडामा कलेक्सन गर्छौँ। ओडामा कलेक्सन भएर ओडा मार्फत सिफारिस भई आइसके पछाडि मात्रै हामीले रोजगार पोर्टलमा इन्ट्री गर्ने हो। त्यसो हुँदाखेरि चाहिँ हामी गाउँपालिका केन्द्र भनेको यो साबिको हिलेदेवी गाविसमा पर्छ, हाल ओडा नम्बर 3 हो। यहाँ मात्रै नभएर हामी सबैभन्दा टाढाको ओडा गुन्सी हो, 1 नम्बर ओडा पर्छ, र अर्को टाढाको ओडा भनेको ओडा नम्बर 5 हो, यो साबिको खन्यापानी गाविस पर्छ। यी दुईटा गाविसबाट नै धेरै हुनुहुन्छ सूचीकृत भएको बेरोजगारहरू। चाहिँ जहाँ बेरोजगार संख्या धेरै छ त्यहाँ कार्यक्रम अलिकति बढी जाने त स्वाभाविक नै भइहाल्यो। त्यसो हुँदा हामीले गाउँपालिका केन्द्रलाई मात्रै लक्षित गरेका छैनौँ, यसलाई दूरदराजमा अलिक टाढा जो चाहिँ वञ्चितीकरणमा परेका समुदायहरू हुनुहुन्छ उहाँहरूसँग पनि हामीले यो कार्यक्रम चाहिँ पुर्याएको अवस्था छ। सबै लगभग वञ्चितीकरणमा परेका समुदायहरूलाई नै लाभ हुने तरिकाले हामीले काम गरिराखेका छौँ।
2: स्वरोजगार बनेका व्यवसायहरू लामो समयसम्म टिकाइरहन र तिनीहरू बन्द नहुन् भन्नका लागि व्यवसाय शुरू गरिसकेपछिको अनुमान र मेन्टरसिप परामर्शको व्यवस्था कस्तो छ?
3: यस्तो छ, यो अब कसैले व्यवसाय सुरु गर्छ भने उसले धेरथोर नजानिकन सुरु गरेको हुँदैन, उसलाई त्यो व्यवसाय सम्बन्धी धेरथोर ज्ञान हुन्छ। अब तालिम चाहिएका व्यक्तिहरूले हामीले उद्यमशीलतादेखि लिएर सिप विकाससम्मको तालिमको व्यवस्था गरेका छौँ, गर्छौँ। यदि कोही लिन आउनुभयो, माग्नुभयो भने, यदि त्यस्तो भएन भने पनि अन्य विकास साझेदार संस्थाहरूले, अन्य ट्रेनिङ सेन्टरहरूले चाहिँ सञ्चालन गर्ने तालिमहरूमा पनि जोड दिएका छौँ, लिङ्क गराइदिएका छौँ। यहाँ विगतमा चाहिँ प्रोजेक्ट चाहिँ फेज आउट भएर गयो, सामुदायिक विकास समाजले सञ्चालन गरेको एउटा सिप विकासको परियोजना थियो, त्यो परियोजनामा करिब 400 व्यक्तिहरूले यहाँबाट तालिम लिनुभएको छ सुनापति गाउँपालिकाबाट। यसमा चाहिँ मोटर रिवाइन्डिङको छ, मोटरसाइकल मर्मत सम्हारको छ, यसै गरी कृषिसँग सम्बन्धित छ, बारिस्टाको छ, होटल कुकको छ, यस्ता खालका तालिमहरू छन्। यो जोत्ने ट्र्याक्टर, यो मेन्टिलरको मर्मतको तालिमहरू पनि चलाउनु भयो उहाँहरूले, हामीले त्यसमा पनि सहभागीहरू सिफारिस गरेका छौँ। सकिन्छ बेरोजगार सूचीभित्रका मान्छेहरू पठाउँछौँ, सकिँदैन सूचीभन्दा बाहिरका मान्छेहरू पनि पठाउँछौँ। हामीले उहाँहरूको सूचना हामीले गाउँपालिका मार्फत पनि प्रकाशन गरेका छौँ, त्यसरी सूचनाको प्रचार प्रसार गरेर पनि उहाँहरूलाई लाभ लिने व्यवस्था गरेका छौँ। कतिपय ठाउँहरूमा स्टार्टअप सपोर्टको लागि बिउ पुँजी पनि उपलब्ध गराइएको छ, पूरै अनुदानमा केही प्रविधिहरू यो गाउँपालिकाको उद्यम विकास शाखा मार्फत र कृषि पशु शाखा मार्फत चाहिँ प्रदान गरिने प्रविधि हस्तान्तरणको कुरा, ट्र्याक्टर यो मेन्टिलरको मर्मतको तालिमहरू पनि चलाउनु भयो उहाँहरूले, हामीले त्यसमा पनि सहभागीहरू सिफारिस गरेका छौँ। सकिन्छ बेरोजगार सूचीभित्रका मान्छेहरू पठाउँछौँ, सकिँदैन सूचीभन्दा बाहिरका मान्छेहरू पनि पठाउँछौँ। हामीले उहाँहरूको सूचना हामीले

0: भइरहेका छौँ र यो वर्षबाट चाहिँ हामी लघु वित्त ब्याङ्कहरूसँग पनि सरल कर्जाको लागि सहजीकरण गरिदिइराखेका छौँ। स्वरोजगारमा भएका व्यक्तिहरूलाई टिकाउनको लागि गाउँपालिकाले गर्नुपर्ने कुनै पनि काम बाँकी राखेको छैन। यदि व्यक्तिले गर्न चाहेर उहाँहरूले राम्रो व्यवसायिक स्किम बनाउनुहुन्छ र सुरु गर्नुहुन्छ भने गाउँपालिका फुल्ली सपोर्टमा छ।
1: सुनपति गाउँपालिकालाई आत्मनिर्भर बनाउन र आगामी दिनमा स्वरोजगार कार्यक्रमलाई अझ बढी प्रभावकारी र प्रविधि मैत्री बनाउन रोजगार शाखाको आगामी योजना के छ?
0: मैले अघि पनि भने यो केही कार्यक्रमहरूमा अन्य विकास साझेदारहरूले खोलेको भ्याकेन्सीहरूमा पनि अथवा रोजगारदाताहरूले खोजेको कामदार खोजेको अवस्थामा त्यो लिङ्क गराउने काम पनि गरेका छौँ हामीले भनेर। यसको लागि चाहिँ डिजिटल प्रविधि, यो श्रम संसार भन्ने एउटा पोर्टल छ नेपाल सरकारले सुरु गरेको, त्यो पोर्टल हामीले पनि गाउँपालिकाले पनि सञ्चालन गरेको छ। यसमा हामीले प्रचार प्रसार पनि गरिरहेका छौँ। गाउँपालिकाबाट प्रकाशन हुने विज्ञापनहरू, कर्मचारी आवश्यकता सम्बन्धीका सूचनाहरू पनि हामीले श्रमसंसार.com हाल्छौँ। त्यहाँ मार्फत पनि लिङ्क हुन्छ र अन्य श्रमिकहरूलाई पनि आफ्नो दक्षता अनुसार उहाँहरूले जे गर्न चाहनु भएको छ, आफ्नो सिप क्षमता खुलाएर, सिप योग्यता क्षमता सबै खुलाएर उहाँहरूले आफ्नो विवरणहरू प्रविष्ट गर्ने व्यवस्था छ, त्यसमा पनि लिङ्क हुन्छ। र उहाँहरूलाई हामीले यो पनि भनेका छौँ कि रोजगारदाताहरूले कस्ता प्रकारका कामदारहरू खोजिराख्नु भएको छ, त्यसमा पनि यहाँहरूले एप्लाई गर्न सक्नुहुन्छ, त्यो सूचीहरू पनि देखिन्छ भनेर पनि भन्ने गरेका छौँ। अब हामीले यो दीर्घकालीन र गाउँपालिकालाई चाहिँ प्रविधि मैत्री पनि बनाउने, त्यसपछि यहाँको सुनापतिलाई समृद्ध बनाउने र गरिबी न्यूनीकरणमा पनि टेवा पुग्ने, यहाँका समुदायहरूलाई आय आर्जनमा थप वृद्धि गर्नका लागि यो नै हो हाम्रो कृषिजन्य उत्पादनहरूलाई प्राथमिकता दिने। ठ्याक्कै कृषकले नै, जो वास्तविक कृषक हो, ऊ भएको ठाउँसम्म उसम्म अनुदान र प्रविधिहरूलाई उपलब्ध गराइदिने, मार्केटसँग लिङ्क गराइदिने, सिप सिकेका व्यक्तिहरूलाई व्यवसाय सुरु गर्नका लागि सपोर्ट गर्ने र केही सिप नभएका व्यक्तिहरूलाई सिप सिक्नका लागि प्रोत्साहन गर्ने, हरेक वर्ष बेरोजगार सूचीकरणमा सूचीकरण हुने। यसले चाहिँ अब कसलाई दिने भन्दाखेरि कन्ट्याक्ट गर्न पनि सजिलो हुन्छ, हामीसँग नामावली भयो भने, अरू केही भएन भने पनि भन्ने हिसाबले पनि हामीले यो खालका कामहरू गरिरहेका छौँ। गाउँपालिकामा यहाँ विगतदेखि नै थाङ्का र गलैँचामा धेरै चाहिँ काठमाडौँ बसेर बुन्ने व्यक्तिहरू हुनुहुन्थ्यो, उहाँहरूसँग अलिअलि सिप क्षमता थियो, उहाँहरू काठमाडौँ बसेर भाडा तिरेर काठमाडौँमा महँगोमा खानपान लगायतको सबै व्यवस्थापन गरेर उहाँहरूले सिकिराख्नु भएको थियो भने, अहिले गाउँपालिकाले व्यवसाय गर्न चाहने, थाङ्का गलैँचा व्यवसाय गर्न चाहनेहरूका लागि धेरै सपोर्टहरू गरेको छ। जस्तै गलैँचा उद्योग सञ्चालन गर्न चाहने, गलैँचा बुनेर बेच्न चाहनेहरूका लागि गाउँपालिकाले निशुल्क गलैँचा बुन्ने तान र अरू प्रविधिहरू उपलब्ध गराइदिएको छ। हरेक वर्ष हामीले 100 संख्यामा थाङ्का र गलैँचाको तालिमहरू सञ्चालन गर्छौँ, यो वर्ष पनि यथामतिले गरिराखेका छौँ। यहाँको समुदायले छिट्टै सिक्ने र गर्न चाहने, अनि यो घाम पानी हावाहुरी जुनसुकै बेला पनि सिक्न सकिने र बिहान बेलुका आफू घरमा आराम गरेको बेलामा पनि काम गर्न सकिने, दिनभरि खेतबारीको काम अथवा बाहिरको काम गरेर पनि बिहान बेलुका आफ्नो घरमा बस्दै गफ गर्दै परिवारसँग रमाउँदै गर्न सकिने व्यवसायहरूभित्र पर्दो रहेछ यो थाङ्का र गलैँचा। हामीले त्यसलाई प्रमोट गर्नका लागि गाउँपालिकाले चाहिँ थाङ्का गलैँचाको हब बनाउने भनेर गत वर्षदेखि एउटा परिकल्पना सुरु गरेर हरेक वर्ष त्यही प्रकारले पनि काम गरिराखेको छ। यो एकदम सुनापति गाउँपालिकाको व्यक्तिहरूको घर घरमा पुगेको छ यो कार्यक्रम, र यो अलिकति इफेक्टिभ कार्यक्रम पनि छ। र अर्को कुरा, अब यो वर्ष 40 युवाहरूलाई चाहिँ हलुका सवारी चालकको तालिम प्रदान गरियो, अर्को वर्षका लागि पनि हामीले त्यो खालको प्लान गरेका छौँ। यो ब्युटिसियन सम्बन्धीको तालिम पनि दिने डिप्लोमा लेभलको, त्यस पछाडि हलुका सवारी चालकको पनि 40 नभएर संख्या अलिकति बढाएर समयमै उहाँहरूलाई पनि यो खालको तालिमहरू प्रदान गर्ने, हरेक घरबाट एक एकजना भए पनि रोजगारीमा संलग्न रहोस् भन्ने गाउँपालिकाको उद्देश्य मेट गर्नको लागि चाहिँ सबै शाखा हरूले विशेष गरेर रोजगार सेवा केन्द्र, कृषि शाखा, पशु शाखा र उद्यम विकास, सामी लगायतका शाखाहरू बढी रोजगारी र स्वरोजगारीमा जोडिएर काम गरिराखेको अवस्था छ।
2: आदरणीय श्रोता मित्र, यति बेला रेडियो कार्यक्रम हाम्रो सुनापति सुनिरहनु भएको छ। यो कार्यक्रम सुनापति गाउँपालिकाको सहकार्यमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछाप जिल्लामा रहेका 5 रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
3: यिनै सामग्रीसँगै अब चाहिँ कार्यक्रमबाट छुट्टिने बेला भयो। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यो कार्यक्रमलाई राम्रो अनि प्रभावकारी बनाउन के गर्नु पर्ला? आफ्ना विचार अनि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0485401 पनि सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले इमेलबाट पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो रेडियो

0: ifadi@gmail.com वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी सधैँभरि तपाईको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षामा रहनेछौ।
1: हस् त, आजका लागि कार्यक्रमको समय सकियो। धन्यवाद तपाईलाई यति बेलासम्म रेडियो कार्यक्रम सुन्नु भएकोमा, अनि धन्यवाद यो कार्यक्रम बनाउन सहयोग गर्नुहुने सम्पूर्ण युनिटलाई। रेडियो कार्यक्रम हाम्रो सुनापतिको अर्को अङ्कमा हाम्रो फेरि भेट हुनेछ। आजको लागि कार्यक्रमबाट सहकर्मी साथी तुलसी श्रेष्ठसँगै म प्रशान्त पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
6: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
7: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
6: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
7: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
6: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
8: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम लिगो असुल गरी 3 कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
9: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
10: किन आँखा मिचेको मिचे गरेको?
11: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाइसिक्या
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए, त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
11: बुझे।
10: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
14: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
14: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845 143 98 63 023 422।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz उत्पादन गरेको हो। यो कार्यक्रम हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार र रेडियो एनर्जीमा हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: आदरणीय श्रोता, आजको कार्यक्रममा हामी रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 7 का वडाध्यक्ष समीर कार्कीसँग वडा तथा नगरपालिकामा भइरहेका विकास निर्माण लगायत समसामयिक विविध विषयमा लिएर कुराकानी गर्दैछौ। कार्यक्रमको समयभरिभर हामीसँगै रहनुहोला। यहाँलाई स्वागत छ रेडियो कार्यक्रम हाम्रो रामेछाप।
2: हस्, धन्यवाद, नमस्कार।
0: हजुर, रामेछाप नगरपालिकाको प्रवक्ता सँगै वडा नम्बर 7 को वडाध्यक्ष पनि हुनुहुन्छ। आजभरि रामेछाप नगरपालिकामा के कस्तो कामहरू भइरहेको छ, यहाँहरू चाहिँ केमा व्यस्त हुनुहुन्छ?
2: अब अहिले हामी आर्थिक वर्ष 82-83 को लगभग अन्त्यमा आइपुगेका छौँ। यसमा चाहिँ रामेछाप नगरपालिकाले जुन बनाएका एकदम दीर्घकालीन योजनाहरू, रामेछापका चाहिँ महत्वपूर्ण योजनाहरूलाई चाहिँ सम्पन्न गर्ने र यसलाई चाहिँ यो मूर्त रूप दिने कुरामा हामी अन्तिम रूप दिनेमा छौँ। विशेष गरी अब यो सड़क चाहिँ कालोपत्रे गर्ने कामहरू बढी मात्रामा भएको छन् भने अन्य यो खानेपानीका कुराहरूलाई पनि हामीले चाहिँ सँगसँगै लिएर गएका छौँ। यी काम, विशेष गरी यी विशेषका योजनाहरू, समपूरकका योजनाहरूलाई बढी प्राथमिकतामा राखेर यिनीहरूलाई सक्नेतर्फ हामी अगाडि बढ़िरहेको अवस्था हो।
0: हजुर, अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन व्यस्त छन् धेरै अधिकांश स्थानीय तहहरू। रामेछाप नगरपालिकाको चाहिँ कस्तो खालको आउँदैछ नीति तथा कार्यक्रम?
2: रामेछाप नगरपालिका र देशैभरि भए अनुसार चाहिँ हामी रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रममा विशेष गरी युवालाई रोजगारीदेखि लिएर चाहिँ रामेछाप नगरपालिकाको उत्पादनलाई बढी जोड़ दिने गरी नीति तथा कार्यक्रम लिएर आउने भन्ने छ। सँगसँगै चाहिँ रामेछाप नगरपालिकाले जति शुरूआत गरेका योजनाहरू थिए ती योजनालाई पूरा गर्ने, जस्तो नयाँ एउटा चाहिँ अब यो राज्य संविधानले नै उल्लेख भएको यो भूवर्गीकरणको कुरा छ, यसलाई पनि जोडेर चाहिँ हामी यसपालि यो भूवर्गीकरणलाई अगाडि बढाउने भन्ने कुरा छ। सँगसँगै रामेछाप नगरपालिकामा मालपोत चाहिँ यहीँ सञ्चालन हुने भन्ने पनि छलफल एउटा चरणमा पुगेको छ र यसलाई चाहिँ मालपोतलाई रामेछाप नगरपालिकाबाटै सञ्चालन गर्ने भन्ने जस्ता कुराहरू छन्। विशेष गरी शिक्षा स्वास्थ्यका कुरालाई हामीले अलि बढी चाहिँ जोड़ दिएर अगाडि बढ्ने गरी चाहिँ नीति तथा कार्यक्रम तयारी गर्नेमा हामी छलफलमा जुटेका छौँ।
0: हजुर, अब यो 5 वर्षको लगभग यहाँहरूको कार्यकाल पनि सकिन लाग्यो, विशेष गरी देखिने कामहरू चाहिँ केही पनि भएन 5 वर्षमा भनेर एकदमै धेरै खालको जनगुनासोहरू अहिले सामाजिक सञ्जालहरूमा व्याप्त देख्छौँ हामीले। धेरैभन्दा धेरै गुनासो गरिरहेका छन् नागरिकले, साँच्चै देखिने कामहरू नभएकै होला नगरपालिकामा?
2: होइन, यो भन्ने र गर्ने कुरामा अलिकति फरक हुन्छ। जो कार्यान्वयनको ठाउँमा रहेको छ उसले चाहिँ के काम भए, कति उपलब्धिहरू भए भन्ने कुरा लेखाजोखा गरेको हुन्छ भने नागरिक र अनि बाहिरी अब त्यो ठाउँमा ठ्याक्कै सधैँभरि छलफलमा सहभागी नहुने नागरिकहरूले अथवा चाहिँ भन्ने जो हुनुहुन्छ उहाँहरूले चाहिँ नदेख्दै गर्दाखेरि विशेष गरी जोड्ने गरेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप नगरपालिकाको 8 नम्बर वडाकारले वडा रहेको र नगरपालिकाको केन्द्र पनि रहेको रामेछाप बजारमा यो सड़कको कारणले गर्दा केही भनाइहरू हामीले सुन्ने पनि गरेका छौँ, हामीसँगै पनि ती भनाइहरू आउँछन्। विशेष गरी चाहिँ यो रामेछाप नगरपालिका हुँदै सेलेघाट रामेछाप साँगुटार सड़कको कारण आयोजनाको कारणले गर्दा हामी यो रामेछाप बजारलाई व्यवस्थित गर्न नसक्दै गर्दाखेरि ती कुराहरू आएका हुन्। नभएदेखि करिब करिब हामीले करिब यो ठूलो योजनाको रूपमा हिलेपानीबाट ऊ चाहिँ रामपुरसम्म कालोपत्रे पुग्ने अवस्थामा पुगेका छौँ। हामी यसपालि च्यास्कोबाट रामपुर पुग्छौँ, त्यसै गरी चाहिँ हाम्रा भित्री सड़कहरू पनि कालोपत्री हुने अवस्थामा छ। 7 नम्बरको करिब यो वर्ष नै 2 किलोमिटर सड़क पिच हुँदैछ, पाँच नम्बरको भित्री सड़क त्यस्तै करिब करिब दुई किलोमिटर आठ नम्बरको दुई किलोमिटर लगायतका ठाउँहरूमा हामीले भित्री सड़कहरू बरू पिच गर्न थालिसकेको अवस्था हो। यो रामेछाप नगरपालिकाको केन्द्रबाट रहेको रामेछाप बजार चाहिँ यो आयोजनाको कारणले डुप्लिकेसन हुन्छ भन्ने हिसाबले हामीले काम गर्न चाहिँ नसकेको कारणले गर्दाखेरि मान्छेहरूले यो भन्ने गर्नुभएको, तर वास्तवमा उहाँहरूले भनेको जति होइन। रामेछाप नगरपालिकामा अत्यन्त धेरै पूर्वाधारका काम भएका छन् र यो रामेछाप बजार साँच्चै नै रामेछाप नगर यो बजारको पिच हुने बित्तिकै रामेछापको एउटा मेरुदण्डको सड़कको रूपमा यो सँगसँगै अन्य सड़क गर्दाखेरि करिब करिब रामेछाप नगरपालिकाले मात्रै गरेका करिब 30 किलोमिटर चाहिँ कालोपत्रे सड़क हामी पुर्याउने अवस्थामा पुगिसकेको अवस्था र काम धेरै भएको छ।
0: यहाँहरूको पहिलो कार्यकाल चाहिँ जसरी देखिने कामहरू भयो धेरै कामहरू चाहिँ देखिएका थिए, तर यो अहिले दोस्रो कार्यकालमा चाहिँ त्यस्तो धेरै कामहरू पनि देखिएन, अथवा जनप्रतिनिधिहरू बीचको समन्वयको अभाव हो कि भन्ने पनि त्यो खालको आकलन भइराखेको छ, यसमा के भन्नुहुन्छ?
2: त्यस्तो कुरा होइन। रामेछाप नगरपालिकाको नेतृत्व हाम्रो मेयर साहबको नेतृत्व अत्यन्त चाहिँ एउटा अब्बल नेतृत्व छ, अनुभवी हुनुहुन्छ उहाँ, चाहिँ हामी हाम्रो अभिभावकको रूपमा पनि हुनुहुन्छ, मेयर उपमेयर नै त्यतिकै हुनुहुन्छ। उहाँहरूसँग र हाम्रो जनप्रतिनिधिको बीचमा एजेण्डामा विषयमा हाम्रो छलफल हुन्छ, त्योभन्दा बाहेक विषयमा त्यो फरक मत राख्ने यो विवाद छ भन्ने कुरा यो अत्यन्त गलत कुरा हो। हामी राम्रैसँग छलफल गरेर अगाडि बढ़िरहेको अवस्था र अघिल्लो पटक 74 पाँच वर्ष चाहिँ राम्रो काम भए, उपलब्धिमूलक काम भए देखे भन्ने कुरामा चाहिँ अघिल्लो मेयर साहबले बनाउनु भएको योजना अनुसार हामीले काम गरेका काम चाहिँ जस्तो कुनै पनि ठाउँहरूमा सड़क पुगेको अवस्था थिएन। ती ठाउँहरूमा हामीले नयाँ सड़कहरू निर्माण गर्यौं, त्यो सड़क खन्दै गर्दाखेरि रामेछापबाट हिमगंगा सड़क पुग्दा अथवा चाहिँ रामेछापबाट गोठगाउँ सड़क पुग्दै गर्दा चाहिँ ठ्याक्कै नयाँ ट्र्याक ओपन हुने भयो, व्यापक रूपमा काम भएको देखिने भयो, यहाँबाट गाड़ी वहाँ पुग्दै गर्दाखेरि काम भएको देखियो र वडा कार्यालयहरू सबै झोलामा भएको अवस्था थियो। ती वडा कार्यालयहरू निर्माण गर्नेदेखि लिएर वडा कार्यालयलाई व्यवस्थापन गर्ने काम हामीले अघिल्लो कार्यकालमा गर्यौं, ती कारणले गर्दा धेरै चाहिँ सड़क खनिँदाखेरि देखिएको हो। अहिले चाहिँ पाँच किलोमिटर सड़क हिजो खनिन्थ्यो भने अहिले पाँच किलोमिटर सड़क गर्नको लागि चाहिँ निर्माण गर्नको लागि करिब पाँच करोड़ चाहिँ कालोपत्री गर्ने हो भने करिब पाँच करोड़ रुपियाँ पैसा लाग्ने रहेछ। त्यो भएको हुनाले नै हामीले अहिले र पहिलेमा फरक देखिएको हो। तुलनात्मक रूपमा हिजो ट्र्याक ओपन गर्ने काम बाटो बनाउने काम भएका थियो भने अहिले पक्की बनाउने काम भएको हुनाले चाहिँ धेरै कुराहरूको चाहिँ स्थायित्व बनाउने कामले गर्दाखेरि अलिक बढी बजेटको अब चाहिँ आवश्यकता पर्ने र त्यति बेला थोरै बजेटले पनि धेरै निर्माणहरू सड़कका ट्र्याक जस्ता खालका उदाहरणको लागि त्यो गर्न सकिन्थ्यो भने त्यसरी देखिएको अवस्था हो। र पहिले र अहिलेमा यो चाहिँ विकास नदेखिएको भन्ने होइन, अहिले चाहिँ हामीले स्थायी संरचना निर्माणमा लाग्यौँ भने त्यतिखेर चाहिँ तत्काल पुर्याउनु पर्ने चाहिँ आवश्यक महत्व अति आवश्यकहरू चाहिँ संरचनाहरू निर्माण गर्दाखेरि त्यतिखेर अलिक बढी देखिएको जस्तो लागेको मात्रै हो। र तुलनात्मक रूपमा 74 79 अहिले 83 आइपुग्दै गर्दाखेरि कामहरू उपलब्धिमूलक र उल्लेखनीय काम रामेछाप नगरपालिकाले गरेको छ।
0: अब लगभग रामेछाप नगरपालिकाको सबै वडासम्म पुग्ने सड़कहरू कालोपत्री चाहिँ कहिलेसम्म भइसक्ला?
2: हामीले विशेष गरी सबै ओडालाई जोड्ने गरी कालोपत्रे कम्तीमा ओडा जोड्ने चाहिँ कालोपत्रे सड़क निर्माण गर्ने भनेर लागेको अवस्था हो। विशेष गरी ठूलो क्षेत्र ओगटेको यो सेलेगार साँगुटार जुन सड़क छ, यो सेलेगार रामेछाप साँगुटार सड़कको निर्माण कार्य हुने सम्पन्न हुने बित्तिकै हाम्रो 9 नम्बर 8 नम्बर 7 नम्बर त्यसै गरी चाहिँ 2 नम्बर र 3 नम्बरलाई हामीले यो सड़कले छुन्छ। त्यसपछि बाँकी रह्यो यतापट्टि 5 नम्बर 6 नम्बर 4 नम्बर र 1 नम्बर, यसमा चाहिँ 5 नम्बरको वडा कार्यालयसम्म सड़क यो वर्षै पुगिसकेको अवस्था छ, 6 नम्बरको पुगिसकेका छ, बाँकी 4 नम्बर छ, 4 नम्बरलाई हामीले लिखु करिडोरले चाहिँ छोइसकेको अवस्था छ, पिच कालोपत्रीले छुने अवस्था छ, र 1 नम्बरमा देउराली गोठगाउँ साँगुटार हामीले नगर गौरवको रूपमा सड़क निर्माण कार्य हामीले समपूरक सड़क चाहिँ संघीय सरकार र रामेछाप नगरपालिकाको साझेदारीमा हामीले अहिले पनि क्रमागत रूपमा निर्माण गरिरहेको अवस्था छ। र यो सक्दै गर्दाखेरि करिब करिब हामीले यो कार्यकालमा मलाई लाग्छ सबै वडाहरूले कालोपत्रे सड़क अथवा पक्की सड़कको रूपमा चाहिँ हामी वडा कार्यालयसम्म चाहिँ पुर्याउँछौं भन्ने हामीले विश्वास लिएका छौं।
0: हजुर, अहिले त कतिपय सड़कहरू त कालोपत्रीको काम पनि भइराखेको अवस्था छ, ती निर्माण भइरहेको अर्थात कालोपत्री भइरहेको सड़कहरूको कामको गुणस्तरको अवस्था चाहिँ कस्तो छ?
2: गुणस्तरको अवस्था मापन गर्ने एउटा अब हाम्रो टेक्निकल पार्ट हो, छुट्टै छ, इन्जिनियरहरू उहाँहरू लाग्नु भएको छ, उहाँहरूले गुणस्तरलाई चाहिँ एकदम प्राथमिकतामा राखेर काम गर्नुभएको अवस्था छ। हामीले आँखाले खुल्ला आँखाले हेर्ने र प्राविधिकले मेसिनले हेर्ने कुरामा फरक पक्कै पनि हुन्छ, उहाँहरू जिम्मेवार ढंगले लाग्नु भएको छ, यसलाई व्यवस्थित र गुणस्तरीय बनाउनको लागि सबैजना नगरपालिकाको संयन्त्र लागेको अवस्था छ।
3: हजुर, यो सङ्घ प्रदेशको योजनाहरू चाहिँ के कतिको चाहिँ काम भइरहेको छ, अर्थात् कतिको सङ्घ र प्रदेशबाट योजनाहरू पर्ने गरिरहेको छ यहाँ?
2: रामेश्वर नगरपालिकामा समग्रमा हेर्ने हो भने सङ्घ र प्रदेशबाट हामीलाई विशेष गरी समपूरक योजनाको रूपमा सङ्घले र प्रदेशले चाहिँ सूचना आह्वान गर्छ। त्यो सूचना अनुसार हामीले यहाँबाट चाहिँ निर्णय गरेर पठाइसकेपछि उहाँहरूले चाहिँ 50% नगरपालिका 50% सङ्घ प्रदेशको चाहिँ बजेट आउँछ र हामीले त्यो बजेट चाहिँ यसपालि पनि 5 सड़कको रूपमा सड़क आएको थियो, एउटा देउराली गोठगाउँ साँगुटार सड़क, अर्को हिलेपानी ओख्रेनी हिलेपानी च्यासको कोलन्जोर घाट सड़क, त्यसै गरी यो ओडागारले थुम्का मुडाजोर सड़क र यो रामपुर काभ्रे सड़क, अर्को रामेछाप मानिराणा ल्यान्डफिल्ड सड़क चाहिँ हाम्रो यो समग्रक रूपमा आयो। हामीले यिनै सड़कलाई यसपालि सङ्घमा चाहिँ संघीय सरकारमा पठाउने क्रममा चाहिँ यो करिब करिब ओडाकारलेसम्म पुगिसकेको स्थिति भएको हुनाले चाहिँ यसपालि यो 4 ओडाको धारा पनि बसेरीसम्म पुग्नको लागि हामीले यो भालुखोप ओख्रेनी चिलाउने कुशबसेरी सड़क चाहिँ समपूरक सड़कको रूपमा हालेका छौँ। हामीले यो पहिलो प्राथमिकतामा राखेर पठाएका छौँ। यो सड़क पर्दाखेरि अहिले पनि 5 सड़क चाहिँ हामी क्रमागत रूपमै चलेका छन्। यी सड़कहरू सँगसँगै अन्य पनि केही सानो भोलममा आउँछ सङ्घ प्रदेशबाट, जो सङ्घ प्रदेशले दिनुपर्ने जति जुन हामीले माग गरेको बजेटहरू छन् ती बजेट चाहिँ सोचेको जस्तो नआइदिँदै गर्दाखेरि हामीले गरेको खोजेको उपलब्धि चाहिँ प्राप्त गर्न सकेका छैनौँ। तर नगरपालिकाको चाहिँ थोरै स्रोत तर धेरै हामीले योजना बनाउँदै गर्दा सानो काम भएको छ, थोरै काम भएको छ तर उपलब्धिमूलक काम चाहिँ सङ्घ प्रदेशबाट भन्दा पनि बढी चाहिँ स्थानीय तहले नै गरेको अवस्था, र सङ्घ प्रदेशबाट त्यस्तो आउँदै नआएको बजेटै प्राप्त नभएको भन्ने चाहिँ होइन, हामीले सोचेको जस्तो ठूलो बजेट प्राप्त हुन सकेका छैन।
3: हजुर, अब यो साउटार सेलेगार सड़क आयोजनाको काम अहिले भइराखेको अवस्था छ, यो कामको अवस्था कस्तो छ र यहाँहरूले चाहिँ त्यो जुन निर्माण कम्पनी छ उनीहरूसँग चाहिँ कसरी समन्वय गरिरहनु भएको छ, कहिलेसम्म सकिएला, के छ यहाँहरूको त्यसमा चाहिँ धारणा?
2: यो सेलेघाट रामेछाप साँगुटार सड़क आयोजनासँग व्यापक रूपमा चाहिँ स्थानीय तह रामेछाप नगरपालिका वडाका जनप्रतिनिधिहरू रामेछापको सिंह जनप्रतिनिधि सरकारवाला राजनीतिक दलहरू सबै लाग्दा पनि यो टीसीआईएल कम्पनीसँग र विशेष गरी यो सेलेघाट रामेछाप साँगुटार सड़कको चाहिँ निर्माण व्यवसायीसँग चाहिँ हामीले ठेकेदार कम्पनीसँग धेरैचोटि धेरै तरिकाले कुरा गर्दा पनि उहाँहरूले नटेरेको अटेर गरेर बसेको अवस्था छ। उहाँहरूलाई हामीले कानूनी रूपमा पनि धेरै पटक पत्रचार गरिसकेको अवस्था छ। उहाँहरूले कहिले चाहिँ मुआवजाको कारणले रोक्यो भन्ने, कहिले वनको कारणले रोक्यो भन्ने विभिन्न बाहनाहरू बनाइरह बसेको अवस्था छ। अहिले पनि 50 सड़कमा उहाँहरू करिब करिब 1 सड़क यही रामेछाप बजारमा अलमल लिएर बसेको अवस्था छ। उहाँहरूलाई धेरै हामीले दबाव सिर्जना गर्यौं, धेरै उहाँहरूसँग समन्वय गर्यौं, त्यति गर्दा पनि गरेको छैन। र यसमा चाहिँ विशेष गरी यो चाहिँ विशेष गरी यो सङ्घ प्रदेश र सम्बन्धित निकायहरू अलि माथिल्ला निकायहरूको ध्यान जान जरूरी पनि देखिएको छ। स्थानीय तहको पहलले मात्रै नपुगेको हुनाले यसलाई सम्पन्न गर्नको लागि सबै निकायहरू चाहिँ सम्बन्धित निकायहरू लाग्यो भने समयमा सम्पन्न हुन्छ, यदि भएन भने चाहिँ यसले ठूलो रूपमा चाहिँ दुर्घटनासम्म निम्त्याउने अवस्था भइसकेको, जस्तो यही रामेछाप बजार अस्तव्यस्त अवस्थामा छ, रामेछापको 2 देउराली र 3 साँगुटार अस्तव्यस्त अवस्थामा छ, बर्खा लागेपछि सधैँभरि गाडी तानेर चाहिँ जोखिम यात्राहरू मल्नु परेको छ। त्यो भएको हुनाले यसमा सम्बन्धित निकायहरू सबैजना जुटिएर लागेर गयो भने हामीले यसलाई सम्पन्न गर्न सकिएला, नत्र सम्पन्न गर्न सक्ने स्थिति छैन। सँगसँगै चाहिँ रामेछाप नगरपालिकाले उपलब्धिमूलक कामहरू धेरै गर्दा पनि यही सेलेघाट साँगुटार सड़कको कारणले गर्दाखेरि चाहिँ काम भएन भन्ने नागरिकहरूमा चाहिँ एउटा खालको सन्देश पनि गएको अवस्था छ। यो कुरालाई अन्त्य गर्नलाई हामी सबै लाग्नुपर्ने अवस्था छ। यो निर्माण कम्पनीलाई पनि विशेष गरी अलि बढी चाहिँ यो घजघज्याउनु पर्ने अवस्था छ। हामी सबै लाग्न, म विशेष गरी नागरिक यो चाहिँ सड़कसँग जोडिनु भएको जो नागरिकहरू हुनुहुन्छ उहाँहरूलाई पनि म आह्वान पनि गर्न चाहन्छु, विशेष गरी यही चाहिँ हाम्रो रेडियो कुराकानीमै उहाँहरूलाई अब हामीले दबाव सिर्जना गरेनौँ भने हामीले सधैँ दुःख पाउने अवस्था चाहिँ रहेको छ। अन्त्य गर्न सबै लाग्नुपर्ने अवस्था छ।
3: हजुर, यसको त निर्माण सम्पन्न हुने मिति पनि सकिने लागिसकेको,
2: निर्माण सम्पन्न हुने मिति पनि यो असार भन्ने बुझिएको छ। अब यसलाई असार भयो भने त हाम्रो सड़क झन् अस्तव्यस्तै हुनेछ अवस्था रहेको छ। त्यो भएको हुनाले यी सम्बन्धित निकायहरू सबैजना लागेर यसलाई चाहिँ थोरै समय चाहिँ म्याथप गरेर भए पनि यसलाई हामीले बनाउन सकिएन भने यो सड़कमा आउने जुन पैसा छ यो नेपाल सरकारले लगानी गर्नलाई पनि ठूलै चुनौतीको रूपमा हुने, यो ठेक्का तोडियो भने फेरि अर्को निर्माण ठेक्का लगाउनको लागि धेरै चाहिँ प्राविधिक कठिनाईहरू विशेष गरी नीतिगत चाहिँ कठिनाईहरू आउने भएको हुनाले नि यसै निर्माण कम्पनीलाई चाहिँ सबै लागेर काम सम्पन्न गर्नको लागि के गर्न सकिन्छ त्यसरी लाग्नुपर्ने जुट्नुपर्ने अवस्था चाहिँ रहेको छ।
3: हजुर, तपाईँ त दुई कार्यकाल निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, विशेष गरी तपाईँ यसरी जनप्रतिनिधि भएर काम गरिरहँदाखेरि कस्तो खालको तपाईँहरूले बढी चुनौतीहरू सामना गर्नु पर्यो, यो दुई कार्यकालको अवधिमा तपाईँले यो समयलाई कसरी चाहिँ सम्झाउनुहुन्छ?
2: विशेष गरी यो चुनौतीपूर्ण चाहिँ विशेष चाहिँ बजेटमा रहेछ, बजेट भन्दा ठूलो कुरा के पनि रहेनछ। बजेट पर्याप्त भयो भने हामीले बनाएका योजनाहरू नागरिकले चाहनु भएको आवश्यकता ठान्नु भएको कामहरू गर्न सकिने रहेछ, त्यो भयो भने सन्तुष्टि प्राप्त पनि हुने रहेछ, नागरिकहरूमा पनि एउटा चाहिँ साँच्चै जनप्रतिनिधि भएपछि चाहिँ कामहरू भए भन्ने चाहिँ हुने रहेछ। तापनि हामीले चाहिँ थोरै स्रोत साधन भए पनि धेरै कामहरू गरेका छौँ। जस्तो मेरो म नगरपालिकाबाट म यता मेरो ओडातिर फर्केँ, मेरो ओडामा ओडा कार्यालय भवन थिएन, कुनै पनि करिब करिब मलाई लाग्छ 60% भन्दा बस्ती बढी बस्तीहरूमा सड़कले छोएको थिएन, ती सबै ठाउँहरूमा सड़क पुगेको अवस्था छ, एउटा घरमा पनि सड़क पुगिसकेको अवस्था छ, बिजुली बत्ती त्यत्तिकै अस्त व्यस्त थियो, अहिले पनि बिजुली बस्तीलाई पूरा व्यवस्थापन गर्न त सकिया छैन, तर कुनै पनि बस्तीहरूमा हामीले उज्यालो पार्न छोडेका छैनौँ, सबै ठाउँमा चाहिँ बत्ती पुगेको अवस्था छ, खानेपानीको चरम संकट रहेका बस्तीहरूमा पनि हामीले खानेपानी केही हदसम्म व्यवस्थापन गरेका अवस्थाहरू छन्। र मलाई चाहिँ अत्यन्त खुशी, म आफूले जनप्रतिनिधि भइसकेपछि नागरिकले पाउनुपर्ने जुन त्यो अत्यावश्यक सेवा विशेष गरी सामाजिक सुरक्षासँग जोडिएको यो सामाजिक सुरक्षा भत्ता थियो, मैले मेरो एउटा चाहिँ कार्यकालमा मैले दुई कार्यकालमा सबैभन्दा खुशी सन्तुष्टि गर्न सक्ने काम चाहिँ हुन सक्ने काम भनेको सामाजिक सुरक्षा भत्ता घर बस्ती टोलमै पुगेर मैले चाहिँ बीएलबी मेसिन मार्फत चाहिँ हामीले भत्ता घर घर बस्ती बस्ती टोल टोलमै पुर्याएको अवस्था छ। त्यसमा पूर्ण साथ सहयोग र जिम्मेवार ढंगले मेरो चाहिँ हाम्रो चाहिँ सचिव पनि हुनुहुन्छ अहिले भागवत श्रेष्ठ, उहाँले गरेको कामले नागरिकसँग त हामीले त्यसरी पुगेका छौँ। त्यसै गरी कुनै कुनै बेलामा धेरै चाहिँ यो नीतिगत चाहिँ समस्याहरू आउँदै गर्दा पनि मैले दुई पटक चाहिँ रासायनिक मल निशुल्क रूपमा उपलब्ध गराएँ, सँगसँगै घर घरमा यो 500 लिटरको हिल ट्याङ्क सबैको घरमा पानी ट्याङ्की पुर्याएका छौँ, यो पशु बिमा स्वास्थ्य बिमा निशुल्क स्वास्थ्य बिमा सबै नागरिकको हामीले सम्पन्न गरेका छौँ, र यो चाहिँ सामाजिक सुरक्षा भत्ता चाहिँ हामी जो नागरिकहरू काठमाडौँ बस्नु भएको छ करिब 300-400 चाहिँ संख्यामा हामीले उही काठमाडौँ नै गरेर चाहिँ सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने गरेका छौँ। यो जुन महिला स्वयंसेविका हुनुहुन्थ्यो उहाँहरूलाई हामीले निशुल्क रूपमा चाहिँ यो जीवन बिमा गरेका छौँ, त्यसै गरी निशुल्क यो ज्येष्ठ नागरिक अपाङ्ग अशक्त यो सुत्केरी महिला दिदीबहिनीहरूको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ। भनेपछि धेरैवटा काम चाहिँ हामीले हिसाब गर्ने हो भने र नागरिकले चाहिँ प्रत्यक्ष रूपमा लाभ पाउने खालका कामहरू गरेका छौँ। कृषिमा चाहिँ एउटा खालको व्यवस्थापन हुने गरी र उहाँहरूले आवश्यकता ठान्नुभएका कामहरू गरेका छौँ। त्यसै गरी सबैभन्दा ठूलो गौरवको रूपमा मैले चाहिँ अघिल्लो 74 कार्यकालमा चाहिँ सुरु गरेको जुन निवर्तमान मेयर नरवार थापा मगर र उपमेयर सृजना खड्काको हाम्रो 74 कार्यकालबाट सुरु भएको कवड हल छ, हिलेपानीमा निर्माण भएको कवड हल, कवड हल अगाडि एउटा चाहिँ यो अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी खेल मैदान निर्माण सुरु गरेका छौँ। कवडल सम्पन्न भए पनि बजेट अभावका कारणले चाहिँ यो खेल मैदान सम्पन्न गर्न सकेका छैनौँ। विशेष गरी संघ र प्रदेशले त्यो खेल मैदानलाई कुनै पनि सहयोग नदिएको र स्थानीय तहबाट पनि त्यसलाई त्यति धेरै प्रायोरिटीमा राख्न नसकेको भएको हुनाले त्यो कामलाई अधुरो भए पनि हामीले सम्पन्न गर्नेतर्फ लागेका छौँ। पक्कै पनि यो पटक सम्पन्न गर्न सकिन्छ कि भन्नेमा छौँ हामी। यो विशेष गरी 7 नम्बर ओडामा उपलब्धिमूलक काम र नागरिक मैत्री कामहरू धेरैभन्दा धेरै भएको छन्, ती कामलाई पूरा गर्नुपर्ने अझै धेरैवटा कामहरू छन्, ती पूरा गर्नको लागि सबैजनाको आपसमा समझदारी एक आपसमा एकजुटता हुनुपर्ने चाहिँ अवस्था मैले देखिया छु।
3: तपाईँ अहिलेको रामेछाप नगरपालिकाको नगर प्रवक्ता पनि हुनुहुन्छ, धेरैले तपाईँलाई अबको आगामी मेयरको उम्मेद्वारको रूपमा हेरेका छन्, विशेष गरी तपाईँको आगामी लक्ष्य योजनाहरू चाहिँ कस्तो छ, साँच्चै तपाईँ अबको आगामी मेयरको उम्मेद्वार हो?
2: अहिले अब यो नगरपालिकाको अहिले भर्खर 1 वर्ष अझै बाँकी नै छ, कार्यकालै हाम्रो बाँकी छ पहिलो कुरा त। दोस्रो कुरा, नागरिकको चाहना मेरो चाहना हो, नागरिकहरूको चाहना इच्छा उहाँहरूले म अहिले सात नम्बरमा दोहोऱ्याएर वडाध्यक्ष हुँदै गर्दा पनि म भन्दा पनि हामी भन्ने हिसाबले म वडाध्यक्ष भएँ बनाउनु भयो उहाँहरूले, र नगरपालिकाको नागरिकहरूको चाहना के छ, उहाँहरूले मैले गरेको काममा कति सन्तुष्ट प्राप्त गर्नुभएको छ, उहाँहरूले कति खुसी हुनुहुन्छ, मैले गरेको कामसँग उहाँहरू सन्तुष्टि हुनुहुन्छ भने उहाँहरूको चाहना उहाँहरूको इच्छा मेरो चाहना मेरो चाहिँ ऊ हो भने उहाँहरूले गरेको मेरो काममा उहाँहरू म परीक्षणमै छु, उहाँ अब जो नागरिकहरूले साँच्चै सन्तुष्टि प्राप्त गर्नुभएको रहेछ भने समयले माग्यो भने त्यो बेलाको कुरा रह्यो, र अहिले नै हामीले म चाहिँ यो हो भनेर घोषणा गर्ने बेला भएको पनि छैन, र त्यो बेला आउँदै गर्दाखेरि नागरिकहरूको चाहना अब विशेष गरी राजनीतिक रूपमा हामी भइसकेपछि पार्टीले हेर्ने लेखाजोखा गर्ने कुरा एउटा रह्यो, नागरिकले हेर्ने दोस्रो कुरा रह्यो, त्यसपछि सबैजनाको सल्लाह सुझाव र सबैजनाको इच्छा चाहना अनुसार अगाडि बढ्ने मेरो लक्ष्य हो। अहिले नै मैले यसरी चाहिँ म अब उम्मेद्वार हो होइन भनेर भन्नुभन्दा पनि सबैभन्दा पहिले त नगरको नागरिकको इच्छा, र मैले विशेष गरी नगरपालिकाको मेरो व्यक्तिगत भन्दा पनि नगरपालिकाका धेरै कामहरू गर्नुपर्नेछ, ती कामहरू गर्नको लागि एउटा लक्ष्य उद्देश्य पक्कै पनि बोकेर हामी हिँडेका हुन्छौँ, त्यो पूरा गर्नको लागि गर्नुपर्ने कदमहरू चाल्नुपर्ने र अब बनाउनुपर्ने योजना हामी तयारी गरेर अगाडि बढ्छौँ, र त्यसपछि मात्रै कुरा रहन्छ। अहिले एक वर्ष अगाडि नै हामीले यसरी म यो त्यो भन्ने अवस्था पनि होइन, र अर्को विशेष गरी म अहिले यो राजनीतिमा अत्यन्त उतार चढाव आइरहेको अवस्था देखिरहेको छु, धेरै मान्छेहरू राजनीतिक रूपमा धेरै कालखण्डहरू पार गर्दै गर्दै गर्दै आएर अहिले चाहिँ यो समयसँगै दौडिरहेको म देखेको छु। समयभन्दा समय बलवान हुन्छ, तर समयलाई हामीले प्रयोग गर्ने हो, समयलाई कसरी चाहिँ प्रयोग गर्ने भन्ने कुरा हामी रहन्छौँ, र अहिले ठ्याक्कै भर्खरै आत्तिहाल्नुपर्ने अनि अलिकति प्राप्त भइहालेपछि मात्तिहाल्नुपर्ने स्थिति होइन चाहिँ त्यो चाहिँ अब यो, र अर्को कुरा नागरिकहरू सबैजना चाहिँ यो समय विशेष गरी राजनीति सँगसँगै दौडेको जस्तो मैले देखेको छु, राजनीति कहिले पनि स्थायी हुँदो रहेनछ भन्ने कुरा हामीले पटक पटक देखिसक्यौँ। आज मात्रै पनि यो गणतन्त्र दिवसको करिब 18 वर्ष पूरा भइसकेको अवस्था छ, 18 वर्ष लागेको अवस्था छ, 18 वर्षमा हामीले धेरैवटा चाहिँ चरणहरू पार गरिसक्यौँ। हिजो हामीले चाहिँ राजा वीरेन्द्रको चाहिँ वंशनाश हुँदै गर्दादेखि आज यो विभिन्न आन्दोलनहरू पार गर्दै गर्दा अहिले अवस्थाहरू हामीले हेरेका छौँ, विशेष गरी यो संघीयता आइसकेपछिको जुन नागरिकले प्राप्त गर्नुपर्ने सेवा सुविधा अनि उहाँहरूले चाहिँ जुन राखेका उद्देश्य थिए लक्ष्य थिए हामीले सुन्दै गरेको चाहिँ किर्नेमा गएर खिम्तीमा गएर गाडी चढ्नुपर्ने अवस्था, यी कुराको अन्त्य भइसकेको छ, धेरै कामहरू भएको छ, र अहिले चाहिँ हामी विशेष गरी ती कामहरू पूरा गर्नको लागि राजनीति भन्दा ठूलो कुरा चाहिँ हाम्रो यो जुन सबैजनाको मेजोरिटी ठूलो कुरा हुँदो रहेछ, त्यसले गर्दा रामेछाप नगरपालिकामा धेरैवटा काम सुरुवात भएको छन्, ती काम पूरा गर्नको लागि र रामेछाप नगरपालिकाले चाहेको नगर बनाउनको लागि चाहिँ जुन मैले एउटा खालको योजना बनाएको छु, र विशेष गरी यो रामेछाप नगरपालिकामा रोजगारका विशेष गरी सम्भावना भएका कामहरू मैले छुट्टाएछु भने रामेछाप नगरपालिकामा चाहिँ हामीले एउटा अध्ययन पनि गरेको अवस्था छ, हामीले चाहिँ ऐन पनि बनाइसकेको अवस्था छ, यो स्थानीय मदिरालाई चाहिँ ब्रान्डिङ र बजारीकरण गर्ने भनेर यो चाहिँ हामीले अब कार्यविधि बनाएर यसलाई तत्काल लागू गर्ने भन्नेमा छौँ, हामीले बजेटको थोरै अभाव भएको कारणले अगाडि बढ्न सकेका छैनौँ, विशेष गरी हामीले यो स्थानीय मदिरालाई बजारीकरण ब्रान्डिङ र बजारीकरण गर्यौं भने चाहिँ करिब मलाई लाग्छ 2-400 नागरिकले घरैमा बसेर उहाँहरूले चाहिँ यस्तो राम्रो सम्मानजनक रोजगार प्राप्त गर्नुहुन्छ। यी कुरा पूरा गर्नको लागि रामेछाप नगरपालिकाको एउटा मैले देखेको बाटो पूरा गर्ने लक्ष्य छ, त्यो लक्ष्य पूरा गर्नलाई सबैजना नागरिक एकजुट हुनुपर्ने अवस्था छ, यो गरियो भने पक्कै नगर र नागरिक समृद्ध चाहिँ नगरपालिका समृद्ध नगरपालिका बनाउन नि सकिन्छ, सुखी नागरिक बनाउन नि सकिन्छ, आर्थिक रूपमा चाहिँ हामी विदेश जानुपर्ने कुरा अब म चाहिँ यो मेरो जागिर छैन म के गर्ने घर व्यवहार कसरी चलाउनु भन्ने कुराको अन्त्य गर्नको लागि रामेछाप नगरपालिकाको सम्भावनालाई हामीले सदुपयोग गर्ने अवस्था छ, बेला आएको छ, सबैजना एकजुट हुनुपर्ने अवस्था छ, सबैलाई नआत्तिनको लागि हामी यो उतार चढावसँगै नदौडिनको लागि पनि म विशेष गरी अनुरोध गर्न चाहन्छु, हामीले नगरपालिकालाई साझा नगर बनाउनको लागि हामी सबैजना लाग्नुपर्ने अवस्था चाहिँ आएको छ।
0: नगरपालिकाको सम्भावनाहरू चाहिँ के देख्नुहुन्छ हजुरले, विशेष गरी तपाईँ नै अलिकति बलियो सम्भावित आगामी मेयरको उम्मेद्वारको रूपमा पनि धेरैले हेरेका छन् तपाईँलाई, अब केही न केही खाका पनि तपाईँले कोरिरहनु भएको होला, विशेष गरी म चाहिँ ठ्याक्कै यो कामहरू गर्छु यस्ता खालका सम्भावनाहरू छन् भन्ने तपाईँले केही न केही त देख्नु भएको होला नि।
2: पहिलो कुरा त मेरो यो करिब 9 वर्ष पूरा भयो. 9 वर्षको एउटा अनुभव पनि रामेछाप नगरपालिकामा सम्भावना बोकेको, विशेष गरी चाहिँ यो कृषिको सम्भावना रामेछाप नगरपालिकाले ठूलो बोकेको छ. विशेष गरी फलफूल, जुनार, खुरपानी जस्ता चाहिँ फलफूलले नगरले सम्भावना बोकेको छ. त्यसै गरी अन्न भण्डारकै रूपमा रहेको चाहिँ यो हाम्रो बिरता, धनीघाट, अनि त्यसपछि यो सागुटार, सँगसँगै चाहिँ यो पाम्ती बेसी, यो 4 नम्बर वडाका मैले सबै त भन्न अहिले त्यति भनिराख्नुपर्छ जस्तो लाग्दैन. तैपनि हाम्रो रामेछापको कृषिमा अत्यन्त सम्भावना बोकेका ठाउँहरूलाई सदुपयोग गर्ने कुरा, र मैले अघि नै भनेको यो खुर्पानीको वाइन बनाउने कुरा, यो अब परम्परादेखि चलेर आएको विशेष गरी यो लोकल मदिरालाई ब्रान्डिङ र बजारीकरण गर्ने कुरा, यो गर्न सकियो भने पक्कै पनि यो युवा चाहिँ पलायन, रोजगारको लागि पलायन हुनुपर्ने, विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्य हुन्छ. सबै युवा साथीहरूलाई घरमै राख्न सकिने अवस्था छ. कम्तीमा पनि रोजगार दिएर उहाँहरूले चाहिँ बिहान बेलुका घरको काम गरेर दिउँसो चाहिँ आफ्नो एउटा जिम्मेवारी, रोजगारीमा जान सक्ने वातावरण हामीले नगरमा बनाउन सकिन्छ. त्यो बनाउनको लागि सम्भावना धेरै बोकेको ठाउँ छ. अनि पर्यटनले व्यापक रूपमा चाहिँ सम्भावना बोकेको रामेछाप नगरपालिका छ. यहाँनिर चाहिँ विभिन्न चाहिँ धार्मिक स्थलहरू छन्, पर्यटकीय स्थलहरू छन्, ती कुराको प्रवर्धन गर्नको लागि चाहिँ हामी लाग्यौं भने पक्कै पनि यो ठाउँलाई हामी कहीँ पनि जानु पर्दैन. नगरपालिका मलाई त लाग्छ अहिले स्थानीय रूपमा चाहिँ स्रोत, यो आन्तरिक स्रोत छैन, हामी नगरसँग आन्तरिक स्रोत जुटाउन सकेनौं भनेका छौं. सरदर हामीले आन्तरिक स्रोत चाहिँ यो कतिपय ठाउँहरूमा जस्तो काठमाडौँ महानगरपालिकामा चाहिँ आन्तरिक स्रोत र राज्यले दिने जुन अनुदान छ त्यो आन्तरिक स्रोत र अनुदान बराबर देख्छु म. त्यो भएको हुनाले हामीले चाहिँ यहाँनिर सरदर यो अध्ययनले देखाए अनुसार चाहिँ स्थानीय मदिरालाई विशेष गरी ब्रान्डिङ र बजारीकरण गर्न सकियो भने, नीतिगत रूपमा लग्न सकियो भने यसमा चाहिँ करिब करिब 5-7 करोड भन्दा बढी चाहिँ वार्षिक आमदानी हुने रहेछ राजस्व मात्रै. अब त्यो चाहिँ हामीले अझ व्यवस्थित गर्दा त्योभन्दा बढ्छ. राजस्व त्यति हुन्छ भनेपछि नागरिकको आमदानीको त अब त्यो हामीले तुलना नै गर्न नसक्ने गरी आमदानी गराउन सक्छौँ. र यो व्यवस्थित र मर्यादित, सम्मानित बनाउन सक्ने भएको हुनाले नि नगरपालिकामा मैले यी 2-4 वटा कृषिलाई प्रवर्धन गर्ने कुरा, फलफूललाई प्रवर्धन गर्ने कुरा, यो पर्यटन र चाहिँ धार्मिक स्थलहरूको चाहिँ संरक्षण प्रवर्धन गर्ने कुरा हामीले गर्न सक्यौं, र यी जुन अहिले यो स्थानीय मदिरालाई ब्रान्डिङ बजारीकरण गर्न सकियो भने कोही नागरिकहरू पनि यो ठाउँबाट बाहिर जानुपर्ने, रोजगारको लागि चाहिँ भौतारिनुपर्ने अवस्थाको अन्त्य बनाउन गर्न सक्छ हामी एकदम 100% सक्छौं भन्ने कुरा विश्वास लिएको छु मैले.
4: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ. यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो. तपाईँले यो कार्यक्रम रामेछापका 6 वटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ.
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ. तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईँको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला. जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईँले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ.
4: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ. त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि विदा हुन्छौ.
1: नमस्कार.
5: हजुरको रेडियो 102.1 मेगा.
6: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबै जाने यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ.
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
9: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: हजुरको रेडियो 102.1 मेगा.
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
11: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा महाधिवेशन जारी। नेतृत्व चयनका लागि आज राति 8:30 बजेदेखि विद्युतीय मतदान। 80 मेसिन तयारी अवस्थामा।
1: हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन्, समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने, पेस्ट गरिदिने।
0: अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन। वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न। गण्डकी कोशी सबैभन्दा पछाडि। 6 महानगरको बजेट भने निर्धारित समयमै। रोजगारदातामाथि कड़ा कार्यवाही हुने सरकारको चेतावनी।
2: अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप समाधान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
0: तराईमा गर्मी बढ्दै 3 दिन उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह। आज मनसून प्रति कार्य कमाण्ड पोस्टको पहिलो बैठक सम्पन्न। पूर्व तयारी तीव्र बनाउन निर्देशन।
3: सीडीएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सड़कहरू यदि खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 जिल्लामा त्यो सर्कुलेसन गर्ने भन्ने छ।
0: र अत्यधिक गर्मीका कारण बेलायतका 1000 विद्यालय बन्द। विश्वकपमा आज राति समूह बी का 2 खेल हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्थानीय तहका बजेटहरू आइरहेका छन्। कतिपय तहको बजेट आउन बाँकी छ। धेरै जसो स्थानीय तहले विभिन्न भौतिक पूर्वाधारमा बजेट छुट्याउने गरेका छन्। भ्यूटावरदेखि स्वागतद्वारसम्म, पक्की पुलदेखि सामान्य सड़कसम्ममा पनि अहिले स्थानीय तहहरू लागिरहेका छन्। एक अर्काको सिको गर्ने र ग्रामीण निर्माण र तालिम लगायतका क्षमता विकासमा धेरै खर्च गर्ने गरिएको छ। यस्ता खर्च भन्दा दिगो विकासका खर्चहरूमा स्थानीय तह लाग्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: आगामी आर्थिक वर्ष 2083-84 शुरू हुन 20 दिन मात्रै बाँकी रहँदा देशभरका अधिकांश स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तहमध्ये केवल 188 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन् भने 565 स्थानीय तह अर्थात 75.03% बजेट सार्वजनिक गर्न सकेका छैनन्। स्थानीय सरकार संचालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार स्थानीय तहहरूले असार 10 गते भित्र गाउँ सभा वा नगर सभामा आगामी आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने व्यवस्था छ। तर आज अन्तिम दिनसम्म आइपुग्दा समेत 4 मध्ये 3 स्थानीय तहले अझै बजेट पेश गरेका छैनन्। बजेट पेश गर्ने स्थानीय तहको अनुपातमा गण्डकी प्रदेश 32.9% सहित पहिलो स्थानमा छ। 85 स्थानीय तहमध्ये 28 बजेट पेश गरेका छन्। त्यसपछि सुदूरपश्चिम प्रदेश 28.4%, कर्णाली प्रदेश 27.8%, बागमती प्रदेश 26.1%, मधेश प्रदेश 25% र लुम्बिनी प्रदेश 22.9% रहेका छन्। सबैभन्दा कमजोर अवस्था कोशी प्रदेशको देखिएको छ, जहाँ 137 स्थानीय तहले केवल 23 स्थानीय तहले मात्रै बजेट पेश गरेका छन्। स्थानीय शासनका जानकारहरूका अनुसार बजेट निर्माणमा राजनैतिक विवाद, योजना छनौटमा दलगत खिचातानी, स्रोत अनुमानमा अन्यल तथा जनप्रतिनिधिबीच सहमति नजुट्दा ढिलाइ भएको हो। समयमै बजेट पेश नभए आर्थिक वर्ष शुरू भएपछि पनि बजेट स्वीकृत नहुने अवस्था आएमा खर्च व्यवस्थापन र कार्यक्रम सञ्चालनमा अन्यल सिर्जना हुने विज्ञहरूको भनाइ छ। सीआईएनसँग कुरा गर्दै अर्थविद हरि रोकाले भन्नुभयो,
1: सबभन्दा पहिलो कुरा त समयमा बजेट नल्याउँदाखेरि त्यो कार्यान्वयनमा लैजानु ढिलो हुन्छ, त्यो एउटा पहिलो कुरा त त्यही नै भइहाल्छ। दोस्रो कुरा के हो भन्नुहुन्छ भने हामी कहाँ अचेलभरि बजेटिङ गर्ने भनेको चाहिँ रिचुअल जस्तो हो यो हाम्रो बजेटिङ गर्ने तरिका। एउटा त तपाईँको चाहिँ ग्रास रुटमा के छ, दुःख के हुन् समस्या के हुन् भन्दाखेरि पनि कपी गर्ने पेस्ट गरिदिने पुरानोलाई दुरुस्त सार्ने र त्यसलाई चाहिँ तपाईँको अलिकति अङ्कमा थपघट गरिदिने त्यस्तो खालको एउटा स्थिति बन्न थाल्यो एउटा त्यसलाई पनि समयमा नल्याउँदाखेरि कार्यान्वयन हुन सक्ने अवस्थाहरू रहेन अब यसपालिको यो स्थानीय तहको वा स्थानीय सरकारले जुन ल्याएका छन् बजेट अब यो त तपाईँको नि अब यो एक वर्ष मात्रै बाँकी रहेछ कार्यकाल पनि अब यो अन्तिमै बजेट हो भन्दा पनि हुन्छ तर यो अन्तिम बजेटका लागि उहाँहरूले तपाईँको चाहिँ जुन छिटो ल्याउनु हो भने त्यसलाई कार्यान्वयनमा लैजानको लागि सहज हुन्छ।
5: आज दिनभरमा केही स्थानीय तहले बजेट पेश गरे पनि ठूलो संख्यामा स्थानीय तह समय सीमाभित्रै बजेट पेश नगर्न नसक्ने अवस्थामा रहेका छन्। अघिल्ला वर्षहरूमा समेत यस्ता समस्या देखिने गरेको थियो। यसैबीच देशका सबै छ महानगरपालिकाले भने आर्थिक वर्ष 2083-84 लागि समयमै बजेट सार्वजनिक गरेका छन्। बजेटमा शहरी पूर्वाधार विकास स्वास्थ्य सेवा कृषि आधुनिकीकरण सामाजिक सुरक्षा युवा स्वरोजगार र कर छूटलाई प्राथमिकता दिइएको छ। काठमाडौँ महानगरपालिकाले 25,88,00,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याउँदै सबैभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ भने विराटनगर महानगरपालिकाले 3,56,00,00,000 रूपियाँको बजेट सहित सबैभन्दा सानो बजेट ल्याएको छ। ललितपुरले 7,48,00,00,000 पोखराले 7,15,00,00,000 भरतपुरले 5,51,00,00,000 र वीरगंजले 4,42,00,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। काठमाण्डुले घर दैलोमै नागरिकता सेवा र युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको छ भने ललितपुरले कर छूट र ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरेको छ। भरतपुरले अधुरा आयोजना र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलाई गति दिने योजना अघि सारेको छ। वीरगंजले कृषकलाई 50% अनुदानमा उन्नत गहुँको बिउ वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ भने विराटनगरले महिला उद्यमी व्यवसाय दर्ता तथा नवीकरणमा 25% छूट दिने नीति लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज राति 8:30 विद्युतीय मतदान हुने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि 80 विद्युतीय मतदान मेसिन तयारी अवस्थामा राखिएका छन्। प्रतिनिधिहरूले विद्युतीय प्रणाली मार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। एक प्रतिनिधिले मतदान गर्न करिब 10-15 मिनट लाग्ने अनुमान गरिएकाले राति 8:30 मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको आयोगका सदस्य गोपाल सापकोटाले सीआईएनसँग बताउनुभयो।
6: दावी विरोधको फर्म ठ्याक्कै भर्खर सक्यो उम्मेद्वारको त्यही अब सक्यो अब यसलाई चाहिँ तपाईँको यो यहाँ हेरेर तपाईँको दावी विरोधको प्रकृति हेरेर अब फाइनल उम्मेद्वारको लिस्ट निकालिन्छ अनि त्यो अनुसार त्यो तपाईँको इलेक्ट्रोनिक भोटिङ मिसिनलाई लिस्ट दिइन्छ अनि त्यसको 3-4 घण्टा उनीहरूलाई तपाईँको त्यो अपडेट गर्न लागिसक्यो त्यो मिसिनलाई अनि त्यसपछि भोटिङ सुरु हुन्छ। लगभग अब मेरो विचारमा धेरै छैन यो 20-30 होला अब यसलाई चाहिँ हटाउन पर्ने तपाईँको नाम सचाउन पर्ने के छ यसलाई तपाईँको सचाइन्छ अनि त्यसपछि तपाईँको फाइनल लिस्ट भयो त्यसलाई टालिन्छ भनौँ के अरे प्रकाशित गरिन्छ अनि त्यसपछि त्यो लिस्ट चाहिँ तपाईँको हाम्रो 3-4 घण्टा ढिलो हुन सक्छ 8:30 भने 10-10:30-11
5: मतदान अघि प्रतिनिधिहरूलाई प्रणालीबारे जानकारी गराउन र मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास समेत सञ्चालन गरिएको थियो। सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले श्रमिकलाई सरकारले निर्धारण गरेको न्यूनतम ज्याला भन्दा कम पारिश्रमिक दिनु कानून विपरीत हुने भन्दै त्यस्ता रोजगारदातामाथि आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइने बताउनुभयो।
2: न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्छ त्यसैले नेपाल सरकारले न्यूनतम ज्यालाको सुनिश्चितता गरेको छ। त्योभन्दा कम ज्याला दिएर काममा लगाउनु भनेको चाहिँ कानून विपरीत हुन्छ र त्यो चाहिँ कानूनका विभिन्न गुदाहरू आकर्षित हुने सम्भावनाहरू हुन्छ। त्यस्तै गरी प्रत्येक एउटा श्रमिकले सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ। उसले श्रममा रहन्जेलसम्म पनि आफ्नो व्यवसाय आफ्नो चाहिँ श्रमको सुरक्षा व्यवसायको सुरक्षाको कुरो हुन्छ र आफ्नो एउटा जीवनपछि पनि त्यो श्रमबाट बाहिर निस्किसकेपछि अथवा शारीरिक र मानसिक हिसाबमा चाहिँ थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि उसको जीवन रक्षाको लागि श्रममा आबद्ध भएकै समयमा एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्छ।
5: तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविदहरूका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा लू चल्ने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा पनि तापक्रम थप बढ़न सक्ने अनुमान गरिएको छ। विभागले धनगढ़ीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस तथा नेपालगंज र भैरहवामा 41 डिग्री सेल्सियससम्म पुग्ने सक्ने अनुमान गरेको छ। वीरेन्द्रनगर र घोराहीमा पनि गर्मी बढ़ने अनुमान गरिएको छ। मौसमविदहरूले अत्यावश्यक काम बाहेक दिउँसो घर बाहिर ननिस्कन, पर्याप्त पानी पिउन, हल्का लुगा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। यसैबीच मनसूनजन्य विपदको जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि मनसून प्रतिकार्य कमाण्ड पोस्टको पहिलो बैठकले पूर्व तयारीका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा बसेको बैठकले बाढ़ी, पहिरो तथा डुबानको उच्च जोखिम भएका क्षेत्रमा आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन गृह मन्त्रालय मार्फत 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन अनुरोध गरेको छ। यस्तै अवरूद्ध सड़क तत्काल सञ्चालन गर्न, हेभी इक्विपमेन्ट चालक सहित 24 घण्टा तयारी अवस्थामा राख्न सड़क विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ। खोज उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न तथा सड़क अवरोधका कारण आपूर्ति प्रभावित भएमा कम्तीमा 15 दिनसम्म खाद्यान्न अभाव नहुने व्यवस्था मिलाउन पनि स्थानीय तहलाई अनुरोध गरिएको छ। बैठकले मौसम तथा बाढ़ी पूर्वानुमान सेवा मनसून अवधिभर 24 घण्टा सञ्चालन गर्न, अन्तर्देशीय विपद पूर्व सूचना आदान प्रदानका लागि कूटनीतिक पहल गर्न समेत निर्देशन दिने निर्णय गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: अब भारी वर्षा, अति भारी, धेरै भारी वर्षा भयो भने सड़कहरू अवरोध हुने स्थितिहरू हुन्छ। त्यो अवरोध हुने स्थितिमा 2-3 वटा सिचुएसन हुन्छ। जस्तो कि एउटा कुरा चाहिँ हाम्रो चाहिँ यातायात क्षेत्र प्रभावित हुन्छ, पारवान क्षेत्र, त्यसका लागि हामीले चाहिँ वैकल्पिक उपायहरू जस्तो कि हेभी इक्विपमेन्टहरू भनेको डोजर, एक्सकाभेटरहरू अहिले नै हामीले चाहिँ पूर्व तयारी अवस्थामा पूर्व तैनाती गरेर राख्नु पर्यो। खोजुद्धार सामग्रीहरू तयारी अवस्थामा राख्नु पर्यो। त्यसै गरी राहत सामग्रीको पनि हामीले व्यवस्थापन गर्नुपर्ने हुन्छ। खाद्य घर, खाद्य राहत सामग्रीहरू, त्यसलाई पनि अब अहिले तैनात गर्नुपर्ने हुन्छ। र त्यसमा चाहिँ आवश्यक पर्यो भने हामीले चाहिँ जुनसुकै बेला जुनसुकै सडक खण्ड पनि रिस्कको आधारमा बन्द गर्नुपर्ने स्थितिहरू हुन्छ। र त्यसमा चाहिँ सिडिएको अध्यक्षता भएको जिल्ला सुरक्षा समितिले नै निर्णय गरेर आवश्यकताको आधारमा ती सडकहरू चाहिँ यदि चाहिँ खतरा छ, जोखिमपूर्ण छ भने त्यो बन्द गर्न सक्ने, र त्यसका लागि हामीले गृह मन्त्रालय मार्फत सबै 70 वटै जिल्लामा चाहिँ त्यो सर्कुलेसन गर्ने भन्ने छ। भने अर्को चाहिँ मैले अगाडि भनेको खोजुद्धार राहत सामग्री हेभी इक्विपमेन्टको सन्दर्भमा यो 7 वटै प्रदेश, त्यसै सडक विभाग, त्यसै गरेर तपाईँको चाहिँ अब सबै सुरक्षा निकाय, त्यसै गरेर 70 वटै जिल्ला र स्थानीय तहलाई चाहिँ गृह मन्त्रालय मार्फत र सम्बन्धित समन्वय गर्ने निकाय मार्फत, भनेको जस्तो कि स्थानीय तहको हकमा यो भूमि व्यवस्था सहकारी संघीय मानव तथा सामान्य प्रशासन मन्त्रालयले संयोजन गर्छ, हो उहाँहरू मार्फत चाहिँ त्यहाँ चाहिँ परिपत्र गर्ने, त्यहाँ चाहिँ यो अनुरोध पठाउने भन्ने कुरा भएको छ।
5: साझा खबरमा अब विदेशको खबर। बेलायतमा उच्च तापक्रमका कारण इंग्ल्याण्ड र वेल्सका 1000 भन्दा बढ़ी विद्यालय पूर्ण रूपमा बन्द भएका छन्। केही विद्यालयले नियमित समयभन्दा अगावै कक्षा सञ्चालन अन्त्य गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बेलायती मौसम विभागले देशभरका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी सम्बन्धी चेतावनी समेत जारी गरेको छ। थोर्नी आइसल्याण्डमा तापक्रम 31.6 डिग्री सेल्सियस पुगेको थियो। र खेल खबरमा फिफा विश्वकप अन्तर्गत आज राति 12:15 समूह बी का 2 वटा खेल हुँदैछन्। स्विजरल्याण्ड र घरेलू टोली क्यानाडा बीचको खेल हुनेछ। त्यस्तै बोस्निया र कतार बीचको खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। स्विजरल्याण्डको कतारसँग 1-1 बराबरी खेलेको थियो भने बोस्नियालाई 4-1 हराएको थियो। यस्तै क्यानाडाले बोस्नियासँग 1-1 बराबरी खेल्दा कतारलाई 6-0 हराएको थियो। यस्तै बिहान 12:45 समूह सी का मोरक्को र हाइटी बीचको खेल अमेरिकाको एटलान्टा रंगशालामा हुनेछ। यस्तै बिहान 12:07 समूह ए का 2 वटा खेल हुँदैछन्। दक्षिण अफ्रिका र खेल मेक्सिको मोन्टेरी रंगशाला तथा चेक रिपब्लिक र घरेलू टोली मेक्सिको बीचको खेल मेक्सिको सिटी रंगशालामा हुनेछ।
0: गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकता किन?
7: बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ। उसलाई अप्ठ्यारो छ, उसलाई संकोचित मानेको छ, ऊ डराएको छ, ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन।
0: बालबालिकालाई त्रासभन्दा प्रोत्साहनको आवश्यकता विशेष कुराकानी अनि अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा शिक्षाको गुणस्तर नपुगेका धेरै कारणहरू छन्। गुणस्तरीय शिक्षाको कुरा गर्न थालिएको पनि धेरै भइसकेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको लागि रातोबंगला फाउण्डेशनले प्रदेश स्तरीय सम्मेलन गरिरहेको छ। गुणस्तरीय प्रारम्भिक बाल शिक्षाको आवश्यकताको बारेमा हामीले रातोबंगला फाउण्डेशनका अध्यक्ष एवं शिक्षाविद शान्ता दीक्षितसँग कुराकानी गरेका छौं।
12: हामी त अब धेरै वर्ष भइसक्यो, लगभग 10 वर्ष नै। पहिला चाहिँ हामी प्राथमिक बाल शिक्षा एकदमै इम्पोर्टेन्ट छ भनेर हामीले प्राइमेरी लेभलको काम गर्थ्यौं, किनभने माथिको सट्टा तल नै काम गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास थियो। तर काम गर्दै आउँदाखेरि के देखियो भने, र रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो वातावरण दियो भने त यिनीहरूको जीवनभरको लागि उनीहरूको लागि यो खुराक बन्नेछ र उनीहरू साथी बनाउन सक्ने, मिलेर काम गर्ने, सबै कुरामा क्युरियस हुने, सबै सिपहरू विकास हुने, हुँदा हुँदा स्वास्थ्य पनि राम्रो हुने रहेछ।
0: गुणस्तरीय बाल शिक्षा किन आवश्यक छ होइन, त्यसको लागि
12: रिसर्चले पनि के देखायो भने, बच्चाहरूको मस्तिष्क त सानै उमेरमा एकदम चलायमान हुँदो रहेछ। उनीहरूलाई सानैमा राम्रोसँग सिकाउन सक्यो, उनीहरूलाई राम्रो

0: र अति आवश्यक बाल केन्द्रित शिक्षाको विधिहरू भनेर एउटा शिक्षकले कक्षामा गएपछि यो सबै 11 कुरा गर्नुपर्छ भन्ने कुरा हामीले प्रतिपादन नै गरेको भन्नु पर्यो सबै इन्फर्मेसनहरू लिएर र त्यो कुरा कसरी हुन्छ भन्ने पनि यो सम्मेलनमा बुझाइन्छ। के छ भने सबैले भन्छन् गुणस्तरीय बाल शिक्षा चाहिन्छ गुणस्तरीय बाल शिक्षा चाहिन्छ तर यो कसरी गर्ने भन्ने चाहिँ त्यति कुराहरू मिलिसकेका छैन होइन। जतातिरबाट हेर्दाखेरि पनि यो चाहिँ मस्तिष्ककै खेल हो। बच्चा एकदम रिल्याक्स्ड हुनुपर्छ ऊ एकदम उसलाई अप्ठ्यारो छ उसलाई संकोचित मानेको छ ऊ डराएको छ ऊ त्रासमा छ भने उसले कहिले पनि सिक्न सक्दैन। यो कुरा नै हामीले बुझेको हुँदैनौँ ए त्यसलाई हप्काइदिउँ न हप्काएपछि त्यो भइहाल्छ नि भन्ने होइन। तर त्यो बच्चा रोइरहेको छ कि रिसाइरहेको छ कि के भइरहेको छ उसले चित्त बुझेको छैन भनेर ऊ बदमास हुनलाई त्यो गरेको होइन कि उसलाई केही भएर त्यो गरिरहेछ। सो त्यो कुरा हामीले बुझ्न सक्यौँ र उसलाई त्यही अनुसार अगाडि लग्न सक्यौँ भने त्यो राम्रो हुन्छ। र यो चाहिँ नि अब हुन त यत्रो शताब्दीदेखि नै जीवन होइन चलिरहेको छ र मान्छेहरूले बाबुआमा भएका छन् र चलाइरहेका छन् तर अभिभावकत्वको लागि त ट्रेनिङ त छैन नि
1: होइन।
0: र सानसाना बाल बालिकाको लागि शिक्षकको पनि त्यति राम्रो ट्रेनिङ छैन र यो सबभन्दा एकदम इम्पोर्टेन्ट उमेरको बच्चाहरूलाई नै हामीले जानेको छौँ भन्ठानेर काम गर्दाखेरि बिग्रियो भने यसको खति चाहिँ एकदम ठुलो हुन्छ भनेर हामीले यो अघि तपाईँले भन्नुभयो अन्तर्राष्ट्रिय सम्मेलन 12, 19, 24 हामीले गऱ्यौँ र त्योभन्दा पहिला 2003 पनि हामीले सम्मेलन गरिसकेको छ। यो सबै यो हाम्रो काठमाडौँ र हाम्रो यो सेन्टरको केन्द्रित भयो होइन यहाँ मात्रै सम्मेलन गरेर हामीले सबै देशभरि नै यो कुरा कसरी फैलाउने जस्तो लाग्यो हामीलाई होइन। यहाँ मात्रै गरेर त पुगेन यहाँ आउने मान्छेहरू खुसी हुन्छन् एकदम राम्रो कन्फरेन्स हुन्छ हामीले विदेशबाट पनि मान्छेहरू ल्याउन सक्छौँ ल्याएका पनि छौँ र ट्रेनिङहरू राम्रो हुन्छ वर्कसप्सहरू हुन्छ एकदम पेपर्सहरू राम्रो प्रेजेन्ट हुन्छ तर सीमित मान्छेले मात्रै यसको पहुँच पाउँछन्। यसलाई कसरी चेन्ज गर्ने त भन्ने अब रातो बंगलाले पनि अब 25 हुन लागिसक्यो हाम्रो संस्था पनि होइन अब गरेको काम एकदम सिरियसली गर्नु पर्यो र दिगो विचार गरेर गर्नु पर्यो भनेर भन्दाखेरि अनि यो एउटा सम्मेलन हामीले प्रदेशमा लग्दाखेरि यो एउटा हुन्छ भन्नु पर्यो। अब 5 प्रदेशपछि हामी फेरि सेन्टरमा फेरि एउटा इन्टरनेसनल कन्फरेन्स गर्छ।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालनबाट मनज्ञ आमदानी
3: तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन अर्को चाहिँ कालाबजारी।
2: नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढी भन्दा बढी युवालाई रोजगारी दिने युवा उद्यमी संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नयाँ सोचका साथ सम्भावनाको खोजी गरेर बढी भन्दा बढी युवाहरूलाई रोजगारी दिने कामका लागि युवाहरू जुट्न आवश्यक छ भने त्यस्ता युवालाई सहयोग गर्न सरकार र सरकारवाला जुट्नु पर्दछ। अनलाइन खाना डेलिभरी वेबसाइट र किचन सञ्चालन गरेर 60 युवालाई रोजगारी दिइरहनु भएका युवा उद्यमी एक्सप्रेस इटका कार्यकारी निर्देशक मनिष श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
3: यो आजको व्यवसाय भनेको चाहिँ म मात्र होइन कि यो एउटा टिम बाट अर्गनाइज हुने कुरा हो होइन. यसमा चाहिँ हामीसँग कार्यक्रममा भइराख्नु भएको जति पनि कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू सबै दक्ष अनुभवी हुनुहुन्छ है. दोस्रो चाहिँ हामीले मार्केटबाट लिएको सामानहरू हामी आफै गुणस्तरीय सामान

0: लिन्छौँ होइन, हामीले अहिलेसम्म पनि तपाईँको जस्तै माने लिम पिज्जाको लागि हामीले इटालियन ससहरू युज गर्छौँ, मार्सिपानहरू युज गरेको छौँ, पेलाटी युज गरेको छौँ। इन जेनरल मार्केटमा चाहिँ तपाईँको गोलभेडा लिएर आएर त्यसैको पेस्ट बनाएर प्युरी बनाएर युज गर्ने हुन्छ, तर हामीले चाहिँ आजको दिनसम्म पनि क्वालिटीलाई कम्प्रोमाइज नगर्नको लागि चाहिँ हामीले बाहिरबाट इम्पोर्ट गर्छौँ सबै कुराहरू। त्यो कारणले गर्दाखेरि हाम्रो कस्ट अलिकति महँगो होला, तर त्यसलाई चाहिँ कस्ट फ्याक्टरमा भन्दा हुँदा पनि हजुरले चाहिँ अथेन्टिक जे हो त्यही पाइरहनु भएको छ क्या। र अर्को कुरा चाहिँ हामीलाई आजको दिनसम्म निरन्तर रूपमा यो ठाउँमा आइपुग्नको लागि चाहिँ हाम्रो सप्लायरहरूको पनि ठुलो हात छ, जसले चाहिँ हामीलाई अहिलेको दिनसम्म गुणवर्धक सामानहरू पठाइरहेका छन् होइन। कति ठाउँमा त जस्तो अब आज एउटा सामान मगायो भोलि त्यो सामान सर्टेज हुन्छ, हाम्रो सप्लायरहरूबाट त हामी त्यस्तो फेसेसहरू गरेको छैनौँ होइन। तर चुनौतीको रूपमा हेर्ने हो भने चाहिँ अहिले तपाईँको जुन पनि सेक्टरमा फुड बिजनेस गर्ने इन्डस्ट्रिजहरू हेरौँ, इक्जाम्पल एउटा सानो रेस्टुरेन्टदेखि फाइभ स्टार होटेल होइन, सबले डेलिभरी प्लेटफर्म गर्न थालेको छ है। यदि फाइभ स्टारले डेलिभरी गर्ने हो भने त बाटोमा आएर रुम बेचेको भयो नि त, तिनीहरूलाई फाइभ स्टार किन भन्ने? फाइभ स्टार भनेको मेरो जमानामा जब होइन अब स्किड होइन मलाई लाग्थ्यो ओहो त्यहाँ त भित्र जाँदाखेरि पनि त्यो अगाडि बस्ने पाले दाइले पिट्छ कि भन्ने एउटा थ्रेट हुन्थ्यो है। तर पछि यही विषयवस्तुमा हामी कार्यरत हुँदै आउँदाखेरि चाहिँ फाइभ स्टार होटल भनेको त मान्छेलाई बेवकुफपूर्ण ठाउँ मात्र हेर्नुहोस्, तपाईँले त्यही फुड त्यहाँनिर 4,000 तिरेर खानुहुन्छ, अब त्यही फुड अरू रेस्टुरेन्टबाट 3,000 खानुभयो भने तपाईँलाई महँगो भयो भन्ने कन्सेप्ट हुन्छ। किन
1: त्यही फुड तपाईँहरू कतिमा बेच्नुहुन्छ?
0: त्यो फुड हामीले तपाईँलाई 1200-1500 दिन्छौँ।
1: अहिले जस्तो अहिले सामाजिक सञ्जालमा हेर्यो भने कसैले न कसैले कुनै न कुनै नाममा किचनहरू चलाइरहन्छ कि, अनि केही न केही कुराहरू डेलिभरी पनि गरिरहनु भएको छ, अर्डर पनि भइरहन्छ होइन, त्यहाँ प्रोसेस भइरहेछ, सबै भइरहन्छ, तैपनि त्यसलाई कसरी कन्टिन्यू गरिरहनु भएको छ? तर तपाईँहरू जस्तो चाहिँ यति ठुलो प्लेटफर्म सञ्चालन गरेर अथेन्टिक खानेकुराहरू चाहिँ कस्टमरलाई दिँदै गर्दाखेरि पनि तपाईँहरूले पनि उहाँहरू जस्तै च्यालेन्ज चाहिँ भोगिरहनु भएको छ भने यसलाई कन्टिन्यू लैजानलाई यहाँले अहिलेसम्म गरेका कामहरू चाहिँ के?
0: हामीले यसको लागि चाहिँ तपाईँको डेली सर्भे गर्छौँ, हामी हाम्रो डेली डाटा एनालिसिसहरू गर्छौँ होइन। त्यो बाहेक पनि हामीले प्रिपरेसन गरेको र मेटेरियल्सहरूमा जस्तै तपाईँको र ससहरू हुन्छ होइन, मासुको प्रडक्टहरू हुन्छ, त्यसलाई हामीले कसरी फ्युजन गरिरहेको छौँ, त्यो कति नम्बर अफ डेजसम्म त्यसलाई युज गर्न मिल्छ, त्यसमा चाहिँ हामी लिफो फिफो भन्ने सिस्टमहरू युज गरिरहेको हुन्छौँ, लास्ट इन फर्स्ट आउट होइन। कति ठाउँमा चाहिँ केयरलेस गरेर अब पुरानो सामान पहिला बेच्ने नयाँ सामान स्टक गर्ने भन्ने हुन्छ होइन, हामी चाहिँ आउटडेटेड सामानहरू बेच्दैनौँ, बरु हामी वेस्टेजमा हाम्रो उसमा राख्छौँ, हिसाबमा राख्छौँ होइन। त्यो बाहेक पनि हामीले चाहिँ डिस्पाच गर्दाखेरि चाहिँ वी मेक स्योर हाम्रो कस्टमरलाई जहिले पनि फ्रेस प्रडक्ट जाओस् होइन। काम गर्दाखेरि कहिलेकाहीँ ह्युमन एरर हुन्छ, हामीबाट पनि मिस्टेकहरू नहुने भन्ने हुँदैन, हामी पर्फेक्ट छौँ भन्दैनौँ, हामीले पनि कतिपय कुरा लर्निङ बाई डुइङ प्रोसेसमा सिकि नै रहेको हुन्छौँ होइन। तर हामी चाहिँ यतिसम्म विश्वास गर्छौँ कि तपाईँको हजुरले हाम्रो रिसिभिङ गुड्स रिसिभिङदेखि लिएर होइन हाम्रो डिस्प्याचसम्मको प्रोसेस हेर्दाखेरि चाहिँ हामी काठमाडौँ भ्यालीको फर्स्ट इन्टरप्रिनियर होला जसले चाहिँ एउटा पायनियर क्लाउड किचन चलाइरहेको छौँ। योभन्दा अगाडि पनि कति आएका थिए, कति गयो होला होइन, अझ कति नयाँ आउँदैछन् होला। तर हाम्रो लागि मेन च्यालेन्जेस भनेको चाहिँ अहिलेको टाइममा चाहिँ तपाईँको मूल्य वृद्धि, अर्को चाहिँ तपाईँको बजारमा सहजीकरण रूपमा कुनै पनि सामानहरू उपभोक्ताले नपाउने होइन, अर्को चाहिँ कालाबजारी। त्यो बाहेक हामीले इन्टरनल्ली फेस गरेको चाहिँ हजुरको नेपालमा स्किल्ड म्यान पावरहरू डेभलप गर्नको लागि चाहिँ खासै त्यस्तो गभर्मेन्ट लेभलबाट कुनै पनि एउटा कार्य छैन है। जस्तै एउटा सिटी भिटीको कुनै ठाउँमा छ तर त्यसमा पनि तपाईँको चिनजानको भरोसामा सोर्सोर्स लगाएर अथवा वडाबाट सिफारिस लिएर नाम निकालेर गयो भने सिक्न पायो, त्यसमा फ्री कम्पिटिसन छैन होइन। तर हामी त एउटा यस्तो प्लेटफर्म हौ जसले बिना शुल्क लिएर अझ उसले कार्य गरेको उसलाई मासिक गभर्मेन्टले दिनुपर्ने तलब दिएर अथवा त्योभन्दा माथिको सेवा सुविधा दिएर उसलाई ट्रेन पनि गरिरहेको छ। हाम्रो यो ठाउँबाट आजको मितिसम्म धेरै सेफहरू होइन यहाँबाट योग्य भएर आफ्नो जीवनस्तरलाई उच्च रूपमा माथि पुर्याउनको लागि कोही विदेश गएका छन्, कसैले आफ्नै आउटलेटहरू पनि खोलेका छन् होइन। त्यो भनेको चाहिँ हामी के प्रफिट गर्छौँ भने हामीले प्रडक्ट गरेको प्रडक्सनबाट उनीहरू आज एउटा लेभलमा पुगेर आज उनीहरूले 4 अरू कसैलाई रोजगारी दिइरहेका छन् कि।
2: रासोपा महाधिवेशन जारी रहेको छ। नेतृत्व चयनका लागि 8:30 बजेदेखि विद्युत मतदानका लागि 80 मेसिन अहिले थम तयारी अवस्थामा राखिएको छ। आज बजेट आउनुपर्ने अन्तिम दिनमा पनि 75% स्थानीय तह बजेट विहीन अवस्थामा रहेका छन्। स्थानीय तहको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठेको छ। न्यूनतम ज्याला नदिए रोजगारदाताहरूमाथि कड़ा कार्यवाही हुने सरकारले चेतावनी दिएको छ। तराईमा गर्मी बढ़दै गएको छ। तीन दिन उच्च सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ र अत्यधिक गर्मीका कारण बेलायतमा 1000 विद्यालय बन्द भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि धितललाई धन्यवाद। भोलि असार 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-2429
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
4: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
4: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
4: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँ घरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
6: ल के को टेन्सन हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
7: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841-82-9610
3: पैठाने बाली लगाउनुका मुख्य फाइदाहरू
4: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
4: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
4: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश

0: रेडियो पाव घटना विषय को सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हस्, धन्यवाद।
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन के देख्नुभयो, के पाउनुभयो, के अपेक्षा थियो?
2: उहाँहरू यो जुन अधिवेशन गर्नुभयो नि अति हौसला तरिकाले गर्नुभएको छ, बढी महत्वाकांक्षी तरिकाले पनि गरिराख्नु भएको छ। किन भन्दा उहाँहरूको इतिहास हेर्दा जम्मा 4 वर्षको इतिहास सुरुवात छ भने अहिले नै उहाँहरू हतारिएर यो अधिवेशन जितिहाल्नु पर्ने आवश्यकता थिएन। किन उहाँहरूको सामान्य सबभन्दा धेरै कुरा के छ भने राष्ट्रको समस्या जल्दोबल्दो कुरालाई बढी प्राथमिकता दिएको भए राम्रो हुन्थ्यो होला। त्यसमा अलिकति यो अधिवेशन गर्नमा उहाँहरू हतारिनु भयो, अथवा सरकारलाई राम्रो ट्र्याकमा ल्याइसकेपछि अथवा हनिमुन पिरियडै सकिसकेपछि तय गरे भए हुन्थ्यो, अथवा फुर्सदको बेला यो बर्सातको अथवा खेतीपाती बेलामा भन्दा त्यतिखेर गरे भए हुन्थ्यो, तर यो हतार गर्नु भएको छ। तर यो पनि सकारात्मक तरिकाले अहिले वर्तमान प्रधानमन्त्रीले भन्नुहुन्छ गाडी रोकिँदैन, गाडी स्पिडमा अगाडि बढिरहेछ भन्नुभएको छ, त्यसको प्रसङ्गमा त ठिकै होइन भने अहिले त्यसो हतारिनु पर्ने थिएन। सरकारका प्राथमिकता अरू तर्फ हुनु पर्थ्यो, पार्टीको संगठन बनाउने तर्फ उहाँहरू हतारिनु भएको छ, त्यसलाई मैले अलिक गम्भीरतापूर्वक हेरिराखेको।
1: अनि राष्ट्रपाको यो महाधिवेशन कति लोकतान्त्रिक देख्नुभयो त्यहाँभित्रका अभ्यासहरू?
2: अब लोकतान्त्रिकको कुरा गर्नुहुन्छ भने मलाई उहाँहरूले एउटा अहिले मिडियामा के दिइराखेको छ भने संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्र भन्ने उहाँहरूले एउटा फेगो ल्याउनु भएको छ।
1: हजुर,
2: अब यो कुरालाई चिरफार गरेर भनियो भने यसलाई फिगर आउट गर्ने अथवा यसलाई अपरेसनली डिफाइन गर्ने कसरी गर्नुहुन्छ?
1: हजुर,
2: मलाई त बडो एक्सट्र्याक्ट लाग्छ, भावात्मक बढ्ता छ, तर यसलाई कसरी जनतालाई बुझाउने हो र जनताले उहाँहरूले भनेको जुन सिद्धान्त अथवा दर्शनलाई कसरी बुझ्ने हो र कसरी उहाँले अनुभूति गर्ने हो भन्ने कुराको लागि बताउन चाहिँ गाह्रो छ कि जस्तो लाग्छ। त्यसै कारणले उहाँले लिएको कुरा अलिकति धेरै होमवर्कै नगरिकन यस्ता शब्दहरू बडा पपुलर तरिकाले अगाडि ल्याउनु भएको छ, त्यसो त मलाई त निकै अप्ठ्यारो लागिरहेको छ। अब हेरौँ, अहिलेको जमानामा यो वैश्विक जमाना छ, प्रभाव छ, त्यस्तै गरेर विज्ञान र प्राविधिकको संक्रमण अवस्थामा भएको अवस्थामा यस्ता कुरा आउनु स्वाभाविक होला। तर जहाँसम्म लाग्छ हामीले अलिक क्लासिकल पुरानो ढरले विश्लेषण गर्दा व्याख्या गर्दा हाम्रो समाजको गतिलाई पनि मध्यनजर राख्नुपर्छ। हाम्रो समाजको गति त्यति छिटो अहिलेको आधुनिक प्रविधिभित्र साह्रै फास्ट रूपबाट यसलाई स्कोप गर्न सकिया जस्तो लाग्दैन। त्यसो त यस्ता कुराहरू चाहिँ अलिक मसिनो तरिकाले जनतालाई बुझ्ने घर दैलोमा अनुभूति गर्ने तरिकाले राखे भए हुन्थ्यो, अलिक मलाई कता कता व्यावहारिकता भएन कि जस्तो लाग्छ।
1: भनेपछि यो अलिकति शब्दमा मान्छे अल्मलिन्छन् कि भन्ने तपाईँलाई लाग्यो?
2: बर लोकप्रिय शब्द त राख्नुभयो,
1: हजुर,
2: शब्दलाई चिरफार गरेर केसरा केसरा केलाउँदा के भन्न खोजे? संवैधानिक समाजवाद,
1: त्यसबाट त सामाजिक लोकतन्त्रमा फर्किनु भयो उहाँहरू।
2: अनि त्यो बाट अनि सामाजिक लोकतन्त्र भन्नुहुन्छ फेरि, अनि के हो त त्यो संवैधानिक बाट? उहाँहरू त्यो पनि होइन फेरि, संवैधानिक त एउटा राष्ट्रपति राखेर आएको परिवर्तन हो यहाँ, होइन त्यो कुनै कन्स्टिट्युसनल रिफर्मबाट अथवा चेन्जेसबाट एमेन्डमेन्ट आएको यो अहिलेको राष्ट्रपतिको सरकार पनि होइन,
1: होइन
2: हाफजाडले आएको चिज छ। तर क्राइसिस म्यानेजमेन्ट गर्दाखेरिमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले बनाएको सरकारलाई सबैले अथवा त्यसलाई सिरोधारे गरे, उहाँले सम्पादन गरेको निर्वाचनलाई। तर यही कुरोलाई हेर्ने हो भने अब यो कहाँ फिट हुने हो, कहाँ यो समावेश हुने हो, कस्तो हो भन्ने कुरा चाहिँ उहाँले समन्वय समाजवाद भन्थे र पहिलाको कुरालाई उहाँले टर्म अथवा ब्रान्ड गर्नुभयो भने अहिले उहाँले अब लिएको भावी कार्यक्रम सामाजिक लोकतन्त्र भने भन्नुभयो निकै अप्ठ्यारो चाहिँ।
1: तर उहाँहरूमा जो पीत बिनाको लोटा भनेर उहाँलाई दर्शन बिनाको पार्टी भन्ने जो आक्षेप थियो, हामी विकासवादी भन्ने जवाब त प्रधानमन्त्रीको थियो उद्घाटन सत्रमा, अहिले उहाँहरूले सामाजिक लोकतन्त्र ल्याउनु भयो, यसले चाहिँ उहाँहरूको पीत छुट्यो अब?
2: होइन, त्यो होइन, उहाँहरू आफै स्पष्ट त हुनु भएन भन्छु म त।
1: उहाँले
2: अब एउटाले एउटा कल्पना गर्यो, अब आफ्नो पाराले बाहिर शब्द ल्यायो, अर्कोले अर्कै तरिकाले बुझ्यो होला। त्यसो भन्दा बुझाइमा पनि उहाँहरूको बिचमा निकै मैले अहिले भने गृह कार्य नभएको र तत्सम्बन्धी छलफल नभएको, पार्टीको उच्च स्तरमा त्यस बारेमा अथवा त्यससित सरोकार गर्ने विद्वानहरू प्राज्ञिक क्षेत्र अथवा यस्ता ज्ञाताहरू अथवा एक्सपर्ट्सहरूको बिचमा पनि अलिकति उहाँले बहस चले भए हुन्थ्यो। यो हतारमा ल्याउनु भयो र सर्वे सर्वा तरिकाले उहाँहरू राखेको शब्दलाई प्रणाली अब भित्र कसरी घुसाउने हो, कसरी अगाडि जाने हो, र त्यसको प्रेमाइजेस फाउन्डेसन अथवा चक के हुने हो भन्ने कुरा चाहिँ अलिकति उहाँहरूले होमवर्क गर्नु भएन।
1: के हो त उहाँहरूको जग तपाईँले देख्दा के देखिँदैछ?
2: अब यो पर्याप्त मात्रामा उहाँहरूको यो फाउन्डेसन नभएको हुन त मैले विगत भन्दै आएको छु। आसोपा भनेको अत्यन्त राम्रा फुलहरू थुङ्गा हो,
1: हजुर,
2: एउटै फुल होइन, थुङ्गा थरी थरीका छन्। नेपाली सामाजिक संरचना अनुसारै छ यो विविधता, अनि विविधताभित्र एकता खोज्ने प्रयास हो, त्यस्तो त चिज हो। तर राजनीति शास्त्रमा भनियो भने अथवा राजनीति शासन प्रणालीमा भनियो भने एउटा कड चाहिन्छ अथवा धागो चाहिन्छ। त्यो धागो भनेको मान्छेले दर्शन हो अथवा फिलोसफी हो। त्यो दर्शनलाई प्रिन्सिपल सिद्धान्तमा ढाल्नु पर्यो, त्यो ढालिसकेकोलाई नीति अथवा पोलिसीमा ढाल्नु पर्यो, र पोलिसीको बेसमा हाम्रा योजनाहरू अथवा कार्यक्रमहरू तय हुनुपर्ने कुरामा उहाँहरूको अलि सिस्टमेटिक तरिकाले अगाडि आए जस्तो लाग्दैन। त्यसै कारणले उहाँहरूले यसमा पहिला अभ्यास गर्दै हुनुहुन्छ, सायद चाहेले नै इरहरको पाटबाट अगाडि जाने हो कि भन्ने जस्तो।
1: ए, अब उहाँहरूले किटान नगरे पनि व्यवहार, उहाँहरूको आचार व्यवहारले चाहिँ के झल्किँदैछ? उहाँहरू कुन हो, दक्षिणपन्थी हो कि वामपन्थी हो कि मध्यमार्गी हो कि?
2: मेरो शङ्का छ, मैले शङ्का गर्ने ठाउँ देख्दिनँ। तर उहाँहरूको जुन व्यवहारिकता भन्ने कुरो र परिपक्वता भन्ने कुराको अलिकति अड्किए जस्तो, फल्लो भए जस्तो लाग्छ। किनभने परिपक्वता पनि भन्दा के, सरकार गठन भएकोमा मन्त्री बर्खास्त हुन्छ, 26 दिनमा गृहमन्त्री बर्खास्त हुन्छ, त्यस्तै प्रधानमन्त्री गृहमन्त्री फेरि पुनरागमन हुन्छ। यस्ता कुराहरू भनेका चिजहरू के हुन्छ भने अलि तत्व अभ्यासको कमी कमजोरीका कारण यो भएको हो जस्तो मलाई लाग्छ। किनभने अहिले हाम्रा विगतका दलहरू चाहिँ अहिले साइडलाइन भइसकेको अवस्था छ। उहाँहरूले साइडलाइन लाउनेको अर्कै पाटो छ, अर्कै कारणहरू छन्। तर अहिले नयाँ नवोदित दलले के गरिदिनु पर्थ्यो भने जनताको आकांक्षालाई मध्यनजर गरी त्यसलाई एउटा वैधानिकतामा ढाल्नको निम्ति पनि एउटा सिद्धान्त अथवा थ्योरीको आधारबाट अगाडि गए राम्रो हुन्थ्यो। तर उहाँहरूको यो व्याख्या विस्तार गर्न उहाँसित बुद्धिजीवीको कोर्ट होला, थिङ्क ट्याङ्क होला, बुद्धिजीवीहरूको जमात होला, उहाँले के गर्नुहुन्छ होला, पछाडि ल्याउनु होला। तर अहिलेसम्म सार्वजनिक रूपबाट आएका अभिव्यक्तिहरू उहाँहरूका धारणाहरूलाई चाहिँ सम्भवतः अलिकति कन्सिस्टेन्सी एकरूपता चाहिँ देखिन्छ।
1: अब यसले सुशासनको मामिलामा प्रधानमन्त्रीले जसरी हामी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस हाइवे हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ भन्नुभयो, त्यसको त्यो जवाब प्रदीप ग्यावाललाई थियो। त्यो जवाब दिएको दोस्रो तेस्रो दिनमा एमालेको उपाध्यक्ष पक्राउ पर्नु भएको छ। सुशासनको मामिलामा उहाँहरू कहाँ हुनुहुन्छ? प्रतिशोध साध्दै हुनुहुन्छ कि साँच्चै काम गर्दै हुनुहुन्छ?
2: अब यो यस्तो छ, यसलाई मैले अन्यथा लिन्न। त्यो अर्थले भने अब यो प्रतिपक्षहरूले आफ्नो तरिका डम्फू बजाउने तरिका स्वाभाविक हो, त्यो कुनै नौलो तौर तरिका छैन। जस्तै प्रतिशोधका शब्द भन्ने कुराहरू, अर्कोतर्फ हिजो आफू असफल होइसकेका दलहरूले फेरि पाठ पढाउन पछि नलागेको पनि हुन्छ। यस्तो भए हुन्थ्यो, उस्तो भए हुन्थ्यो, यो भएन त्यो भएन भनेर व्याख्या विस्तार गर्ने अलिकति बेला भइसकेको छैन। वाच एन्ड सी, एकछिन हेरौँ उहाँले के गर्नुहुन्छ। अब भनौँ न अझ 3 दिनपछि बल्ल 3 महिना हुन्छ, 10-12 दिन बाँकी छ भने अलिकति हतार तरिकाले प्रतिपक्षीहरू सत्ता विमुख हुँदाखेरि यस्ता कुराहरू आउनु स्वाभाविक हो। तर एउटा चिज के हो त भन्दा उहाँहरूको कामको तौर तरिका हेर्दा अब 2059 सालको नारेटी हत्याकाण्डका कुराहरूदेखि लिएर फेरि प्रतिवेदन खोल्छु भन्नु इत्यादि चाहिँ कतिसम्म सार्थकतामा पुग्ने हो, त्यो आवश्यक हो कि होइन, र त्यस्ता कुरामा अल्झिएर जाने हो, फतल्दै जाने हो भने त अब आफै कहाँबाट आएको भन्ने कुरा पनि बाटो पत्ता लाउने हो कि भने जस्तो नै अलिकति अनएटेनेबल भनेको प्राप्त गर्न नसक्ने अलिक फुलदुली र क्रियाकलापहरू भए कि आल्ला काँचा तरिकाको व्यवहार आउन थाले कि भने जस्तो देखिन्छ। अब उहाँहरूले पहिलाको गृहमन्त्री पूर्व प्रधानमन्त्रीलाई पनि 12-13 दिन कस्टडीमै लिएर छानबिन गर्ने कुरामा नै आउनुभयो, तर हात्ती आयो हात्ती आयो फुस्छ भने जस्तो अब त्यो छानबिन क्रममै होला, तर अलि हल्का फुल्का भएन र भन्ने जस्तो लाग्छ
1: मलाई। त्यस्तै
2: हो, अहिले अगाडि जाने पनि उहाँले जुन अहिलेको पूर्व अर्थमन्त्रीलाई छ र अरूहरूका कुराहरू नै आएको छ, अनि कर्मचारीलाई पनि एउटा छानबिनमा ल्याइएछ। यस्ता कुराहरू विगतका विकृति र विसङ्गतिलाई सुधार्नु स्वाभाविक हो,
1: हजुर,
2: तर सिस्टमेटिक तरिकाले सुधारियोलाई हेरौँ के हुन्छ।
1: तर मन्त्री र रासोपाका नेताहरूका कतिपय अभिव्यक्तिहरू त तुच्छ, निर्मम, निकृष्ट खालका छन् नि। अब खुट्टा भाँचिदिनेदेखि लिएर अनेक खालका कुराहरू आइरहेका छन्। यही सरकारको पालामा कोही श्रमजीवी महिलाको टेम्पो भिरबाट खस्छ, अनेक भइरहेछ नि त। फेरि त्रासमा जाला नि समाज।
2: अब एउटा कुरा के बुझिदिउँ भने, रासोपा इटसेल्फ नयाँ पार्टी हो, नवोदित हो, र यसमा उमेरकाहरूले भनियो भने पनि उहाँहरूले विगतमा राजनीति क्षेत्रमा काम गरे अनुभवको अभावै हो। तेस्रो कुरो, उहाँहरू पनि सिद्धान्त प्रतिपाद गरेर त्यसको एउटा स्कुलिङ भएर आएको दल होइन। तेस्रो कुरा, उहाँहरूले अहिले जुन निर्वाचनमा कल्पना गरे भन्दा बढ्ता किसिमका उहाँहरूलाई म्यान्डेट नेपाली जनताले मतदाताले दिए, त्यसै कारणले उहाँहरूले साँच्चै भनियो भने अनुभव र क्षमतालाई मध्यनजर गरिकन उहाँलाई जिम्मेवारी दिएका सांसदहरूलाई मन्त्रीमण्डलमा ल्याइराखेका जस्तो मलाई लाग्दैन। त्यसको परिणाम उहाँहरूले बेला बेलामा अब जुन बोल्न हुने बोल्न नहुने सभ्य असभ्य अथवा सिस्टम भित्र रहेर बोल्नु पर्ने अथवा विधि विधान भित्र रहेर बस्नु पर्ने, मौजुदा ऐन कानुन संविधान भित्र रहेर काम गर्नुपर्ने कुरामा अलिक काँचा काँचा भएको कारणले कि उहाँहरू मौन बस्नुबाट कि भने बोल्दाखेरि जतासुकै उचित लाग्यो गलतमा क्याटमा पर्नु भएको छ। त्यसले यस्ता कुराहरूको विचार गर्दाखेरि अब यो नयाँ पिँढीमा यस्तो चिज आउनु स्वाभाविकै हो, तर खारिएर जाँदाखेरि सम्भवतः गल्ती दोहोरिएन भने ठिक हो।
1: हजुर,
2: बारम्बार गल्ती दोहोरियो भने त अब त्यसको त औषधि छैन।
1: यसले के निम्त्याउन सक्छ त्यो औषधि नहुनु भनेको?
2: अब यसले के गर्न सक्छ भने, उही कुर्सीलाई मार्ने एउटा औषधिको चक्की हुन्छ क्या, त्यो चक्की कोठामा राखिदिइसकेपछि केही समयपछि एक दुई दिनपछि त्यो खरानी भन्छ। त्यस्तै जस्तो यो एउटा फियासको, अङ्ग्रेजी शब्द फियासको भनिन्छ पानीको फोका,
1: हजुर,
2: फोका जस्तो भइदियो भने रासोपा त अनि नहोएर हुन्छ। त्यसै कारणले टेक्नी नै समाउने धरातल पनि छैन, माथि टेक्की समातेर झिङ्गिने ठाउँ पनि छैन भने जस्तो तरिकाले अगाडि गयो भने त अनि देश नेपाली जनतालाई त धोका हुन्छ नि। त्यसै कारणले दुर्घटना हुने सम्भावना निम्त्याउँछ।
1: अनि यो सरकारलाई रासोपाले चाहिँ नियन्त्रण गर्न सक्छ कि सक्दैन? तपाईँले देखिराख्नु भएको छ यो नियन्त्रित छ?
2: नियन्त्रण त अहिलेसम्म त नियन्त्रण जस्तो लाग्छ, किनभने धेरैले आत्मविश्वास त गेन गरेका नै छैनन्, अन्यलमा छन्। अब कुन गुट कुन उपगुट अथवा को पुछार लाग्ने के लाग्ने को व्यक्ति आफ्नो हुने हो भन्ने कुरा उहाँहरूको बिचमा विशेष किसिमको भेटघाट पनि छैन, फलफल पनि छैन, अन्तर्क्रिया पनि छैन। त्यसै कारणले एक्लै अर्कोलाई चिनेकै अवस्था छैन। त्यसै कारणले यस्तो अवस्थामा उहाँहरूले खासै अहिले गुटै बनाएर अगाडि जाने जस्तो अवस्था पनि देखिँदैन। त्यसै कारणले यी कुराहरूले हेर्दाखेरिमा रासोपालाई अहिले सिधै भित्रैबाट ठुलो चुनौती छैन, अब भविष्यमा चुनौती देखा पर्न सक्छ। जस्तै अहिले मध्य प्रदेशका प्रतिनिधिहरूको गुनासो मैले सुने, र उहाँहरूको त अब त्यो पहिल्यैदेखि उहाँ कुनै पनि दलीय चरित्रका व्यक्तिहरूको राजनीति फरम सरम थिएन। एउटा नेपाल सद्भावना पार्टी बाहेक, गजेन्द्र नारायण सिंहले खोलेको पार्टी बाहेक उहाँहरूमा एउटा दलीय चरित्रै थिएन। जस्ताको तस्तै अहिले निमित्त चाहिँ भयो, डिलिट भयो। त्यस्तै तरिकाको सम्भावना आउन सक्छ भन्न सकिँदैन, नसक्ला भन्न सकिन्न। त्यसै कारण यस्ता चिजहरूलाई हेर्दाखेरिमा यो परिपक्वताका साथ अगाडि जानको लागि शीर्ष तहमा भएका व्यक्तिहरूको एउटा जुरी हुन पर्यो अथवा त्यसको कुटियर्स हुनु पर्यो, त्यसले यस्ता समस्याहरू समाधान गर्ने, निकासा दिने र उहाँहरूले प्रशिक्षण गर्ने तर्फ लाग्नु भएन भने अलिकति अधुरो हुन सक्छ र विपक्षमा उहाँहरूले गरेका क्रियाकलापबाट विपक्ष आउन सक्छ र एउटा बदलावको रूपबाट अथवा प्रतिशत रूपबाट अगाडि आयो भन्ने किसिमले जनताले बुझ्यो भने अप्ठ्यारोमा उहाँहरू पर्नु।
1: डाक्टर साहब, मेरो अन्तिम प्रश्न, अब रासोपाको उदय र यसले सरकार पाँच वर्षसम्म चलाइरहँदा पुरानो भनिएको खास गरी कंग्रेस र कम्युनिस्टमा पनि एमाले, यो कंग्रेस र एमालेको चाहिँ दिशा दशा के देख्नुहुन्छ आगामी दिनहरूमा?
2: नेकपा एमालेको त मलाई निकै अप्ठ्यारो स्थिति मैले देखिरहेको छ। नेपाली कंग्रेस चाहिँ उहाँहरूले गति लिनु भएको छ, बाटो समात्नु भएको छ, किनभने वैधानिक बाटो भनेको त्यही हो। अब वैधानिक बाटो भनेको अब उहाँको पार्टीको विधान अनुसार धारा 17 उपधारा अनुसार उहाँलाई महाधिवेशन बोलाउने अधिकार थियो, त्यो अनुसार सत्ता पक्ष तत्कालीन नै इतर पक्षले खासै उ गरेनन् र ध्यान दिएनन्। त्यसभित्र पिएचडी गरेर डाक्टर साहबहरू हुनुहुन्थ्यो, त्यसलाई उहाँले आफ्नै तरिकाले व्याख्या विस्तार गर्नुभयो र उहाँहरूको क्याम्पमा चाहिँ सबै उमेर 60 वर्ष माथि नाकेका व्यक्तिहरू हुनुहुन्छ के, डिसेन्डिङ अर्डरका मास्टर हुनुहुन्छ, अब नयाँ चिज पलाउँदैन, नयाँ चिज घुस्दै, तर अर्कोतर्फ नयाँ जेनेरेसनभित्र फेरि गगन थापाले लिड गरेको पार्टीले के गरिरहेछ भने वैधानिक त पाइराखेको छ, अब चार तारे झन्डा पनि उहाँहरू क्याम्पमै भयो र त्यो सानेपाको बिल्डिङ पनि उहाँ पार्टी बिल्डिङ पनि उहाँहरूकै हातमा छ, त्यस्तै गरेर रुख चिन्हन चुनावको रुख चिन्ह पनि उहाँहरूको हातमा छ र उहाँहरूको जवानी छ, अब त्यो जवानी माथि चढाइयो अवस्थामा छ, सगरमाथाको चुचुरोबाट अर्को ग्रुप त तल ओर्लिँदैछ भने उहाँहरू सगरमाथाको चुचुरोतर्फ हुनुहुन्छ भने उहाँहरूको भविष्य अहिले ठुटो भएको छ रुख ढलेर, तर आँकुरा पलाउन सक्छ। तर नेकपा एमालेको विषयमा चाहिँ नेतृत्व अभाव चाहिँ पक्का छ, किनभने तत्कालीन प्रधानमन्त्री अथवा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उत्तराधिकारीहरू चयन गर्नु भएन, विश्वासिलो किसिमको रिक्रुमिङ अथवा प्रशिक्षण गर्न सक्नु भएन, त्यसको परिणाम अहिले चाहिँ चित्रभित्र अवस्थामा छ र उहाँको अनुपस्थितिमा कसले नेतृत्व सम्हाल्ने भन्ने कुरालाई पनि धेरै माथिलाई शङ्का छ। प्रत्यार गर्नु पर्यो, पार्टीभित्र गर्नु पर्यो प्रत्या, त्यस्तै जनाधार हुनु पर्यो, जराधार हुनु पर्यो भने त्यो कुरामा पनि अलिकति अप्ठ्यारो छ। अझ कता कता त मलाई के शङ्का लाग्छ भने नेपाल कम्युनिस्ट भन्ने जुन नामकरण नै अहिले कता कहीँ वेस्ट बेङ्गालको स्थितिमा गुज्रेर जाने हो कि भन्ने जस्तो शङ्काको अस्तित्व छ। सुन्दा यसै भन्न सकिँदैन, परिवर्तन धेरै चिजले परिवर्तन आइरहेको छ, त्यसलाई अङ्कन गर्न जान्नु पर्यो,
3: हजुर
2: त्यो किसिमको साक्षरता हुनु पर्यो, त्यो चेतना हुनु पर्यो, प्रशिक्षण हुनु पर्यो। खालि प्रशिक्षण भनेको नेताको भाषण सुनाउने र कुण्ठा सुनाउने होइन, सत्य तथ्य जनताको आधारबाट बोलिएका कुराहरूलाई सुनिदिनु पर्यो, जनताको मर्का समस्यालाई समाधान गर्नु पर्यो र वैश्विक नीति कस्तो राख्ने हो भन्ने कुरा पनि सर छिमेकीलाई आउँदो किसिमको प्यालेटेबल उहाँलाई पाठ्य हुने किसिमका क्रियाकलापहरू ल्याउनु पर्यो। त्यसो भए यस्ता कुरामा चाहिँ अलिकति अपरिपक्वता देखिएको छैन, त्यसो भए अप्ठ्यारो भविष्य पक्कै छ, तर चाहे कुनै एउटा नेतृत्व निस्कला त्यसले यस्तो नेतृत्व गरेर अगाडि समस्याहरू समाधान गर्छ होला जस्तो आशा लाग्छ।
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: हस् धन्यवाद।
0: रेडियो पाउ घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
6: आवश्यक कागजातहरू
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
10: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 047-5214।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाटा चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
10: काका, तिमलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
11: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
12: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98-540-40-682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98-540-40-892 र 048-540-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: 6.9 को शानदार डिस्प्ले AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
2: हुर्केकै गिरिराज चल्ला 150मा
3: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
4: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
3: विराज किसानको साथी
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
3: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402433 र 98540420439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
5: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
6: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
7: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848078828 9827782 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
8: सूचना
9: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ यस अन्तर्गत लक्ष्य समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ
8: जिल्ला अस्पताल रामेछाप
7: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
10: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क नम्बर 9844021369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
11: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
13: हावा हुरी चलेको बेला के गर्ने
14: घरको झ्याल र ढोका बन्द गर्ने
13: आगोका स्रोतहरू बन्द गर्ने
14: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
13: भीडभाडमा भए नआतिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
14: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
13: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
14: हावा हुरी चलेको बेला के नगर्ने
13: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
14: बिजुलीको तार लत्रिएको छ भने नछुने
13: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
14: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
13: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
15: हजुरको रेडियो 102.1 MHz।
16: होल्डिङ सेन्टर खाली गर्ने निर्देशनपछि कति सुकुम्बासीले छाडे आश्रय स्थल।
17: पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौ, बल्ल उहाँहरूले चाहिँ खाली गर्ने क्रम सुरु हुन्छ।
16: र अन्तर्राष्ट्रिय प्रसंगमा कंगोमा इबोला खोपको परीक्षण थाल्न लागिएको WHO को भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
18: समाचार पढिन र दहालबाट सुन्नुहोस्। विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रणमा सघाउन सक्ने दुईवटा औषधिको परीक्षण अर्को साताबाट गर्नका लागि तयारीहरू पूरा भएको जनाएको छ। उक्त ट्रायलले बुन्डी बुग्यो प्रजातिको इबोला संक्रमणका कारण हुने मृत्युदर दुईवटा एन्टीभाइरल औषधिले घटाउन सक्छ या सक्दैन भन्ने जाँच गर्नेछ। हालसम्म कुनै पनि खोप वा उपचार नभएको उक्त प्रजातिको इबोलाका कारण झण्डै 280 जनाको ज्यान गएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधानम गेब्रियोसोसले उक्त महामारी नियन्त्रण प्रयासभन्दा तीव्र गतिमा फैलिरहेको बताए। हालसम्म 1100 जतिमा संक्रमण पुष्टि भएका छन्। फ्रान्सको स्वास्थ्य मन्त्रालयले देशमा इबोला संक्रमणको पहिलो घटना पुष्टि गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा मानवीय सहायता मिशनबाट फर्किएका एक चिकित्सकमा संक्रमण पुष्टि भएको र उनलाई एक्ल्याएर राखिएको अधिकारीहरूले बताएका छन्। फ्रान्सका अधिकारीहरूले उनीहरूले ती डाक्टरसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानको काम गरिरहेको पनि जानकारी दिएका छन्। पश्चिम युरोपको अधिकांश क्षेत्रमा चर्को उष्ण लहर जारी रहँदा फ्रान्समा 10,000 मानिसहरू विद्युत आपूर्ति विहीन बनेका छन्। फिनिस्टरमा तातोका कारण विद्युत ट्रान्सफर्मरहरूमा समस्या निम्तिएको छ। मंगलबार फ्रान्सले अभिलेख राख्न थालिए यताकै सबैभन्दा गर्मी दिनको सामना गरेको थियो। फ्रान्स बाहेक इटली र स्पेनमा पनि रेड एलर्टहरू जारी गरिएका छन्। ब्रिटेनमा मेट अफिसले इंग्ल्याण्ड र वेल्सका कतिपय क्षेत्रमा जीवनकै जोखिम रहेको चेतावनी दिएको छ। लन्डनमा चरम गर्मीका कारण एउटा जलवायु कार्यक्रम स्थगित गरिएको छ। चीनको भ्रष्टाचार नियन्त्रण सम्बन्धी निकायले आफूले देशको रक्षा उद्योगका एकजना वरिष्ठ अधिकारी बियन झगाङमाथि अनुसन्धान गरिरहेको जनाएको छ। बियन चीनको राष्ट्रिय अन्तरिक्ष निकायका उपप्रमुख हुन् र उक्त निकायले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आरोप लगाएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन भन्छन् उनी चीनको अन्तरिक्ष अन्वेषण बारेको अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख व्यक्ति थिए र देशभित्र र बाहिर अन्तरिक्ष सम्बन्धी कार्यक्रमहरूमा सहभागी हुन्थे। उक्त एजेन्सीले उनले अनुशासन र कानूनको गम्भीर उल्लंघन गरेको आशंका गरेको छ। छानबिन घोषणा गरिएपछि उनको नाम आधिकारिक वेबसाइटबाट हटाइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्सन एथिराजन। र भारतमा सरकारले विदेशबाट आर्थिक सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थाहरू बारेका नियमहरूमा कडाई गर्दै उनीहरूले आफ्ना गतिविधि सामाजिक सञ्जालका खाता र वेबसाइट खुलाउनु पर्ने व्यवस्था गरेको छ। दर्ताका लागि आवेदन दिने संस्थाहरूले अनुमोदन गरिएको सूचीबाट गतिविधिहरू छनौट गर्नुपर्नेछ। त्यस्ता संस्थाहरूले विदेशबाट आएका रकमको कसरी प्रयोग गरिन्छ भन्ने बारे पनि विवरणहरू बुझाउनु पर्नेछ। यो बीबीसी नेपाली सेवा हो।
16: साझापखमा पुनः स्वागत छ। सम्पत्ति विवरण बुझाउने समय सीमा नजिकिने गर्दा अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी 20,000 भन्दा बढ़ी व्यक्तिबाट सम्पत्ति विवरण प्राप्त हुने अपेक्षा गरेको छ। आयोगले विवरण पेश गर्न असार मसान्तसम्मको समय दिएको छ। आयोगलाई आर्थिक वर्ष 2062-63 आर्थिक वर्ष 2082-83 चैत्र मसान्तसम्म सार्वजनिक पदमा रहेका व्यक्ति तथा उनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका सम्पत्तिको अहिलेसम्म अपेक्षित संख्याको झण्डै आधाले विवरण पेश गरेका सम्पत्ति छानबिन आयोगले जनाएको छ। अधिकारीहरूका अनुसार आयोगले बहालवाला तथा अवकाश प्राप्त अधिकारी र राजनैतिक पदाधिकारी गरी

0: जिम्मेवारी दिइएको छ। तथापि यसबीचमा केहीले आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण पेश नगर्ने बताएका तथा कतिपयले विभिन्न माध्यम मार्फत स्वघोषणा गरेका समेत पाइएको छ। यसै सन्दर्भमा हामीले एक वर्षको कार्यकाल रहेको उक्त आयोगका प्रवक्ता गणेश केसीलाई टेलिफोन सम्पर्क गरी हालसम्म बुझाइएका फारमको संख्या तथा आयोगमा प्राप्त उजुरीहरूको अवस्थाका बारेमा जिज्ञासा राखेका छौं।
1: अब अहिले 9000 प्लस फारम बुझाउनु भएको छ र 26-27 सय उजुरीहरू मेलबाट, हुलाकबाट र स्वयं उजुरीकर्ता यहाँ आयोगमा उपस्थित भएर उजुरी दर्ता गराउनु भएको छ। हाम्रो लक्षित तोकिएका पदाधिकारीहरूको संख्या पहिलो फेजमा 20-22 हजार हुन्छ भन्ने हाम्रो पूर्व अनुमान हो। फेरि यो फारम बुझाउने न्यायाधीशहरूको मसान्तसम्म तोकिएकोले लक्ष्य चाहिँ भेट्छ भन्ने हाम्रो अनुमान छ।
0: अब यो हिसाबले मोटामोटी 20 दिन जस्तो बाँकी देखिन्छ। तपाईँहरूले अहिले यो क्रममा फारम बुझ्ने क्रममा भोगिराख्नु भएको चुनौती चाहिँ के छन्? अहिले
1: फारम बुझ्ने क्रममा हामीले त्यस्तो चुनौती अनुभूति त गरेको छैनौ। यद्यपि अब लजिस्टिकका विषयहरू, जनशक्तिका विषयहरू अहिले हामीसँग जति उपलब्ध छ त्यो चाहिँ पर्याप्त हुँदैन भन्ने चाहिँ हाम्रो एउटा अनुमान भइसकेको छ।
0: केसीजी, यो अब प्राविधिक कुरा भयो, सुल्झाउन सजिलो होला, तर मैले चुनौती भनेर संकेत गर्न खोजेको चाहिँ यो बीचमा तपाईँहरूले काम गरिराख्दाखेरि चाहिँ कतिपयले सम्पत्ति विवरण बुझाउन आवश्यक नठानेको अथवा केहीले चाहिँ सो घोषणा गर्ने क्रम समेत देखिएकोले त्यसलाई चाहिँ तपाईँहरूले कसरी लिनुहुन्छ? ती विवरणहरूलाई चाहिँ गणना गर्नुहुन्छ कि हुँदैन भनेर?
1: होइन, यो इस्यु त आएको लागि चुनौती हुँदै होइन। केही पूर्व पदाधिकारीहरूले सम्पत्ति विवरण नबुझाउने कसैले त आफै पनि मिडिया मार्फत सो घोषणा गर्नुभएको देखिया छ। त्यसलाई पनि एउटा आयोगले संज्ञानमा लिएर नबुझाउने पूर्व पदाधिकारीको अथवा बालवाला पदाधिकारीको हकमा पनि आयोगले आफ्नै ढंगले उहाँहरूको सम्पत्तिका विभिन्न अभिलेखहरू, जुनसुकै किसिमका सम्पत्तिका क्षेत्रहरूमा आयोगले आफ्नै संयन्त्रबाट पनि त संकलन गर्न सक्ने अवस्था विद्यमान छ।
0: अरूको नाममा पार्क गरिएका सम्पत्ति तपाईँहरूले कसरी पो भेटाउनु होला र भन्ने आशंका पनि आयोग प्रति व्यक्त भइरहेको पाइन्छ।
1: छानबिन भनेकै त्यही हो नि, छानबिन एउटा अनुसन्धान पनि हो। फलानाको सम्पत्ति फलानाकोमा पार्क भएको छ भन्ने ढंगका उजुरीहरू पनि आछन्। व्यक्तिले आफूले अवैध रूपमा आर्जन गरेको सम्पत्ति आफैसँग मात्रै राख्छ भन्ने कल्पना त आयोगले गरेको छैन। त्यसैले हामीले हेर्नुपर्ने क्षेत्र भनेकै त्यही हो, कस्ता कस्ता रेड जोनका कर्मचारीहरूले अथवा पूर्व पदाधिकारीहरूले सम्पत्तिहरू चाहिँ कुन कुन क्षेत्रमा लगेर पार्क गरेको हुन सक्छ भनेर खोजबिन गर्ने नै यो छानबिनको विषय हो।
0: सम्पत्ति छानबिन आयोगका प्रवक्ता गणेश केसी। अब अर्को विषय, काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका अधिकांश सुकुम्बासी परिवार पुनस्थापनाका लागि तयार भएका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले दावी गरेका छन् दुई दिन अघि समितिले होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न भनेको थियो। 300 भन्दा धेरै परिवार अहिले होल्डिङ सेन्टरमा छन्। समितिका अनुसार पुनस्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रूपियाँ उपलब्ध गराइनेछ भने त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँ प्रदान गरिनेछ। यस सन्दर्भमा हामीले समितिका कार्यकारी निर्देशक आनन्द सिंह भाटलाई टेलिफोन गरी शुरूमा अहिलेसम्म कतिजनाले आश्रय स्थल छाडे भनेर सोधेका छौं।
2: अहिले निवेदन लिएको हो, निवेदन लिइसकेपछि उहाँले पुनर्स्थापना बापतको रकम हामी भोलिबाट सम्भवत डिस्चार्ज गर्छौ। डिस्चार्ज गरिसकेपछि बल्ल उहाँहरूले त्यो भित्र चाहिँ आफूलाई बाहिर खाली गर्ने क्रम हुने कुरा आयो।
0: निवेदन लिने भनेको चाहिँ उहाँहरू स्वैच्छिक रूपमा अब पुनर्स्थापनामा जान चाहनुहुन्छ भन्ने अर्थ लाग्छ भन्ने बुझियो होइन?
2: त्यसमा
0: चाहिँ कति संख्यामा चाहिँ त्यस्ता व्यक्तिहरू हुनुहुन्छ जो जान चाहनुहुन्छ र कति संख्यामा हुनुहुन्छ जो अहिले पनि विकल्पविहीन हुनुहुन्छ?
2: होल्डिङ सेन्टर वाइज भन्नुपर्दा इच्याङको नारायण, बोडे, नगरकोट, धुलिखेल को अधिकांश व्यक्ति, केही मान्छेहरू जहाँ उपलब्ध नभएको बाहेक अरू सम्पूर्णले चाहिँ निवेदन दिइसकेको अवस्था छ। खरिपाटीको विद्युत प्राधिकरणकोहरूले आधा जस्तोले निवेदन दिएको अवस्था छ। भोलि चाहिँ राधा स्वामीमा चाहिँ संकलन गर्ने योजना राखेका छौँ। त्यहाँको अहिलेसम्म बुझ्दाखेरि चाहिँ केही मान्छेले दिन तयार भएको, केही नभएको भन्ने बुझिन्छ। तर अन्य अधिकांश परिवारहरूले त्यो निवेदन दिइसकेकोबाट पनि थाहा हुन्छ कि उहाँहरू चाहिँ पुनस्थापना हुनु तयार हुनुहुन्छ भन्ने।
0: तर संचार माध्यमहरूमा चाहिँ हामीलाई राम्रोसँग विकल्प नदिइकन अथवा चाहिँ 25,000 रूपियाँ मात्रै लिएर पुनस्थापनामा जान भनिराखिया छ, हामीलाई अन्याय पर्यो भन्ने किसिमको भनाई उहाँहरूको आइरहेको देखिन्छ। अब जो जान इच्छुक हुनुहुन्न अतिरिक्त सहुलियत दिनुहुन्छ।

0: होला नि त तपाईँहरूले पनि केही विकल्प नभएकाहरूलाई त
1: विकल्प नभएकाहरूको एउटा पाटो आयो, जबरजस्ती जान्न खोज्नेहरूको भनेको अर्को क्याटेगोरी आयो, उहाँहरूलाई हामी त्यसो यो समय अवधि निस्किसकेपछि केही एक दुई दिन थप्ने वा वैकल्पिक व्यवस्था के हुन सक्छ भन्ने त हामी सोच्ने कुरा नै आयो। परिस्थिति हेरी हामी त्यो स्टेप चाल्छौँ।
0: भनेपछि त्यो राम्रोसँग अध्ययन नगरिकनै तपाईँहरूले पाँच दिनभित्र खाली गर भनेर भन्नुभएको हो?
1: त्यस्तो होइन, त्यो चाहिँ हामीले चाहिँ उहाँहरूलाई अध्ययन गरेर बुझिसकेर मात्र गरेको अवस्था हो। त्यसकारणले त अधिकांशले निवेदन दिएको अर्थबाटै बुझिहाले हुन्छ कि हामीले चाहिँ धेरै जस्तो विकल्पमा जान चाहन्छन् भन्ने सम्भावना देखिन्छ। को जान सक्दैन भन्ने कुरा त जब खाली हुने क्रम भएपछि नै देखिने अवस्था हो, तर विकल्प भनेको चिज त खुल्ला रहन्छ नि सरकारका लागि त।
2: उनी थिए अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट। अब अर्को विषय, क्यान्सर उपचारमा प्रयोग हुने केही महत्वपूर्ण औषधिहरू अभाव हुन थालेको, लामो समय बित्दा पनि सहज आपूर्ति सुनिश्चित हुन नसकेको उपभोक्ता तथा स्वास्थ्य कर्मीहरूले बताएका छन्। सरकारले 11 वर्ष अघि तोकेको मूल्य यथावत रहँदा र पछिल्ला वर्षहरूमा औषधिको उत्पादन तथा आयात लागत बढ़ेकाले ती औषधिहरूको नियमित आपूर्ति गर्न कठिन भएको व्यवसायीहरूले बताइरहेका छन्। गत साता संसदमा सम्बोधन गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले क्यान्सर औषधिको अभावप्रति सरकार गम्भीर रहेको बताएकी थिइन्। संजय ढकालको रिपोर्ट। किमोथेरापीका क्रममा तत्काल आवश्यक पर्ने केही आधारभूत औषधिहरू सहज रूपमा उपलब्ध नहुने गरेको बिरामीका आफन्त तथा उपभोक्ताहरूले गुनासो गरेका हुन्। आफ्नी आमाको किमोथेरापी उपचार गराउँदाको अनुभव सुनाउँदै विश्वराज सापकोटा भन्छन्,
3: किमो गर्ने औषधि अब त्यही दिनलाई मात्र खाउँ, तत्काल चाहियो तत्काल चाहियो, कहीँ पनि छैन, हामी त के गर्ने गर्ने भयौँ। अब मानसिक एक त बिरामीको अवस्था त्यस्तै, अनि त्यसमा त औषधि नपाउनु त पीडा एकदमै गाह्रो भएको थियो।
2: खास गरी सरकारी अस्पतालहरूमा औषधि अभावको समस्या अझ गम्भीर रहेको बताइन्छ। नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्य सरकारले मूल्य समायोजन नगरिदिने हो भने अब थप आयात गर्न नसकिने बताउँछन्।
4: 20-21 दिनलाई पुग्ने औषधि हामीसँग नवजात छ, कालो प्लाटिन पनि छ, सिस प्लाटिन पनि हिजो भर्खरै आइपुगेको छ, तर अब चाहिँ आज बिहान औषधि व्यवस्था विभागको स्टेटमेन्ट अनुसार किनभने उहाँहरूको चालक मूल्य प्रणाली अपनाउनलाई अन्कमाइरहनु भएको छ, त्यसकारण अब चाहिँ हामीले आज उपरान्त
2: सदनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री मेहताले यो समस्याको दीर्घकालीन सम्बोधन गर्न र औषधिको सहज आपूर्ति गराउन उनकै शब्दमा स्वचालित मूल्य प्रणाली निर्माण गर्न एक हप्ताभित्र औषधि परामर्श परिषदको बैठकबाट अगाडि बढ़िने बताए पनि आज बिहानसम्म त्यस्तो बैठक बसेको छैन। यो मामिला हेर्ने निकाय औषधि व्यवस्थापन विभागका सूचना अधिकारी किरण सुन्दर वज्राचार्यले त्यस्तो बैठकको निम्ति आफूहरू छलफलमै रहेको बताए।
5: हामी मूल्य नियन्त्रण छ नेपाल सरकारको, अधिकतम चाहिँ खुद्रा मूल्य भित्र पर्छ, इन्डियामा चाहिँ त्योभन्दा प्राइस बढी भएकोले चाहिँ अहिले आयातमा समस्या परिरहेको हो। मन्त्रीज्यूसँग चाहिँ अब डिटेलमा छलफल हुन पाएको छैन, अब परिषदको मिटिङ बसेर त्यहाँबाट केही सल्युसन आउँछ कि भन्ने अपेक्षा छ।
2: चाँडै समस्या सम्बोधन नभए स्थिति झन जटिल हुन सक्ने चेतावनी औषधि आयातकर्ताहरूले दिएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला महामारी नियन्त्रण गर्न सक्ने दुईटा औषधिको परीक्षण अर्को साताबाट थाल्न तयारीहरू पूरा भएको जनाएको छ। त्यहाँ अघिल्लो महिना महामारी घोषणा गरिएको थियो। हालसम्म मृतकको संख्या 260 नागेको छ भने करिब 1000 संक्रमित भएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
6: सन् 2014 पश्चिम अफ्रिकामा देखिएको इबोला महामारीबाट बाँचेका व्यक्तिहरूबाट संकलन गरिएको नमूनाका आधारमा उक्त संक्रमणसँग लड्न सक्ने एन्टीबडीजको मिश्रण तयार पारिएको भनिएको छ। विश्व स्वास्थ्य संगठन र अक्सफोर्ड विश्वविद्यालयले यो परीक्षण कार्य अघि बढ़ाउनेछन्। यसअघि अधिकारवादी समूहहरूले अमेरिका सरकारलाई अहिलेको बुन्डी बुग्यो इबोला संक्रमणबाट प्रभावित भएका देशहरूमा उक्त प्रयोगत्मक उपचारलाई क्लिनिकल ट्रायल र आपतकालीन प्रयोगका लागि अनुमति दिन माग गर्दै आएका थिए। यस खालको स्ट्रेनको इबोलाको कुनै खोप वा उपचार हालसम्म विकास भइसकेको छैन। इबोलाको दुर्लभ प्रजातिले पछिल्लो महामारी गराएको र यसको कुनै खोप नभएको अनि संक्रमणको केन्द्र द्वन्द प्रभावित क्षेत्र रहेको हुँदा अहिलेको संक्रमण अझ बढी चुनौतीपूर्ण भनिएको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: is the BBC. There are no pro...
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
6: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
6: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
6: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाऊ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं ती बिउहरू मात्र होइनन् हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन् रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्
6: आफ्नो बिउ जोगाऊ आफ्नै खेतीमा रमाऊ स्वस्थ र समृद्ध रामेछाप बनाऊ
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू
6: न्यून लागत र सजिलो खेती यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन जसले गर्दा खेतीको लागत कम हुन्छ
3: जलवायु अनुकूलन र सहनशीलता रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन् जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो जसले मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ
3: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ
6: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ
3: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्
6: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055 0845410106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98639235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430998 0485430998।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98846 76 48 03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: कति गर्मी आयालो पौडी चल्न जा।
9: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकोटमा।
10: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
9: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
10: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 5 96 0 47 5 90 453।
9: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।

ಅಲ್ಲಿ ಹೇಳಿದ್ದ ನೋಡಿ ಬನ್ನಿ ಕೈ ಹೊರಕೆ ಅಲ್ಲ ಜೊತೆ ಸಾಯಿ.

0: हजुरको रेडियो 102.1 MHz।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
1: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको समजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
1: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
1: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
1: घरपालुवा पशुपक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
1: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
1: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
1: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
1: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
6: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
12: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
14: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
13: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
14: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
13: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
14: सम्पर्क नम्बर 0845410043, 98630423422।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
5: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भटी?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिक

0: विक्रेता काटी किला रंग रोगन का सामानहरू एकै ठाउँमा पाइन्छ।
1: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रुतराज महता। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। देशभरका अधिकांश गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम तथा बजेट कानूनी समय सीमाभित्र गाउँसभामा पेश गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार देशभर रहेका 460 गाउँपालिका मध्ये 446 वटा अर्थात करिब 97% गाउँपालिकाले असार 10 गतेभित्र नीति कार्यक्रम तथा बजेट गाउँसभामा पेश गरेका छन्। महासंघका अनुसार बाँकी 14 गाउँपालिकामा भने बजेट पेश हुन सकेको छैन। त्यसमध्ये 5 वटा गाउँपालिकाले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको जानकारी प्राप्त भएको महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिनुभएको छ। मनसून प्रतिकारी कमाण्ड पोस्टको पहिलो बैठकले मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 को प्रभावकारी कार्यान्वयन गर्न र उक्त कार्ययोजना अनुरूप मासिक रूपमा प्राधिकरणमा प्रतिवेदन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा आज बसेको बैठकले सम्भावित जोखिम रहेका क्षेत्र, खोलानाला, नदी र पानीको बहाव उच्च हुन सक्ने राष्ट्रिय राजमार्ग, स्थानीय सड़क सञ्चालनमा विपदको गम्भीरता बमोजिम, आवश्यकता अनुसार सवारी साधन सञ्चालनमा रोक लगाउन 77 वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। अदालतको संवैधानिक इजलासले संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन अध्यादेश 2083 विरूद्ध रिट दर्ताको बाटो समाप्त गरिदिएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश अरू कुमार रेग्मी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले बुधबार प्रशासनिक दरपीठ आदेश सदर गरेपछि अध्यादेशको कानूनी विवाद समाप्त भएको हो। चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन जारी छ। गत आइतबारदेखि शुरू भएको महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यक्रम छ। 8:30 बजेदेखि मतदानको समय तोकिएको थियो तर समयमै मतदान नभएपछि समय सारिएको छ। अब राति 10 बजेदेखि मतदान हुने भएको छ। मतदान भोलि बिहान 10 बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। सोही अनुसार विद्युतीय मेसिनका प्राविधिकहरूले काम गरिरहेका निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। निर्वाचन समितिका अनुसार एक प्रतिनिधिलाई आफ्नो मत दिन करिब 10 देखि 15 मिनट सम्म लाग्न सक्ने अनुमान गरिएको छ। सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचना तय गरेको छ। मन्त्री परिषद बैठकको गएको वैशाख 2 गतेको निर्णय ढिलो गरी बाहिर आएको हो। मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा आवश्यक कर्मचारी रहने व्यवस्था गरिएको छ। निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपाल सरकारका विशिष्ट श्रेणी सरहका एक वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले भने एक वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार विकास, निर्माण, पूर्वाधार विस्तार तथा बहुआयामिक समन्वय आवश्यक पर्ने मन्त्रालयमा विषयगत विज्ञता उपयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको। मन्त्रालयमा नियुक्त हुन सक्ने 5 मध्ये 1 जना मात्र वैतनिक हुने र बाँकी सल्लाहकार अवैतनिक रहने हुँदा अतिरिक्त आर्थिक भार नपर्ने उहाँले बताउनु भएको छ। मन्त्री तथा राज्य मन्त्रीको स्वकीय सचिवालयमा एक प्रमुख स्वकीय सचिव, एक समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत र एक संचार तथा जनसम्पर्क सहायक रहने व्यवस्था छ।
निर्वाचन पर्यवेक्षण समिति ईओसी नेपालले गएको फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेद्वारको प्रचार खर्च सम्बन्धी अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ। प्रतिवेदनले जित्नेले भन्दा हार्ने उम्मेद्वारले धेरै खर्च गरेको पाइएको जनाएको छ। ईओसीले देशभरका 165 क्षेत्र मध्ये छानिएका 10 निर्वाचन क्षेत्रका 3406 उम्मेद्वार मध्ये 144 नमूना उम्मेद्वारको खर्चको विश्लेषण गरेको हो। संस्थाका अध्यक्ष श्रीकृष्ण सुवेदीका अनुसार विजयी उम्मेद्वारले चुनाव प्रचार प्रसारमा औसत 88 लाख र हार्नेले त्यसको झन्डै 3 गुणा थियो र यो औसत 2,83,00,000 रूपियाँ खर्च गरेको पाइएको छ। भोलि बिहिबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक पर्सि शुक्रबारको लागि सरेको छ। संघीय संसद सचिवालयले आज सूचना निकालेर बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो। सत्तापक्षकै केही सांसदहरूले बजेट प्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठक समेत बस्न नसके पुनः बिहिबारसम्मका लागि स्थगित गरिएको छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैर कानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ। विष्णु पौडेलको हकमा पत्नी दोमाया पौडेलले बुधबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्नुभएको हो। सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। आज काठमाडौँमा आयोजित व्यवसाय र मानवाधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्रेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानून विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। आउँदो आर्थिक वर्ष 2083-84 को मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गर्नुभएको हो। देशभर अहिलेसम्म 1,37,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। कृषि विभागले देशभर झन्डै 10% धान रोपाई भएको जनाएको हो। गएको वर्षको तुलनामा असार पहिलो हप्तासम्म रोपाई 0.4% बढेको छ। देशभर झन्डै 13,81,000 हेक्टर जमिनमा रोपाई हुने गर्छ। अस्ति असार 8 गतेसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% र बागमती प्रदेशमा 2.3% रोपाई भएको छ। मध्य प्रदेशमा झन्डै 5% मात्र रोपाई भएको छ। सवारी चालक लगायत अन्य सेवाग्राहीसँग ड्यूटीको समयमा हात नमिलाउनु भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबार ट्राफिक प्रहरी परिसर वृत्त प्रभाग र पोस्ट सबैलाई सर्कुलर पठाउँदै यस्तो निर्देशन दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनका कारण देशभर करिब 51,000 घरधुरी प्रभावित हुन सक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसूनबाट करिब 2,26,000 नागरिक विपदको जोखिममा रहेका छन्। असार 5 गते शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसून प्रणाली अझै पनि त्यही कमजोर अवस्थामा रहेको र देशभर सक्रिय हुन थप केही दिन लाग्ने प्राधिकरणले जनाएको छ। यस वर्षको मनसूनबाट लुम्बिनी कोशी र मध्य प्रदेश सबैभन्दा बढ़ी प्रभावित हुने अनुमान छ भने कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम प्रभाव पर्ने देखिएको छ। रामेछापको गोकुल गंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि 63,05,00,000 बराबरको बजेट ल्याएको छ। गाउँपालिकाको 19 गाउँसभामा गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीले आगामी आर्थिक वर्ष 2083-84 लागि 63,05,20,276 बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। जस अनुसार पालिका उपाध्यक्ष कार्कीले आन्तरिक आयबाट 7,82,09,000 रूपियाँ, संघीय सरकारको वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट 46,36,83,000 रूपियाँ, प्रदेश सरकारको वित्तीय हस्तान्तरण राजस्व बाँडफाँडबाट 8,86,27,007 रूपियाँ आय हुने अनुमान गरिएको बताउनु भएको छ।

शिक्षा स्वास्थ्य कृषि खानेपानी पर्यटन र पूर्वाधार समुन्नत र समृद्ध रामेछाप निर्माणको आधार भन्ने मूल नाराका साथ रामेछाप नगरपालिकाको 19 औं नगरसभा आज सम्पन्न भएको छ। सभामा नगर प्रमुख लवश्री न्यौपानेले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजन गर्नुभएको छ भने नगर उपप्रमुख बालकुमारी कार्की थापाले आगामी आर्थिक वर्षका लागि कुल 80,86,50,446 रूपियाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। नगरसभामा प्रस्तुत विवरण अनुसार आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट 58,22,31,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ, जसमा वित्तीय समानीकरण अनुदानतर्फ 14,77,67,41,00 21,82,00,00 पुँजीगततर्फ 35,00,000 विशेष पुँजीगततर्फ 2,00,00,000 र समपूरक पुँजीगततर्फ 85,00,000 रूपियाँ रहेको छ। यस्तै बाँड फाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर र अन्तर शुल्क बापत 10,43,31,000 रूपियाँ आमदानी हुने र सवारी ज्यान मुद्दामा फरार रामेछापका एक युवक 7 वर्षपछि पक्राउ परेका छन्। रामेछापको दरमासेलुङ गाउँपालिका 5 घर भएका 29 वर्षीय खगेन्द्र दरलामी मगरलाई काठमाडौँबाट पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय टोकरपुर रामेछापबाट खटिएको प्रहरी टोलीले यो असार 8 गते काठमाडौँ महानगरपालिका 28 रामेछाप पथबाट पक्राउ गरेको रामेछाप प्रहरीले जनाएको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्कार हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम आसामास दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक सांगीतिक अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको डुकडुकी भर्खर 14 बाट 15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमाइलो गर्नको लागि। अनि यो पल्ला आज विशेष बनाउनु को लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको सातै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेज लेख रचना अनि रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, बिहानदेखि काम गर्दा गर्दै थकाई लागेको छ होला, त्यो लागेको थकाई पीड चिन्ता व्यथाहरूलाई पनि भुलाउने कोसिस म गर्नेछु है। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहुन अनुरोध गर्न चाहन्छु पनि भन्न चाहे। मिठा रमाइला लेख रचनाहरू सुनाउँदै अगाडि बढ्नेछु पनि भन्न चाहे। तपाईँले पठाउनुभएका साथसाथै मेरा मनका भावना होइन गुम्सिएका भावनाहरू पनि तपाईँको माझमा सेयर गर्दै अगाडि बढ्ने नै छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz तामाको स्टेसन 95 MHz अनि अनलाइनका माध्यमहरूको हजुरको रेडियो 102.1 MHz होइन फेसबुक अनि हजुरको news.com हाम्रो पात्र नेपाली पात्र त्यस्तै गरेर टिकटक थुप्रै माध्यमबाट यति बेला हामी तपाईँको माझमा छौँ होइन तपाईँसँग रम्नको लागि उपस्थित भइसकेका छौँ। सो रम्नुपर्छ, रमाइलो गर्नुपर्छ, सुनेर साथ दिनुहोस् पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् पनि भन्न चाहन्छु। मिठा रमाइला कुराकानी हुन्छन् जो निधाउन लाग्नु भएको छ, एकछिन मुख धोएर आउनुहोस् ल, चिसो पानी हालेर आउनुहोस्। अनि यो भनिरहँदाखेरि जिस्किन्छ यो हामीलाई यहाँ काम गर्दा बिहानदेखि होइन थकाइ लागेको छ, हेल्छ कहीँ गर्छ भन्दा के हो भन्दाखेरिमा राति सुत्ने बेलामा हल्का टाउकोमा होइन शिरमा अथवा चिसो लगायो भने निन्द्रा राम्रोसँग लाग्छ अरे होइन। यो अब मैले भनेको होइन, जस डाक्टरहरूले भन्नुभएको निन्द्रा लाग्छ, राम्रोसँग ताजा निन्द्रा लाग्छ भन्नुहुन्छ। बेसर फेरि कपाल भिजाउने होइन हल्का कपाल भिजायो भने मस्तासँग निन्द्रा लाग्छ अरे पनि भन्ने चाहिँ सुनेको है मैले। अब यो सुनेको कुरा हजुरहरूलाई मैले भने, ढिलाइ गरिकन कार्यक्रमको सुरुवात गर्न चाहन्छु। तपाईँको माझमा एकदम मिठो रमाइलो गीत यति बेला तपाईँको माझमा राख्दै त्यसपछि बाँकी रहेका कुराहरू त म गर्नको लागि आइहाल्छु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु एकदमै मिठो गीत छ, घरमाथिको वन होइन। यो मिठो गीत तपाईँको माझमा राख्न चाहन्छु। यसमा आवाज दिनुभएको छ प्रकाश कटुवाल अनि त्यस्तै गरेर मनु थामीको सुमधुर आवाजमा रहेको गीत, अनि साथसाथै यसमा शब्द रहेको छ कृष्ण राई बिन्दास अनि संगीत प्रकाश कटुवाल अनि एरेन्जर यसको हुनुहुन्छ राकेश सोनी। यति बेला यो गीत तपाईँको माझमा राख्न चाहन्छु, कार्यक्रमको सुरुवात गर्न चाहन्छु। त्यसपछि आउँछु म, सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला है त। यति बेलाको समयमा तपाईँको माझमा यो मिठो गीत

0: हेलो
1: बाबु तपाईँ कस्तो छ ठिक छ
0: आमा ठिक छ यता त ठिक छ
2: यहाँ जुन किनेको ब्याउन लाग्यो नि त

यो मेरो ठेकी तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। कर्माथिको वन बितेका दिन आउँदैन फर्केर गयो बालापन, यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो क्या अरे। अब हुन पनि हो, हुन त बितेका कुरा होइन, फर्केर आउँदैनन् हो, हामी बच्चा हुन्छौँ र भनेको अहिले मायामा कसैको मायामा हुन सक्छौँ, फरक त्यति हो, तर त्यो बालापन त गयो नि हो हाम्रो, होइन र अब जुन त्यो भनौँ न बालापनमा हुन्थ्यो कुराकानीहरू, होइन लाफा खेलिन्थ्यो, होइन लाफा के भन्नु, जस कुस्ती खेलिन्थ्यो, होइन भकुण्ड खेलिन्थ्यो, चुङ्गी जे पाए त्यही खेलिन्थ्यो भनौँ न, होइन अब कहिलेकाहीँ पढ्न मन लाग्दैन थियो, यसो भागिन्थ्यो, होइन त्यही भएर आजकल कका नाममा डमहरू भन्नु परेको छ प्यारे, होइन यस्तो छ, गाह्रो छ, स्ट्रिक्ट हुनुहुन्थ्यो सरहरू पनि यस्तो, होइन कुनै कुनै पहिलाका, अब आजकल त हुनुहुन्न क्यारे, त्यस्तो थियो, याद आउँछ हो लट्ठीले खाएको होइन हातमा, सो ती बालापनहरू आउँदैनन् हो फर्केर, अब अहिले अहिले कसले कुट्ने खै, होइन आएन किन आएन, तैँले किन गरेनस् भनेर कुट्छन् र कुट्दैन, आफैमा छ जे छ ठिक छ, हुनसक्छ मायामा चाहिँ तिमीले होइन यसो नगर्ने भनेर पखा तिमीलाई झाडो बोकेर आउनु, होइन ल खाट्नुहुन्छ होला घरमा मायाले, कोही कसैलाई झाडु पुन्यु उस्तै पऱ्यो कुकर, होइन के छ डेक्ची, होइन यस्तो कुराले ल खाट्ने होइन, यसो हान्न बेर छैन आजकल, त्यो भनेको अर्कै छुट्टै कुरा हो, तर बालापन भनेको बालापनै हो, होइन ठिक छ। कार्यक्रम सुन्दै हुनुहुन्छ आसामास देउरी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको सिएफएम 95 MHz, अनि अनलाइनका थुप्रै माध्यमबाट त्यति बेला सुन्दै हुनुहुन्छ। म म्यासेजतर्फ लाग्छु, हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू सुरुवातमा वाचन गर्न चाहन्छु, त्यसपछि टिकटक लाइभ मार्फत पनि उपस्थित छु, त्यसपछि त्यसमा प्राप्त म्यासेजहरू पनि वाचन गर्ने नै छु, म्यासेजहरू पठाउनु होला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला सौरभ किसिन हुन्छ, कार्यक्रम सुन्दैछु, बागचोर नगरपालिका 8 को मान्छे, आज भारतको गुजरातदेखि सम्झना सबैमा आई भन्नुहुन्छ भने, घर परिवार होइन घरमा हुनुहुन्छ श्रीमती, छोरालाई पनि सम्झन चाहन्छु है भन्नुहुन्छ। प्रकाश किसिन हुन्छ, दाई नमस्ते, सन्चै हुनुहुन्छ अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, कति बेला आउँछ भनेर रुममा बसेर सुनिराखेको छु है दाई भन्नुहुन्छ। हजुरले लाउँथे माया घातै घात भयो भन्ने गीत दाई मैले रोजे गीत जसरी पनि राखिदिनु होला है हजुरले भन्नुहुन्छ, म कोसिस गर्छु, अब हेर्छु होइन समयअनुसार नयाँ साथीहरूलाई स्थान दिनेछु। प्रकाशले नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ, पानी छैन परेको, हाम्रो रामेछापतिर चाहिँ गर्मी छ, पसिना खलखलाइराखेको त्यो दिउँसो त होइन, रुममा बसिसक्नु थिएन, जे गर्मी थियो भनौँ न, ओहो त्यो लाएको लुगा के हो र पसिना पसिना त्यति साह्रो त भएको थिएन, जोस हप हप आएको थियो। त्यस्तै गरेर कुमार श्रेष्ठ हुनुहुन्छ, नमस्कार श्री सर, रात्रिकालीन अभिवादन, दोलखा मार्ग घर भई हाल्छ, काठमाडौँ कलङ्कीबाट कुमार श्रेष्ठ, आज मिल्छ भने सुन मेरो होइन सुन मेरी साथी भन्ने भाका राख्दिनुहोस् भन्नुहुन्छ, कसलाई साथीलाई ठिक छ होइन राखिदिनु है भन्नुहुन्छ। स्पेसली हजुरको लागि र साथीहरू धनगज मेरो सोमपली शेर्पा, सरिता मोक्तान, त्यस्तै सविता खड्का, स्मृति मल्ल, निशा अधिकारी लगायत सम्पूर्णमा वजन गीत समर्पण गर्न चाहन्छु भन्नुहुन्छ भने, साथमा माया सम्झना छ है भन्नुहुन्छ। दाई हजुरको दिनसम्म 2 बजेको कार्यक्रम त आउन छोड्यो, कहाँ जानुभएको छ भन्नुहुन्छ, कार्यक्रम आइराखेको छ जस्तो लाग्छ प्रकाशले, होइन हजुरको दिउँसोको हुनुहुन्छ, मैले होइन कार्यक्रम चलाउने सम्झनाजी हुनुहुन्छ, कार्यक्रमहरू प्रायः आइरहेका छन् है, टिज आउन कति महिना छ दाई भन्नुहुन्छ प्रकाशजी, त्यो चाहिँ अब हाम्रो पात्र अथवा गुगलमा गएर एकताल सर्च गर्नुहोस् ल, मैले पनि हेरेको छैन अब होइन, सिधा भन्नुपर्दा त त्यही त हो नि, मैले हेरेकै छैन, तपाईँलाई कसरी भनौँ र, मैले टिज भदौतिर हुनसक्छ जस्तो लाग्छ, प्रायः जसो पर्ने होइन भनिसकेपछि, अब अहिले कुन महिना हो त्यो हिसाबले यसो हेर्नुहोस् पनि भन्न चाहे। अमिना हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, गुड नाइट
स्पेशली मुटुमणि सामङ कर्फ्यारी मान्छे सुशीला विश्वकर्मा दादा राजघलेमा गर्वी बस्कुलुङ पृथक जस्तै माया निरुता योजना अलिसा लिम्बू संगीता लामा धनगजमेर लगायत सबैमा सम्झना छ हुनुहुन्छ राज कालीकोटे हुनुहुन्छ झापाली हिरो राज कालीकोटे हो के बिर्तामोड झापा घर भएपछि यहीबाट सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छ है त्यस्तो गरेर सबै नै श्रेष्ठ हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ गुड नाइट मेरो मुटुहरू सबैमा शुभरात्रि भन्नुहुन्छ धाबरा मगर हुनुहुन्छ कार्यक्रम समय छ यो खलडुङ्गा पोकाली घर भइहाल्छ रियादबाट भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ भने साथीभाइ होइन घर परिवार सबैमा सम्झना छ विशेष त प्यारो साथी रञ्जित कालीलाई धेरै सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु युनिसा चामलिङ राई हुनुहुन्छ हेलो गुड इभिनिङ भन्नुहुन्छ भाइ सुन्दैछु है कार्यक्रम युनिसा चामलिङ राई हो उदयपुरबाट भन्नुहुन्छ प्रवीण घायल राईलाई चाहिँ सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु लेख पठाउनुहोस् न यसो लेख सुन्न मन लागेको थियो हजुरहरूको होइन यति बेला मलाई हेर्दै पनि हुनुहुन्छ टक्क लगाएर टिकटक लाइभ मार्फत होइन कुमार श्रेष्ठ हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु बिना मगर हुनुहुन्छ काठमाडौँबाट हेर्दैछु सम्झना सबैमा भन्न चाहन्छु।

गरिहाल्यो। प्रकाश थापा हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उमाकुण्ड गाउँपालिका भुजी घरबाई हाल मन्थली बजारबाट सम्झना सबैमा भन्दिनुहुन्छ, उहाँलाई पनि मनदेखि धन्यवाद। सुमनपुरी हुनुहुन्छ, सम्झना सबैमा है भन्दिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सबिना पोखरेल हुनुहुन्छ, हेर्दैछु, दोलखा मालु घर भई अल्छी भक्तपुरबाट सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। रूपसना योगीले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। अकबरे दीपक, दीपक चालिस सर हुनुहुन्छ, नमस्कार भन्नुहुन्छ, नमस्कार सर, ह्यान्डसम सर के गर्नु है, ह्यान्डसम ह्यान्डसम कहिले काहीँ त डहा लाग्छ होइन, अरू यति ह्यान्डसम हुनुहुन्छ, होइन मेरो त हुन त उमेरै छ, भर्खर 14 वटा 15 वटा त लागेको नि होइन, त्यो भएर पनि हो। शिला अधिकारी हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, दिनता छेत्री दिन हुनुहुन्छ, कार्यक्रम सुन्दैछ, कार्यक्रम ढिलो किन आएको भन्नुहुन्छ, तपाईँ ढिलो आउनुभयो हजुर, पनि भन्न चाहन्छु, ह्यान्डसम त छैन सर हजुर जतिको भन्नुहुन्छ विनोद सरले, के भन्नुहुन्छ सर, खै तपाईँ जस्तो मल्टी ट्यालेन्टेड स्वर्ग धनी त्यसमाथि होइन प्रतिभा बहु प्रतिभाको धनी म भइदिएको भए यति बेला पुक्लुक्क पुक्लुक्क मरेहरूलाई ढाल्थ्यो होला हो, मैले त्यति ह्यान्डसम त छैन सर, ठिक छ, कम्पेयर नगरौँ होइन सर, ह्यान्डसम हुनुहुन्छ, ट्यालेन्टेड हुनुहुन्छ मलाई थाहा छ। यति बेला म गीततर्फ लाग्न चाहन्छु, धेरै बोले जस्तो लाग्छ रातको समयमा, तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो गीत, कुन चाहिँ गीत भन्दाखेरिमा सुन मेरी साथी खुमन अधिकारी, अनि देवी भारती मगरको आवाजमा रहेको गीत छ, यसमा होइन आवाज उहाँहरूको रहेको छ भने त्यस्तै गरेर यसमा सङ्गीत रहेको छ, सङ्गीत दिनुभएको छ मिन दरलामीले, अनि यसमा शब्द रहेको छ गीतमा बाबुराम पन्थीको, त्यति बेला तपाईँको माझमा राख्न चाहन्छु, त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नु होला, मेसेजहरू पठाउँदै गर्नु होला, अनि साथसाथै कार्यक्रमलाई पनि सेयर गरेर साथीदै गर्नु होला है त,

गीत पनि तपाईँको माझमा छोटै मिठोमा राखेँ। लगभग कार्यक्रमको समय अवधि कति चाँडो बित्छ बित्छ मैले खै पत्ता पाउनै लाग होइन सकेको छैन। कति चाँडो जान्छ कसरी जान्छ भन्ने कुरा मैले खै कसरी भनौँ है। यति बेला हुनुहुन्छ राधिका राउत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सिराहादेखि सम्झना सबैमा भन्नुहुन्छ, धन श्रेष्ठ हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, रूपसना योगी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। रूपसना योगी हो, आज मलाई चाहिँ पुष्कर शर्माको सम्झना आउला एक दिन त भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। अनि त्यस्तै गरेर बज्ने भएको हजुरको लागि, रेडियो परिवारको लागि, प्यारी मामु अनि दिदी दादा भाउजू बिनाजू भदा छोरीहरू, डियर हस्बेन्ड डियर दी राई सम्झना, प्यारी साथीहरू बिमला राई, सिन्धुली, कमला विष्ट, सुनिता सुनवार, शर्मिला कटवाल, त्यस्तो बेली अछामी, मनोज सुन्दास अनि अनुज खाती, दादा नवराज गिरी, विशेष नाम छुटेका सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सबिन थापा मगर पनि कार्यक्रम सुन्दैछ भन्नुहुन्छ। सबिन टी मगर हुनुहुन्छ चिसा पानीबाट, मन्थलीको चिसा पानीबाट सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि त्यस्तै गरेर हाफिज युनिस बाबर हुनुहुन्छ, अल द वे फ्रम पाकिस्तानबाट भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। आई थिङ्क इज लिसनिङ आवर रेडियो फ्रम पाकिस्तान नाउ दिस टाइम। ओके, थ्याङ्क यू, धन्यवाद। ज्ञानीका चामलिङ राई हुनुहुन्छ, नमस्कार सर, हजुर कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। खुसी छु आज कार्यक्रम सुन्न पाउँदा, पढाइले गर्दा कार्यक्रम निरन्तर सुन्न सकेको छैन भन्नुहुन्छ। ओके, तर पढाइलाई प्राथमिकता दिनुहोस् पनि भन्न चाहन्छु। त्यसपछि हामी त छँदैछौँ, माया मात्र हो हामीले चाहेको, साथ त फुर्सदको बेलामा दिँदा हुन्छ होइन। पहिला तपाईँहरूको काम भ्याउनुहोस्, पढाइलाई निरन्तरता दिनुहोस् होइन, पढाइ सक्नुहोस्, ठिक छ, मिल्यो भने यसो सुनेर साथ दिनुहोस्। दुर्गा कटुवाल हुनुहुन्छ, ताप्लेजुङबाट दुर्गा कटुवाल हो भन्नुहुन्छ। सम्झना सन्देश राख्नु पर्दाखेरि राजकुमार भुजेल, त्यस्तै डमरू ढुङ्गाना, त्यस्तै भूमिका भण्डारी, मिडिया प्रेमी राई अनिसा, त्यस्तै जुनिता चामलिङ राई, विनिता दहाल सुवेदी, जानुका चापा गाई भण्डारी, विष्णु खनाल, राजघले मगर, जीवन सुन्दास, रोसा भुटिया टिपेजी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिलसा राई हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। बिना साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ सुन्दलीबाट, सम्झना सबैमा भन्नुहुन्छ। भने निर्दोष छ्याम हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, बिरानो देश कतारबाट छ्याम निर्दोष हो भन्नुहुन्छ। उहाँले पनि सुन्दै हुनुहुन्छ, पाँच थरको मिक्लाङजुङ दुई घर हो, हाल चाहिँ उहाँले सुन्दै हुनुहुन्छ कतारबाट। समीक्षा जोशी अनि अङ्किता सुनवार, त्यस्तै गरेर लिम्बुनी पविना, जुनिता चामिङ राई, फुचे संस्कृति लामा, मेरो प्यारो मान्छे तिमी, दिल्दू छिरिया, माया राई, काली कमला उनी लिम्बुनी, अनि त्यस्तै अभागी सृजना, रुबिना थामी, कनुषा सुनवार, राई अनिता, कल्पना छेत्री, पूर्वली खुसीमा मा तपाईँ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहन्छु। त्यस्तै गरेर हरपल रोशनी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। हेलो, कार्यक्रम प्रस्तुत मिठो भाइसको धनी, नमस्ते, म हरपल रोशनी क्या धनकुटाबाट, तपाईँको यो होइन त्यो मिठो आवाज सुन्दै, कार्यक्रम हेर्दै, सबैमा मिठो सम्झना भन्न चाहन्छु भन्नुहुन्छ। रुबिना थामी हुनुहुन्छ, उहाँले पनि सुन्दैछु भन्नुहुन्छ, सम्झना सबै भन्नुहुन्छ। हर पल रोशनी, त्यति मिठो छ र मेरो आवाज, तरिका निन्द्र लाग्छ तपाईँलाई मेरो आवाज सुनेर, नलाग्नु पर्ने है मिठो भइसकेपछि त। रुबिना थामी हुनुहुन्छ, शुभरात्र निर्दोष छ्याम भन्नुहुन्छ। लवली मेलिना श्रेष्ठ हुनुहुन्छ, खोटाङबाट सुन्दैछ, सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पनि भन्न चाहे। त्यस्तै यति बेला मलाई ट्विटर लाइभ मार्फत पनि हेर्दै हुनुहुन्छ। ए गीत पकाउनु लागि छ है, कस्तो मेरो आवाज त छैन, त्यही पनि यो धत्री आवाजले कहिले काहीँ किन किन यस्तै मन हो, मनले गीत गागा भन्छ, त्यसपछि अनि फेरि आवाज धत्री धत्री आइसकेपछि कस्तो होइन नगा। मैले रोजी गीत राख्दिनँ है भन्नुहुन्छ रूपसनाजीले, कोसिस गर्छु म पनि अनुसार। त्यस्तै गरेर यति बेला विनिता छेत्री पनि हुनुहुन्छ, दुलखाबाट सुन्दैछु गर्दैछु सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर गीत गाउनलाई निरोसिया हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मेरो निन्द्रा पुगेन होला जस्तो लाग्यो भन्नुहुन्छ निन्द्रा, म त एक्साइटेड मुडमा छु यति बेला होइन छैन मेरो निन्द्रा, मलाई निन्द्रा कसरी लाग्नु, निन्द्रा कसरी पुगेन,
कसरी के आधारमा भन्ने हो तपाईँले? नमस्कार सबैलाई, भन्नुहुन्छ निरज सुवास सर, उहाँलाई पनि स्वागत छ। त्यस्तै गरेर त्यति बेला नीता योगी हुनुहुन्छ साइप्रसबाट, चस्मा खोइ दाई भन्नुहुन्छ, आज चस्मा लाउन बिर्सेछु हो, लाउनु पर्ने हो है, म ह्यान्डसम देखिन्थेँ, बडो ह्यान्डसम, अति राम्रो देखिन्थेँ, पुक्लुकै ढल्थ्यो होला मरिहरू, तर खै ढाल्न चाहन्न म यो रातको समयमा। त्यस्तै गरेर यति बेला हुनुहुन्छ धनी गजमेल हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन प्राय म्यासेजहरू मैले वाचन गरिसकेको छु जस्तो लाग्छ, ठिक छ। यति बेला म गीततर्फ लाग्न चाहन्छु, गीत राखौँ जस्तो लाग्यो। त्यसपछि म अन्य कुरा, देवेन किशोर अन्जान हुनुहुन्छ, औँसीको झैँ रात छ भन्नुहुन्छ, अझै टक टक टक टक लेख्दै हुनुहुन्छ जस्तो छ, इन्कम्प्लिट आयो जस्तो छ। माया पनि हुनुहुन्छ, सुन्दैछु हेर्दैछु दुबईबाट, सम्झना सबैमा भन्नुहुन्छ, रूपसना योगी हुनुहुन्छ, हजुरको स्वर र मेरो स्वर सेम छ भन्नुहुन्छ, मतलब कस्तो स्विट छ भन्न खोज्नु भएको कि त्यो बोरा च्यातिएको जस्तो छ भने धार यति बेला म गीततर्फ लाग्न चाहन्छु, तपाईँको माझमा राख्न चाहन्छु एउटा मिठो गीत। त्यसपछि बाँकी रहेका कुराकानी त अब गर्न आउने नै छ। यति बेलाको समयमा तपाईँको माझमा एक दिन होइन भोलि गीत राख्न चाहन्छु, पुष्कल शर्मा अनि विष्णु माझीको आवाजमा एक गीत छ। यसमा आवाज दिनुभएको छ मैले अघि पनि भने, पुष्कल शर्मा अनि विष्णु माझी शब्द रहेको छ पितराम विष्ट आनन्दको, होइन त्यस्तै गरेर यसमा पुष्कल शर्माकै रहेको छ सङ्गीत, त्यस्तै गरेर यसमा चाहिँ ठिक छ उहाँहरूको म्युजिक एरेन्जर यसमा दिनुभएको छ विनोद बाजुरालीको पक्कै पनि। यति बेला म गीत राख्छु, यो गीत त्यसपछि मात्र आउँछु भन्ने कुराकानी गर्नको लागि, तपाईँ रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला।

संसार छोडेर गएको भए बरु मैले चित्त बुझाउने थिए, मैले मन बुझाउने थिए, तर तिमीले त मलाई मात्र छोडेर गयौ। कसरी बुझ्थ्यो र यो मन, कसरी बुझ्थ्यो र

किन देख्नुहुन्न, खै किन देख्नुहुन्न, होइन के भनौँ, मैले माया प्रेमका कुराकानी गर्दा गर्दै 14-15 लाग्यो, होइन बच्चैदेखि माया प्रेमको कुराकानी गर्ने मान्छेमा हेर्नुहोस् न, म यसरी भन्छु कि जस्तै समयको समय नदीको बहाव जस्तै हो, जो एकपटक अगाडि बढेपछि कहिले पछाडि फर्किँदैन। तिमीसँग बिताएका ती सुन्दर पलहरू, तिमी मिठा कुराकानी र सँगै हाँसेका रोएका क्षणहरू अब केवल स्मृतिमा मात्र सीमित भएका छन्। चाहेर पनि ती दिनहरूलाई फेरि बिउताउन सकिँदैन, सक्दिन माया, के गर्नु भनेर भावनामा डुब्ने मान्छेमा जब बितेका पलहरू नै फर्किएर आउँदैनन् भने अब यो मनमा विरहको आगो निभाउनु र तिम्रो प्रतीक्षा गर्नुको के नै अर्थ रह्यो र भनेर एउटा मनले भन्छ। माया त थियो, सायद अझै पनि कतै जीवितै छ, तर बदलिएको परिस्थिति र बगेको समयले हामीलाई धेरै टाढा पुर्याइसकेको छ जस्तो पनि लाग्छ, हो कि होइन भन त काली? मुटुको ढुकढुकी भन न भन, होइन विगतको यादमा अल्झिएर वर्तमानलाई आँसुमा डुबाउनु भन्दा ती पलहरूलाई जीवनको एउटा सुन्दर पाना मानेर अगाडि बढ्नु नै नियति रहेछ। त्यही भएर अगाडि बढ हो भन्न चाहे भनेर कसैले भन्थ्यो है, मैले भनेको होइन। हुन त म रामेछाप बजारमा हिँड्दै थिएँ, होइन, अनि यसो हिँडेको विद्यार्थीहरू रहेछन् भाइ बहिनी, सायद होइन भर्खर पढाइ भएर रातिको पढाइ सघाएर हुन सक्छ, ट्युसन थियो कि कोचिङ थियो, फर्किँदै रहेछन्, ग्रुपमा थिए। तेरो बोयफ्रेन्डको हालत के छ, तेरो के गर्दैछ, अथवा सुना नसुना भन्दै थिए कोही कोही, होइन नानी बाबुहरू है पढेर फर्केको। अनि यसो हेरेँ, म त बजारमा एक्लै हिँड्दै थिएँ त्यतिखेर, यसो यता पनि हेरेँ उता पनि हेरेँ है। त्यसपछि यस्तो विद्यार्थीहरूलाई हेर्छु, तेरो बोयफ्रेन्डको खै सोच्न सकिँदो रहेनछ कुराकानी, अनि म भावनामा डुबेँ। त्यसपछि म दगुडेर फेरि यतै एफएमतिरै दौडिएर आएँ, म बस्न सकिनँ, रामेछाप बजार डुल्न सकिनँ म है, त्यस्तो गाह्रो छ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, मलाई म्यासेज पठाउनु भएको छ मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ भोजपुरबाट, चामलिङ

खुल्ला राम कुमार लिम्बू अर्जुन आकाश सुभाष कटवाल हरपल रोशनी तीर्थ राई तस्त डमरू डुंगाना प्यारी प्यारी बान्तवा राई दुर्गा कटवाल किराती अंजना राई सफल आयुष अंजी बान्तवा राई माया बान्तवा राई शर्मिला चोखाङ पूर्वली खुशी ममता पया सत्यकला सारा सुशीला विश्वकर्मा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। माया भन्ने चाहिँ जस्तो रहेछ कि न उमेर हेर्दो रहेछ न बेला न वयस्छ होइन के भन्दाखेरिमा अस्ति मन्थली झरेको थियो मन्थलीमा पनि त्यस्तै घटना घटेको अनि म एक्लै मोबाइल चलाएर बसिरहेको थिएँ। हजुरआमा जस्तो मेरो मम्मी अथवा हजुरआमाको उमेरको जस्तै हुनुहुन्थ्यो। अनि त्यसपछि भिडियो कलमा होइन जिस्किराख्नु भएको थियो हजुरका हजुरआमासँग मलाई कहाँ घुमाउँछौ त कहाँ लान्छौ त भनेर। म यस्तो त्यतिखेर पनि म मोबाइलमै घोरेर बसिरहेको थिएँ। कहाँबाट भाग्नु फेरि त्यहाँबाट बसिरहेको थिएँ होइन भाग्नु ठाउँ छैन यताउति अरे साथमा कोही पनि थिएन। त्यसपछि हिजो अस्तितिर बजार गएको यहाँ रामेछाप बजारमा पनि मैले त्यस्तो घटना घटना होइन देखेँ। अब कोचिङ अथवा होइन ट्युसन पढेर आइरहेका भाइ बहिनीहरू जस्तो लाग्छ। भन त भन के छ तेरो बोयफ्रेन्डको हाल खबर बोल्छ कि बोल्दैन के भन्छ कसो कहाँ गइसकेको छ है जमाना हुन त म पुरानो परे भनेर अगाडि निस्तल रायन हुन्छ कार्यक्रम सुन्दैछ यो खलडुङ्गाबाट सम्झना सबैमा भनिदिनुहुन्छ। मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाइ दसैँ कति गते पर्छ मलाई भन्नुहोस् त भनिदिनुहुन्छ। कार्तिकमा पर्छ जस्तो लागेको थियो दसैँ अथवा असोजको अन्तिमतिर पहिला पहिला त हेरेको थिएँ। अब अहिले कार्यक्रम सकाएर बरु भन्न सक्छु म होइन अहिले मैले हेरेको छैन क्यालेन्डरतिर म म्यासेज वाचन गर्छु ल ठिक छ। यति बेला राजकुमार भुजेल हुनुहुन्छ शुभरात्रि साथी दुर्गा कटुवाल भन्नुहुन्छ। काली कमलाउने लिम्बुनी हुनुहुन्छ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। ताप्लेजुङ घर भइहाल्छ कुवेतबाट विशेष गरी घर परिवारलाई मिठो सम्झना छ भन्नुहुन्छ दिवार सन्देश गुरुङ। त्यस्तै गरेर मीडिया टिम निर्मलाउने खुसी यमुना विष्ट सृजना विश्वकर्म अतीत अञ्जन राई घालो बिरमान सुनवार रत्नबहादुर थापा सुरज राई तुन्छ अरुण भण्डारी छेम निर्दोष खड्क सुब्बा जीवन सुब्बा युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मिना मुखिया लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। धनु गजमेर हुनुहुन्छ कार्यक्रम हेर्दैछु सुन्दैछु भन्नुहुन्छ। उहाँले पनि ओखलढुङ्गाको खिच फलाटेबाट एसएमएस गरेको छु वाचन गरिदिनु है भन्नुहुन्छ। मम्मी बाबा दाई बहिनी भाइ साथीहरूमा कुमार श्रेष्ठ त्यस्तै गरेर वीरेन्द्र विष्ट रमिला तामाङ कृष्ण सुनवार राज घले मगर अनि त्यस्तै गरेर राजु भुजेल राम कुमार लिम्बू अविनाश मगर त्यस्तै मौसम छामी ईश्वर बस्नेत निशा लामा शुक्रराज रसाली सञ्जय बस्नेत शिला अधिकारी त्यस्तै जेनिसा श्रेष्ठ केशव सेन्चुरी हिमाली छेत्री सुना कन्दुङ अनु मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। रविन तामाङ होइन नरगी सिंह शङ्ख तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ माया फ्री हुनुहुन्छ मन्थली नौ पुरानगाउँ सिन्दे घर भइहाल्छ दुबईबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। मामु बाबाको लागि बुनु आयुषा पुरी अन्जिता पुरी छोरी दृष्टा पुरी लगायत सबैमा अब समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। अनि देवेन किशोर अन्जान हुनुहुन्छ आँसु रहेछ जिन्दगी हाँस्ने कोसिस गरिरहेको छु भन्नुहुन्छ। आँसु रहेछ जिन्दगी हाँस्ने कोसिस गरिरहेको छु टुटेका सपनाभित्रै बाँध्ने कोसिस गरिरहेको छु। हाँसु रहेछ जिन्दगी हाँस्ने कोसिस गरिरहेको छु टुटेका सपनाभित्रै बाँध्ने कोसिस गरिरहेको छु। घाउहरू गहिराछन् कसैलाई देखाउन सकिन घाउहरू गहिराछन् कसैलाई देखाउन सकिन आफ्नै मनसँग आज बोल्ने कोसिस गरिरहेको छु। आफ्नै मनसँग आज बोल्ने कोसिस गरिरहेको छु। ताल नै बिनाको रहेछ जिन्दगी नाच्ने कोसिस गरिरहेको छु। ताल नै बिनाको रहेछ जिन्दगी नाच्ने कोसिस गरिरहेको छु। अँध्यारो बाटो भए पनि बाँच्ने कोसिस गरिरहेको छु। सङ्घर्ष रहेछ जिन्दगी त्यही भएर त होला ढले पनि फेरि उठेर अघि बढ्ने कोसिस गरिरहेको छु। सङ्घर्ष रहेछ जिन्दगी त्यही भएर त होला ढले पनि फेरि उठेर अघि बढ्ने कोसिस गरिरहेको छु। टाढा भए आफ्नै मान्छे सम्झनाले पोल्छ मन टाढा भए आफ्नै मान्छे सम्झनाले पोल्छ मन एक्लोपनको भिडभित्र हराएको छ यो जीवन एक्लोपनको भिडभित्र हराएको छ यो जीवन। आँसुका धाराले लेख्छु आफ्नै कथा अर्पल आँसुका धाराले लेख्छु आफ्नै कथा अर्पल भोलिको उज्यालो देख्ने आश
अझै सामान्य। आँसुका धाराले लेख्छु आफ्नै कथा अर्पल, भोलिको उज्यालो देख्ने आशा अझै सामान्य। कति चोट सहेर पनि हार मान्दिन म अब, कति चोट सहेर पनि हार म मान्दिन अब, यो जिन्दगीको यात्रामा रोकिएर बस्दिन अब, यो जिन्दगीको यात्रामा रोकिएर बस्दिन अब, भन्नुहुन्छ देवेन किशोर रञ्जन प्रवासी हुनुहुन्छ विश्वश्रोमा। धन्यवाद। 11:01 गइसकेको छ। मिलन घालमुटुले पनि दुहाको तारबाट सुन्दैछु, सम्झना सबैमा भन्दैनुहुन्छ। तनी श्रम तेल हुनुहुन्छ रामेछाबाट, है कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। मिल्छ भने परीक्षा लिन्नौ र वर्गीत राखिदिनुहोस् है भन्नुहुन्छ। सबैमा समर्पण गर्न चाहन्छु गीत भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै राजकुमार भुजेलले पनि सुन्दै हुनुहुन्छ, त्यस्तै गरेर सुनिता सुनवारले पनि सुन्दै हुनुहुन्छ, सानो माया शेर्पाले पनि कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। 5:58 बाट भन्नुहुन्छ सानो माया शेर्पा भन्नुहुन्छ, कुबेत बाट सुन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिनुहोस् है। छुट्टिन जस्तो लाग्यो है, विनोद शर्मा पनि आयो है भन्नुहुन्छ, झुल्किनुहुन्छ बेला बेलामा, आउनुहुन्छ, माया गर्नुहुन्छ, हामीसँग सर हुनुहुन्छ, माया लाग्छ मलाई, मलाई भन्दा पनि मुरीहरूलाई माया लाग्छ होला बेस्ट अरे। 12 बजे लाग्यो तमारा भन्नुहुन्छ रविनजी, पक्कै पनि। अब म्यासेजहरू प्राय कार्तिक 1 गते बस्यो भन्नुहुन्छ देवन किशोर रञ्जनजीले, एकताल पात्र हेर्नुहोस् ल। ल ठिक छ, अब छुट्टीमा है, धेरै ढिला भयो कार्यक्रम, 11:03 गइसक्यो होइन। तिनजनासम्म त्यस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट हेरेर सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला। नम्बर 0448 40 0026 रहेको छ, मेसेजहरू पनि पठाउन सक्नुहुन्छ। अनि रातको समय छ, विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछोड्नु होला भन्न चाहन्छु भने, रातको समयमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु होला, त्यसमा ध्यान दिनुहोला, लामखुट्टेको टोकाईबाट बस्नु होला, भनौँ न मौसम अब फेरबदल भइरहेको छ, गर्मी छ, सो त्यही भएर पनि ध्यान दिनुहोला, पानी प्रशस्त मात्रामा पिउनु होला भन्न चाहन्छु। मेरो लहै लहैमा कहिले काहीँ भनिन्छ नि होइन, यसको गफै गफमा अथवा यसको कुरै कुरामा लागेर मैले त औषधि दिन बिर्सेछु अथवा कोहीलाई केही भन्नु थियो बिर्सेछु भन्ने चिन्ह होस्। 11:04 गइसकेको छ, कतै बिर्सिनु भयो कि कोही कसैलाई केही भन्नु थियो कि सम्झिनुहोस् ल भन्दै अब चाहिँ छुट्यौँ। यति जलसम्म हेरेर सुनेर साथ दिनु, मलाई धेरै धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु। मैले भेटिन है त्यो गीत, मलाई कसले भन्दैनन्थे, परीक्षा लिन्नौ र टिकटक भाइरल गीत रहेछ जस्तो छ है, ठिक छ, यो गीतमा छोटो मिठोमा राख्न चाहन्छु, यसको मलाई फुल डिटेल प्राप्त भएन छ, मधुरी पङ्गिनीको आवाजमा छ कि नै, परीक्षा लिन्न उ र बद्री पङ्गिनी सुमित्रा कोइराला बाबुराम बोहराको आवाजमा गीत लेखिएको छ, सायद उहाँहरूकै आवाजमा लागि गीत हुनसक्छ। यो गीत छोटो मिठोमा अन्तिममा राख्दै आजको बसाइबाट छुट्टे हवस् त, नमस्कार, शुभरात्र, मिठो सपनीको कामना गरे त।

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
5: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
4: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
5: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
4: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
5: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
6: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
4: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
7: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
0: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
7: जिल्ला अस्पताल रामेछाप।
8: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली
0: सम्पर्क नम्बर 0485410043 98630423422।
6: पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले आर्थिक अभियान दैनिकमा छापिएको उखु र बेसार खेती प्रवर्धनमा विनय त्रिवेणी गाउँपालिका शीर्षकको शुभ समाचार।
9: नवलपुरको विनय त्रिवेणी गाउँपालिकाले उखु र बेसार खेतीको व्यावसायिक प्रवर्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आय आर्जन बढ़ाउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले स्थानीय स्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसार खेती विस्तारमा विशेष जोड़ दिएको हो। सातवटा वड़ामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आय आर्जनको आधार बनाउने लक्ष्य सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत संचालित नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम मार्फत उखु र बेसार खेतीको उत्पादन बढ़ाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो। अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि बिउ बिजन कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ। कृषि उत्पादन बढ़ेमा किसानको आमदानी स्वतः बढ़छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ। उनले भने त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नव प्रवर्तन कार्यक्रम लगानी गरिरहेका छौं। गाउँपालिका कृषि प्राविधिक मनोज चापागाईका अनुसार उखु र बेसार खेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ।
10: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
11: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कुकुर स्याल जस्ता जनावरले टोकेपछि दिइने रेबिज विरूद्धको खोप अभावका कारण मानिसले च्यानै गुमाउन थालेका छन् स्थानीय स्वास्थ्य संस्थामा खोप नपाएपछि त्यत्तिकै बसेका काठमाण्डुकै चन्द्रागिरी नगरपालिकाका एक पुरूषको गत शनिबार मृत्यु भएको हो रेबिजको लक्षण देखिएपछि शुक्रबार ट्रपिकल तथा सर्वरोग अस्पताल टेकुमा भर्ना भएका 48 वर्षीय ती पुरूषको उपचारका क्रममा मृत्यु भएको हो उनलाई केही साता अघि कुकुरले टोकेको थियो परिवारले हेल्थ चेक राई गर्दा पनि ती पुरूषको ज्यान गएको चिकित्सकहरू नजिकैको स्वास्थ्य चौकीमा खोप उपलब्ध भइदिएको भए सायद उनको ज्यान जाँदैन थियो ती पुरूषका आफन्तको भनाई उद्धृत गर्दै शुक्रराज अस्पतालका एक चिकित्सकले बताएका छन् सरकारी अस्पतालहरूमा निशुल्क वा न्यून शुल्कमा दिइदिए आएको रेबिज विरूद्धको खोप अभाव छ कतै कतै निजी औषधि पसलमा खोप पाइन्छ तर महँगो पर्ने भएकाले विपन्न तथा कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या भइरहेको छ समयमै खोप लगाए रेबिजबाट जोगिन सकिन्छ तर लक्षण देखिएपछि उपचार छैन कुकुर स्याल जस्ता जनावरको रियालबाट रेबिज सर्ने गर्दछ देशभरका सरकारी अस्पतालमा रेबिज विरूद्धको खोपको चरम अभाव भए पनि यसबारे सूचना बाहिर ल्याउन स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले कड़ा रोक लगाएको अधिकारीहरूले बताएका छन् खोप अभावबारे संचार माध्यममा बोलेका अधिकारीहरूलाई केही दिन अघि मन्त्रालयले सोधपूछ गरी सचेत गराएको एक अस्पतालको इमर्जेन्सी विभागका कर्मचारीले बताएका छन् अहिले अवस्था एकदमै गम्भीर रहेको छ कुकुरले टोकेका बिरामीलाई दिने खोपको एउटै डोज नरहेको पनि चिकित्सकहरूले बताएका छन् निशुल्क वा न्यून शुल्कमा दिने खोप सरकारी अस्पतालमा पाइँदैन निजी औषधि पसलबाट किन्न कमजोर आर्थिक अवस्थाका बिरामीलाई समस्या परेको छ रेबिज विरूद्धको खोप अभावले ज्यानकै जोखिम शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: काठमाडौँ 8 वर्षपछि बर्ड फ्लू संक्रमणको हट स्पट बनेको छ पशु सेवा विभागका अनुसार चैत 4 गते मोरङको सुन्दर हरैचा र उर्लाबारीमा बर्ड फ्लू देखा परेको थियो हाल ललितपुर भक्तपुर र काभ्रे पलाञ्चोकमा संक्रमणको दर उच्च रहेको विभागले जनाएको छ सुनसरीका 12 स्थानमा मोरङका 7 झापामा 2 चितौनमा 1 र काठमाडौँ लगायत देशका 11 जिल्लाका 87 स्थानमा बर्ड फ्लू फैलिएको विभागले जनाएको छ यो नेपालमा 2075 साल यताकै संक्रमण दर उच्च हो पछिल्लो 3 महिनामा 5,69,558 पंक्षी नष्ट गरिएका छन् 9,89,313 अण्डा र 1,95,485 किलो दाना समेत नष्ट गरिएको छ काठमाडौँ भक्तपुर र ललितपुर भित्रका विभिन्न स्थानमा पालिएका पंक्षीमा संक्रमण देखिने क्रम अझै बढ़दो छ 8 वर्षपछि काठमाडौँ बर्ड फ्लूको हट स्पट शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो
2: राष्ट्रपाको चितवनमा जारी महाधिवेशनले पार्टीको वैचारिक दिशाका धेरै विषय प्रस्ट्याए पनि संहिताको सवालमा भने अझ अन्यलकी अवस्था रहेको चित्रण गरेको छ सभापति रवि लामिछानी र उपसभापति सोरिम वाग्लीले चितवन महाधिवेशनमा प्रस्तुत गरेका दुई प्रमुख दस्तावेजले संहिताबारे पार्टीले लिने धारणामा नेताहरूकै बीचमा मत भिन्नता देखिएको हो लामिछानेको राजनीतिक प्रस्तावमा प्रत्यक्ष निर्वाचित कार्यकारी पूर्ण समानुपातिक निर्वाचन प्रणाली राष्ट्रिय सभालाई गैर दलीय विशेषज्ञ सभा बनाउने र उपराष्ट्रपतिलाई सभाध्यक्ष बनाउने उल्लेख गर्दै संहिताका बारेमा भनिएको छ प्रदेश सभा र प्रदेश सरकारको पनि पुनर्संरचनाको पक्षमा छौं आइसकेको संहितालाई कसरी प्रभावकारी बनाउने भन्ने मार्गचित्र नदी अमूर्त रूपमा लामिछानेले एक वाक्यमा पुनर्संरचनाको कुरा उल्लेख गरेका छन् उपसभापति वाग्लीले प्रस्तुत गरेको अर्थ राजनीतिक दस्तावेजमा भने संहिता खारेजीसम्मको विषय प्रवेश भएको छ हाम्रो संख्या र सामर्थ्य पुगेको दिन वर्तमान संविधानको परिमार्जन गर्नेछौं प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सांसद मन्त्री नबन्ने प्रणाली दलविहीन स्थानीय तह एवं 753 संख्याले एक तिहाई कटौती प्रदेश सभाको खारेजी सहित संहिताको पुनर्संरचना न्याय परिषद लगायत अन्य संवैधानिक अंगहरूको आमूल सुधार र मान्यता प्राप्त राजनीतिक दलको पारदर्शी कोष भरर जस्ता शासकीय सुधारको एजेण्डा राष्ट्रपतिले बहसका लागि प्रवेश गराइसकेको छ। वागलेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रदेशसभा खारेज गर्ने विषयलाई पार्टीका नेताहरूले विभिन्न समयमा फरक फरक ढंगले व्याख्या गर्दै आएका छन्। एक वर्ष अघि उपसभापति वागले सार्वजनिक कार्यक्रममा प्रदेशसभालाई ठूला दलहरू तत्कालीन अवस्थामा कांग्रेस र एमाले कार्यकर्ता व्यवस्थापन गर्ने थलोका रूपमा चित्रण गर्दै रासोपाको संख्या र सामर्थ्य पुगेका बेला प्रदेशसभा खारेज गर्ने बताएका थिए। पछिल्ला अभिव्यक्तिमा उनले संघीय ढाँचा कायम राख्ने तर अहिलेको संरचना खारेज गरेर प्रदेशसभाको आमूल पुनर्गठन गर्नुपर्ने विकल्प आफूले भन्दै आएको बताउने गरेका छन्। दस्तावेजमा समेत उनले एकातिर संघीयता खारेजीको कुरा उठाएका छन् भने अर्कोतर्फ पुनर्संरचनाको कुरा राखेका छन्। रासोपाको संख्या र सामर्थ्य पुगेको दिन संघीयता खारेज गरिन्छ भनेर एक वर्ष अगाडि सार्वजनिक रूपमा बोलिएकै अभिव्यक्तिलाई लिएर 21 फागुनको निर्वाचन अगाडि उनी वागलेसँग प्रश्न सोधिएको थियो। उनले मेरो प्रश्न भनाई संहिताको सात प्रदेशीय ढाँचा रहन्छ तर यहाँभित्रका व्यतिथि विकृतिहरू हामीले सुधार्नै पर्छ, प्रदेशलाई छन् प्रभावकारी बनाउन पनि यी सुधारहरू आवश्यक छन् भनी प्रतिक्रिया दिएका थिए। प्रदेशसभाको आमूल सुधारका लागि खारेजी पनि हुन सक्छ, त्यसैले यो छरितो बनाउनुपर्छ भन्ने भनाइरहेको समेत उनले बताएका थिए। राष्ट्रपतिको निर्वाचन अघि सार्वजनिक गरिएको वाचापत्रमा समेत वर्तमान संघीय अभ्यासलाई अत्कल्चो भन्दै सुधार आवश्यक भएको उल्लेख गरिएको छ। संघीयताबारे लामिछाने र वागलेको प्रस्तावमै अन्तर्विरोध, संघीयता कार्यान्वयन गर्ने भन्दा पश्चगामी बाटोमै फर्कने र राष्ट्रपतिको चितवन महाधिवेशनले दिएको राजनीतिक विश्लेषणको टिप्पणी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: स्थानीय तहको बजेट सुशासन प्राथमिकतामा शीर्षकमा गोर्खापत्रमा खबर छापिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि 753 स्थानीय तहमध्ये 724 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गरेका छन्। बाँकी 29 स्थानीय तहले गाउँ र नगरसभामा बजेट पेश गर्न सकेनन्। सभामा बजेट पेश गरेका अधिकांश स्थानीय तहले यस अगाडिका अधूरा योजना पूरा गर्ने, स्थानीय तहलाई सूचना तथा प्रविधि मैत्री बनाउने र सुशासनलाई जोड़ दिएका छन्। कतिपय दुर्गम क्षेत्रका स्थानीय तहले भने अहिले पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै बजेटको प्राथमिकता निर्धारण गरेका छन्। महानगरपालिका, उपमहानगरपालिका र शहरी क्षेत्रका नगरपालिकाले भने सिप विकास, रोजगारी प्रवर्धन, सूचना तथा प्रविधिको विकास, विपद व्यवस्थापन लगायत कार्यक्रमलाई बजेटमा प्राथमिकता दिएका छन्। 2079 वैशाखमा सम्पन्न स्थानीय तहका जनप्रतिनिधिहरूको बजेट सभामा ल्याउने यो अन्तिम कार्यकाल हो। आगामी 2084 वैशाखमा हालका बहालवाला जनप्रतिनिधिको 5 वर्ष कार्यकाल सकिन्छ। जनप्रतिनिधिको अन्तिम कार्यकाल भएकाले पनि विगतका अधूरा योजना पूरा गर्ने गरी स्थानीय तहले बजेटमा प्राथमिकता दिएका हुन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले गत 10 वर्षको तुलनामा यस वर्ष सबैभन्दा कम मात्र स्थानीय तहले सभामा बजेट पेश गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही स्थानीय तहका प्रमुख तथा अध्यक्षको आकस्मिक रूपमा स्वास्थ्य समस्या हुँदा सभामा बजेट पेश गर्न नसकिएका, केही स्थानीय तहमा आन्तरिक विवाद र कतिपय स्थानीय तहले तयारी नपुगेकाले र प्रमुख प्रशासकीय अधिकृत सरूवा भएकाले बजेट सभामा पेश गर्न नसकेका हुन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया अहिले जारी छ। बुधबार राति 10:30 बजेदेखि शुरू भएको मतदान झण्डै 2 घण्टा ढिलो गरी राति 12:35 बजेदेखि शुरू भएको हो। निर्वाचन आयोगका अनुसार 900 जना केन्द्रीय सदस्यका लागि अहिले मतदान भइरहेको छ। मतदान प्रक्रिया आज बिहान 12 बजेसम्म जारी रहने राष्ट्रपतिले जनाएको छ। मतदान सम्पन्न भएको 2 घण्टाभित्रै निर्वाचनको परिणाम सार्वजनिक गरिने पनि जनाइएको छ। त्यस्तै मतदानका लागि प्रतिनिधिहरू राति 12 बजेदेखि नै लाइनमा बसेका थिए। मतदान स्थलमा राखिएका होर्डिङ बोर्डहरू हटाउन र मतदान प्रक्रिया चाँडै शुरू गर्न माग गर्दै प्रतिनिधिहरूले नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। विवादपछि हलेमा रहेका संस्थापक तथा केन्द्रीय सदस्यहरूका बोर्डहरू समेत हटाइएको छ।
3: सरकारले मन्त्रालयको संख्या घटाएर खर्च कटौतीको सन्देश दियो तर आफ्नै प्रतिबद्धता विपरीत मन्त्रीहरूका लागि भने जम्बो सचिवालय र सल्लाहकार टोली नियुक्तिको निर्णय लिएको छ। दुई महिना अघि वैशाख 2 गते मन्त्री परिषदले मन्त्रीका सल्लाहकार र स्वकीय सचिवालय सम्बन्धी निर्णय गरेको थियो तर यो निर्णय तत्काल सार्वजनिक भएन। अहिले कार्यान्वयनका लागि मन्त्रालयहरूमा पठाइएपछि बल्ल सरकारको निर्णय बाहिरिएको हो। मन्त्री परिषदको निर्णय अनुसार अब प्रत्येक मन्त्रीले 9 सदस्यीय स्वकीय सचिवालय बनाउन पाउनेछन्। सचिवालयमा प्रमुख स्वकीय सचिव समन्वय तथा अनुगमन अधिकृत संचार तथा जनसम्पर्क सहायक सहायक कर्मचारी सवारी चालक र कार्यालय सहयोगी रहनेछन्। मन्त्रीहरूले सचिव सरहका सल्लाहकार पनि राख्न पाउनेछन्। ऊर्जा पूर्वाधार तथा कृषि मन्त्रालयले 1 जना वैतनिक सहित बढ़ीमा 5 जनासम्म सल्लाहकार नियुक्त गर्न सक्नेछन्। अन्य मन्त्रालयले 1 जना वैतनिक सहित बढ़ीमा 3 जनासम्म सल्लाहकार राख्न सक्नेछन्। कार्यबुझका आधारमा थप जनशक्ति आवश्यक ठानिएमा अर्थ मन्त्रालयको सहमतिमा यसभन्दा बढ़ी संख्या पनि थप्न सकिने पनि निर्णयमा छ। अहिले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 17 मन्त्रालय छन्। यस हिसाबले हेर्दा 17 मन्त्रीले 9 जनाका दरले 153 जना स्वकीय सचिवालय सदस्य नियुक्त गर्न पाउनेछन्। त्यस्तै मन्त्रालय अनुसार 57 जनासम्म सचिव स्तरका सल्लाहकार नियुक्त हुनेछन्। सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डाक्टर दिल्ली राज खनाल जम्बो सचिवालय राख्ने निर्णयले सरकारले मन्त्रालय घटाएर लिएको मितव्ययताको नीतिलाई नै खण्डित गरेको बताउँछन्। 17 मन्त्रीलाई 150 सहयोगी सिंहदरबारमा समानान्तर केन्द्रको अभ्यास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: सरकारले ल्याएका 8 अध्यादेश मध्ये 4 ऐन बन्ने प्रक्रियामा अघि बढ़ेका छन्।